0: वर्षमुनिका 175 बाल बालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताएका छन्। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
1: म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ। मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 को मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो। अब खबर फटाफट।
2: आसन्न मनसुनमा 51,800 घरधुरीका 2,26,000 भन्दा बढी प्रभावित हुन सक्ने सरकारी निकायको आकलन। बाढी पहिरो र डुबानका जोखिमयुक्त जिल्लामा पूर्व तयारी तीव्र पारिएको दावी। सुन्धाराको केन्द्रीय कारागारबाट 25 वर्षकी महिला कैदी फरार। शरीर बन्धक र ज्यान मार्ने उद्योग मुद्दामा सजाय पाएकी नुवाकोटकी सपना तामाङ पर्खाल नाघेर भागेपछि खोजी हुँदै। काभ्रेको पनौतीमा महिला समूहले थालेको क्लिन पनौती अभियान 7 वर्ष पूरा। पनौती नगर क्षेत्रको रोशी र पुण्यवती खोलामा चल्दै आएको सफाई अभियानको 376 हप्तामा त्रिवेणी घाट र पुण्यवती खोला क्षेत्रमा सरसफाई। मुगलिन पोखरा सडकमा पर्ने दमौली नजिक मादीमा बन्दै गरेको आर्क पुलको काम 5 भाग मध्ये 1 भाग बाँकी। ठेक्काको म्याद असार 19 सकिँदै।
1: बेलायतका राजाले रोयल विन्सर हर्सोमा घुँडाबाट लडेर मृत्यु भएका सैनिकका परिवारसँग सम्पर्कमा रहने बकिङम राजदरबारले जनाएको छ। थप जानकारी लिसा हार्टलबाट।
3: The soldier was part of the King's Troop Royal Horse Artillery and fell at around 7 p.m. on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch with the family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.
1: र हुम्ला सदरमुकाम सिमकोट सहित दुई गाउँपालिकामा विद्युत सेवा अवरुद्ध भएको छ। हेल्दुङ वितरण केन्द्रमा समस्या देखिएपछि विद्युत सेवा बन्द भएको छ। अहिलेसम्मका खबर यति नै। नमस्कार, म महेन्द्र।

0: राष्ट्रिय स्वतन्त्र पार्टीले आज मुलुक फर ओडा अधिवेशन गर्दैछ। गत वैशाख 20 गते अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग सचिव शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेकामा तीमध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएकोले अधिवेशन हुन नसकेका बाँकी ओडाको अधिवेशन आज हुन लागेको हो। दुई चरणमा ओडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रासोपाले जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा भने जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा जेठ 9 र 17 गते तोकिएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 सुरु गरेर असार 1 गते सक्ने कार्यतालिका बनाएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा गर्ने निर्णय भएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायी बीच सड़क निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसिङ्गे सड़क क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायीले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउनु भन्नुभएको छ।
1: र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस काम पनि टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गरेर त्यो पनि गर्न सकिएको छैन।
2: बिटुमिनको अभाव त छैन
1: होला सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छ, हाम्रो छैन सर, ड्रममा पाइरहेको छ सर, हामीले ड्रममा पाइरहेको छ। जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100 to 150 टन खपत हुन्छ।
2: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 170 रुपियाँ भनेर।
1: त्यो छैन सर, हाम्रो बल्कमा चाहिँ हाम्रो उसमा चाहिँ
2: हो भने
1: हजुर
2: मन्त्रालय आउनु होइन, अनि त्यसपछि सहजीकरण गरिदिन्छ मन्त्रालयले। बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
1: है।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गोरुसिङ्गे कपिल वस्तुसम्मको 50 किलोमिटर खण्डमा 4 देखि 6 लेन सड़क बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण शुरू भएको 1 वर्ष भइसकेको छ। चीनको साङ्की कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13 अर्ब 55 करोडमा ठेक्का लिएको सड़कमा 30 पुल 149 कालभट र 6 अण्डरपास बनाउने भनिएको छ। दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
3: रक्तचाप विरुद्धको दिवस मनाउन लागि एका बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15 करोड 90 लाख मानिसले यस क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागि छ। उच्च रक्तचापलाई आनी बानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वास्थ्यकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ।
0: मकवानपुरको मनहरी गाउँपालिकाले कृषि समूहलाई जेनेरेट सहयोग गरेको छ। विद्युत अवरुद्ध भएका बेला दूध चिच्यान केन्द्रका लागि जेनेरेटर दिइएको हो। पालिकाले नमुना कृषक बहुमुखी सहकारी संस्था लिमिटेडलाई 7.5 लाख रुपियाँ बराबरको 30 केभीए क्षमताको जेनेरेटर सहयोग गरेको छ। गाउँपालिका अध्यक्ष रञ्जन काला खेतीले सहकारीका अध्यक्ष लाल बहादुर थापालाई जेनेरेटर हस्तान्तरण गर्नुभयो। किसानबाट दूध बिक्रीका आधारमा संकलित रकम पूर्ण किसानकै हात हितमा खर्च गर्ने नीति अनुसार सहयोग गरिएको उहाँको भनाइ छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल यकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। संस्थानमा रहेका जग्गामध्ये महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। अहिलेसम्मका खबर यति नै। नमस्कार।

0: एमालेले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको 33 स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ। मदन नगर बल्खुमा स्मृति कार्यक्रम र गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना हुँदैछ। अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा, विचार गोष्ठी, वृक्षारोपण, रक्तदान, स्वास्थ्य शिविर, अस्पतालका बिरामी र फलफूल वितरण गर्ने कार्यक्रम छ। जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो। नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले आज मुलुकभर ओढा अधिवेशन गर्दैछ। गत वैशाख 20 गति अघि तदर्थ समिति गठन भएका करिब 1500 ओडाको अधिवेशन आज गर्न लागेको हो। संगठन विभाग शंकर श्रेष्ठका अनुसार करिब 3000 ओडामा तदर्थ समिति बनेकामा ती मध्ये 50% अधिवेशन चुनाव अघि र पछि गरेर सकिएकोले अधिवेशन हुन नसकेका बाँकी ओडाको अधिवेशन आज हुन लागेको हो। दुई चरणमा ओडा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको रासोपाले जेठ 3 अघि तदर्थ समिति बन्ने ओडाहरूको हकमा पनि जेठ 16 गते ओडा अधिवेशन गर्ने मिति तोकेको छ। पालिका अधिवेशन पनि दुई चरणमा जेठ 9 र 17 गते तोकिएको छ। रासोपाले जेठ 23 र 24 गते जिल्ला अधिवेशन गर्ने भएको छ। प्रदेश अधिवेशन जेठ 26 शुरू गरेर असार 1 गते सक्ने कार्यतालिका बनाएको छ। प्रथम केन्द्रीय महाधिवेशन असार 7-9 गतेसम्म चितवनमा गर्ने निर्णय भएको छ। उपत्यकामा एकै दिन 2029 सवारी चालक कारवाहीमा परेका छन्। चालकलाई कारवाही गर्दा 4,17,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59, नियम विपरीत राइड सेयरिङ गरेका 119, ट्राफिक संकेत उल्लंघन गर्ने 132, तीव्र गतिमा हाँक्ने 208 चालक कारवाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94, एकतर्फी सड़क सवारी चलाउने 126 सहित अरू नियम मिच्ने 1,139 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल र निर्माण व्यवसायी बीच सड़क निर्माणमा बिटुमिन अभावबारे मतभेद देखिएको छ। स्थलगत अनुगमनका लागि बुटोल गोरुसिङ्गे सड़क क्षेत्रमा पुगेका मन्त्री लम्सालले काम गर्न बिटुमिन अभाव नरहेको बताउँदा व्यवसायीले अस्वीकार गरेका छन्। जवाफमा मन्त्री लम्सालले समस्या भए मन्त्रालय आउन भन्नुभएको छ।
1: र हाम्रो रूपन्देही सेक्सनमा अराउन्ड 8 किलोमिटर्सको बिटुमिनस कामको टार्गेट राखेका थियौँ र बिटुमिनको अभावले गर्दा त्यो पनि गर्न सकिएको छैन।
2: बिटुमिनको अभाव त छैन
1: होला सर, हामीले एकदम बल्कमा ल्याउनुपर्छ, बल्कमा मेटेरियल पाइरहेको छैन, हाम्रो छैन सर, ड्रममा पाइरहेको छ, हामीले ड्रममा पाइरहेको छ, जस्तो हजुरको बल्कमा हामीले डेली नै हजुरको अब 100-150 टन खपत हुन्छ।
2: कन्ट्राक्टरले यही कुरा भन्नुभएको थियो, पछि मार्केटमा बुझ्दा फेरि कति चाहियो त्यति झारिदिन्छु 137 रुपियाँमा भनेर।
1: त्यो छैन सर, हाम्रो बल्कमा चाहिँ हाम्रो उसमा चाहिँ हजुर
2: मन्त्रालय आउनु होइन
1: हजुर,
2: अनि त्यसपछि सहजीकरण गरिदिन्छ
1: मन्त्रालयले।
2: बिटुमिनको कमी चाहिँ एक दिन पनि एक टुक्रा पनि कमी हुँदैन
1: सर।
0: पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुटोल रूपन्देहीदेखि गोरुसिङ्गे कपिलवस्तुसम्मको 50 किलोमिटर खण्डमा 4-6 लेन सड़क बनाई 3 वर्षभित्र काम सम्पन्न गर्ने ठेक्का छ। निर्माण शुरू भएको 1 वर्ष भइसकेको छ। चीनको साङसी कम्पनी र नेपालको आशिष कन्स्ट्रक्सनले 13,55 करोडमा ठेक्का लिएको सड़कमा 30 पुल, 149 कालभट र 6 अन्डरपास बनाउने भनिएको छ। म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ।
3: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो।
0: सम्मका खबर यति नै थियो। परदेशीको सन्देश।

0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। आजको यो विषयमा समस्त आदरणीय श्रोतामा, नेपालमा जो हुनुहुन्छ उहाँलाई पनि नमस्कार र कार्यक्रममा हार्दिक हार्दिक स्वागत छ। र विदेशमा धेरै ठाउँमा हुनुहुन्छ उहाँहरू, उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर हजुर, कार्यक्रम पर्दैछको सन्देशको पर्खाइमा बस्नुहुने समस्त हाम्रा प्रिय श्रोतालाई नमस्कार छ र मेरो पनि कार्यक्रममा स्वागत छ। गत हप्ता भने मिना दिदी र म थियो दाजु, होइन
0: हामीले
1: गत हप्ता छिनोफानो गरेका थियौँ है। सो छिनोफानोमा चाहिँ हाम्रो धनकुटाका रमा सापकोटा विजय हुनुभएको थियो। हामीले त्यति बेला चाहिँ तपाईँलाई मिस गर्यौँ र त्यो हप्ता भने हामीले गत हप्ता भने हामीले प्रश्न केही पनि राखेका छैनौँ दाजु।
0: किन नि?
1: अब हामीले चाहिँ तपाईँलाई कुरेर बसेका छौँ।
0: तपाईँले राखिदिएको प्रश्न सजिलो हुन्छ, विरोधीले राखेको ठिक हुँदैन भन्ने कम्प्लेन पनि छ नि त।
1: होइन, सजिलो भन्दा पनि अप्ठ्यारो नै ठिक हुन्छ, होइन र?
0: हो र, ओके। फेरि यो कुरा सुनेपछि हाम्रो महत बहिनी के भन्नुहुन्छ त?
1: हो, महत दिदीले त मलाई दुईचोटि फोन गर्नुभएको रहेछ। हाम्रा ब्रुनाईका दिदी बहिनीहरूले र दाजुभाइहरूले हामीलाई साथ दिनुभयो हजुर गत हप्ता पनि, होइन? र उभौली पर्वको विशेष विशेष अवसरमा उहाँहरूले सन्देश पठाउनु भएको थियो र ती सन्देशहरू पठाउन मद्दत गर्नुहुने लाल दाजु र उहाँको टिम, विशेष गरी धनराज राई दाजुलाई हामी धन्यवाद भन्न पछि पर्दैनौँ र आज पनि उहाँहरू सबैलाई धन्यवाद छ हजुर।
0: ओके, लाल दाजु बेलामा बसेर सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम, होइन त? केही समयको लागि त्यहाँ पुग्नु भएको छ, कारणले भन्नुपर्छ। एनिवे, यो कार्यक्रम चाहिँ अब नयाँ वर्षको अर्को नयाँ महिना सुरु हुने भएछ त, होइन त?
1: हो नि, यो कार्यक्रम प्रसारण हुन्जेल त जेठ महिना पनि सुरु भइसकेको हुन्छ दाजु, र आइतबार भने जेठ महिनाको 3 गते परेको छ।
0: फड्को मारिसकेका छौँ, होइन?
1: हजुर हजुर,
0: टाइम फ्लाइज भन्ने कारण यही हो, एकदम कसैलाई पर्खिँदैन। त्यस कारणले अब आफूले सक्दो गर्नुपर्छ, इन्जोय पनि गर्नुपर्छ, पसिना पनि बगाउनु पर्छ, सबै चिज ठिक गर्नुपर्छ भन्ने कुरा हो। ओके, अब हामी आजको यो विषयमा सबभन्दा पहिला विभिन्न चाडपर्वको कुरा गर्नु गर्दाखेरि कुन कुन आउँदा दिनका चाडपर्व छ, तपाईँले केही हेका राख्नु भएको छ?
1: हजुर, चाडपर्व विशेष विशेष त मैले अलिकति याद गरिनँ दाजु, यहाँनिर क्यालेन्डरमा पनि खासै छैन
0: है। ओके, मे महिनाको अब अन्तिमसम्ममा के छ भनेर

0: फेरि चिसिएर पानी पर्ने हो। यो मनसुन जुन चाहिँ हामीले भोग्नुपर्छ अथवा चाहिँ इन्जोय गर्नुपर्छ अथवा चाहिँ त्यो आवश्यकता छ, यो चाहिँ महासागरकै कारणले हुने हो भनेर हामीले एसएलसीमै पढाए जस्तो लाग्छ, होइन? तपाईँले एसएलसी पढ्नु भयो भने नि, होइन र कि एसई हो तपाईँ?
1: मेरो त एसएलसी नै हो दाजु।
0: ओके, एनिवे एसईको पनि नतिजा यसपालि राम्रो भयो भनेर सुन्ने होइन त?
1: राम्रो छ।
0: यसपालि एसई उत्तीर्ण गरेका राम्रो राम्रो ग्रेड ल्याएका विद्यार्थीहरूलाई हाम्रो शुभकामना छ।
1: अब
0: अझै फर्दर स्टडिज नेपालमै पढ्ने अनि फेरि ट्रेडहरू लिएर विभिन्न शिक्षाका भनौँ न अब हाँगा बिगामा गएर नेपालको एउटा सक्षम एउटा टेक्नोक्राट बन्ने, होइन, त्यसपछि देशको सेवा गर्ने भनेर चाहिँ शुभकामना दियो। यति भन्दै अब ठेगानातर्फ लाग्नु पर्ला।
1: हजुर हजुर, अब ठेगानातर्फ लाग्छ श्रोता। कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। र यो पोस्ट बक्स 95 भने युक्त प्रसाद श्रेष्ठ दाजुको पत्र 8 महिनापछि हामीले प्राप्त गऱ्यौँ। हुन त यो पत्र पहिला नै आइसकेको रहेछ दाजु, हामीले चाहिँ लिन जान अलिक ढिलो गऱ्यौँ है। तर त्यो अन्तरालमा अलिकति टाइममा चाहिँ के भयो, थुप्रै कुराहरू भयो नि त, त्यो भएको भएर अलिकति डिस्टर्ब पनि भयो त्यो बेला।
0: ढिलै भए पनि पत्र हाम्रो हातमा पर्यो, होइन?
1: एकदमै हजुर, मङ्सिर पुस महिनामा पठाउनु भएको रहेछ, अनि एउटा पत्र पुगेन भनेर अर्को पत्र पनि ट्युबवेलै लेख्नु भएको रहेछ।
0: ओके, त्यसलाई फोटोकपी गरे त होइन, ट्युबवेलले फोटोकपी पठाउनु हुन्छ नि, होइन?
1: हजुर
0: हजुर, लेख्नलाई अलिकति अप्ठ्यारो हुन्छ क्या हो। एनिवे, तपाईँको पत्र आइपुग्यो, कोहलपुरवासी होइन त?
1: हो, उहाँ कोहलपुर बाँकी निवासी हुनुहुन्छ।
0: बाँकी निवासी
1: हजुर,
0: र उहाँको अहिलेको बसाई कोहलपुरमा अलिक गर्मी बढिसकेका छ कि बहिनी,
1: होइन?
0: त्यहाँ त 40 भने त मामुली हो, अहिले 40 पुगिसक्यो भनेर म सुन्छु, होइन?
1: गर्दाखेरि
0: अलिकति शीतल ठाउँमा बस्नु चाहिँ भन्नु पर्यो।
1: हजुर, अब हाम्रो कोहलपुरका दाजु युक्त प्रसाद श्रेष्ठको पत्र आज हामी राख्छौँ दाजु, होइन? र अन्य हाम्रा ठेगाना छन्, बिएफपीओ ठेगाना छ, बिएफपीएस नेपाल, एचक्यूबिजिएन, इमेल आइडी छ bfbsgurkha@bfbs.com, फेसबुक रहेको छ बिएफबिएस गोर्खा लेखिएको निलो लोगो भएको फेसबुक। हाम्रा सम्पर्क नम्बर छन् 5428055 5437364 र 5433930।
0: ठेगाना पाइहाल्नु भयो भने अब हामी पहिलो पत्रलाई स्थान दिउँ त।
1: हजुर हजुर,
0: यो पहिलो पत्रतर्फ बिएफबिएस गोर्खा रेडियोको प्रस्तुति रहेको कार्यक्रम परदेशको सन्देशको म नियमित श्रोता हुँ। यो कार्यक्रम मार्फत निशा गुरुङ, सुशन बाला, विनोद ध्वज खड्का, आरती रम्साल, निरा राणा भाट, मिना थापा, तुलसी बस्नेत, कृष्ण शर्मा र प्राविधिक मित्र नर्जन गुरुङमा बुढा नीलकण्ठ पासीकोट उज्यालो बस्तीदेखि नमस्कार भन्नुहुन्छ हाम्रो श्रोता।
1: उहाँले त हामी सबैलाई सम्झनुहुन्छ दाजु, होइन? हाम्रो नर्जन गुरुङजीदेखि लिएर हामी सबै कर्मचारीहरूलाई सम्झनुहुन्छ। अरुणदीजी तपाईँलाई कार्यक्रममा स्वागत छ र हामी सबैजनाको नमस्कार छ।
0: ओके, अब उहाँको गाउँमा अस्ति गएको थियौँ कि बहिनी, झन्डै 4-5 दिन अगाडि, होइन? पासीकोट,
1: हजुर,
0: बस्ती त उज्यालो हो कि के हो मलाई थाहा भएन, तर पासीकोट नै भनिन्छ। एकजना मेरो आफन्त हुनुहुन्छ, होइन, लामा ससुराज्यूहरू, उहाँहरूलाई यसो ड्रप गर्न पुगेको थिएँ। पहिला जाँदाखेरि बाटो नि बहिनी लामे हुन्थ्यो, होइन? यो बर्खाको बेलामा गाडी अड्किने, होइन, हिँड्न पनि गाह्रो थियो। अहिले चाहिँ पक्का राम्रो पिच भइसकेको रहेछ, चारैतिर डाँडा र चाहिँ खेती गर्ने जमिनहरू पुरा भरिभराउ, घरै घर, होइन? अनि मुख्य कुरा चाहिँ एकदम उज्यालो नै भएको छ, सायद उज्यालो पछि त्यही नै होला, होइन?
1: म
0: राति बेलुकातिर गएको थिएँ, चारैतिर झिलिमिली, पहिला चाहिँ स्याल कराउने ठाउँ रे, अहिले चाहिँ झिलिमिली झिलिमिली, अनि बाटो पनि कता हो कता के बनी, चो बाटो पनि छ, दो बाटो पनि छ, होइन? त्यसले गर्दाखेरि म झन्डै हराएँ, गर्दाखेरि यो बस्ती असाध्यै राम्रो बनिसकेको रहेछ भनेर मैले भन्न चाहेको कि खासमा,
1: होइन?
0: अब उहाँ चाहिँ कहाँ बस्नुहुन्छ थाहा भएन, उज्यालो त हो बस्तीको नाम, तर चाहिँ एक्ज्याक्टली त्यो लोकेसन यति ठुलो छ भनेर साध्यै छैन, होइन? गर्दाखेरि त्यसमा चाहिँ अब तपाईँ वडा नम्बर कुन हो, कुन ठाउँमा छ भनेर अर्को पत्रमा लेख्नु होला है त। अब उहाँ लेख्नुहुन्छ, परदेशको सन्देश कार्यक्रममा पुरस्कार नपाएको पनि लामो समय भयो रे बहिनी।
1: उहाँले हुन त प्रश्नको उत्तर त दिइराख्नु भएको छ दाजु, होइन अब कहिले
0: मिलाउनु भएको छैन छैन
1: धेरै जसो त उहाँले अस्तिको प्रश्न थियो नि हाम्रो जुन खेल सम्बन्धी यो रेकर्ड ब्रेक गरेको होइन त्यसमा चाहिँ उहाँले अलिकति रङ आन्सरै दिनुभयो, गलत आन्सर दिनुभयो होइन, कतिपय ठाउँमा अब गलत पनि हुन्छ, कतिपय ठाउँमा उहाँको नाम नपढ्न नै सक्छ
0: होइन।

0: पृथ्वीको कुरा गरेको थिएँ होइन, म्याराथनमा सबैभन्दा छिटो अहिलेसम्मको मानव सभ्यताले जानेको दौडमा म्याराथन 26 miles 42 something किलोमिटर हुन्छ होइन, म्याराथन दौडको रेकर्ड अहिलेसम्म 2 घन्टा भन्दा मुनि आएको थिएन, यानि कि सब 2 hours भनिन्छ होइन, त्यो चाहिँ कसैले पनि अहिलेसम्म तोडेका थिएनन्। र अस्ति सेबास्टियन भन्ने एकजना व्यक्तिले, सेबास्टियन शिवे भन्ने व्यक्तिले तोडे होइन त, त्यही एउटा प्रश्न राखेको थियो, तातो कुरा थियो, उहाँले मिलाउनु भएन उसमै, अनि कसरी जित्ने त बहिनी, त्यसले गर्दाखेरि प्रश्न उत्तरी कार्यक्रममा जित्नको लागि प्रश्न मिलाउनु पर्छ, कहिले कहिले मिलाए पनि अनलक्की भइन्छ क्या बहिनी, होइन सबैलाई हामीले जिताउन सक्दैनौँ। खैर तपाईँ निराश नहुनुहोस्, कोसिस चाहिँ बरकरार राख्नुहोस्, किप इट अप भनेर भनौँ होइन। साहित्यिक कार्यक्रममा बेला बेलामा पुग्ने गर्दछु, बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुरवान हवारी, अनि कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, र महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू होइन, अनि बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, र बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओममणि सापकोटा, सिमला चिम्सी राई र बिमला याम्फु, पञ्चा खुजुम पारखरी र सुनिल निर्दोष पारखरी, नानु करुणा र सामना तामाङ, दर्पण देविका राई जो बेलायतमा हो क्यारे होइन, ओके, अनि रोटर बस्नुहुने रामपुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगर, सबै सबैमा मिठो मिठो सम्झना शुभकामना साथ साथमा सबैलाई धेरै धेरै सम्झना छ भनेर भनिदिनु होला भन्नुभएको छ बहिनी।
1: हजुर, उहाँले त्यो ठुला थालुमान माबो भनेर भन्नुहुन्छ नि दाजु, उहाँ अहिले युकेमा हुनुहुन्छ, उहाँको पत्र मित्र साथी हुनुहुँदो रहेछ उहाँ चाहिँ है, पहिला पहिलाको, र पहिलाको साथीहरू अहिले पनि कन्ट्याक्टमै हुनुहुँदो रहेछ, कति रमाइलो कुरा, कति राम्रो कुरा होइन दाजु।
0: हजुर, कहिले कहिले त पत्र मित्रले चाहिँ प्रगाढ मित्रता बढेर चाहिँ विवाह गरेको कुरा सुनेका छौँ होइन, अनि छुट्टिएका साथीहरू पनि परिवारजनहरूसँग पनि नाता फेरि गाँसिएको कुरा सुनेका छौँ, गर्दाखेरि यो पेन फ्रेन्ड सिस्टम एकदमै राम्रो हो, र देश विदेशका कुराहरू बुझ्ने, आफ्नो कुराहरू पनि एक्सप्रेस गर्न पाउने, देशको चालचलनदेखि लिएर अहिलेको स्थिति बुझ्ने होइन, गर्दाखेरि राम्रो तरिका हो। तर आजकल के भयो भने नि, नयाँ इन्भेन्सनले गर्दाखेरि यो पत्र मित्रता भन्ने कुरा चाहिँ बिस्तारै बिस्तारै अलि ओझेलमा परेको छ के बहिनी होइन, किनभने अब पोस्टल सिस्टम नै अब आजकल धेरै युज हुन्न, त्यसले गर्दाखेरि पनि हो। अरुण नदी खत्री आएपछि केही न केही भावना त भडाउनुहुन्छ नि होइन, ओके, उहाँ भन्नुहुन्छ तिमीसँग मनभित्रका कुरा गर्न बाँकी छ, ओके, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ रे बहिनी, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउनै बाँकी छ, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, अमृत प्याला भरेर पिउने बाँकी छ रे के बहिनी। तर उहाँले लेखेको चाहिँ नसालु थियो, मैले अमृत भन्दै मैले पनि करेक्ट गर्ने मौका पाएँ नि त होइन, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ, सुन्दर सपना सजाएर जिउने बाँकी छ, मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द, नसालु प्याला भरेर पिउने बाँकी छ रे, त्यसमा नसालुको सट्टा अमृत भन्दै मैले है त। अर्को पनि हरप रहेछ, फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर, फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर, मयूर नाच्दाखेरि तिमी पनि नाच्ने गर, मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए, वाह होइन, मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए, म बाँच्न सके भने तिमी पनि बाँच्ने गर, ओके, इफ आई लिभ यु लिभ भने जस्तो लाग्यो होइन, ओके, उहाँको भावना त्यसलाई तोडमोड नगरौँ, धेरै अलिअलि त गर्न पाइन्छ क्या होइन,
1: ओके,
0: ल अलिकति चलाइदिएँ, माफ नगर्नुहोला। अरुण नदी खत्री कवि महोदय यदि भन्दै अब उहाँलाई के गीत सुनाउनु थियो भन्नुहोस् त।
1: हजुर, उहाँले पुराना पुराना गीतहरू मात्र रोज्नुहुन्छ, त्यही भएर हामीले चाहिँ अलिक नयाँ गीतै राखिदिएका छौँ यसपालि पनि। भुनभुन माहुरी बोलको गीत छ, श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लले गाउनु भएको छ दाजु, यो अहिले एकदमै चर्चित गीत भन्छु म, र टिकटकमा पनि निकै ट्रेन्डिङमा रहेको गीत हो यो।
0: अनि ट्रेनिङ अलिअलि दाम पनि आउँछ अरे नि त होइन
1: हो एकदमै जति धेरै भ्युज बढ्यो अब यो टिकटकमा पनि हुन्छ है जस्तै टिकटकमा पनि धेरै व्यक्तिहरूले यसमा एक्ट गरेर डान्स गर्नुहुन्छ अनि भ्युजहरू बढी आउँछ लाइक्सहरू बढी आउँछ त्यहाँबाट पनि उहाँहरूले कि त पैसा पाउनुहुन्छ
0: ओके कहिले त फेरि अपर्च्युनिटी होइन मौका राम्रो राम्री अनि नाच्न जान्ने बोल्न जान्ने एक्टिङ गर्न जान्नेलाई चाहिँ हिरो हिरोइन बनेको पनि देखिया छ होइन
1: एकदमै र अहिले लेटेस्टमा हाम्रो टेरिया मगर नयाँ फिल्ममा उहाँले एक्ट गर्नु भएको छ होइन उहाँ डान्स इन्डिया डान्सबाट आउनुभएको हो नि त सानो हुँदाखेरि होइन नेपाली फिल्ममा पनि उहाँले चाहिँ दयाहाङ राईको अपोजिट भएर खेल्नु भएको छ
0: ओके मैले यो बारे पनि यसो समाचारमा पढेको थिएँ र उहाँले गरेका कामको सफलताको कामना गरौँ हामी होइन र राम्रो अभिनय गर्न पनि सकेको सुन्न पाऊँ नाच्न त नो डाउट होइन इन्डियामा गएर जित्नु चाहन्छु नै कुरा होइन डिडिआइडी भन्छ क्या अरे होइन
1: डान्स इन्डिया डान्स
0: डिआइडी
1: हजुर डिआइडी
0: डिआइडी ओके डान्स इन्डिया डान्समा जितेको र हामीले पनि यहाँबाट चाहिँ भनौँ न उहाँलाई धेरै अन्तर्वार्ता पनि गरेको सम्झना आयो मलाई एनिवे अब यो गीततर्फ लागौँ है त

0: अत्यन्त रमाइलो गीत रहेछ. श्रीकृष्ण वाम मल्ल र लक्ष्मी मल्ल गाउँदै रहेछ यस गीतलाई, होइन त बहिनी?
1: हजुर हजुर, भुनभुन माहुरी पानको पत्तामा अनि के भन्दै हुनुहुन्थ्यो अरे दाजु?
0: ओहो, जिन्दगी तिम्रै हातमा छ भने जस्तो लाग्यो मलाई. ओके, र त स्वर पनि मिठो, लय राम्रो, म्युजिक राम्रो, डान्स गर्नेहरूले त मजाले नाच्ला नि, होइन?
1: एकदमै एकदमै राम्रो नाच्नु भएको छ.
0: अलिअलि त पारा तपाईँले ल्याउनुहुन्छ नि, होइन? ओके, अब हामी पल्टनमा हुँदाखेरि नि भन्थ्यौँ के, डिस्को जान्थ्यौँ कि कहिले कहिले, बाँकी कुरा. अनि कहिले कहिले जाँदाखेरि चाहिँ मजाले नाच्नुपर्छ भनेपछि पसिना नेत्रुकै भएर नाच्नुपर्छ भन्थ्यौँ कि बहिनी,
1: होइन?
0: त्यतिखेरको अब रियल रियालिटी अफ लाइफ भन्नुपर्छ नि, होइन? सोल्जरहरू मजाले के भन्छ डिस्को जाँदाखेरि तपाईँ अब हङकङको पोसिक्याट अनि मक्काटिन भन्ने आउँथ्यो, अहिले नाम पनि परिवर्तन भएछ, अस्ति साथीले भन्दै हुनुहुन्थ्यो,
1: होइन?
0: त्यहाँ गएपछि दुई तिन घन्टा नाच्दैपछि नेत्रुके हुने कि मोजा भिज्ने गरी नाच्ने भन्थ्यो क्या हामी. तपाईँहरू चाहिँ के भन्नुहुन्थ्यो होला भन्नुहोस्, आनन्दले नाच्ने भन्ने के भन्नुहुन्थ्यो?
1: हामी त त्यस्तो त केही पनि भन्दैनौँ, मजाले के भन्छ चिल पारामा नाच्छौँ.
0: ओके, यसरी त्यस्तो नाच्ने खालको गीत रहेछ. जीले पाउनुभयो भने त बच्चा नाच्नुहुन्छ. नाचगान भन्ने जिन्दगीको एउटा भाग पनि हो, होइन त? ओके, यो गीत पछि अब हामी कता जाने भन्नुहोस् त?
1: हजुर, अब गीत पछि भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दाजु. पोस्ट बक्स नम्बरमा खसीको पत्र भन्नुपर्छ दाजु, अब मेरो हातमा परेको छ र उहाँ हाम्रा श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ.
0: ओके, सबभन्दा पहिला यति पछि प्राप्त गरेको पत्रलाई तपाईँले पढ्ने मौका पाउनुभयो. अलिअलि आउट अफ डेट पनि कुरा प्रसङ्ग होलान्, होइन? किनभने 8-9 महिना अगाडि लेखेका कुराहरू कति प्रसङ्ग परिवर्तन भइसक्यो होला, राजनीतिमा यत्रो ठुलो हलचल आइसकेको छ, होइन? नयाँ सरकार गठन भइसकेको छ, संसार अर्कै भइसकेको छ, इरान अमेरिकाको इजरायलको लडाइँ भएको थिएन, त्यो अहिले यो स्टेजमा छ भने के लेख्नु भएको छ म सुन्न पो मन लाग्यो.
1: मङ्सिर महिनामा लेख्नु भएको रहेछ दाजु.
0: ओके,
1: करिब 6-7 महिना भनौँ है,
0: दसैँ ताका.
1: हजुर, त्यो बेला लेख्नु भएको रहेछ, अलिक चिसो थियो नि त्यो बेला है. अनि उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आदरणीय कार्यक्रम सञ्चालक दाजु विनोद ध्वज खड्काज्यू, दिदी सुसन बाला, बहिनी निशा गुरुङ, मिना थापा, तुलसीज्यू, कृष्णज्यू, प्राविधिक मित्र सबैमा यो चिसो चिसो मौसममा न्यानो अभिवादन लेख्नु भएको छ.
0: ओके, अहिले त गर्मी छ नि, होइन? तुलनात्मक रूपमा
1: हजुर,
0: त्यति पहिला पठाएको पत्रलाई पनि हामीले स्थान दियौँ, किनभने त्यो पत्रको सम्मान हो, लेखाइको सम्मान हो, प्रेसकको सम्मान हो, होइन त?
1: हजुर हजुर,
0: थ्याङ्क यू भेरी मच भन्नुपर्छ. अरू के लेख्नु भएको छ?
1: अब आज अहिले गर्मी त भनेर भन्यो दाजु, तर काठमाडौँको कुरा गर्नुपर्दा बिहान चिसो हुन्छ, फेरि घाम लाग्दा अलिअलि न्यानो हुन्छ, होइन? मतलब गर्मी हुन्छ, पानी पर्दाखेरि रेनकोट ओढ्नु पर्ने हुन्छ, फेरि बेलुकी फेरि त फेरि के त चिसो हुन्छ, फेरि है एकदमै.
0: यसपालि चाहिँ अलि मनसुन भए पनि यसपालि अलि मनसुन चाहिँ अलिक खडेरी पर्छ कि भन्ने पनि एउटा आङ्कलन छ नि, होइन?
1: प्रोजेक्सन छ.
0: त्यसले गर्दाखेरि अब विशेष गरी उहाँ बसेको ठाउँमा धान उब्जनी हुने ठाउँ हो, होइन? यसपालि अलि धान नहोला कि भन्ने डर छ, तर भगवान्सँग फेरि प्रार्थना गरौँ यो चाहिँ गलत होस्, गलत सिद्ध होस्, होइन?
1: टाइममा पानी परोस्. उहाँको एउटा एकदमै खुसीको कुरा पनि छ, उहाँले रिभिल गर्न मिल्छै मिल्दैन, होइन? उहाँले के भन्नुभएको थियो भन्दाखेरि, यो अहिले गर्मी छ बहिनी, तपाईँहरूलाई बोलाउनु त हुन्थ्यो, इन्भाइट त गर्नुहुन्थ्यो, तर मैले गर्न पाइनँ भन्नुभएको थियो, के को लागि दाजु भनेर मैले सोधेँ, होइन? उहाँको छोराको बिहे भएको रहेछ, हेर्नुहोस् दाजु है. अनि यो गर्मीमा तपाईँहरूलाई गाह्रो पनि हुन्छ, होइन? चिसो ठाउँमा बसेको मान्छेहरूलाई गर्मीमा गाह्रो हुन्छ भनेर मैले त बोलाइनँ, त्यसको लागि माफी चाहन्छु पनि भन्नुभएको थियो.
0: सलाह हुनुहुँदो रहेछ, पहिला नै कुरा विषय हाल्नुभयो,
1: होइन?
0: आजकल त कति सजिलो छ नि बहिनी, चार्टर फ्लाइट लियो, होइन? नेपालगञ्जबाट कति पर होला र, होइन? धनगढीबाट कति पर होला र, होइन? त्यसले गर्दाखेरि ठ्याक्कै ओर्लियो, गाडीमा गयो, भोज खायो, भोलि बिहान फर्के पनि हुन्छ, नभए त्यो बेलुका फर्के पनि हुन्छ क्या बहिनी,
1: होइन?
0: एनी वे तपाईँले राम्रो एक्सक्युज बनाउनु भयो.
1: आराम छु, तपाईँहरू पनि आराम कुशलै हुनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु भन्नुभएको छ.
0: थ्याङ्क यू सो मच. तपाईँ सबभन्दा पहिला हेल्दी हुनुहुँदो रहेछ, खल्ती मात्रै अलिकति पल पऱ्यो होला बिहाले गर्दाखेरि, नभए चाहिँ इट्स गुड न्युज हाम्रो लागि,
1: एकदमै राम्रो कुरा. कार्यक्रम नियमित रूपमा सुनिरहन्छु, केही कार्य व्यस्तताले गर्दा पत्र पठाउन ढिला भएको हो, यसरी हाते लेखेर पत्र यो भन्दा अगाडि पनि पठाएको थिएँ, निकै ढिला पुगेको थियो. यो पत्र छिट्टै तपाईँहरूको हातमा पुगेर वाचन हुनेछ भन्ने आशामा छु भन्नुभएको थियो त्यो बेला है. र यो पत्रमा त्यही लेख्नु भएको छ.
0: एकदम भनौँ न अब यो ढिलो पत्रलाई पनि मिलाइ मिलाइ पनि सोची सोची भन्नुपर्छ. बिहा चाहिँ अहिले भयो हो नि त होइन, यो त टेलिफोनमा थाहा भयो नि होइन, यो पत्रमा लेखेको कुरा त होइन नि. नभए चाहिँ फेरि अब ग्रान्ड ड्याड भइसक्यो हो कि होइन, जिजु बुवा भइसक्यो हो कि भन्ने पनि थियो. हाम्रो शुभकामना चाहिँ छ,
1: एकदम शुभकामना छ दाजु. र यो वैशाख महिनामै उहाँको छोराको विवाह भएको छ होइन, सो उहाँको छोरा लगायत हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजु यहाँको परिवारलाई हामी एकदमै धेरै शुभ कामना अनि बधाई पनि दिन्छौँ.
0: अनि बुहारीलाई पनि भन्नुहुन्छ भन्नुभएन तपाईँले,
1: बुहारीलाई पनि हाम्रो एकदमै शुभकामना अनि बधाई छ होइन. नयाँ दाम्पत्य जीवन सुरु भएको छ उहाँहरू दुवैजनाको, भाइ र बुहारीको. यहाँहरू दुवैजनालाई शुभकामना अनि बधाई छ हजुर. अब दिनदिनै चिसो बढ्ने क्रम जारी छ भनेर चाहिँ मङ्सिर महिनामा लेख्नु भएको थियो दाजु है. अब अहिले लेख्नु पर्दाखेरि दिनदिनै गर्मी बढ्दैछ बहिनी भनेर पनि लेख्नु भएको थियो गत हप्ता है.
0: हजुर, अहिले
1: हजुर त्यता पनि चिसो धेरै बढिसकेको होला, हजुरहरूले पनि स्वास्थ्यको राम्रो ख्याल राख्नु होला. यतातिरको खासै नयाँ नौलो खबरहरू त केही छैन भनेर लेख्नु भएको थियो त्यति बेला.
0: सम्झना पुराउनु भएको छ होला होइन.
1: हजुर हजुर. अनि कार्यक्रम मार्फत स्वरूपराज आचार्यले गाउनु भएको तिम्रो झल्को कति आउँछ बताऊ कसरी म बोलको गीत सुन्न चाहन्छु. र यस गीत मार्फत सम्झनु पर्दा जीवन सङ्गी हिरा श्रेष्ठ, घर परिवार, इष्टमित्र अनि बहिनी, दर्पण देवीका रुदुङ, हिमा राई, कमला मुखिया, कमला वनेम लिम्बू, धनवीर पुन, राजेन्द्र बान्तवा राई, छवि थापा, सरस्वती राई, रचना अन्जान राई, विनिता सुनवार, अरुण नदी खत्री, रामलाल सुमन, मुना मुखिया, सुषमा सहयात्री, त्यस्तै गरी सुमु लिम्बू, नानु निर्मला शाह अनि लक्ष्मी छेत्री, अल्का बान्तवा, जुनिना राई, संगीता मगर, पुष्पा राई, शोभा भट्टराई, भूमिका राई लगायत बिएफबिएस रेडियोका सम्पूर्ण कर्मचारीहरू, रेडियो नेपालका सम्पूर्ण कर्मचारी र अहिले कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा सम्झना छ. यति भन्दै आजलाई यतिमै पत्रको बिट मार्दछु. हवस् त नमस्कार भन्नुभएको छ युक्त प्रसाद श्रेष्ठ दाजुले कोहलपुर बाँकेबाट हामीलाई हाते पत्र लेख्नु भएको थियो.
0: पुरानो पत्र हो, त्यसले गर्दाखेरि श्रोताहरूले सुन्ने मौका पाउनु होला. जसलाई उहाँले सम्झना गर्नुभयो होइन, कहिले कहिले त फेरि कहिले विदेश जाने, कहिले के भनी हुन्छ. आशा गर्नु सबै सबैमा चाहिँ आरामी होला र उहाँले सुन्न पाउनु होला. यति मात्रै भनौँ होइन बहिनी. ओके, अब हामी उहाँलाई गीत सुनाउने त पुरानो गीत पऱ्यो नि त होइन.
1: हजुर, पुरानो गीत छ, स्वरूपराज आचार्य दाजुले गाउनु भएको छ. र यस गीतका सङ्गीतकार र शब्द रचनाकार हुनुहुन्छ राजकुमार बगर.
0: तपाईँले प्रश्न राख्ने भन्दै हुनुहुन्थ्यो, प्रश्न कति थियो राख्ने गीत पछि?
1: हजुर, अब गीत पछि राखौँ दाजु.
0: ओके, पहिला गीत सुनौँ है त. हजुर सुधारू, यसपालिको नयाँ प्रश्नको लागि तयार भएर बस्नु होला गीत पछि है त.

0: बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ भने अबको यस हाफ वे पोइन्ट भनौँ होइन आधाउधि भागमा आइपुगेका छौँ भन्ने समाचार पनि सुन्यौँ नेपालमा होइन अरू अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबैलाई त सम्पूर्ण श्रोतालाई नमस्कार छ स्वागत छ अब भनिदिनुहोस् ठेगाना दिने होला
1: हजुर एकदमै पुनः स्वागत तथा अभिवादन गर्दै ठेगाना छुटकरीमा भन्छु कार्यक्रम परदेशीको सन्देश बीएफएस नेपाल पोस्ट बक्स नम्बर 50 95 काठमाडौँ नेपाल हाम्रा सम्पर्क नम्बर छन् 54 28 055 54 37 364 र 54 33 930
0: अब आजको लागि प्रश्न तपाईँले भनिहाल्नु भएको छ होइन तपाईँले साइकल चलाउनु भएको छ नि होइन
1: मैले चाहिँ अलिक ठुलो भएर चलाएको यस्तै 13-14 वर्ष पछि मात्र चलाएँ मैले चाहिँ
0: काठको साइकल चढ्नु भएको छैन छैन
1: छैन
0: साइकलको सुरुवात नि होइन यो प्रश्नकै एउटा भाग है यो चाहिँ साइकलको सुरुवात चाहिँ 19औं शताब्दीको सुरुवातमा काठका दुई पाङ्रे सवारी साधनबाट आधुनिक सुरक्षित साइकलसम्म भएको रहेछ होइन जसले यातायात प्रविधि र समाजमा ठुलो परिवर्तन ल्याउन सफल भयो
1: होइन
0: प्रारम्भिक यसको उत्पत्ति चाहिँ पहिलो चिनिने साइकल चाहिँ ड्यान्डी हर्स भनिँदो रहेछ कि होइन जर्मन भाषामा लफ मसिन पनि भन्दो रहेछ जसलाई जर्मन नागरिक ब्यारन क्लार्क भोन ड्राइसले 1817 आविष्कार गरेका रहेछन् यो दुई पाङ्रे पेडल नभएको सवारी साधन थियो जसले चलाउन चालकले आफ्नो खुट्टाले जमिनमा धकेल्दै होइन घोडा चला जस्तो होइन धकेल्दै अगाडि बढ्नु पर्थ्यो र अगाडिको पाङ्राबाट यसलाई डाइरेक्सन के दिशा चाहिँ नियन्त्रण गरिन्थ्यो यसरी सुरु भएको रहेछ होइन अनि यसलाई नै मानव शक्तिद्वारा चलाइने पहिलो साइकलको रूपमा लिइन्छ कि बहिनी त्यसमा पेडल पछि आयो होइन अहिले चाहिँ पाइला भन्छौँ नि हामीले होइन त्यो चाहिँ पछि आयो त्यस कारणले यसको उत्पत्ति चाहिँ 1817 जर्मन वैज्ञानिक नै भनौँ होइन जर्मन ब्यारन क्लार्क भोन ड्राइसले चाहिँ आविष्कार गरेका रहेछन् त्यसपछिको कथाहरू थुप्रै छ होइन त्यसपछि यसको नयाँ नयाँ भेरिएसन आयो भने साइकलको उत्पत्ति मैले कुरा गरेँ किन होला भन्नुहोस् त
1: सायद यही विषयमा हजुरले प्रश्न राख्न लाग्नु भएको कि
0: हो तपाईँले कुरा बुझ्नुभयो संसारमा विभिन्न दिवसहरू मनाइन्छ क्या होइन अब कम्प्युटर दिवस मनाइन्छ होला के मनाइन्छ भने साइकल दिवस पनि विश्व साइकल दिवस मनाइन्छ के होइन मैले त ब्याकग्राउन्ड दिएँ भने विश्व साइकल दिवस चाहिँ कहिले पर्दो रहेछ
1: कति सजिलो अनि तर हाम्रा श्रोतालाई खोज्न चाहिँ अलिक टाइम लाग्छ होला
0: होइन विश्व प्रश्न चाहिँ खासमा विश्व साइकल दिवस चाहिँ कहिले मनाइन्छ यति मात्र अङ्ग्रेजी तारिखमा भने पनि भयो नेपाली गतेमा भने पनि भयो होइन आजको लागि तपाईँलाई प्रश्न यो र तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ 1817 चाहिँ पहिलो पटक आविष्कार गरेको साइकल त्यो पनि दुई पाङ्रे होइन ड्यान्डी हर्स ओके प्याडल नभएको सवारी साधन थियो खेल्नु पर्थ्यो कि खुट्टाले होइन चलाउनु पर्ने डाइरेक्सन हातले मिलाउनु पर्ने ओके भने आजको प्रश्न होइन ओके अब हामी कता जाने भन्नुहोस् त
1: अब हामी अन्ततिर आइसकेका छौँ र हामी भने अब आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ र मिठो कुराकानी भएको छ कोसँग भन्दाखेरि हाम्रो दाजु हुनुहुन्छ परशुराम राई अनि विदुर हाङ राई विनोद दाजुले नै गर्नु भएको छ कुराकानी दाजु
0: अचानक भेट भयो
1: हजुर
0: होइन अनि उहाँलाई मैले निम्तो गरेँ बिएबिएस गोर्खा रेडियोको सम्पूर्ण हाम्रो स्टुडियोहरू घुमाएँ दङ्ग पर्नुभयो होइन अनि हाम्रा अग्रज र मेरो नम्बरी हुनुहुँदो रहेछ 7GR7GRका सदस्यहरू एकजना फोकरन लडाइँ लडेका होइन 21-16-11-02 कोर्पल परशुराम राई होइन उहाँ चाहिँ भोजपुरको यति मिठो कुरा गर्नुभएको छ भने साध्य छैन सुन्नु होला र अर्को मेरै नम्बरी साहेब हुनुहुन्छ उहाँको नम्बर चाहिँ 21-16-38-40 7GR बिएबिएस गोर्खा स्वागत भन्न चाहन्छु नमस्कार
2: नमस्कार हजुर
0: यो पल्टने नमस्कार हो कि यो सिभिल नमस्कार हो अलि मधुर आयो नि
2: यो नमस्कार दुइटैलाई लिनुपर्छ नेपालमा बसेकै कारणले गर्दा पनि अलिकति त्यो हुनु पर्यो र पल्टनमा सिकिएका नमस्कार र यो नमस्कार चाहिँ फरक चाहिँ
0: अलिकति फरक होइन अनि गुरुजी तपाईँ त 7GR भनेपछि त 1982 को फोकल्यान्ड लडाइँमा नि पर्या जस्तो लाग्छ यसो अनुहार हेर्दाखेरि साँच्चै पर्या हो ओके अलिअलि व्यायाम गर्नुहोस् न त लडाइँको अलिअलि अनुभव सेयर गरौँ हाम्रा नयाँ जेनेरेसन अफ गोर्खास एन्ड नेपालीहरूलाई होइन पहिला चाहिँ घरकै कुरा गर्नु पर्यो नेपालको ठेगाना कहाँ हो
2: भोजपुर जिल्ला तिवारी भन्ज्याङ वार्ड नम्बर 2 आबु बाक्सिगुङ भन्छ मेरो गाउँ घर
0: त्यहाँबाट पल्टनमा भर्ती भएका साथीहरू हुनुहुन्छ भाइहरू गुरुजीहरू
2: हुनुहुन्छ
0: है अहिले बेलायततिर हुनुहुन्छ कि कहाँ हुनुहुन्छ
2: बेलायततिर हुनुहुन्छ होला
0: अनि नयाँ जेनेरेसन भाइहरू पल्टनमा हुनुहुन्छ कि हुनुहुन्न
2: हुनुहुन्छ
0: थुप्रै हुनुहुन्छ कता कता सुनेको ज्वाइँ साहब पनि हुनुहुन्छ अरे होइन
2: मेरो ज्वाइँ छोरी पनि उतै हुनुहुन्छ
0: ओके
2: हुनुहुन्छ
0: कुन पल्टनमा
2: अहिले हालमा मेरो ज्वाइँ छोरी चाहिँ टुआरजिआर
0: भने मतलब बुढनातिर हो कि क्या हो
2: पल्टन त टुआरजिआर चाहिँ बुढनामा जानुभएको छ मेरो छोरी ज्वाइँ चाहिँ युकेमै हुनुहुन्छ एक दुई महिना त्यहाँभित्र उता उहाँहरू बुढना जानुहुन्छ
0: ए ओके अहिले अर्कै पल्टनमा हुनुहुन्छ त्यसपछि बुढना जानुहुँदो रहेछ खुसी लाग्यो ज्वाइँ साहबको नाम के नि
2: क्याप्टन सन्दीप राई
0: सन्दीप पहिला पहिला त क्याप्टन क्युजे भन्ने थियो आजकल त क्याप्टन भन्दै होइन त तपाईँ हाम्रो जमानामा त्यस्तो थियो कि विद्युत नम्बर हिसाबको चाहिँ आफन्त साथीभाइहरू कहाँ कहाँ हुनुहुन्छ पल्टनमा कोही हुनुहुन्छ
2: हुनुपर्छ किनभने यो पछाडिका युवाहरू जानुभएकोमा त्यति थाहा छैन कारण किनभने आफ्नो व्यस्तताले गर्दा आफ्नो कामको खोजीले गर्दाखेरि आफू पनि भेटघाट हुने त्यस्तो मौका मिलेन तर पुराना आफ्ना नम्बरीहरू आफ्ना गाउँलेहरू बेलायतमा हुनुहुन्छ बसिराख्नु भएको छ त्यस कारणले गर्दाखेरि उहाँहरू हामी टेलिफोन मार्फत सम्पर्क चाहिँ नम्बरीहरूसँग प्लस आफ्ना गाउँलेहरूसँग भेटघाट हुन्छौँ हामी
0: ओके लिङ्क भइरहेको छ तर बिएपिएस गोर्खा रेडीको माध्यमबाट आज चाहिँ राम्रै लिङ्क हुने भयो होइन सम्झना गर्ने मौका पाइयो यहाँको जिन्दगी कस्तो छ भने पहिला गुरुजीबाट सोच्छु 2116 परशुराम राई गुरुजीबाट सोच्छु के छ त के गर्नुहुन्छ यहाँ तपाईँ
2: रिटायर लाइफ एकदम भन्नु पर्दाखेरि असल छ मेरो लागि
0: हो र किन असल सोधौँ
2: मेरो लागि असल छ मेरो गाउँ ठाउँमा मेरो बाबु बाजेले जन्माए हुर्काए त्यो ठाउँमा त्यही ठाउँमा मैले नि अलिकति सर्भिस गरेर अलिकति लगानी लगाएँ अनि यहाँको मेरो जग्गा जमिनहरू छ अनि त्यसमा खेतीपाती गर्दाखेरि बगैँचाहरू लगाएको छु त्यो हेरेर मलाई आनन्द अति आनन्द स्वास्थ्य हावापानी एकदम फ्रेस खानापिना स्वास्थ्य छ तपाईँको आफ्नो खेतीबारीमा आफ्नो
0: यसो चल्न पाउँदाखेरि
2: कोठेबारीमा तपाईँको सागसब्जीदेखि लिएर सम्पूर्ण चिज म अर्ग्यानिक खान्छु
0: आफ्नै आफ्नै बारीको उत्पादन
2: आफ्नै आफ्नै बारीको माछा मासुको लागि तपाईँको लोकल कुखुरा पाल्छु लोकल सुँगुर पाल्छु
0: है
2: अनि यो लोकल माछा पाल्छु दुईवटा फिस पोन्ड छ मसँग लगाएको छु
0: यो चाहिँ कहाँ कुखुरा काठमाडौँ कि बाहिर हो
2: होइन म भोजपुरमा
0: भोजपुरमा
2: तिवारी भन्छ तपाईँको
0: गाउँमा
2: अनि अति आनन्द र मेरो स्वास्थ्यको लागि त अति बेस्ट
0: अनि यसो गाउँलेहरूसँग कुराकानी गर्न पाइने घाम ताउन पाइने एकजना मैले झन्डै 90 वर्षका अग्रजसँग कुरा यसरी मौका मिलेको थियो कुरा गर्नलाई उहाँ बेलायत गएर फर्किनु भएको रहेछ अनि उहाँले उसलाई सोधेँ मैले किन फर्किनु भयो बाजे है भनेर सोधेँ होइन म त घाम ताप नै फर्क्या भन्नुहुन्थ्यो तपाईँलाई पनि मोटापोटी त्यस्तै हो
2: एकदम
0: ओके
2: तपाईँको त आफ्नो ठाउँमा बस्दाखेरि अति आनन्द शान्त आउँछ कसैको केही टेन्सन छैन
0: अनि यो जग्गा जमिन चाहिँ पछि जोडेको कि पुर्खौली
2: पुर्खौली पनि छ पुर्खौलीमा त्यसमा आफूले अलि राम्रो राम्रो आफूले जोडिएको छ त्यसमा अहिले त सबैले अब खेती गर्नु छोडे
0: बगैँचा
2: चलाउने आनन्दले बस्ने दुःख नगर्ने त्यो फलफुल खाने बेच्ने त्यस्तै छ
0: ओके उसै अलिअलि पैसा पनि आउँछ
2: एकदम
0: आउँछ है कुन चाहिँ फलफुल धेरै छ
2: सन्तला कागती जे लाउँदै नि हुन्छ माछा बेच्छु सन्तला बेच्छु कागती बेच्छु
0: कुन थरीको माछा राम्रो हुन्छ
2: अनि त अम्लिसो भन्छ नि हजुर त अम्लिसोको अब कुचो हुन्छ हुन्छ घाँस हुन्छ दुहुन भैँसीले खान्छ र दिन्छ घिउ आउँछ खानु
0: पाइन्छ कुरा गर्नुभयो तपाईँले
2: बिक्री हुन्छ तपाईँको हो
0: अनि गाउँ घरमा बसेर यो यस्तो रमाइलो वातावरणमा बस्नु भएको छ अलिअलि समाजसेवा पनि गर्नुहुन्छ होला अलिअलि राजनीति पनि चासो होला के छ त तपाईँको
2: राजनीतिमा त तपाईँको मैले र पनि जानिनँ
0: जानु भएन
2: राजनीति
0: हो
2: त आफ्नै लागि मोटामोटी यसो केही गरी खाने यताउति मात्रै हो अरू त केही छ
0: ओके यो तपाईँले भन्दै गर्दा अहिले विदेशमा हाम्रै पल्टनका साथीहरू गुरुजीहरू साहेबहरू भाइहरूले ओहो जिन्दगी त नेपालमा रहेछ त्यो रिटायर्ड लाइफ भनेर भन्नेहरूलाई तपाईँले यहाँबाट के सन्देश दिनुहुन्छ ल भन्नुहोस्।
2: मेरो विचारमा साथीभाइहरूलाई मेरो गाउँको आफन्तहरूलाई
0: ज्यू
2: सबैलाई म के भन्न चाहन्छु भने हामीले यही ठाउँमा मात्रै बसेर गरिराख्नु हुँदैन, जानुपर्छ है, जानुपर्छ। उमेर हुइन्जेल देश विदेश गएर अलिअलि कमाएर ल्याएर आफ्नो देशमा ल्याउनुपर्छ, आफ्नो गाउँठाउँ बनाउनुपर्छ भन्छु म। पहिले बाहिर गएर के को लागि जान्छु, आफ्नो परिवार बनाउनुको लागि
0: हो नि।
2: परिवार आफ्नो बनाएपछि आफ्नो छिमेकीले पनि अलिकति बनाउनु पर्यो, सिकाउनु पर्यो,
0: सन्तानलाई पनि हेर्नु पर्यो।
2: अब छिमेकीलाई अलिकति त हाम्रो हेरेर उसले पनि ज्ञान पाउँछ, अनि उसले ज्ञान पाएपछि समाजमा अलिकति अगाडि बढ्छ। उमेर हुन्छ जाने, जस्तै म जस्तो रिटायर भएर अब गर्नु सकिँदैन धेरै, रिटायर भएर चाहिँ आएर आफ्नै गाउँठाउँमा कुनै होस् त केही खेती किसान गरेर कुनै न कुनै नयाँ, त्यहाँ हाम्रो गाउँमा केही थिएन, मेरो गाउँमा त्यस्तो बगैँचा भन्ने त्यस्तो माछा पाल्ने त केही थिएन, म आएर गरेर सबैले सिकेको छ। अहिले
0: अरूले पनि गरेको छ,
2: अरूले पनि गरेको छ।
0: अहिले
2: तपाईँले सबै गाउँको अब खेती नगर्ने बाँझो जग्गा रहेछ नि, त्यसमा सबैले बगैँचा लगाउँदैछ, माछा पाल्दैछ, घाँस बनाए, कुचो बेचे, त्यो घाँसले भैँसी किनेर दुना भैँसी पाले, अहिले पनि छ, अनि हो त्यस्तो अरूले गरिराखेको गर्दैछ।
0: कति राम्रो कुरा,
2: त्यसले गर्दा फर्केर आउनुहोस् म जस्तो रिटायर भएर बुढेसकालमा आएर आफ्नो स्वास्थ्य आफ्नो गाउँठाउँको
0: हावापानी
2: एकदम अर्ग्यानिक खाना भुटेको मकै भटोस् खानुहोस्, आफ्नो बारीमा फलेको बिहान उठेर
0: कुनै मिसावट छैन,
2: त्यो के भन्छ ग्रिन टीको साथमा त्यो भुटेको मकै र उसलाई टाक्क बसेर चिसो हावापानीमा
0: हिमाल हेर्दै
2: खाँदाखेरि कति आनन्द स्वास्थ्य।
0: अब उहाँले यस्तो भनेपछि नम्बरी नम्बरीको पनि त्यस्तै हो कि के हो बिन्दु नम्बरी
3: के रहेछ भने जिन्दगीलाई डोराएर हिँड्दै जाँदाखेरि हरेक किसिमका जङ्गारहरू तर्नु पर्दो रहेछ। जुन त्यतिखेरको पल्टन एउटा जिन्दगी थियो त्यो एक किसिमको आनन्द त्यतिखेरकै आनन्द मजा छ। जब रिटायर भएर आइसकिसकेपछि फेरि रिटायर लाइफको फेरि एउटा आनन्द छ। यो मानिमा म के लाग्छ भन्नुहुन्छ भने यो रिटायर लाइफ चाहिँ यस्तो एउटा भनौँ न कसै न कसैको कोहीबाट पनि त्यो टेन्सन हुनेवाला छ, आनन्द जीवन बिताउनु पाइँदो रहेछ। तर मान्छे हो गर्नुपर्छ, के को लागि पेटका लागि
0: हो।
3: अब यो भनिरहँदा के राख्छ भने त्यो हामी गएर 15-16 हुँदै कति वर्षसम्म नोकरी गऱ्यौँ, त्यो नोकरी गरेको समयलाई भनेको चाहिँ त्यतिखेर भनेको चाहिँ आफ्ना पेटका लागि मात्रै गरियो है, आफ्ना पेटका लागि। अब आएर बाँकी रहेको समय चाहिँ के गर्नु त भनेर रिटायर हुने रिटायर भएकाहरूले चाहिँ के सोध्नु पर्दो रहेछ भने आफ्नो लागि पेटका लागि गरियो, अब भनेको भनेको चाहिँ परिवारको लागि प्लस गाउँठाउँको लागि
0: र देशको लागि
3: देशका लागि यी चिजहरू सोध्नु पर्ने रहेछ। कारण किनभने देश कसले बनाउँछ त भन्ने कुरा पनि जानुपर्छ। हामी चाहिँ यस्तो राम्रो देश छ हाम्रो, यस्तो सबै चिज भएको ठाउँ छ हाम्रो देशमा, अनि हामीले चाहिँ भन्छ नि एउटा कस्तुरीमा उसँग चाहिँ अमूल्य चिज हुन्छ अरे तर उसलाई थाहा हुन्न अरे,
0: बास्न कहाँबाट
3: आएर खोजिन्छ
0: खोजिन्छ।
3: हजुर हामी नेपाली सेम त्यस्तै छौँ, हामीसँग भएका चिजहरू हामीसँग खोला नाला जडीबुटी सबै कुरा थोक्छ।
0: अब तपाईँलाई एकछिन रोके, तपाईँ संसार घुम्नुभयो होइन, गुरुजी झन् धेरै ठाउँमा घुम्नुभयो होला, लडाइँमै जानुभयो फोकल्यान्डमा, सबै चिज मिलेको, बानकी पनि मिलेको, हावा पानी मिलेको, गाउँठाउँ मिलेको, जमिन मिलेको, जे रोप्दा पनि उम्रिने धेरै कम देशमा नेपाल हो कि भएन, हाम्रो देश हो कि होइन भन्नुहोस् त, तपाईँ भन्नुहोस् त पहिला।
2: 100%
0: हो,
2: 100% म पनि 14-15 वर्ष सर्भिस गरियो, त्यसमा धेरै ठाउँ गइयो घुमियो, तर हाम्रो नेपाल देश जस्तो चाहिँ मैले कहीँ पनि भेटिनँ।
0: मनले भनेको होइन, भोगेरै भनेको,
2: एकदम भोगेरै त्यो ठाउँमा पुगेरै जानेरै देखेरै भनेको हो। अनि म रिटायर भएर आएर पनि आफ्नो देशको माया त कसले हुँदैन, हुन्छ, आफू जन्मेको हुर्केको ठाउँको सबैले माया हुन्छ, तर त्यत्रो घुम्दा म बाहिर बस्छ नि सर्भिसमा हुँदाखेरि पनि राति सुतिन्छ सपना भन्छ नि, सपना देख्दा पनि तपाईँको म कहिले पनि त्यो ठाउँतिर हुन्थेन क्या, आफ्नै जन्मस्थलमा सपना पनि आइपुग्थेँ हुन्थेँ। त्यसले गर्दाखेरि हाम्रो देश जस्तो, हाम्रो नेपाल देश जस्तो विश्वमा कहीँ पनि छैन,
0: अलिअलि कता कता मिलाउनु पर्छ, त्यो समयले मिल्छ, मिलाउने हामी नै हो होइन, त्यसले गर्दाखेरि
2: तपाईँ हामी अहिले हाम्रो देशमा नेपालमा चाहिँ तपाईँको वर्ष दिन छ महिना वर्ष दिन त दिने काम नगरेर त्यो डुलेर हिँड्दा पनि हामी भोकै हुँदैनौँ, नाङ्गै हुँदैनौँ।
4: हाम्रो नेपाल देश छोडेर गएपछि तपाईँको सास हुन्जेल यो लौरो टेकेर के भन्छ टिपिनमा भात बोकेर गएर काममा जानुपर्छ होइन अनि मात्रै बाँचिन्छ हाम्रो देश नेपाल भनेको तपाईँको हो मेरो केही काम छैन होइन कुनै काम व्यापार व्यवसाय केही छैन तर भोकै हुँदैन
0: अब एउटा कुरा सोध्न मन लाग्यो फेरि तपाईँलाई गाउँठाउँमा बस्नुहुन्छ नम्बरी त आफ्नै गाउँमा हुनुहुँदो रहेछ होइन र अब तपाईँहरूले जुन चाहिँ पल्टन बसेर संसार घुमेर अनुभव पल्टनको अनि बाहिरको अनुभव लिनुभयो सँगाल्नुभयो यहाँ आएर तपाईँले गाउँमा बसेर कतिको सिकाउने मौका पाउनुभयो र गाउँलेहरू कति लिए कतिले लिन चाहे कतिले त्यसबाट बेनिफिट लिएन के छ त तपाईँको अनुभव के छ त गुरुजी पल्टनमा हामीले फर्स्ट एड सिक्यौँ होइन हामीले लेसन प्लान सिक्यौँ होइन छिट्टो समयमा काम गर्ने सिक्यौँ आफ्नो तन्दुरुस्त हुन सिक्यौँ र चाहिँ लुगा चटक्क परेर हिँड्नुपर्छ भन्ने सिक्यौँ डिसिप्लिन सिक्यौँ ठुलालाई आदर गर्नुपर्छ मुनिकोलाई चाहिँ माया गर्नुपर्छ लुकआफ्टर गर्नुपर्छ प्रोटेक्ट गर्नुपर्छ बाटो देखाउनुपर्छ समकालीनसँग प्रतिस्पर्धा हुन्छ तर स्वस्थ र स्वच्छ प्रतिस्पर्धा त्यो सिक्यौँ भने त हामीले होइन र डुज एन्ड डोन्ट्स धेरै सिक्यौँ गर्नुहुने नहुने कुराहरू तपाईँले कतिको सिकाउने मौका पाउनुभयो तपाईँले पनि उहाँबाट कति सिक्नु मौका पाउनुभयो तपाईँबाट सोच्छु अनि नभएलाई सोच्छु ल भन्नुहोस् यो महत्त्वपूर्ण कुरा छ कि यो चाहिँ
4: एकदम एकदम मैले यो कुरा अघि पनि भने जस्तै हामी बाहिर गएर आएर सिकेर आएर आफ्नो गाउँमा आफ्नो घरमा पहिले आफ्नो परिवारलाई आफ्नो श्रीमतीलाई अब छोराछोरी नभए श्रीमतीलाई बोल्नु सिकाउनु पऱ्यो गाउँघरमै जन्मेका हुर्केका उनीहरूले जानेका हुँदैन उनीहरूले भन्दा हामीले निकै कुराहरू जानेको देखेर आएको
0: देखेर भोगेर
4: त्यसले गर्दा आफ्नो श्रीमतीलाई बताउनु पर्छ बतायौँ अब उसले सिको जानु बुझो अनि उसको पनि साथी गाउँको साथीहरू हुन्छ दिदीबहिनीहरू हुन्छ जेठानी देउरानी
0: यस्तो
4: हुन्छ अनि त्यो घरमा काम गर्दा बोल्दाखेरि हरेक कुरो तपाईँ हामीले सिकेर आएको आफ्नो श्रीमतीलाई त बतायौँ हो उसले उसलाई सिकायो उसले सिकेर फेरि उसको साथीलाई सिकायो हेर्नुहोस् अनि सिक्दाखेरि तपाईँको हुँदाहुँदै र आँदा बस्दाखेरि हाम्रो जय जन्म हो बच्चा बच्ची भयो होइन छोराछोरी भयो अब हामीले त्यो नानीहरूलाई सिकायौँ त्यही अनुसारले उसको साथीहरूलाई पनि त्यो गाउँमा बोल्ने हिँड्ने डुल्ने खाने इत्यादि काम कुरा हरेक कुराहरू सिकाउँदो रहेछ अनि त्यसरी नै सबै सिक्दो रहेछ जान्दो रहेछ अगाडि बढ्दो रहेछ क्या हजुर त्यो चाहिँ मलाई अनुभव हो
0: ओके हामीले नम्बरीको पनि त्यस्तै हो कि के छ तपाईँको कस्तो अनुभव छ
3: हामीबाट यहाँका हाम्रा दाजुभाइहरूले कसरी लिन्छन् गाउँठाउँका दाजुभाइहरूले भन्नेमा मेरो चाहिँ बुझाइ मेरो भोगाई औ के छ भने हामीले भनेका कुरा उनीहरूले कतिका लिन सक्छन् हामीले त्यो कुरा त गरिरहेको हुन्छौँ ती कामहरू देखाइरहेको हुन्छौँ तर कतिको गर्न सक्छन् अथवा त्यसलाई कतिको लिन सक्छन् भन्नेमा फरक पर्दो रहेछ मैले देखेको हाम्रा मान्छेलाई अब अहिले आएर त यो 21औं शताब्दीमा यी सबै कुरा औँलाको टुप्पीमा छ हेर्नुहोस् सबै देखेका छन् पहिला अहिले गुरुबाको पाला जसदेखि लिएर हाम्रै पालासम्म पनि के थियो भने ती कुराहरू मानौ एउटा चिठी
0: घरमा
3: एउटा चिठी घरमा आइपुग्नुको लागि भने 6 महिना त्यसको एन्सर पाउनुको लागि 1 वर्ष कुरेर पर्नु पर्थ्यो तपाईँको के छ भने त्यो छिनको छिन हामीले यहाँनिर बोलिसकेको छैनौँ हामीले यहाँनिर त्यो कामहरू गरिसकेको हुन्छ हुँदैनौँ तर त्यो चिज भनेको चाहिँ अर्को ठाउँ पुगिसकेको तर त्यसलाई सही तरिकाले लिने हो भने राम्रो हुन्छ
0: ओके ल त अब दुबईलाई म एउटा गीत सुनाउँछु अन्तमा विशाललाई पनि के भन्न चाहनुहुन्छ उहाँको गीत म सुनाउँदैछु
3: उन्नति प्रगति गरेको देख्न पाऊँ धेरै शुभकामना
0: उहाँहरूसँग बिदा लिन चाहन्छु नमस्ते तपाईँ दुईजना थ्याङ्क यू सो मच
1: कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद छ र विश्व साइकल दिवस हामीले कहिले मनाउँछौँ भन्ने हाम्रो यो प्रश्नको उत्तर लिएर हामीलाई फोन गर्न नभुल्नुहोला 54-28-055-54-37-364 र 54-33-930 यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन
0: हस्त यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् यस्तै रमाइला रमाइला ज्ञानवर्धक प्रश्नहरू लिएर हामी अर्को हप्ता पनि आउँला अहिलेलाई मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे शुभ दिन बिदा दिनुहोस् दर्शन नमस्ते पनि बाबा

0: Belayan Padi
1: On Air
0: App Ma
1: Ani Smart Speaker Ma Bunhos
2: Play BFBS
0: You BFBS Gorkha Radio
3: Gorkha Radio आजको सुरु भएको छ आगामी असार एक गते सम्म मलमास अथवा अधिक मास रहने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ मलमास अर्थात अधिक मासमा नित्यकर्म पूजा पाठ जप ध्यान गरिन्छ नित्य बसिरहेकोहरूको व्रत गर्ने विभिन्न शास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद एवं समितिका सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो पहिलेदेखि गर्दै आएको व्रतलाई नियमितता दिन हुने तर नयाँ व्रतको शुरूआत गर्न नहुने नियम रहेको पनि उहाँले बताउनुभयो मलमासको समयमा महादान मांगलिक कार्य अथवा विवाह व्रतबन्ध गृह निर्माण गृह प्रवेश जस्ता कर्म गर्न नहुने तथा गर्भाधान गर्न नहुने विश्वास छ आज काठमाडौँको मत्स्य नारायण मन्दिरमा मलमासका समयमा मेला लाग्ने गर्छ मौसम पूर्वानुमान महाशाखाले आज कोशी र मधेस प्रदेशका केही ठाउँमा हावाहुरीको सम्भावना देखिएको जनाएको छ पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावले आज दिउँसो कोशी प्रदेश सहित बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागमा सामान्यदेखि पूर्ण बदली रहने र बाँकी भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ कोशी प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँ तथा बागमती गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाड़ी भागका केही ठाउँमा मेघ गर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ एमाले पार्टीका तत्कालीन महासचिव मदन कुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराम आश्रितको 33वां स्मृति दिवसमा आज देशका विभिन्न भागमा स्मृति सभासहित विविध कार्यक्रम गर्दैछ मदन नगर बल्खुमा स्मृति कार्यक्रममा गोठाटार स्थित मदन भण्डारी स्मृति प्रतिष्ठानमा विचार गोष्ठीको आयोजना गरिएको छ अन्य स्थानमा मदन आश्रितका योगदानको चर्चा विचार गोष्ठी वृक्षारोपण रक्तदान स्वास्थ्य शिविर अस्पतालका बिरामीलाई फलफूल वितरण गर्ने कार्यक्रम छ जननेता भण्डारी र नेता आश्रितको 2050 जेठ 3 गते चितवनको दासढुङ्गामा सवारी दुर्घटनामा निधन भएको हो नेता भण्डारीलाई एमाले जनताको बहुदलीय जनवादका प्रणेताका रूपमा मान्दै आएको छ काठमाडौँ उपत्यकामा एकै दिन 2029 सवारी चालक कारवाहीमा परेका छन् चालकलाई कारवाही गर्दा 4,17,000 जरिमाना उठेको छ काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59 नियम विपरीत राइड सेयरिङ गरेका 119 ट्राफिक संकेत उल्लङ्घन गर्ने 132 तीव्र गतिमा हाक्ने 208 चालक कारवाहीमा परेका छन् त्यस्तै लेन अनुशासन मेच्ने 57 निषेधित क्षेत्रमा हर्न बजाउने 94 सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94 एकतर्फी सड़कमा सवारी चलाउने 126 सहित अरू नियम मेच्ने 1,139 जना कारवाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ म्याग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ
4: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा एकको मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो
3: प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन् शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुलले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो
5: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु ऐन बनाउने काममा कानून पढेकोलाई नलगाउनु कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो अब ऐन पढेको छ अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन अनि स्वास्थ्यको कानुन बनाउनु छ उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन उसले त सरकारी तौरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ
3: प्रधानमन्त्री सर कियर स्टार्मरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्बको वृद्धि गर्ने रिपोर्ट छापिएका छन्। सेनालाई भविष्यमा युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागेको द टाइम्सले जनाएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन पावेलले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको थियो। पूर्व चीफ अफ द जनरल स्टाफ जनरल लर्ड डानाथले
0: यो BFBS कुल खर्मा हिटियो।

रिगु जगत जीवन संग पाई उठे विराट विष्णु अनंतता के यही मर्त्य को बामन मूर्ति माकी वरी परे सुंदर घाम छाया त्यसै माज छन् सुंदर मोह माया बस्ती बसाऊ त्यस भेक माथि तिम्रै सदा उर्वर काख माथि। यो माधव प्रसाद घिमिरेको धरती माता कविताको चाहिँ दुई श्लोकबाट मैले यहाँहरूलाई केही कुराहरू सुनाएँ। त आजको कार्यक्रममा हामी केही कविताहरू केही चाहिँ कविहरूसँगको कुराकानीहरू यस्तै किसिमको विचार विमर्श गीत यसै गरिकन आजको यो साहित्यिक कार्यक्रम अगाडि बढाउँदछौँ।

0: अब म यसपछि शिक्षा सेवामा लामो समयदेखि लागिरहनु भएका र साहित्यमा पनि निरन्तर कलम चलाइरहनु भएका डाक्टर सुरेन्द्र सिटौलासँग म छोटो कुराकानी गर्छु र उहाँको छोटो कविता पनि यहाँहरूलाई सुनाउने जमर्को गर्दछु। सुरेन्द्र सर,
1: नमस्कार।
0: नमस्कार नमस्कार। ल, यहाँलाई हाम्रो रेडियो बिएफबिएस गोर्खा ब्रिटिस रेडियो को साहित्यिक कार्यक्रममा हार्दिक स्वागत गर्दछु सर। अनि सन्चै हुनुहुन्छ?
1: म सन्चै छु सर।
0: अनि अरू नयाँ कार्यक्रमहरू के गरिरहनु भएको छ? तपाईँ चाहिँ आमासँगको चाहिँ कुराकानी पनि बडो रमाइलो प्रस्तुति दिनुहुन्छ, म सुनिरहेको छु। कस्तो कस्तो चलिरहेको छ
1: अहिले? ठिकै छ। अब 97 वर्षीय आमा र 75 वर्षीय छोरा,
0: हजुर,
1: आमा छोराको पाठशाला जीवन र जगत सम्बन्धी, ईश्वर सम्बन्धी, चैतन्य सम्बन्धी जीवन विभिन्न सङ्घर्षका कथाहरू लिएर कहिले काहीँ म शनिबार प्रत्येक 10 मिनट जस्तो, कहिले 5-7 मिनट, कहिले 12 मिनट, त्यस्तै चाहिँ संवाद गर्छु र प्रत्येक शनिबार आफ्नै फेसबुकमा छस्त राख्छु। मेरो चाहिँ पर्सनल फेसबुक हो, त्यो पुस्टिङ केही पनि गर्दिनँ।
0: राम्रो सर, मैले पनि बेलामा सुन्ने गरेका छु। त अब सरले चाहिँ दुईटा त कविता सङ्ग्रह नै प्रकाशित गरिसक्नुभयो अनि अरू पनि लेख्दै हुनुहुन्छ। देश र परिवेश एउटा चाहिँ पहिलो आइसक्यो, फेरि स्वर्गको बस्ती पनि फेरि छापिसक्यो। त यी दुइटै कविताहरूमा त मैले मूलभूत रूपमा कस्तो चिन्तन प्रस्तुत गर्नुभएको सर?
1: मैले पहिलो देश र परिवेशमा चाहिँ मैले देशको चिन्ता व्यक्त गरेको छु त्यहाँ, होइन, देश कतिखेर रमाउँछ भन्ने कुराहरू, देश के हो वास्तवमा, जब जबला चाहिँ त्यहाँ कता कता लेखेको छु मैले, त्यो लाइनहरू त मलाई त्यो किताबमा छन् त्यहाँनिर। तिमी विदेशबाट लखेटिन्छौ, विदेशबाट तपाईँ तिम्रो आइडी तिम्रो तिमी नागरिकता छानबिन हुन्छ, तिमीले पाइसकेको नागरिकतामा पनि शङ्का हुन्छ। त्यतिखेर अभिन आत्मीयताको स्वागत गर्ने चाहिँ पछौरी बोकेर, फुलमाला बोकेर प्रत्येक तिहारमा तिम्री बहिनीहरू घरको मजेरीमा खडा हुन्छन् भन्ने किसिमका कुराहरू त्यसमा छ एउटा,
0: होइन, राम्रो भाव रहेछ सर।
1: अनि अर्को चाहिँ नि स्वर्गको बस्तीमा भन्ने चाहिँ, स्वर्ग चाहिँ कतिखेर हुन्छ, कहाँ छ स्वर्गको बस्ती भनेर खोज्दै जाँदाखेरि मैले चाहिँ स्वर्गको बस्ती निर्माण गरेको छु क्या आफू यहीँभित्रै धरतीमै।
0: हजुर, धरतीलाई चाहिँ स्वर्गको बस्ती सम्झनु भयो सरले, होइन?
1: अनि धरती, अनि त्यहाँ के भनेको छु मैले भने, स्वर्गको बस्तीमा फकाउ, यो स्वर्गको बस्ती भन्ने किताबमा पहिलो कवितै हो मेरो, त्यहाँको 3-4 लाइन मलाई आउँछ। त्यसले के भन्छ भने, फकाउ शिवको डमरू यसुलाई बजाउन, बोलाऊ अल्लाहको घर ब्रह्मलाई नचाउन, यसु शिव अल्लाहलाई बुद्धसँगै हँसाउन, अद्वैत सृष्टिको एउटै साझा उत्सव मनाउन।
0: यसमा त तपाईँले बडो राम्रो धार्मिक दार्शनिक समन्वय कुरा पनि बडो सशक्त ढङ्गमा राख्नु भएको रहेछ। अगाडि सुनौँ न सर। ल,
1: यो फकाउ शिवको डमरू यसुलाई बजाउन, बोलाऊ अल्लाहको घर ब्रह्मलाई नचाउन, यसु शिव अल्लाहलाई बुद्धसँगै हँसाउन, अद्वैत सृष्टिको एउटै साझा उत्सव मनाउन। यस्तो भयो भने, तिमी गाउँ मस्तानीमा ताली पिट्ने छँदैछु म, स्वर्गको बस्तीमा रम्ने तिमी हामी सबैजना भनेर, त्यो स्वर्गको बस्तीको पहिलो कविताको तिमीहरू ऊ हो। त्यसदेखि त्यसमा चाहिँ केही मैले मलाई मनपर्ने केही मिठा मिठा कविताहरू छन्। एउटा चाहिँ काठको बाकस भन्ने छ।
0: ल, एउटा काठको बाकस चाहिँ पुरै सुनौँ न सर।
1: काठको बाकस त एउटा मृत्यु उत्सव छ, कुनै सुनाऊ म, दुइटै मनपर्छ मलाई।
0: ल, काठकै बाकस सुनौँ न त, कस्तो रहेछ
1: काठको बाकस। प्रत्येक वर्ष करिब 2100 नेपालीहरू काठको बाकसमा आउँदछन्, विशेष त अरब र मलेसियाबाट। एक दिन शनिबारमा बसिरहेको थिएँ, एउटा मेरै गाउँको मान्छे काठको बाकसमा आयो, जो कुरा अरबमा काम गर्न गएको थियो दुबईमा, पैसा पनि मैले दिएको थिएँ उसलाई, यो तँलाई खर्च है भनेर, कमाएर आइस भने तिर्नु पर्दैन, कमाइन जाँड खाएर सकिस भने तिर्नु पर्छ भनेर पठाएको थिएँ, त्यो आयो 6 महिनापछि। अनि मैले शनिबार घरमा बसेर लिएको यो काठको बाकस हो है, छोटो छ, पढाइ मरुभूमिबाट हवाई जहाजमा ल्याइएको त्यो काठको बाकस हो। बाकसभित्र अवैध सुन छैन, मगा रक्सीहरू छैनन्, त्यहाँ तुइएको सपना छ, सपनासँगै तुइएको विपना छ, त्यहाँभित्र जवानीमै मरेको पसिनाको आश छ, आश छ आफूभित्रै लुकाएर मातृभूमिमा शरणागत हुन आएको एक धरती पुत्रको लाश छ, सँगै आएका हवाई यात्री सबै स्तब्ध थिए, स्वागत गर्न आएका आफन्तहरू सबै निशब्द थिए, स्वागतमा फुलमाला थिएन, स्वागतमा फुलमाला थिएन, स्वागतार्थ केवल अर्धाङ्गिनीको कार्मिक चित्कार थियो, चित्कारभित्र दुखान्त आवेगको प्रवेग थियो, कार्मिक चित्कारको गहिराईमा भरतली जल्दै गरेको नाबालक सन्तानहरूको सपनाको झुपडी थियो, रिमिट्यान्समा रमाएको निर्लज्ज सत्ताको अभिमानसँग हारेको देशको स्वाभिमान थियो, पौरसी सन्तानहरूको मेरो देश सधैँ गुणगान गाउँछ जब ऊ आफ्नै नागरिकहरूलाई विदेशी श्रम बजारमा पठाउँछ अनि हर्षोल्लासका साथ देशमुक्तिको उत्सव मनाउँछ विदाई गर्छ भिराएर मुटुभरि उल्लास आशाको माला अनि गलाभरि फुलमाला नयाँ एक्लै फर्केर जब ऊ काठको बाकसमा आउँछ उसको लास देशलाई खपि नसक्नु गनाउँछ उसको स्वागतार्थ एयरपोर्टमा देश उपस्थित हुँदैन उसको मृत्युले देशलाई कहीँ कतै छुँदैन त्यसैले ए प्रहरी भाइहरू हो त्यसैले प्रहरी भाइहरू हो नजाँच्नु त्यो काठको बाकस त्यहाँभित्र बहुमूल्य अवैध वस्तु केही पनि छैन ए प्रहरी भाइहरू हो नजाँच्नु त्यो काठको बाकस त्यहाँभित्र बहुमूल्य अवैध वस्तु केही पनि छैन त्यहाँभित्र फगत देशको मरिसकेको आश छ अनि तिमी जस्तै नौजवान नागरिकको लाश छ उसितै यहाँबाट आधार जानेछ गुहारेर थोरै मलामी टक्राउनु बाँकी छ उसले अझै चिताबाटै देश र धरतीलाई कृतज्ञताको अन्तिम सलामी जय होस्
0: जय ल सर एकदमै यो चाहिँ अहिलेको समसामयिक विषयमा आधारित कविता रहेछ र वास्तवमा अहिले हामी र नेपाली दाजुभाइहरू विभिन्न कामको खोजीमा मामको खोजीमा विभिन्न देशमा गइराखेका छन् र गएका मध्ये कतिपयले त राम्रै पनि गरिरहेका छन् त कतिपय त विपिन जोशी जस्तै अरूको जोशी जस्तै कहिले दुबईबाट कहिले चाहिँ अर्को देशबाट कहिले चाहिँ अब अस्ट्रेलियाबाट विभिन्न ठाउँबाट सरको कविताले भनेको जस्तै विदीर्ण अवस्था अत्यन्त दुःखदायी अवस्था हाम्रा नेपाली दाजुभाइहरूको बनिरहेका छ आज देशमा चाहिँ बस्ने काम गर्ने र उत्साहका साथ अगाडि बढ्ने कता कता वातावरण अलि नभएको हो कि भन्ने चाहिँ युवाहरूलाई परिरहेको छ वास्तवमा अब सुरेन्द्र सर जस्तै अब यहाँले चाहिँ ठुलो आफ्नै एउटा विद्यालय खोलेर धेरै मान्छेलाई रोजगारी पनि दिनु दिइरहनु भएको छ र तपाईँ यो कविताको भावसँगै त यसरी बाहिरतिर छरिएका नेपालीहरूलाई तपाईँ के चाहिँ सल्लाह सुझाव दिन चाहनुहुन्छ
1: एउटा मैले चाहिँ के दिन्छु भने एउटा इजरायली प्रोफेसरले मलाई के भन्थ्यो नर्वेमा मैले भेटेको उसलाई त्यसले के भन्थ्यो भने मैले परिचय गरेपछि त म नेपाली हुँ भनेपछि तँ एउटा स्टुपिड मान्छे होस् तँ भन्यो क्या त्यसले मलाई किन भनिस् भनेको म नेपालमा 18 पटक टुरिस्ट भएर गएको छु मैले चिन्छु तेरो देशलाई यति धेरै रिसोर्सेस छ तँ यो सबै रिसोर्सेस प्रयोग गर्दैनस् अनि विदेशमा हामीसँग भिख माग्छ त्यसैले तँ स्टुपिड होस् बुझिस् भन्नु मलाई भन्नु के कारण खुलाएर भने के कारण भन्नु के भन्थ्यो भने हेर तेरो देशमा संसारको सबभन्दा राम्रो माउन्टेन मेजेस्टिक माउन्टेन छ जहाँ तैँले टुरिज्म संसारको बेस्ट टुरिज्म गर्न सक्छस् तेरो दक्षिणतिर फर्टाइल मरु त्यो एरिया छ उर्वरा भूमि छ तराई भन्ने त्यहाँ तैँले उत्पादन राम्रो गर्न सक्छ खाना तँलाई प्रशस्त बेच्न पनि पुग्छ तेरो चाहिँ पहाडमा नदीहरू छन् स्ट्रङ करेन्ट छ त्यहाँबाट हाइड्रोजन संसारको सबभन्दा धनी देश मध्ये तँ होस् तेरो के भने संसारको दोस्रो धनी देश होस् तँ भने हाइड्रोमा त्यो हाइड्रोको पावर निकालेर तँ पावर हङ्ग्री इन्डिया चाइनालाई बेच्न सक्छस् तँसँग भित्र त्यहाँ मेडिसिनल प्लान्ट्सहरू यति धेरै छ तेरो पहाडमा त्यहाँ त्यो मेडिसिन प्लान्ट्सहरू प्रयोग गरेर संसारको सबभन्दा औषधि फार्मास्युटिकल इन्डस्ट्रिजहरू औषधि टिका इन्डस्ट्रीहरू त सञ्चालन गर्छन् संसारलाई बेच्न सक्छ यो सबै तँ केही पनि गरेका छैनौ त्यसरी तिमीले यो सबै नगर अरूसँग भिख माग्छ त्यसरी तिमीहरू स्टुपिड हौ हामी इजरायलीहरूले त्यस्तो देश पाउने हो भने विदिन 20 इयर्स वी कुड बी द रिचेस्ट नेसन इन द वर्ल्ड भन्थ्यो संसारको 20 वर्षमा सबभन्दा धनी देश हुन्थ्यौँ बुझिस् भनेर मलाई भनेको थियो अनि मैले उसलाई भने म हेर म राजनीतिज्ञ होइन म त मास्टर हुँ म क्लासमा यो तेरो कुरा चाहिँ मास्टर र विद्यार्थीलाई भन्न सक्छु अरू म के गर्न सक्छु र भने मैले त्यसैले रहने भाइहरूलाई म के भन्छु कम टुगेदर अनि अबको 20 वर्षपछि अमेरिकनहरूलाई युरोपियनहरूलाई भिसाको लागि 1 महिना कुराउँ क्या यो देशलाई यसरी बनाऊ अझै छ रिसोर्सेस यहाँ जेन्जी आएको छ के आएको छ सबैलाई के कसो भन्ला हो कस्तो होइन संसारको सैनिक ड्युटी हो नेपाल आइपर यहाँ गर्नुपर्छ र तिमी अब तिमी भ्रष्टाचारीहरूलाई भगाइसके अब भगाउँछन् अब चेतनालाई कसैले रोक्न सक्दैन त्यसैले मेरो आह्वान के हो भने लेट्स बी टुगेदर हियर इन नेपाल इन आवर मदरल्यान्ड and make our own home better than anyone else around the world.
0: एकदम सही कुरा सरले एकदमै राम्रो र समसामयिक कुरा राख्नुभयो।

0: कसरी पत्ता लाउने होला?
1: के पत्ता लगाउने?
0: कहाँ जाने होला? कोसँग कुरा गर्ने होला?
1: के को बारेमा?
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: यो त अति राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: अब सरको म चाहिँ छोटो एउटा कविताको टुक्रा मात्रै, त्यसको मूल भाव मात्रै चाहिँ एक मिनटमा सरको त्यो कविता सुन्छु र अनि त्यसपछि सरसँगको मेरो यो आजको कविता पनि सुने, सरको विचारहरू पनि सुने, यो चाहिँ हाम्रो संवाद चाहिँ अनि हिँडै बिट मार्छौँ। एउटा छोटो कविता एक मिनटमा चाहिँ सरले चाहिँ छोटो चाहिँ राखिदिनुहोस्।
3: सबै यदि फिलोसोफिकल कविता हो, मृत्युसँग डराउँछन् होइन, म ती मृत्युलाई उत्सव हो भन्छु। यो कविता छ मृत्यु उत्सव भन्ने, सुन है त ल।
2: हजुर,
3: यही मेरो स्वर्गको पछि भन्ने किताबमा छ मृत्यु उत्सव। जी विशाको अनन्त दौड ठाकेर भन्छ, जी विशा भनेको डिजायर फर लिभिङ, जी विशाको अनन्त दौड ठाकेर भन्छ, म आफैलाई कालजै ठान्छे, मृत्युञ्जय योद्धा मान्छे, मृत्यु वृद्धको सङ्घर्षमा धामी झाँक्री वैद्य सुसज्जित सङ्घर्षको किल्ला सम्हाल्छे, ताल्ने हुँदा धामी झाँक्री लाइन्थ्यो होइन त। मृत्युञ्जय योद्धा मान्छे, मृत्यु वृद्धको सङ्घर्षमा धामी झाँक्री वैद्य सुसज्जित सङ्घर्ष किल्ला सम्हाल्छे, फेरि डराउँदै मृत्युसँग कहिले काहीँ स्वर गुहार्छे, कहिले काहीँ पुजारी बोलाउँथे, अष्ट चिरञ्जी पूजा लगाउँथे, पूजा र पुजारीसँग अविश्वास हुँदा फेरि ज्योतिषी बोलाउँथे, सोध्थे मेरो आयु कति छ, भन्थ्यो अनिष्ट छन् दशाग्रह, मन्दिरमा कालो कपडा चढाऊ, आयु बढाऊ, मृत्यु भगाऊ, मृत्यु वृद्ध विजय उत्सव मनाऊ। ज्योतिषीले भने चाहिँ अबोधलाई बोध मान्दै शरीरलाई आफ्नो ठान्दै मृत्यु वृद्ध लडी नै रहे, ठान्थे जित्छु म उसलाई, विडम्बना छाए नपाई यौवनको वेगलाई, समयको प्रवेगले उठिन्दा वृद्धावस्थाको उपहार पाएँ, बुढो भएँ वृद्धाको उपहार पाएँ, जरा दुःखको अनन्त पीडा छातीभित्रै सजाएँ, जवानीको जोसिलो योद्धा म इतिहासको घरभित्र उतै कतै हराएँ, फलत आयुको भिख माग्दै अस्पतालको शरणमा म आएँ, हेर्नुहोस् है बुढो भाइ भन्छन् त्यहाँ आयु बढाउने सघन उपचार हुन्छ, अनि फेरि कता कता सुन्छु त्यहाँ त मृत्युको व्यापार हुन्छ, लाग्छ मसँग सबै छ तर केही छैन, मेरा सबै छन् तर कोही छैनन्, धामी वैभव औषधि वैद्य सबै मसँग निरपेक्ष देख्छु, हर क्षण आफ्नै आँसुले आफ्नै पीडाको आत्मकथा लेख्छु वृद्धावस्थामा। अनि मृत्युसँगै सम्वाद थाल्छ, उस विरुद्धको मेरो लडाइँमा उसैसँग युद्ध विरामको प्रस्ताव राख्छ, प्रस्ताव स्वीकार्दै मृत्यु भन्छ, लाटा मसँग तिमी त्यसै डरायौ, मलाई शत्रु ठानी मेरो विरुद्ध मिथ्या हतियार उठायौ, विषय हतियार, म तिम्रै जरा दुःखको मलामी हुँ, इतिहासको अनन्त कालदेखि नै सुन्दर जीव संसारको शासन सत्य कहानी हुँ, अनि तिम्रै मुक्तिको सारथी हुँ, सृष्टि स्वीकरणको ज्ञान हुँ, सृष्टि निरन्तरताको विज्ञान हुँ, जब सोच्छौ तिमी जीवनको भौतिक भाग, म नै हुँ तिम्रो मुक्तिको द्वार, रहस्य अब यति मृत्युले यति भनिसकेपछि रहस्य बुझेर मृत्युको म आफै धर्यास्त हुन्छु, पालेर जी विषाका अस्त्रहरू अनि दृश्यले मृत्युञ्जय मन्त्रहरू, म मृत्युकै शाश्वत अभिन्न सत्य हुन्छु, त्यसैले मनाउँदिन अब म मेरो जन्मोत्सव, हर्षोल्लासका साथ मनाउ सधैँ मेरो मृत्यु उत्सव, जय होस्।
2: एउटा तपाईँको अर्को छोटो कविता पनि सुनियो। तपाईँसँग चाहिँ यति कुराकानी गरेर तपाईँको कविता समेत सुनेर हाम्रा श्रोताहरूलाई तपाईँले चाहिँ आफ्नो विचार पनि आफ्नो कविता पनि सुनाउनु भयो र त्यसको लागि चाहिँ म तपाईँलाई धेरै धेरै रेडियोको तर्फबाट धन्यवाद दिन चाहन्छु। धन्यवाद छ सर। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो डाक्टर सुरेन्द्र सिटौलाजी। उहाँ पेसाले शिक्षक, उहाँ चाहिँ त्रिभुवन विश्वविद्यालयबाट उहाँले चाहिँ प्राध्यापन पेसा सुरु गर्नुभएको, आजकल साइन्स कलेजमा लामो समयसम्म उहाँले विज्ञान विषयको प्राध्यापन गर्नुभयो र सोही विषयमा उहाँले पिएचडी पनि गर्नुभयो। यसरी चाहिँ खरो र एउटा चाहिँ वस्तुवादी विद्याको अध्ययन र त्यसैमा जीवन बिताएको व्यक्ति भएर पनि उहाँको चाहिँ कलकलाउँदो भावनाहरू, कलकलाउँदा विचारहरू उहाँका कवितामा हामी पाउन सक्छौँ।

0: श्रोताहरू हामीसँग अर्को हुनुहुन्छ कवि प्रतिभा, उहाँको चाहिँ गीतहरू पनि हामी चाहिँ विभिन्न सञ्चार माध्यममा सुन्न पाउँछौँ। बद्री पोखरेलजी हुनुहुन्छ, डाक्टर बद्री पोखरेलज्यू, उहाँले चाहिँ अर्थशास्त्रमा एमए गर्नुभएको, अर्थशास्त्रमै विद्यावारिधि पिएचडी गर्नुभएको र अर्थ मन्त्रालयबाट सहसचिवको रूपमा र यो जनसङ्ख्या तथा तथ्याङ्क विभागबाट सचिवको रूपमा काम गरेर रिटायर भएर रहनुभएको छ र उहाँको चाहिँ कथा, उहाँको चाहिँ कविता निबन्धहरू र थुप्रै चाहिँ अर्थशास्त्र सम्बन्धी लेख रचनाहरू उहाँको विभिन्न पत्र पत्रिकामा छापिएको हामी पाउँछौँ। त उहाँ एउटा ज्यादै परिश्रम गर्ने व्यक्ति हुनुहुन्छ, उहाँले चाहिँ 18 पुराणलाई नेपाली भाषामा उहाँले चाहिँ सार खिचेर लेख्नु भएको छ र 18 पुराण उहाँको चाहिँ सार संक्षेप चाहिँ अहिले छापिएको छ। उहाँ चाहिँ यो जयत संस्कृतम जस्तो एउटा ऐतिहासिक संस्थाको नेतृत्व पनि प्रदान गरिरहनु भएको छ। अब उहाँसँग हामी एकछिन कुराकानी गर्छौँ, उहाँका कविताहरू गीतहरूबाट हामी हाम्रा श्रोताहरूलाई मनोरञ्जन गराउँछौँ। डाक्टर साहब
1: हजुर
0: हजुर नमस्कार। डाक्टर साहबलाई हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानमा हार्दिक स्वागत गर्दछु। म यहाँलाई स्वागत छ,
1: धन्यवाद छ।
0: त नेपाल सरकारको विभिन्न कार्यालयहरूमा रहेर सेवा प्रदान गर्नुभएको थियो र अनि अहिले चाहिँ तपाईँले 18 पुराणको चाहिँ अनुवाद गरेर नेपाली भाषाभाषीहरूलाई ठुलो गुण लगाइसक्नु भएको छ, अनि अहिले चाहिँ के गरेर बिताइरहनु भएको छ डाक्टर साहब?
1: धन्यवाद चन्द्रबराजी। पहिला कुरा त तपाईँले यो रेडियोमा जोड्न लाग्नुभयो मलाई, मेरा अनुभवहरू सुनेर प्रचार गर्न लाग्नुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब म के गर्दैछु भन्ने कुरा त पहिला आत्मसमीक्षा गर्दैछु, म के गरेँ, मेरा गएका दिनहरू कसरी बिते, अब मैले के गर्दाखेरि बेस होला भनेर। यो ब्रह्मचर्य, गार्हस्थ, वानप्रस्थ, सन्यासका चारवटा रूप मध्ये म अहिले म तेस्रो रूपमा चलिरहेको छु, मेरो अभ्यास त्यस्तो छ। अब त्यस त्यो क्रममा आफ्ना पहिले भएका त्रुटिलाई अथवा कमजोरीलाई अथवा गल्तीहरूलाई सुधारेर अब मैले त्यसो गर्न नहुने रहेछ, मैले चाहिँ नि सच्चा समाजको लागि भविष्यको लागि केही गर्ने बेला रहेछ यो भन्ने त्यो सोच राखेर त्यसै अनुसारका काम गर्दैछु। अब त्यही क्रममा चाहिँ नि तपाईँले अहिले भूमिकामा भन्नुभयो मैले 18 महापुराणहरूको अनुवाद गरेँ र धेरै ठाउँमा यस सम्बन्धी ज्ञानहरू वितरण गर्ने प्रयास गरिराखेका छु। म आफू पनि पढ्छु, अहिले बिहान पनि म महाभारत पढिराखेका थिएँ, आफू पनि पढिरहन्छु। अब त्यो पढेका कुराहरूलाई केही न केही समाजमा पनि पुर्याउनुपर्छ भनेर केही न केही लेखिराखेका छु, पढिराखेका छु, बोलिराखेका छु, यसै गरेर बितिराखेका छ मेरा दिनहरू।
0: हजुर, अनि यहाँले त अब यो नेपाली साहित्यमा पनि धेरै कलम चलाउनु भएको छ, कविताहरूको पनि रचना गर्नुभएको छ र चाहिँ अरू निबन्धहरू पनि, यात्रा संस्मरणहरू पनि थुप्रै लेख्नु भएको छ। अब चाहिँ अर्थशास्त्रीय विधामा त यहाँका चाहिँ धेरै सामग्रीहरू प्रकाशित भएको मैले थाहा पाएको छु।

0: त एउटा छोटो एउटा कुनै राम्रो मिठो एउटा कविता सुनौ नि त यहाँकै मुखबाट।
1: कविता के चाहिँ सुनाउ त तपाईँले त मलाई बडो अप्ठ्यारो पार्नु लाग्नु भयो त।
0: हो र सबै कविता कण्ठ भइराखे पनि हुँदैन।
1: यो कविता कविता साहित्य भाव रस हुन्छ कवितामा, सबैलाई थाहा हुन्छ। सौन्दर्य सिर्जना भन्ने कविता हो
0: हजुर,
1: यो अनुष्टुप छन्द लेखिया छ है,
0: एकदम राम्रो।
1: सौन्दर्य उसमा हुन्छ जसको भाव सुरम्य छ, सिर्जना त्यसमा हुन्छ जसमाथि भाव तीव्र छ। एउटै सूर्य हजारौंको संख्यामा गन्न मिल्दछ, यदि त्यो मानसी भाव चमचमे ज्योति बन्दछ।
0: सुन्दर
1: स्रष्टाको सिर्जना केही गुलाबी लालीमा निर, स्रष्टाकै सिर्जना केही बासन्ती पालुवातिर, उसकै सिर्जनाका रेखा लाखौं लाख कला, अब यी सबै पाउँदा लाग्छ पिउँ झैँ सिर्जना सब।
0: कति राम्रो,
1: तिम्रै मुस्कानमा मेरा सारा सृष्टि रसाउँछन्, तिम्रै मुस्कानमा मेरा सारा सृष्टि रसाउँछन्, तिम्रै सौन्दर्यले मेरा कार्य सिद्ध गराउँछन्। बिना तिमी सबै बन्छ तातेको बालुवा सरी, फुटेको गमलाभित्र आलवाल रचे सरी। बिना तिमी सबै बन्छ उठेको कमलाभित्र आलवाल र छेसरी। तिमीले गौरवी शोभा लुकायौ यदि यहाँ भने, तिमीले गौरवी शोभा लुकायौ यदि यहाँ भने, रुफौला वैंशको प्रीति देखिएन कतै भने, तिम्रो लावण्यको रेखा चम्किएन यहाँ भने, यो जम्मै सृष्टि खुम्चन्छ धमिरो काठमा पसे। हे सौन्दर्य, हे सौन्दर्य, तिमी माथि शङ्का म कसरी गरौँ, नदेखौँ कसरी चन्द्र तिम्रो मुस्कानमा मरौँ। धप्प धप्प भले जस्ती के छैनौ तिमी सुन्दरी, तप्प तप्प चुहे जस्तो तिम्रो मुस्कानमा धुरी। हिमका सल्बले टुक्रा सूर्यका बिम्ब बीचमा, तारा मण्डलका पुञ्ज ध्वन्त तिम्र रात्रमा, जस्तो अनुपमी शोभा बन्दछन् यस लोकमा, त्यसरी नै तिमी धरती लोकलाई सिँगार्नु। तिम्रो लावण्यको मज्जा लुट्नमा व्यस्त छन् सब, तिम्रै मुस्कानका प्यास मेट्नमा मग्न छन् सब, वैंशको माधुरी तिम्रै लालीमा, तिम्रै सौन्दर्यको दाग हिमबुट्टा अनन्त हो। तिम्रा कपोलका लाली नवीन पालुवासँगै, तिम्रा ती चञ्चले आँखा कुरम कुरङ्ग सावका सँगै, खेल्दछन् मग्न भई सारा यथार्थ बिम्ब कल्पनै, झुम्दछन् फुलमा जस्तै भमरा सबबीच सधैँ। तिमी त जादुपो हौ कि विश्व सारा बोलाउने, तिमी भू उर्वरा हौ कि रत्न गर्भा बनाउने, समस्त सागरै हौ कि वर्षा सारा अटाउने, अथवा भन के हो ये सौन्दर्य गर्भधारिणी। अग्ला वृक्ष र बल्ली त तिम्रै बाहु नहुन् सब, अग्ला वृक्ष र बल्ली त तिम्रै बाहु नहुन् सब, अग्ला पर्वतमाला त सिरानी नै त हुन् सब, हिमश्रृङ्ग सबै तिम्रा शीर्ष शोभा मुकुट रे, के छैन भिन्न रचना तिम्रो स्मृतिमा आउने। कसैको मनमा होला राम्रो त चन्द्रबिम्ब हो, कसैको मनमा होला राम्रो त हिमश्रृङ्ग हो, कोही भन्लान् लहरा राम्रा, कोही तरु कोही गुराँस हो, म भन्दछु सबै शोभा तिम्रै सौन्दर्य नै त हो, म भन्दछु सबै शोभा तिम्रै सौन्दर्य नै त हो।
0: बडो राम्रो चाहिँ कविता सुनाउनु हो।
1: मेरो अल्बम चाहिँ नि सातवटा गीतको अल्बम आएको छ।
0: ए सातवटा गीतको अल्बम आएको छ हजुर,
1: सातवटा गीतको अल्बम आएको छ होइन। अब गीतहरू पनि धेरै लेखेको छु मैले, धेरै अरू 8-10 15 20 होला, त्यस्तै होला गीतहरू चाहिँ नि, तर अल्बम चाहिँ 7 छ।
0: श्रोताहरू अब हामीले बद्रीजी डाक्टर बद्री पोखरेलजीसँगका विभिन्न विषयका कुराकानी पनि गऱ्यौँ अलिकति संक्षिप्तमा। उहाँले लेख्नुभएको प्रकृति परक, ज्यादै नेपालको प्रकृति चाहिँ हलक्कै चाहिँमा उहाँले चाहिँ त्यसमा पोख्नु भएको छ। नेपालको हिमाल पहाड तराई कन्दराहरूको देउराली भन्ज्याङहरूको जहाँ जहाँ चाहिँ प्रकृति चाहिँ मुस्कुराइराखेको छ, त्यो सबै प्रकृतिका मुस्कानहरूलाई प्रकृतिका सौन्दर्यहरूलाई त उहाँले वास्तवमा आफ्नो कविताको कलामा उतार्नु भएको रहेछ। बहुत मैले यति मिठो कविता उहाँको अरू पनि सुनेको छु, अरू पनि कविता छन्, तर प्रकृतिका हिसाबले चाहिँ यति राम्रो यति मिठो र प्रकृतिका विविध स्वरूपको विविध चाहिँ हाम्रा चाहिँ भूगोलका अवस्थाहरूको र प्रकृतिका विभिन्न आयामहरूलाई यसरी चाहिँ एउटै पोकोमा चाहिँ सर्लक्क उतारेको कविता मैले यो चाहिँ कविता वास्तवमा मैले डाक्टर साहबको यो कविता सुन्न भ्याएको रहेनछु पाएको रहेछु आज मैले पनि यो कविता सुन्ने अवसर पाएँ बहुत धन्यवाद छ डाक्टर साहब हजुरलाई धेरै धेरै साहित्यको क्षेत्रमा चाहिँ के काम गरिरहेको छ डाक्टर साहब
1: द्वैत संस्कृतमले साहित्यको क्षेत्रमा धेरै काम गरेको छ धेरै भने मतलब के छ भने नेपाली साहित्यका गीत कविता लेख्नेपट्टि होइन कि साहित्य भने गीत कविता मात्रै होइन साहित्य भने पुरानो साहित्यहरूलाई पुनर्जागरण गरेर जनसमक्ष पुर्याउनु पनि साहित्य सेवा हो त्यो साहित्य सेवा चाहिँ द्वैत संस्कृतमले अत्यन्त धेरै गरेको छ जस्तै हाम्रो पुराण पनि साहित्य हुन् उपनिषद साहित्य हुन् हाम्रा चाहिने इतिहासहरू साहित्य हुन् यिनीहरूले चाहिँ यिनीहरूको माध्यमबाट पुरानो इतिहासहरू पुराण धर्मशास्त्रका कुराहरू संस्कृत भाषामा लेखिएका तर आम जनताले नबुझेका नथाहा पाएका त्यस्ता कुराहरूलाई चाहिँ नि जनसमक्ष ल्याइदिने काम चाहिँ जय संस्कृतमले गरिराखेको छ त्यसै क्रममा हामीले यो 10-11 दर्शनका ग्रन्थ दर्शन साहित्यका ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गरेर अगाडि ल्याएका छौँ 18 पुराणहरूलाई अनुवाद गरेर अगाडि ल्याएका छौँ नेपाली भाषामा अनि यस्ता किसिमका कामहरूको माध्यमबाट चाहिँ साहित्य सेवा हामीले गरिराखेका छौँ नवराज कट्टेलजी तपाईँले नै लेख्नुभएका नाटकहरू अहिले प्रकाशनमा आएका छन् अरू नाटक साना साना नाटकहरू नाटिकाहरू पनि प्रकाशनमा आइराखेका छन् साहित्यको माध्यमबाट हामीले इतिहास साहित्यको माध्यमबाट चाहिँ नि साहित्यको सेवा गरिरहेछौँ अरू सामान्य उपन्यास कथा लेख्ने मान्छेहरू त धेरै हुनुहुन्छ उहाँहरूले लेखिरहनु भएको छ उहाँहरूलाई शुभकामना छ अरू लेख्नुहोस् अरू लेख्नुहोस् तर प्राचीन साहित्यको परिचय दिनु पनि एउटा महत्त्वपूर्ण काम हो त्यो काम चाहिँ नि द्वैत संस्कृतमले गरिराखेको छ
0: बडो राम्रो त्यही त यहाँले चाहिँ उभयथा चाहिँ नेपाली भाषा साहित्यमा पनि धेरै काम गर्नुभएको रहेछ यतातिर चाहिँ कविताहरू पनि लेख्नुभएको छ निबन्धहरू र तपाईँको यात्रा संस्मरणको किताब नि छ होइन दक्षिणी ध्रुव त्यो उसमा चाहिँ अन्टार्क्टिका
1: किताबहरू पनि छ मैले 77 जिल्ला घुमेर लेखेको 77 निबन्ध भएको एउटै किताब छ त्यो पनि प्रकाशन भइसकेको छ विद्यार्थी पब्लिकेसनबाट अनि अर्को चाहिँ म अन्टार्क्टिका गएर लेखेको अन्टार्क्टिकाको अनुभव पनि प्रकाशित भइसकेको छ अर्को यात्रा अन्टार्क्टिका त्यसै गरेर अरू छुटमुट धेरै ठाउँमा घुम्दाखेरिका अनुभवहरूसँग लिएर विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका त्यस्ता ग्रन्थहरू पनि छन् त्यस्ता घटनाहरू त्यस्ता यात्रा संस्मरणहरू पनि छन् अब प्रकाशित भइसकेका छन् अब कतिवटा प्रकाशित भए मलाई पनि खास याद गर्नै पर्छ
0: ल डाक्टर साहब आज हजुरसँग चाहिँ हामीले चाहिँ नेपाली साहित्यको विषयमा पनि अलिअलि चर्चा गऱ्यौँ यहाँको एकदमै प्रकृतिपरक राम्रो सुन्दर कविता अब मैले पनि सुन्ने अवसर पाएँ अब हाम्रा तमाम श्रोताहरूले पनि तपाईँको चाहिँ प्रकृतिपरक नेपालको प्रकृतिको हराभरा भएको सुन्दर नेपालको त्यो प्रकृतिको सुन्दर भाषामा सुन्दर शैलीमा र सुन्दर लयमा हाम्रा श्रोताहरूले पनि मधुर कविता सुनेर अवश्य पनि साँच्चै मनोरञ्जन गर्नुभयो होला यहाँहरू पनि आफ्ना रचना लिएर हाम्रो यस रेडियोमा जोडिन सक्नुहुन्छ हामीलाई आफ्नो प्रतिक्रिया पनि दिन सक्नुहुन्छ यिनै कुराकानीहरूका साथ आजको यो साहित्यिक कार्यक्रम दोभानबाट हामीहरू बिदा लिन चाहन्छौँ हस्त नमस्ते

0: अनलाइन अनलाइन एप्स तथा स्मार्ट स्पिकरहरुमा सुन्न सकिने यो यो बीएफपीएस
1: गोर्खा रेडियो हो। नेपाली काँग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी अहिले विभाजनको संघारमा पुगेको दावी गर्नुभएको छ। कर्णाली प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै नेता खड्काले आफू अझै पनि पार्टी विभाजनको पक्षमा नरहेको स्पष्ट पार्नुभयो। प्रतिनिधि सभा संसदीय समिति बैठकमा कानून बनाउने जिम्मा विज्ञलाई दिन सांसदले आग्रह गरेका छन्। शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकमा स्वतन्त्र सांसद महावीर पुलले विषयगत विज्ञले चाहिने कुरा समेट्न सक्ने तर्क गर्नुभयो।
2: ऐनहरू यताउता बनाउँदाखेरि यो विज्ञ चाहिँ यो स्वास्थ्य क्षेत्रको विज्ञ चाहिँ राख्नुपर्छ। ऐन बनाउने काममा मैले चाहिँ एकदमै पहिलेदेखि नै भनिरहेको छु, ऐन बनाउने काममा कानुन पढेकोलाई नलगाउनु। कानुन पढेकोले केमा राख्ने हो भने उसलाई भाषा मिलाउन राख्ने हो। अब ऐन पढेको छ, अब के अरे यहाँ कानुन बनाउनु पर्नेछ, विज्ञान प्रविधिको कानुन बनाउनु पर्नेछ होइन, अनि स्वास्थ्यको कानुन बनाउनु छ। उसलाई विज्ञान प्रविधि भनेको के हो त्यो दिमागमा छँदै छैन। उसले त उही सरकारी तवरको हिसाबले त्यो उसले पढेको कानुनको हिसाबले सोच्छ।
1: स्वास्थ्य बिमा सुधारका लागि चुहावटका विषयमा ध्यान दिन सकिने उहाँको सुझाव छ।
2: सरकारले यो चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरा पनि एकदमै यसको चाहिँ अध्ययन अनुसन्धान चाहिँ गर्नैपर्छ। त्यसले कमसेकम चलखेल र चुहावट कहाँ हुन्छ भन्ने कुरालाई पहिचान गरेर त्यसलाई रोक्न सकियो भने पनि त्यो पैसा चाहिँ धेरै बच्छ होला जस्तो लाग्छ। जस्तो औषधिको कुराहरू आयो, उहाँहरूले चाहिँ सस्तोमा दिने भन्नुहुन्छ, अब यहाँ सरकारले चाहिँ फेरि सस्तोमा औषधि किन्दैन।
1: मध्य प्रदेशमा एचआईभी एड्स संक्रमितको स्थिति भयावह बन्दै गएको छ।
3: मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1504 जना संक्रमित छन्। हाल प्रदेशभर 4680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2077-78 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताए। मध्य प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण, परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ।
1: मेग्दीको रघुगंगा गाउँपालिकाका शिक्षकहरूलाई मगर खाम भाषा सम्बन्धी तालिम प्रदान गरिएको छ।
4: मगर समुदायको बाहुल्य तराईका बस्तीमा 15 विद्यालयमा यसै शैक्षिक सत्रदेखि स्थानीय पाठ्यक्रम अन्तर्गत मगर खाम भाषामा पठन पाठन गरिँदैछ। बेनीमा 7 दिनसम्म सञ्चालन भएको तालिममा मगर भाषा विज्ञ कर्णबहादुर बुढा मगरले प्रशिक्षण दिनुभएको थियो। रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा कक्षा 1 मगर खाम भाषा किताब तयार पारेको नेपाल पुन मगर समाज रघुगङ्गाका अध्यक्ष टिका पूर्जा पुनले बताउनुभयो। कार्यक्रममा पुन मगर समाज युकेका सल्लाहकार योग कुमार फगामीले मगर भाषाको अस्तित्व जगाउनका लागि नयाँ पुस्तालाई भाषाको ज्ञान दिन तालिम गर्नु परेको बताउनुभयो।
1: प्रधानमन्त्री स्वर्गीय स्टार्मरले अर्को हप्ता रक्षा बजेटमा 18 अर्बको वृद्धि गर्ने रिपोर्ट छापिएका छन्। सेनालाई भविष्यका युद्ध लड्न सक्ने बनाउन रकम वृद्धि गर्न लागि द टाइम्सले जनाएको छ। राष्ट्रिय सुरक्षा सल्लाहकार जोनाथन फावरले रक्षा खर्च वृद्धिका लागि हालै प्रधानमन्त्रीलाई पत्र लेख्नु भएको थियो। पूर्व चीफ अफ द जनरल स्टाफ जनरल लर्ड डानार्टले भनिए जति बढाए पनि रक्षा क्षेत्रमा अपुग हुने बताउनुभयो।
5: £18 billion extra is very welcome, It's not the £28 billion that the service chiefs have made quite widely known that they believe is what is required. It's also not the increase to 3% of GDP that Keir Starmer talked about at the Munich Security Conference back in January.
6: Your BFBS.

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बीएबेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाईको साथी म तुलसीको हार्दिक नमन।

त आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम, जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको, सुखमा सङ्गीत दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ, हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा।

हजुर श्रोताहरू, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो,

को पहिरनमा समेत हामी नेपालीत्व भेट्टाउने गर्दछौँ र नै त हामी भन्ने गर्दछौँ नेपालको जय जय नेपालीको जय जय भनेर। गीतकार राजु अरियालको गीत रचना, गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र निशा देसारको स्वरमा रहेको देशभक्ति गीतले पनि हो यस्तै यस्तै भाव टिपेको थियो, यस्तै यस्तै बिम्ब टिपेको थियो। र भने श्रोताहरू, सङ्गीतको झन्कार, गीतको भाव अनि स्वरको लहरी राख्ने क्रममा यहाँ म जोडिहाल्छु स्वर सम्राट नारायण गोपाललाई हरिभक्त कटुवालको गीत रचना अनि अम्बर गुरुङको सङ्गीतमा।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै थोक बिर्सेर त्यही एउटै मायाको अङ्गालोभित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, उनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखे मैले। हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: SBS गोर्खा रेडियो।
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
3: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशाबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
4: हजुर आदर श्रोताहरू, बीएफएस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफएस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अमर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नखसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन, टाढा नभइदेऊ भनेर, सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झै मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आदरणीय श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरु मायाले मिठो गरी मनलाई सताइदिँदा मनलाई सताइदिँदा मन दुख्नु भन्दा पनि मायाकी अंगालोमा बाँधिन यति आतुर भइदिन्छ नि सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको सम्बोजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लुलाइदिन्छ यति धेरै रमाइदिन्छ नि सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुपीत गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारू गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ,
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत दिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नु भन्दा त सुल्झाउनु राम्रो नि हैन?
3: बीएफबीएस गोर्खा रेडियो।
4: हजुर आदरणीय श्रोताहरू, बीएफबीएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बीएफबीएस गोर्खा रेडियोको यो साप्ताहिक प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक लहरमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, सङ्गीत गङ्गा गीत सङ्गीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै सङ्गीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको सङ्गीतमा। र सुधार जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालयित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा मायाको सागरमा चुर्लुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल झुन्झुनको सङ्गीतमा, स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको स्वरमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा बिसौनीमा ईश्वर वल्लभको गीत रचना अनि भक्तराज आचार्यको स्वर सङ्गीत रहेको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ। यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: Pelaajan Buddy.
1: On Air.
0: Appma.
1: Ani Smart Speaker ma bonhos.
2: Play BFBS.
0: You. BFBS Gorkha Radio Ho.
1: Gorkha Radio.
3: Sondrajri Nagarpalika Team Khankot ma mahu tarika Shabe Ahmad ra Jakir Mansuri Bij ko gharai se bibad le Salo Mansuri ko jyan gayeko cha. Binaju Sami le Salo Mansuri lai gairati gharai se bishay ma bibad bade pachi chakku prahar garda Mansuri ko mrityu bhayeko prahari le janayeko cha. Jilla prahari parishad ka prahari upareksak Pavan Kumar Bhattarai ka anusar Sami lai ahile niyantranma liyeko cha. Mansuri ko sab parikshan ka lagi Tribhuvan Vishwavidyalay Shikshan Aspatal pathaiyeko cha. प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमा सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको उत्पादन याक चीज सहितको तस्विर सार्वजनिक गरेपछि अहिले व्यापक चर्चा भइरहेको छ। प्रधानमन्त्री शाहले से चीज डीडीसीको चीज भन्दै फेसबुक मार्फत तस्विर सार्वजनिक गर्नुभएको हो। यसबाट याक चीजको बजार प्रवर्धन हुने अपेक्षा गरिएको छ। स्वदेशी उत्पादन प्रवर्धनमा ठूलो मद्दत पुग्ने धेरैको बुझाइ पनि छ। डीडीसीले उच्च पहाड़ी क्षेत्रमा पालिने चौरीको दूधबाट याक चीज उत्पादन गर्छ। वर्षमा झन्डै 36,000 किलो याक चीज उत्पादन गर्दै आएको डीडीसीले जनाएको छ। डीडीसीका मुलुकभरका 14 चीज उत्पादन केन्द्रबाट चीज उत्पादन हुने गरेकोमा 8 केन्द्रबाट याक चीज उत्पादन हुने गरेको डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमले जानकारी दिनुभयो। भारतले चीनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको सरकारको दावी छ। सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झनै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ। संघका अनुसार अहिले झन्डै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्डै 20,000 मेट्रिक टन चिनी मौजदात छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन पनि निरन्तर गरिरहेको बताएको छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको क्षमता वृद्धि नवप्रवर्तन आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने तयारी पनि गरेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भरताका लागि चिनी उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ। सशस्त्र प्रहरीले सिराको नवराजपुर 5 देवनगर सीमा इलाकाबाट 19,47,000 बराबरको सामान र ट्रक सहित 2 नियन्त्रणमा लिएको छ। सोही ठाउँका राजेश यादव र आनन्द यादवलाई 7 गणसिराहाबाट खटेको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका दुवै अहिले प्रहरीको नियन्त्रणमा छन्। बरामद सामान भन्सारमा बुझाइएको छ। सिक्स गोर्खा राइफलका भूपू सैनिकहरूले पोखराको ब्रिटिस क्याम्पमा भव्य रूपमा 209 स्थापना दिवस मनाएका छन्। पोखराबाट कृष्ण दबाडीको रिपोर्ट।
4: ब्रिटिस गोर्खा सैनिकको ऐतिहासिक र प्रतिष्ठित रेजिमेन्ट 6 गोर्खा राइफल 6 जीआर का भूपू सैनिकहरूले पोखरामा भव्य रूपमा स्थापना दिवस मनाएका छन्। सन् 1817 स्थापना भएको 6 जीआरको स्थापनाको 209 जन्मदिन पोखराको ब्रिटिस क्याम्पमा मनाइएको हो। गोर्खा संग्रहालय अगाडि रहेको 6 जीआरको स्मारक अगाडि मौन धारण गरी कार्यक्रम शुरू भएको थियो। ब्रिटिस क्याम्पको हलमा केक काट्ने तथा आपसमा शुभकामना आदान प्रदान र सांस्कृतिक कार्यक्रम गरिएको थियो। कार्यक्रममा देशका विभिन्न जिल्लाबाट आएका भूपू गोर्खा सैनिकका परिवारहरूले 6 जीआरसँग सम्बन्धित पुराना सम्झना आदान प्रदान गर्नुका साथै गोर्खा सैनिकहरूको योगदानको चर्चा गर्नुभयो। कार्यक्रममा 6 जीआर रेजिमेन्टल एसोसिएसनका अध्यक्ष पूर्णबहादुर गुरुङ,
5: आज हामीले हाम्रो पल्टनको इतिहासको 209 वर्षमा पहिलो पटक भनौँ अगाडि पुराना सदस्यहरूको सम्झनामा सेरेमनी सकायौँ। त्यही केक कटिङ सेरेमनी गर्दै गर्दाखेरि पल्टनको आफ्नो चलन हुन्छ, कसैले बर्थडे मान्छन्, कसैले रेजिङ डे भनेर मान्छन्, कसैले एनिभर्सरी भनेर मान्छन्। हामीले पहिला पहिलाको चलन चाहिँ हामीले एनिभर्सरी मान्ने गर्दथ्यौँ, तर यसो विचार गर्दा मान्छे पनि जन्मेपछि बर्थडे मान्दै मान्दै मान्दै गएर आखिरमा अन्त हुन्छ जीवन। त्यही हिसाबले हामीले पनि बर्थडेबाट सुरु गरौँ न त, एउटा इतिहासको कन्टिन्युटी पनि हुन्छ भन्ने विचारले यो सुरु गरिएको हो। अब जबसम्म 6 जीआर क्याप ब्याज लगाएका सदस्यहरू यो धरतीमा रहन्छ त्यो बेलासम्म हामीले यो गर्न सक्छौँ।
3: विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओ ले कंगोको पूर्वी इटुरी प्रान्तमा भइरहेको इबोला प्रकोप

बिएफ बिएस गोर्खा रेडियो मार्फत यो शुभ बिहानीमा हाम्रा सम्पूर्ण श्रोताहरूको घर आँगनमा नेपालबाट उपस्थित म लेसपटी दाहालको शुभ प्रभातम। बिएफ बिएस गोर्खा रेडियोको प्रातकालीन प्रस्तुति यस शुभ जागरण कार्यक्रममा तपाईँ आदरणीय श्रोतालाई हार्दिक स्वागत गर्दछु। बिएफ बिएस गोर्खा रेडियो युके ब्रुनाई तथा संसारका सम्पूर्ण क्षेत्रहरूमा रहनुभएका हाम्रा आदरणीय जिज्ञासु श्रोतालाई हामी नेपालबाट कार्यक्रम निर्माण गरी श्रवण गराइरहेका छौँ। आज आइतबार हो आदरणीय श्रोता, आइतबार हामी भगवान सूर्यनारायणको विशेष रूपमा उपासना गर्ने गर्दछौँ। हाम्रो उपासनाबाट प्रसन्न भएर प्रत्यक्ष रूपमा पूजित र दर्शन दिनुहुने पूजित हुनुहुने भगवान सूर्यनारायणले हामी सबैको निरन्तर रूपमा कल्याण गर्नुहोस् यही प्रार्थना गर्दै आजको कार्यक्रमलाई प्रारम्भ गर्ने अनुमति चाहन्छु। कार्यक्रमको प्रारम्भमा यो भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफपिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा दैनिक रूपमा भेट्ने गर्दछौँ र हामी कुनै न कुनै विषय बिन्दुको आश्रय लिएर केही चर्चाहरू गर्ने गर्दछौँ। त्यसै अन्तर्गत आजको यस कार्यक्रममा केही शिक्षाप्रद पद्यहरूको चर्चा गर्नेछु जसले हामीलाई धार्मिक तथा तीक्ष्ण बुद्धि प्रदान गर्नेछ र त्यसबाट हाम्रो जीवनलाई हामी सही मार्गमा प्रयुक्त गराउन चेष्टा गर्ने गर्दछौँ। त्यसैको हामी चर्चा गरौँ। यद् ददासि विशिष्टेभ्यो यच्चास्नासि दिने दिने तत्ते वित्तमहं मन्ये शेषं कस्यापि रक्षसि। आदरणीय श्रोता, यस पद्यले के भन्छ भने जे जति सुपात्रलाई दिन्छौ र नित्य खाने गर्छौ अर्थात् नित्य उपयोग गर्ने गर्छौ म त्यसैलाई तिम्रो धन मान्छु, शेष त अर्काको हो, तिमी त केवल रक्षक मात्रै हो। वास्तवमा यो एउटा शिक्षा दिइरहेको पद्य हो र यसले के शिक्षा दिएको छ भन्ने कुरा सामान्य रूपमा हामीले बुझेकै छौँ, तर दैनिक जीवनमा हामीले यो कुरालाई बुझ्न चेष्टा गरेर पनि सक्दैनौँ र सकेर पनि चेष्टा गर्दैनौँ। यो दुइटै कुरा भन्न सकिन्छ, किनभने जे जति सुपात्रलाई दिइन्छ अर्थात् दान दिइन्छ, दातव्यमिति यद्दानं दीयते हेनोपकारिणे देशे काले च पात्रे च तद्दानं सात्विकं स्मृतं भनेर सात्विक दानको परिभाषा भगवान्ले गीतामा भन्नुभएको छ। अर्थात् मैले दिनुपर्छ, मेरो कर्तव्य हो र भन्ने एउटा भाव हुनु पर्यो, अर्को त्यसबाट मैले केही उपकार बदलामा केही सहयोग पाउँछु भविष्यमा अथवा वर्तमानमा भनेर यस्ता भावहरू रहनु भएन। र देशे काले च पात्रे छ तद्दानं र सात्विकम, देश अर्थात् स्थान, काल भनेको समय र पात्र भनेको लिने मान्छे पनि उपयुक्त हुनु पर्यो, यो शास्त्रले निर्दिष्ट गरेको विषय हो। त्यसैले यी सबै मिलेर गरिएको दानले मात्रै मनुष्यलाई सात्विक फल दिन्छ, सात्विक फलले सुख र आनन्द दिन्छ, राजसिक र तामसिक फलले मनुष्यलाई राजसिकले संसार दुःख दिन्छ र तामसिकले मूढ बनाउँछ, बेकारमा त्यो कुनै जीवनको कुनै आधार नभेटिने त्यो अवस्था वास्तवमा अति दयनीय हुन्छ। त्यसैले जसले सुपात्रलाई दान दिन्छ अर्थात् आवश्यकता भएको मानिसलाई, भोको भएको मानिस

मानिसलाई र नाङ्गो जो लुगा आवश्यक छ त्यस्तो मानिसलाई लुगा, भोको मानिसलाई खाना र औषधि आवश्यकता भएको व्यक्तिलाई औषधि र शिक्षा आवश्यक भएको व्यक्तिलाई शिक्षा अथवा कुनै पनि जन्तु जनावर अथवा वनस्पति अथवा जहाँसुकै जस्तोसुकै अवस्थामा पनि आफूले केही दिएर त्यहाँ सुख आनन्द अर्थात् अलिकति सहयोग पुग्छ भने त्यहाँ त्यो आवश्यक भएको ठाउँमा दिइने दान नै त्यो दान हो र त्यसैलाई सात्विक भनिन्छ र त्यही धन हो र दिने कुरा र आफूले उपयोग गर्ने कुरा जति आवश्यकता छ त्यति मात्रै जोसँग रहन्छ त्यही मान्छे धनी हो। होइन भने त अर्को मानिसले मरेको मानिसको धन तथा पत्नीसँग क्रीडा गर्ने गर्दछ भनेर फेरि धनलाई अर्को तरिकाले पनि बताइएको छ। यदि आफूले खाएर र आफूले उपयोग गरेर बचेको धन मात्रै तिम्रो हो, अरू त अर्काको हो, तिमी केवल रक्षक मात्रै हो भनेर भनियो। र अर्को पद्यले फेरि भन्छ जे जति दान गर्छौ अथवा खान्छौ त्योभन्दा माथि रहेको जो धन छ त्यो धनलाई मानिसले मरेको मानिसको धन तथा पत्नीसँग क्रीडा गर्ने गर्दछ भनेर त्यो फेरि अर्कै विषयलाई यहाँ उपस्थापित गरिएको छ। यद् ददाति यदस्नाति तदेव धनिनो धनम् अन्य मृतस्य क्रीडन्ति दारैरपि धनैरपि। अर्थात् जे जति दान गर्छ या खान्छ त्यही धनीको धन हो, होइन भने त अर्को मानिसले मरेको मानिसको धन र पत्नीसँग क्रीडा गर्ने गर्दछ भनेर वास्तवमा यो एउटा भयङ्कर अवस्थालाई दर्शाएको छ। किनभने यी विषयहरू समाजमा देखिएका भोगिएका विषयहरू हुन्। यदि गम्भीर भएर सूक्ष्म रूपमा हेर्ने हो भने धनको गति वास्तवमा मनुष्यको जीवनसँग मात्रै सम्बन्धित छ, धर्मसँग मात्रै सम्बन्धित छ र जीवन जिउने अवस्थाको मात्रै त्यसले प्रतिनिधित्व गर्दछ अर्थात् त्यसले आफ्नो उपयोगित्वलाई सिद्ध गर्दछ। होइन भने धन वास्तवमै भयङ्कर दुश्मनको रूपमा उपस्थित हुने गर्दछ भनेर यसले बुझाउन खोजिरहेको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएस गोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी धनीको धनको विषयमा चर्चा गर्दैछौँ। को धनी हो, कति मनुष्य सम्पत्तिले धनी हुन्छ र कति धनले मनुष्य हुँदा धन हुँदा हुँदै पनि बर्बाद हुन्छ, त्यसको यहाँ बताइएको छ। जे जति धन गर्छ या खान्छ, आफूले उपयोग गर्छ, त्यही धनीको धन हो। त्यतिभन्दा बढी जो धन छ त्यो धनीको धन होइन। यदि त्योभन्दा बढी धन छ भने त त्यो धन त अर्को मानिसले मरेको मानिसको धन र पत्नीसँग क्रीडा गर्ने गर्दछ। अर्थात् पत्नी विधवा भएपछि अब अहिलेको संसारमा पत्नीहरू विधवा भएर तपस्यापूर्वक आफ्नो जीवनलाई सम्पन्न गर्ने व्यतीत गर्ने कति विधवाहरू देखिन्छन् समाजमा, त्यता हेर्न सकिन्छ। र यदि पति छिटै बितेमा त्यो पतिले कमाएको सम्पत्ति र त्यो पतिको पत्नी वास्तवमा अर्कोसँग जाने, अर्कोले उपयोग गर्ने स्थिति बन्छ नै। त्यसबाट यदि थाहा हुन्छ हुँदैन त्यो थाहा छैन, तर यदि थाहा हुने रहेछ भने सम्झिनु हाम्रो चित्तले त्यतिखेर कति पीडित हुनुपर्दो हो। मनुष्यको चित्त एकै प्रकारको छ, किनभने चित्त सबैको दुख्छ नै, चित्तमा आनन्दको अनुभूति गर्छ नै र दुःखको बेलामा दुखाइ हुन्छ नै र दुःख त आँसु आउँछ र त्यो आँसुभित्र जलन भइरहेको अवस्थालाई बढाउने हुन्छ। त्यसैले त्यतातर्फ नलागिकन निश्चित धन कमाएर पति पत्नीले एकअर्काप्रतिको भरोसामा जीवनलाई धार्मिक बनाउँदै जिउनुमै कल्याण छ। त्यसभन्दा बढी धनी हुने प्रयत्नले मनुष्य अझ गरिब अर्थात् पशुपक्षी हुने स्थितिमा पुग्छ भनेर यसले बताएको छ। पुनः अर्को एउटा भजन प्रस्तुत गर्दछु, भक्तिपूर्वक श्रवण गरौँ।

आदरणीय श्रोता, हामी बिएफबिएसगोर्खा रेडियोको प्रातकालीन शुभ जागरण कार्यक्रममा बोलिरहेका छौँ र हामी यस कार्यक्रममा धनीको धनको विषयमा हामी चर्चा गरिरहेका छौँ र हामी धनीको धन त्यति मात्रै हो जतिले आफ्नो जीवन धान्न सक्छ, त्योभन्दा बढी हामीलाई कुनै पनि आवश्यकता छैन भन्ने भाव जसले राख्दछ वास्तवमा त्यो नै एउटा धनी मनुष्य हो र चतुर मनुष्य हो। किनभने चतुर मनुष्यले दुर्लभ वस्तुलाई चाहँदैन, अर्थात् नभएको वस्तु अप्राप्य वस्तुलाई प्राप्त गर्न चाहँदैन, जो नष्ट भयो त्यसको शोक गर्दैन र आपत्तिकालमा मोह पनि गर्दैन, त्यसै व्यक्तिलाई चतुर भनिन्छ। नाप्राप्य मभि पान्छन्ति नष्टम नेच्छन्ति सोचितुम आपत् सोपि न मुह्यन्ति नरा पण्डित बुद्धय। अर्थात् चतुर मनुष्यले दुर्लभ वस्तुलाई चाहँदैन, जो नष्ट भयो त्यसको शोक गर्दैन र आपत्तिकालमा मोह पनि गर्दैन भनेर चतुर मनुष्यको अर्थलाई यहाँ उल्लेख गरिएको छ। त्यो मात्रै चतुर हो जो मनुष्य आफ्नो आवश्यकताका लागि जति आवश्यक पर्छ त्यति धनको सङ्ग्रह गर्छ र नचाहे नपाइने वस्तुको पछि लागिरहँदैन, नष्ट भएको वस्तुमा शोक गर्दैन र आपत्ति पर्दाखेरि त्यसमा मोहित नभए शान्त भएर बस्ने गर्दछ। त्यही चतुर मनुष्य हो। चतुर त्यसैलाई भनिन्छ जो धैर्यपूर्वक आफ्नो जीवनयापन गर्दछ, धार्मिक भावनाले आफूलाई ओतप्रोत गर्दछ र त्यसैमा बसेर आफ्नो जीवनलाई व्यतीत गरेर अगाडिका बाटाहरू सुखपूर्वक आनन्दपूर्वक हिँड्न सक्ने बनाउँछ, त्यसैलाई चतुर भनिएको छ। धेरै पैसा कमाएर ठुलो ठुलो पदमा गएर अहङ्कार देखाएर बर्बाद हुने मनुष्यहरूलाई यहाँ चतुर भनिएको छैन। यो शास्त्र वचन हो, शास्त्र वचन झुठो हुँदैन। यसैमा विश्वास गरेर यतैतर्फ जाने हरेक मनुष्यले प्रयत्न गर्नु पर्दछ। यही धर्मको मार्ग हो, यही धर्मको मर्म हो भनेर भनिएको छ। यसैका साथसाथै आजको यस कार्यक्रमलाई यहीँ विश्राम दिन्छु। हवस् त, आजलाई यो कार्यक्रम सञ्चालक लेसमणि दाहाल बिदा माग्छ। तपाईँको आजको दिन शुभ रहोस्। सर्वे भवन्तु सुखिनः, सर्वे सन्तु निरामया, सर्वे भद्राणि पश्यन्तु, मा कश्चित् दुःखभाग् जना। नमस्कार।

0: नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सड़क दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ। आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वहाँले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गर्नुभएको हो। अध्यादेश ल्याउने, ट्रेड युनियन खारेज गर्ने जस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था आएको उहाँको भनाइ छ। दाहालले झनै दुई तिहाई नजिकको सरकारले संविधान संशोधन जस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाउनु भएको छ। सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उहाँको भनाइ छ। सशस्त्र प्रहरीले सिराहाको नवराजपुर पाँच देवनगर सीमा इलाकाबाट 19,47,000 बराबरको सामान र ट्रक सहित दुईजनालाई नियन्त्रणमा लिएको छ। सोही ठाउँका राजेश यादव र आनन्द यादवलाई सात नम्बर गण सिराहाबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका दुवै अहिले प्रहरीको नियन्त्रणमा छन्। बरामद सामान भन्सारमा बुझाइएको छ। काठमाडौँ उपत्यकामा एकै दिन 2,029 सवारी चालक कारबाहीमा परेका छन्। चालकलाई कारबाही गर्दा 4,17,000 जरिवाना उठेको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरीका अनुसार यो अवधिमा जाँड रक्सी खाएर चलाउने 59, नियम विपरीत राइड सेयरिङ गरेका 119, ट्राफिक संकेत उल्लंघन गर्ने 132, तीव्र गतिमा हाक्ने 208 चालक कारबाहीमा परेका छन्। त्यस्तै लेन अनुशासन मिच्ने 57, निषेधित क्षेत्रमा हर्न बजाउने 94, सड़क पेटीमा सवारी साधन पार्किङ गर्ने 94, एकतर्फी सड़कमा सवारी चलाउने 126 सहित अरू नियम मिच्ने 1,139 जना कारबाहीमा परेको ट्राफिक प्रहरीले जनाएको छ। गुठी संस्थानसँग जिल्लागत जग्गाको अभिलेख नरहेको महालेखा परीक्षकको 63 प्रतिवेदनले पुष्टि गरेको छ। अभिलेख नभएकाले कुल जग्गाको क्षेत्रफल एकिन हुन नसकेको महालेखा परीक्षकको कार्यालयको 63 प्रतिवेदनको सारांशमा लेखिएको छ। संस्थानको नाममा रहेको जग्गा तथा सम्पत्तिको एकीकृत र कार्यालयगत अभिलेख तयार गरी जग्गाको संरक्षण र उपयोग गर्ने व्यवस्था मिलाउन सुझाव दिएको छ। संस्थानमा रहेको जग्गा मध्ये महोत्तरीमा 122 बिघा, बारामा 27 बिघा, पर्सामा 7 बिघा तथा काठमाडौँमा 14 रोपनी, ललितपुरमा 12 रोपनी र भक्तपुरमा 2 रोपनी जग्गा अतिक्रमण भएको प्रतिवेदनमा उल्लेख छ। संस्थानले विभिन्न 68 जिल्ला अन्तर्गत पहाड़मा 5,61,990 रोपनी र तराईमा 66,320 बिघा जग्गाको गुठीको नाममा रहेको प्रतिवेदनमा उल्लेख छ। दक्षिण पूर्वी एसियाका प्रत्येक 10 मध्ये 8 जनामा उच्च रक्तचापको समस्या रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ।
1: रक्तचाप विरुद्धको दिवस मनाउन लागि एक बेला संगठनको दक्षिण पूर्वी एसिया क्षेत्रीय कार्यालयले 15,90,00,000 मानिसले यस क्षेत्रमा उच्च रक्तचाप भएको थाहै नपाएका पनि जनाएको छ। रक्तचाप नियमित जाँच गरौँ भन्ने नारासहित यो वर्षको दिवस मनाउन लागि उच्च रक्तचापलाई आनी बानी र खानपान नियन्त्रण गर्न सकेमा रोक्न सकिने मानिन्छ। संगठनले रक्तचाप नियन्त्रणमा दक्षिण एसियाले राम्रो प्रगति गरेको पनि उल्लेख गरेको छ। स्वस्थकर खानपान, शारीरिक व्यायाम, सुर्ती र मदिरापानबाट टाढा रहन सके जोखिम घट्ने पनि संगठनले स्मरण गराएको छ। आगामी 4 वर्षभित्र यो क्षेत्रका 6 करोड मानिसको रक्तचाप नियन्त्रण हुने गरी काम गर्न सरकारहरूले प्रतिबद्धता जनाएका छन्। तर नियन्त्रणका लागि चाहिने यन्त्र अभाव जस्ता समस्या रहेका छन्। हाल यो क्षेत्रका 6 देशले मात्रै मानिसको रक्तचाप अवस्थाबारे नियमित विवरण दिन सक्दछन्। रक्तचापलाई अहिले पनि विश्वको साइलेन्ट किलर नसर्ने रोग मानिन्छ।
0: विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिएको इबोला प्रकोपलाई अन्तर्राष्ट्रिय चासोको सार्वजनिक स्वास्थ्य संकटकाल घोषणा गरेको बीबीसीले जनाएको छ। डब्ल्युएचओले करिब 246 संक्रमित र 80 जनाको मृत्यु भएको रिपोर्ट गरिएको यो प्रकोपले महामारी स्तरको आपतकालीन मापदण्ड भने पूरा नगरेको जनाएको छ। डब्ल्युएचओका महानिर्देशक डाक्टर टेड्रोस अर्धानोम ग्रेबेयसले हाल संक्रमित व्यक्तिको वास्तविक संख्या र यो प्रकोपको भौगोलिक विस्तारबारे ठूलो अनिश्चितता रहेको चेतावनी दिनुभएको छ। इबोलाको यो वर्तमान प्रजाति बुन्डी बुग्यो भाइरसका कारण भएको र यस निम्ति हालसम्म कुनै पनि स्वीकृत औषधि वा खोप उपलब्ध नभएको डब्ल्युएचओले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगतै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। खबर यति नै। नमस्कार।
2: BFBS.

FBS गोर्खा रेडियो कार्यक्रमले हामी सुनौलो बिहानीमा प्रवेश गरेका छौँ। यो बिहानी पखको समय तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु आजको यो विकेन्ड मर्निङ ब्रेकफास्ट सोमा म सिनेको तर्फबाट। अ भेरी गुड मर्निङ, नमस्कार र आज अवश्य पनि कार्यक्रम सुनौलो बिहानीको पनि आरम्भ भएको छ। हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ 7 बजीदेखि 10 बजीसम्म 3 घन्टाको कार्यक्रम र अहिले समय 7 बजेर 9 मिनट गइसकेको छ। आज 17th of May 2026 रहेको छ, सन्डेको दिन यानि आइतबारको दिन रहेको छ। र श्रोता आज अवश्य पनि हामीलाई तपाईँले विभिन्न ठाउँहरूबाट ट्युनिङ गरेर सुनिरहनु भएको छ पिएफबिएच गोर्खा रेडियो भन्न चाहन्छु। र यसै गरी आज यो दिनमा चाहिँ तपाईँको समक्षमा अवश्य पनि मिठा मिठा गीत सङ्गीत विभिन्न जानकारीहरूको साथमा उपस्थित भएको छु म सरिया। र कार्यक्रमको केही क्षणमा रहने नै छ, 7 बजेर 28 मिनट जाँदाखेरि चाहिँ म राख्नेछु। आज यो समय चाहिँ विशेष गरी एक्सचेन्ज रेटहरू पनि रहनेछ र गोल्ड एन्ड सिल्भर प्राइसको बारेमा पनि आज म जानकारी राख्ने नै छु। सुन्दै गर्नुहोस् पिएफएस गोर्खा रेडियो र यसै गरी तपाईँले कार्यक्रमको थर्ड आवरमा आज भोइस अफ गोर्खा पनि पाउन सक्नुहुन्छ। र आज कुराकानी रहेको जुन रहेको छ जुन लौरीहरूको जानी यो बारेहरूमा चाहिँ अवश्य पनि रहने नै तपाईँको समीक्षामा जानकारीहरू। र अहिलेलाई पनि आउनुहोस् हामी कार्यक्रम अगाडि बढ्ने नै छौँ। 105.4 MHz ट्युनिङ गरेर फोकस्टोन बासीले सुन्न सक्नुहुन्छ। तपाईँको एरियामा रेडियो एक्सेस छैन भने सिम्पली बिएफपिएच एप डाउनलोड गर्नुहोस् तपाईँको एप्पल डिभाइस अथवा एन्ड्रोइडमा र विभिन्न स्टेसन्सहरूमध्ये बिएफपिएच गोर्खा सेलेक्ट गरेर सुन्न सक्नुहुनेछ। र यसै गरी कार्यक्रमको थर्ड आवरमा हुनेछ भोइस

हेप्पी एफबिज गोर्खा भिडियो कार्यक्रमले यो समय हामी सुनौलो बिहानीमा छौँ र यसै गरी आउनुहोस् केही जानकारीहरू तपाईँको समीक्षामा राखिहालौँ र वेदरको बारेमा चाहिँ अहिलेको लागि म जानकारी राख्नेछु. फोक्सटोनको वेदर टेम्परेचर भने अहिले 12 degrees Celsius छ र विन्ड 18 km/h ह्युमिडिटी 87% रहेको छ. आज क्लाउडी वेदर र भरे 9 बजीदेखि चाहिँ आज पानी पर्ने सङ्केत रहेको छ. सो प्रिटी मच आज चाहिँ रेनी डे रहनेछ थ्रु आउट. यो अनुसार अवश्य पनि तपाईँले जानकारी लिइरहनु होला र थ्रु आउट यो वेन्सडेको दिनसम्म पानी पर्ने सङ्केत रहेको छ फोक्सटोनमा र थर्सडेको दिन दिउँसोदेखि चाहिँ अलि राम्रो हुँदै जाने मौसम देखिएको छ. अब मौसम भन्ने कुरा होइन, प्रिडिक्ट गर्न सकिँदैन, तर आजको दिनमा चाहिँ यो अवश्य पनि रहेको छ, दिउँसोहरू पानी पर्ने सङ्केत चाहिँ रहेको छ. र लन्डनको सन्दर्भमा पनि अहिले टेम्परेचर 11 degrees Celsius, क्लाउडी वेदर र यसै गरी ह्युमिडिटी 86% रहेको छ. विन्ड 10 km/h रहेको छ र लन्डनमा चाहिँ भरे 10 बजेको समयमा चाहिँ अलिक पानी पर्ने सङ्केत रहेको छ. त्यस पछाडि चाहिँ त्यस्तो पानी पर्ने कुनै पनि यो समयमा चाहिँ त्यस्तो देखाएको छैन, तर क्लाउडी चाहिँ आज पक्कै रहेको छ वेदर. र कार्यक्रममा रद्द गर्ने श्रोता, फेरि पनि हामी अगाडि बढ्ने क्रम छ. यो मिठो गीत अहिलेलाई भने आशा तामाङ मास्के, इट्स गॉट टू बी लव.

0: KBS Gorkha Radio. Gorkha Radio. तिमी सोशल मिडिया अपडेटमा व्यस्त हो?
1: हो।
0: के गर्दै गरेको?
1: ए म एक अनजान व्यक्तिलाई आफ्नो बारेमा थुप्रै संवेदनशील व्यक्तिगत विवरणहरू पठाउँदैछु।
0: तपाईँले जानी जानी यस्तो त पक्कै पनि गर्नुहुन्न, तर कहिलेकाहीँ गल्तीवश यस्तो हुन पनि सक्छ। साइबर अपराधीहरूले तपाईँ जस्तै सोसियल मिडिया प्रयोगकर्ताहरूलाई लक्षित गरेका हुन्छन् फिसिङ टेक्निकद्वारा तपाईँको पैसा चोर्नका लागि। यतिसम्म कि बीएफबीएसका प्रस्तोता बनेर हाम्रा श्रोताहरूलाई पनि ठग्न खोजेका प्रशस्तै उदाहरणहरू भेटिएका छन्। तर स्मरण रहोस्, बीएफबीएसले कहिले पनि तपाईँको व्यक्तिगत तथा ब्याङ्क विवरण माग्दैन। यदि तपाईँले शङ्कास्पद पोस्ट वा मेसेज देख्नुहुन्छ भने सतर्क भइहाल्नुहोस्, यो एउटा स्क्याम हुन सक्छ भनेर।
1: यसर्थ तिनको उत्तर नदिनुहोस्। आफ्नो आर्थिक विवरण कुनै पनि हालतमा नदिनुहोस्। छिटो भन्दा छिटो सम्बन्धित सोसियल मिडिया प्लेटफर्ममा त्यसको बारेमा रिपोर्ट गरिहाल्नुहोस्। आफ्नो साइबर सुरक्षाको बारेमा सधैँ सतर्क रहनुहोस्। विस्तृत जानकारी एवं ठगीबाट सुरक्षाको लागि डेफनेटमा गएर फ्रड डिफेन्सको खोजी गर्न सक्नुहुन्छ।
0: यो

98.41 सजन राजवेदिक आवाजमा यो मिठो गीत एन्जोय गरिसक्नु भएको छ श्रोता. र कार्यक्रमले हामी सुनौलो बिहानीको यो पहिलो घण्टामा छौँ. समयले 7:25 गएको छ र यसैगरी 9 यो लोकदोहोरी स्वर्णिम साँझ हुन गइरहेको छ. यो बारेमा जानकारी गोल्डन नाइट जो जति लोकदोहोरी प्रेमीहरू हुनुहुन्छ उहाँहरूको लागि त एकदमै राम्रो अपर्च्युनिटी पनि रहेको छ. र यहाँ चाहिँ लगभग अराउन्ड 15 कलाकारहरूको चाहिँ प्रस्तुति रहनेछ. र अवश्य पनि यो त पक्कै मिस नगर्नु होला. भेन्यू चाहिँ रहेको छ एम्पायर एन्ड ब्याङ्कुटिङ हल अल्डरशटमा. डेट चाहिँ यो 30 मे स्याटरडेको दिन हुनेछ. दिउँसोको समय 2:30 रहेको छ. र टिकट चाहिँ एडभान्समा किन्नुभयो भने £20 र डोरमा किनेको खण्डमा £25 र 6-12 इयर्स ओल्ड चिल्ड्रेनको लागि £15 र सिनियर सिटिजन्सको लागि पनि £15 रहेको छ. यसअनुसार अवश्य पनि जानकारी लिइरहनुहोला भन्न चाहन्छु. र कार्यक्रममा आउनुहोस् अब भने हामी अगाडि बढ्ने नै छौँ. फेरि पनि अर्को एउटा मिठो गीतको साथमा अहिलेको लागि भने रहेको छ नभनेका कुरा दीक्षिता कार्कीको आवाजमा.

0: गोलकार रेडियो।
1: पीएफबीएस गोर्खा रेडियो कार्यक्रमले यो समय सुनौली बिहानीको पहिलो घण्टा र भने पालो आइसकेको छ। तपाईँको समीक्षामा आजको एक्सचेन्ज रेट र साथै गोल्ड अनि सिल्भर प्राइसको जानकारी राख्ने पालो र अहिलेको यो समयमा चाहिँ यदि तपाईँको सुन किन्ने योजना छ भने चाहिँ अहिले प्राइस घटेको छ, राम्रो मौका फेरि पनि रहेको छ। आज एज अफ टुडे चाहिँ छापावाला सुनको चाहिँ भाउ रहेको छ नेपाली रुपियाँ 2,94,000। त यसअनुसार अवश्य पनि आज तपाईँको जे त्यति किन्नुपर्ने बेच्नुपर्ने अवस्थाहरू गर्न सक्नुहुन्छ। र आज चाँदीको भाउ भने रहेको छ नेपाली रुपियाँ 5,060। र यो रहेको थियो सुन र यसै गरी चाँदीको भाउ। र अब भने एक्सचेन्ज रेटको बारेमा पनि कुरा गरिहालौँ र युएस डलरको आज खरिद दर चाहिँ रहेको छ 153.2 भने बिक्री दर रहेको छ 153.8 रहेको छ। युरोपियन युरोको खरिद दर 178.3 र बिक्री दर भने रहेको छ 179 नै भनौँ न। यसअनुसार अवश्य पनि तपाईँले बेच्न सक्नुहुनेछ। र युके पाउन्ड स्टर्लिङको खरिद दर रहेको छ 204.9 भने बिक्री दर 205.7 रहेको छ। र अहिले नेपालमा विशेष गरी नेपालहरूमा पैसाहरू पठाउनुको लागि चाहिँ एकदमै राम्रो अहिले यो मौका पनि रहेको छ, राम्रो अपर्च्युनिटी छ। र यसअनुसार चाहिँ आजको लागि रहेको थियो बिक्री दर, खरिद दर र साथै यो रहेको थियो गोल्ड एन्ड सिल्भर प्राइस। र कार्यक्रममा अब भने फेरि पलाइसकेको छ अर्को एउटा मिठो गीतको साथमा हामी अगाडि बढ्ने क्रम। र यो रहेको छ मेरो हजुर स्वप्न सुमन रेसेरी अभिज्ञको आवाजमा।

आज प्रत्येक 3.6 सेकेन्डमा कसै न कसैले भेटरन्स आइडी कार्डको लागि आवेदन दिन्छन्. भेटरन्स आइडी कार्ड यो एमओडी तथा अफिस फर भेटरन्सले दिएको एउटा यस्तो सुविधा हो जसले तपाईँको फौजी सेवाको प्रमाण दिन्छ. साथै

BFB's Gurgaon Radio कार्यक्रम सुनौलो बिहानी र अहिले समय हामीसँग यो समय 8 बजेको लागि 11 मिनट बाँकी रहेको छ। त्यसै गरी केही सूचनाहरू फेरि पनि यो समय राखिहालौँ। अब हामी यो स्प्रिङमा छौँ र साथै समरको यो अवस्थाहरूमा चाहिँ आउटडोर निकै नै इभेन्ट्सहरू एक्टिभिटिजहरू रहेको छ र साथै भेटघाटहरू पनि निकै नै हुन गइरहेको छ, जसमध्ये चाहिँ यो इस्टले गोर्खा नेपालिस्ट एसोसिएसन प्रोग्राम चाहिँ 2026 लागिरहेको छ। यो हुन गइरहेको छ स्याटरडे 11 जुलाई चाहिँ उहाँहरूको मेला हुन गइरहेको छ हाइब्रिज फार्ममा, र 1 अगस्तमा पनि बिबिक्यू पार्टी हुनेछ फार्ममा। यसअनुसार अवश्य पनि इस्ट लेकको यो जानकारी चाहिँ लिइरहनुहोला। यसै गरी वुलविच आर्मी क्याम्पमा चाहिँ बार्सेली परिवारको यो वार्षिक भेटघाट हुन गइरहेको छ 23 मेमा, र एड्रेस रहेको छ वुलविच आर्मी क्याम्प हाहा रोड वुलविच लन्डनमा हुन गइरहेको छ। र कुनै क्वारी छन् भने कल गर्नुहोला 0739754184 चाहिँ कल गरेर क्वारिजहरू पक्कै पनि बुझ्न सक्नुहुनेछ। र कार्यक्रममा जानकारी अवश्य पनि रद्द गर्नेछ। अहिलेको लागि भने सुनिता फेगिम मखमली फुलफुली छ।

Business, Gorkan Radio. Gorkan Radio. BFB's Gurkhar Radio Sunday Ransa Raili Same Hami Karikram Chhaun Shruta Karikram Sunoli Bihani Ko Pahilo Ghanta Ra Same Hamir Sanga 8 Baje La Bani 7 Minute Baki Raheko Cha Rese Kram Ma Yo Same Hamlai Tapaharule Pibla Thaun Bata Sunera Sath Dirahanu Bhayeko Cha Yaha Jasari Hamlai Shobha Gurkhanti Le Pani Good Morning and Sabila Happy Sunday Panera Pathaunu Bhayeko Cha Ra Jhuma Jhum Bahadur Gurung Wa Mamale Pani Good Morning Aile Sunirahanu Bhayeko Cha Bhanera Chai Jankari Garaunu Bhayeko Cha Ra Nutan Bhusal Wale Pani Good Morning Namaskar Have a Great Sunday Bhanera Pathaunu Bhayeko Cha Ra Abashya Pani Samay Ma Chai Shrotaharuko Presence Haru Bibhinna Thaun Bata Raheko Cha Tesai Gari Aba Pani Karyakram Sunaule Bihani Ko Yo फर्स्ट आवर बाट बिदा लिने समय पनि आइसकेको छ तर तपाईँलाई जानकारी गराउन चाहन्छु हामीहरूसँग आज पनि एजुकेसन प्रोग्राम टिपिन टापिन छैन हाउ एभर म तपाईँलाई गफ काफित लाहुरेनी तिलकुमारी लिम्बू बजुसँग रहेको कुराकानी अवश्य पनि राख्ने नै छु कार्यक्रमको सेकेन्ड आवरमा सुन्नुहोला 8:28 जाँदाखेरि पार्ट वान हुनेछ भने पार्ट टू चाहिँ 9 बजेको लागि 13 मिनट बाँकी हुँदाउनेछ र अब पनि आउनुहोस् कार्यक्रममा हामी अगाडि बढिहालौँ यो मिठो गीत तपाईँको माझमा राख्ने नै छु इन्जोय गर्न सक्नुहुनेछ र कार्यक्रमको हामी अवश्य पनि सेकेन्ड आवरमा अवश्य समाचार प्रसाद भेट्ने नै छौँ र अहिलेलाई पनि आशा तामाङ मास्कीको आवाज यो मिठो गीत मुस्कुराई इन्जोय गर्नुहोस्

0: આપે લાઈન ભરી
1: ઓન એર
0: એપમાં
1: અને સ્માર્ટ સ્પીકર માં બંધ હોસ
2: પ્લે BFBS
0: યુ BFBS ગોઠા રેડિયો હો
1: ગોઠા રેડિયો હો.
3: पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ. आज काठमाडौँको बल्खुमा आयोजित मदन आश्रित स्मृति सभामा भण्डारीले एमाले आत्मसुधार, एकता र जनता संघको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भएको हो. एमालेमा एकता सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण प्रश्नहरू उठ्ने गरेको भन्दै भण्डारीले त्यसलाई अन्त्य गर्न जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्ने बताउनुभयो. नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारले सुझावलाई गम्भीर रूपमा नलिए सदन र सड़क दुवैबाट प्रतिवाद गर्ने चेतावनी दिनुभएको छ. आज वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उहाँले सरकारका पछिल्ला गतिविधि लोकतान्त्रिक अभ्यास विपरीत भएको टिप्पणी गर्नुभएको हो. अध्यादेश ल्याउने, ट्रेड युनियन खारेज गर्ने जस्ता कदमले सरकारप्रति समर्थनभन्दा विरोध गर्नुपर्ने अवस्था सिर्जना भएको उहाँको भनाइ छ. दाहालले झनै दुई तिहाई नजिकको सरकारले संविधान संशोधन जस्तो संवेदनशील विषयमा पारदर्शिता कायम गर्न नसकेको आरोप लगाउनुभयो. सदनलाई छल्दै अध्यादेश ल्याइनु लोकतन्त्रमाथिको अपमान भएको उहाँको भनाइ छ. भारतले चीन निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चीनी मौजदात रहेको सरकारको दावी छ. सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ. संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ. त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ. बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ. कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ. सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पाएको छ. मुस्ताङको लोमान्थाङ 4-1 भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरोट भेपसहित 3 पक्राउ परेका छन्। कोरोना नाका हुँदै काठमाडौँतर्फ आउँदै गर्दा धादिङको धुनीबेसी 1 सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेको सिका फुन्चु दोर्जे तामाङ र पासाङ शेर्पा पक्राउ परेका हुन्। भेपसहित 269 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 बोरा मोजा, 15 बोरा कपडा समेत बरामद गरिएको छ. सप्तरीको राजविराज नगरपालिका 15 निर्माणाधीन शीत भण्डार 5 अलपत्र छ. 3,000 मेट्रिक टन क्षमताको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ. ठेकेदार कम्पनीले काम अधुरो छोडेको 5 बितिसकेको छ. तत्कालीन मध्य सरकारले 8 जिल्लामा शीत भण्डार बनाउने योजना अनुसार राजविराज नगरपालिका 15 नगरपालिकाले 1 जग्गा उपलब्ध गराएपछि शीत भण्डारको काम शुरू भएको थियो. आर्थिक वर्ष 2074-75 शर्मा आशिष जेबी प्रालीले 25,44,43,000 ठेक्का लिए. 2075 साल पुष 19 सम्झौता भएको योजनाको 60% संघ, 20% प्रदेश र 20% जिल्लाको सहकारी संघको समन्वयमा सहकारी संस्थाले बेहोर्ने सहमति भएको थियो. 2077 जेठ 18 निर्माण सक्ने भनिएको थियो. 60% रकम मध्ये संघले 6,36,00,000 मात्र निकासा दिएको प्रदेश सरकारले पनि आफ्नो भागको 20% रकम मध्ये 1,04,00,000 मात्र भुक्तानी दिएको र स्थानीय सहकारी संस्थाबाट 20% रकम बेहोर्ने सम्झौता भए पनि अधिकांश रकम आउन बाँकी रहेकोले शीत भण्डारको काम अधुरै रहेको निर्माण कम्पनीका प्रतिनिधि घनश्याम शाहले जानकारी दिनुभयो. रकम अभावका कारण काम सम्पन्न हुन नसकेको राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीनले बताउनु भएको छ. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगतै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्र भएको घोषणा गरेको छ। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न र यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानी विदेश मन्त्रालयले कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यम जनाएका छन्। चीनले ताइवानलाई आफ्नो अभिन्न हिस्सा भन्दै पुरानै अडान दोहोर्याएको छ। खबर यति नै, नमस्कार।
0: यो बीएफबीएस गोर्खा रेडियो हो।

SBS Gurkha Radio. BFB's Gurkha Radio कार्यक्रम में हामी छौं श्रोता यो समय सुनौलो बिहानी मात्र समय 8:08 गइसकेको छ मिठो गीत रहेको थियो बार्दली सिसन केसी र सिगरी इन्द्रकला राईको आवाजमा इन्जोय गरिसक्नु भएको छ र तपाईँ सम्पूर्णलाई फेरि पनि स्वागत छ हरेक शनिबार अनि आइतबारको दिन सुन्न सक्नुहुन्छ कार्यक्रम सुनौलो बिहानी 7:00 दस बजेसम्म 3 घन्टाको कार्यक्रम रहेको छ र यसै गरी यो आवरमा केही क्षणमा हुनेछ गफका विथ लाहुरेनिस 8:28 जाँदाखेरि हुनेछ र आज चाहिँ कुराकानी गरिरहेको छु तिल कुमारी लिम्बू बजेको साथमा र यसै गरी सबले सुन्न सक्नुहुनेछ 9 बजेको लागि 13 मिनट बाँकी हुँदा पार्ट टू र आज भने एजुकेसनल प्रोग्राम टिप एन्ड ट्यापन चाहिँ रहेको छैन र कार्यक्रमको तेस्रो घन्टामा चाहिँ तपाईँले भोइस अफ गोर्खा सुन्न सक्नुहुन्छ राइफलम्यान विष्णु राई उहाँ चाहिँ बी कम्पनी वान आजियामा कार्यरत हुनुहुन्छ उहाँसँग रहेको कुराकानी पनि केही क्षणमा सुन्न सक्नुहुनेछ र कार्यक्रममा हामी अगाडि बढ्ने नै छौँ श्रोता अहिलेलाई पनि एकदेव लिम्बूको आवाजमा फिचरिङ समीर श्रेष्ठ तिम्रो मुस्कान

BFBS गोर्खा रेडियो कार्यक्रम सुनौलो बिहानी र हामी कार्यक्रमको यो दोस्रो घण्टामा छौँ। यसै गरी आउनु सब पनि केही सूचनाहरू तपाईँको माझमा राखिहालौँ। इन्टेक 1991-87 वालाको लागिरहेको छ। उहाँहरूको यो 35th एनिभर्सरी सेलिब्रेसन हुन गइरहेको छ 23rd of May 2026 दिउँसोको समय 1 बजेदेखि बेलुकी 10 बजेसम्म हुनेछ र स्थान चाहिँ रहेको छ हिमालय ओसिस 20 स्टेसन रोड टेतवादमा। र यहाँ चाहिँ भराइटी अफ एन्टरटेन्मेन्टहरू रहेको छ र साथै आर्टिस्टहरू नेपालबाट पनि आउँदै हुनुहुन्छ। यसमा मोर इन्फोसको लागि भने तपाईँले चेयरम्यान वीर बलाल उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। त्यसै गरी 23rd of May किरात राई या यो खा उभौली सकिला पनि हुन गइरहेको छ शनिबारको दिन। र यो चाहिँ भेन्यू रहेको छ किरात राई हाउस क्याम्बल लेन हुन गइरहेको छ। र यहाँ पनि तपाईँहरू जो जति हुनुहुन्छ यहाँ कार्यक्रममा चाहिँ इन्जोय गर्न सक्नुहुनेछ। यस सम्बन्धी अझै फर्दर इन्फर्मेसन तपाईँलाई परेको खण्डमा भने उभौली सकिला कोअर्डिनेटर सिनियर भाइस प्रेसिडेन्ट क्याप्टन रिटायर्ड सुमन चन्द्र राई उहाँलाई सम्पर्क गर्न सक्नुहुन्छ। उहाँको फोन नम्बर रहेको छ 07575747499 कल गरेर क्वेरीहरू पक्कै पनि बुझ्न सक्नुहुनेछ। र कार्यक्रममा रद्द गर्नुहोस् जानकारीहरू पनि तपाईँको माझमा रद्द गर्नेछ। अहिलेलाई पनि पूर्ण रहेको आवाजमा तिमीलाई

0: 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइभ जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था एमओडी सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइभको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइभले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइभ, RAF हाइभ वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

0: BFB's Gurkha Radio Suneno and Sasrada, Karikram Govka with Lahuri Nisma, the way Sampura Lateri, the Swagat Gurnachahansu Azako, Same Ma. विशेष गरी अब लाहुरीनेहरूको यो प्रथा अनि समय यति धेरै पुरानो समयदेखि आएको छ होइन इतिहासकै कुरा गर्छौँ भने गोर्खालीहरूको चाहिँ 200 वर्षभन्दा अगाडि देखिरहेको छ र आजको दिनसम्म यो लाहुरे अनि लाहुरीनेको चलन प्रथाहरू यो समयसम्म आएको छ र हामी समयहरूको कुरा गर्दाखेरि हाम्रो बाजे बराजेहरूको पालाहरूमा उहाँले गर्नुभएको योगदान अनि बलिदानको यति धेरै कुराहरू गर्दछौँ त्यसैको साथमा एउटा भनाइ पनि हुन्छ नि हरेक सफल पुरुषको पछाडि चाहिँ एउटा नारीको हात हुन्छ भनेर र यस्तै क्रममा लाहुरिनेहरूको आफ्नै श्रीमानप्रतिको त्यो त्याग त्यो बलिदान त्यो सम्मान अनि जुन एउटा सहायता उहाँहरूको तर्फबाट उहाँहरूले निरन्तर पुर्याउनु भइरहेको हुन्छ यो कुरा चाहिँ कति पटक हामी गरिरहेका हुँदैनौँ समयको कुरा गर्दाखेरि यति धेरै समय आइसकेको छ 200 वर्ष पनि कटिसकेको छ 2 centuries कटिसकेको छ यो प्रथाहरूलाई हामी हेर्दाखेरि र पहिला बाजे बोजूहरूको कुरा गर्दाखेरि हामीलाई त एकदमै इतिहासको त्यो कथाहरू जस्तै मात्र लाग्छ होइन आज कतिपटक उहाँहरू बोजूहरूको बाजेहरूको मुखबाट हामीले प्रत्यक्ष सुन्दाखेरि चाहिँ एकदमै हामीलाई अचम्म पनि लाग्ने गर्दछ र एकदमै प्रोत्साहनयुक्त पनि हामीलाई लाग्ने गर्दछ र यसै क्रममा आज मलाई धेरै धेरै खुसी लागेको छ धेरै पश्चात कार्यक्रम गफकापित लाहुरी न्युजमा तपाईँको समक्ष चाहिँ मैले यस बजारहरू लिएर उपस्थित भएको छु पहिलेको लाहुरिनेहरू हुनुहुन्छ जुन समयमा त टेक्नोलोजी पनि थिएन डिजिटल टाइमहरू पनि थिएन एउटा चिठीको भरमा चाहिँ वर्षौँ वर्ष कुर्नुपर्ने अवस्थाहरू हुन्थ्यो एउटा पिछोडमा यति धेरै वर्षहरू बस्नुपर्ने अवस्थाहरू हुन्थ्यो र त्यो सुन्दाखेरि चाहिँ अहिलेको यो हामी डिजिटल एरामा त होइन फोनबाट एकैछिनमा हामी कुराहरू गर्न सक्दछौँ तर उहाँहरू कसरी त्यो समय चाहिँ एउटा लाहुरिनेको जीवन चाहिँ उहाँहरूले बिताउनु भयो भन्दाखेरि अचम्म पनि लाग्छ होइन त्यसै कारणले आउनुहोस् अब भने हामी यहाँ एकजना बोजूसँग कुरा गर्नेछौँ उहाँको लाहुरिने जीवनको यात्राको विषयमा तिल कुमारी लिम्बू बोजू तपाईँलाई बिएफबिएस गोर्खा रेडियोमा धेरै धेरै स्वागत छ
1: धन्यवाद नातिनीलाई आज हामीलाई फेरि पनि यहाँ बोलाउनु भयो धेरै धेरै धन्यवाद आशीर्वाद छ नातिनी सोनियालाई अनि हामी यसरी बोल्छौँ हाम्रो पहिला पहिलाको हामी त्यस बेलाको समयको कुराहरू सुन्दाखेरि अचम्म पनि लाग्छ अहिलेको लौरेनीहरू र त्यस बेलाको लौरेनीहरूमा आकाश पाताल भन्दा धेरै फरक छ धेरै फरक छ आज हाम्रो कुराहरू सुन्दाखेरि तपाईँलाई हाँस उठ्छ
0: अवश्य पनि बज्यु धेरै धेरै धन्यवाद तपाईँसँग हामी जुन तपाईँको त्यो पल्टन बसा हरेक कुराहरूको बारेमा पनि हामी कुराकानी गर्ने नै छौँ बाजेको नाउँ अनि उहाँ चाहिँ कुन पल्टनमा हुनुहुन्थ्यो होला
1: मेरो श्रीमान चाहिँ गोर्खा सिग्नेलको हो अनि उहाँको नम्बर चाहिँ 2114-81 पदमबहादुर लिम्बू अनि युनिट चाहिँ सेरेम्बनमा थियो मलाई आएको सेरेम्बनमा अनि पछि हामी चाहिँ त्यहाँ म फ्यामिली भएर गएपछि चाहिँ एक महिना पछाडि सिङ्गापुरको 248 स्क्वाडनमा हामीलाई ट्रान्सफर गरिदियो त्यतिखेर 248 स्क्वाडन चाहिँ सिङ्गापुरमा थियो 249 चाहिँ हङकङमा थियो तर हामी सिङ्गापुरमा पऱ्यौँ अनि परमेश्वरलाई धन्यवाद होस् म चाहिँ एउटा परमेश्वरको छोरी हुँ योसँग मैले बिएफबिएसमा बोलेको दुईचोटि दोस्रोचोटि भयो होला अनि यो समयको कुराहरू गर्दाखेरि साँच्चै अघि टेक्नोलोजीको कुरा हुँदै थियो साँच्चै त्यो पहिला के पनि थिएन न पासपोर्ट न नागरिकता क्याम्पमा तल घोपा क्याम्पमा झरेपछि श्रीमान र श्रीमतीको बुढाबुढीको दुईवटाको फोटो खिच्यो बुढाको नाम नम्बर लेखिदियो त्यही फोटोले चाहिँ जानु आउनु सबै हुन्थ्यो अनि त्यसरी गऱ्यौँ अनि अब पल्टनको कुरा गर्दाखेरि अब फ्यामिली भएर बस्ने कुरा गर्दाखेरि चाहिँ म चाहिँ फ्यामिली भएर गएको चाहिँ 2022 सालमा हो त्यतिखेर बुर्नेमा लडाइँ चलिरहेको थियो म गएपछि एक महिना मात्रै श्रीमानसँग बस्न पाएँ त्यो जब ट्रान्सफर भएर हामी 248 आएपछि 248 स्क्वाडनमा आएपछि अनि सबैजना छोरा मान्छे चाहिँ बुर्नेमा गएको हामी चाहिँ एउटा पुलिसले मात्रै त्यहाँ हेरेर के गरेर भएको थियो तर त्यो समयहरू अहिले विचार्दाखेरि यति राम्रो समय यति राम्रो हामीलाई गरेको हरेक फ्यामिलीहरूलाई चाहिँ व्यवस्था गरेको यति हेरचाह गरेको बिमारी पो छ कि नानी पो बिमारी छ कि गर्भवती पो भएको छ कि अथवा के पो भएको छ भने डेली हामीलाई त्यसै हेर्थ्यो सोध्थ्यो अनि त्यो रिपोर्टिङ अनि त्यतिखेर केही फोनहरू थिएन अनि उताबाट आवामा आउँथ्यो समाचार अनि यताबाट आवामा पठाउनु पर्ने केही भयो भने केही समाचार पठाउनु आवामा पठाउनु पर्ने त्यसरी चाहिँ हुन्थ्यो अहिले त्यो चाहिँ त्यो समयहरू सम्झिँदाखेरि मलाई एक किसिमको अहिले धेरै वर्ष भयो होइन सम्झिँदाखेरि साँच्चै कता कता यो त एउटा इतिहास जस्तो क्या कथा जस्तो लाग्छ मलाई अहिलेको समय सम्झिँदा धेरै नै ऊ भइसकेको रहेछ अहिले हामी कस्तो भएर अहिलेको लौरेनीहरू हामी यतिको वृद्ध भएर फेरि पनि युके आउने पाएर बसेका छौँ यसरी बोल्न पाएछौँ बेसबाट हाम्रो कुराहरू तपाईँहरूले सुनिराख्नु भएको छ त्यस बेलाको समयहरू त्यस बेलाको श्रीमान बिना बसेर एउटै एक्लै फ्यामिली भएर बस्नुपर्ने त्यस्तो कुराहरू हामीले बिहोरेर आएका छौँ
0: विशेष फ्यामिलीवाला चाहिँ कति सालमा आउनुभयो त
1: फ्यामिली भएको चाहिँ 2022 सालमा नेपाली
0: 2022 सालमा हजुर भनेपछि त तपाईँहरूको यो कुरा गर्दा त झन्डै 61 वर्ष अगाडिको कुरा रहेछ होइन बजू
1: होला होला
0: भन्दाखेरि त अब 6 दशक पनि कटिसकेको छ समय पनि कति छिटो गएको जस्तो लाग्छ होला है बजू सम्झिँदाखेरि त
1: सम्झिँदा त हो नि समय कति छिटो बितेर गयो हिजोअस्ति जस्तो लाग्छ नि त
0: र यसै क्रममा हामी कुरा नै गर्दाखेरि इतिहासकै कुराहरू गर्छौँ समय यति छिटो गइरहेको हुन्छ समय अनुसार नै जाँदाखेरि जुन त्यो तपाईँहरूको आफ्नो भोगाहरू पल्टनको बसाहरू रहेको थियो र त्यसरी नै निरन्तरता अहिलेको समयसम्म पनि यसरी ब्रिगेड अफ गोर्खास पनि चलिरहेको छ नयाँ भर्तीहरू हुने क्रम र नयाँ फ्यामिलीहरू हुने क्रमहरू पनि हुन्छ र बेसी गरी बजूसँग पनि अब मैले सोध्न चाहेँ अहिले बाजे त यो संसारमा हुनुहुन्न होइन
1: हजुर 2023 सालमा 2023 फेब्रुअरीमा उहाँ बित्नु भएको छ
0: फ्यामिलीवाला भएर कति वर्ष बस्नुभयो त बाजेसँग चाहिँ
1: 3 वर्ष
0: 3 वर्ष मात्र बस्नु पाउनुभयो
1: 3 वर्षमा त्यतिखेर 3 वर्ष मात्रै पाउँथ्यो
0: ए हजुर
1: अफसरहरूले होइन स्टाफ सर्जनदेखि चाहिँ पाउँथ्यो होइन अरू अधिनिक्सहरूले त 3 वर्ष मात्रै हो
0: यसैमा चाहिँ तपाईँ कुन ठाउँमा चाहिँ बस्नुभयो त फ्यामिलीवाला
1: म फ्यामिली भएर आउँदाखेरि चाहिँ सेरेम्बनमा 1 महिना बसेँ युनिट चाहिँ सेरेम्बन थियो मलाई सेरेम्बनमा
0: हजुर
1: अनि त्यस पछाडि स्क्वाड्रनमा ट्रान्सफर गरिदियो सिङ्गापुरमा 248 स्क्वाड्रनमा सिङ्गापुरको नेसुन क्याम्पमा आएर बसेको
0: त्यो 3 वर्षको अन्तरालमा पनि तपाईँ मलेसिया अनि त्यस पछाडि सिङ्गापुर दुइटै बस्न पाउनुभयो
1: हजुर
0: छोटो बसाइ पनि रहेको थियो कस्तो अनुभव भयो त बजे यसो सम्झिँदाखेरि
1: सम्झिँदाखेरि एक किसिमले फ्यामिली भएर बस्नु धेरै साथीहरूसँग भेट हुनु पूर्व पश्चिम उत्तर दक्षिणकोसँग भेट हुन्छ विभिन्न थेगोहरू हुन्छ होइन हाम्रो नेपालीको बोल्ने गर पश्चिमको थेगो भिन्नै पूर्वको थेगो भिन्नै कुन जिल्लाको थेगो भिन्नै हुन्छ त्यसरी भेट भएर बस्यौँ तर हाम्रो श्रीमानहरू चाहिँ त्यतिखेर बुन्नेमा लडाइँ थियो लडाइँमा जानुभएको थियो होइन अनि 3 महिनामा 7 दिनको छुट्टी आउनुहुन्थ्यो आरएनआर भनेर अनि 3 महिनामा 7 दिनको छुट्टी आउनुहुन्थ्यो हामी एक्लै बस्थ्यौँ एकजना आरपी चाहिँ निरन्तर डेली हामीलाई सोध्न आउनुहुन्थ्यो कस्तो छ के छ खबर पठाउनु पर्ने छ कि सन्चै छ कि भनेर अनि यसरी चाहिँ हामीलाई राखेको थियो र पनि ठिकै भयो
0: त्यो समयकै कुरा गर्दाखेरि हामी बोर्नियो अनि मलायाको सुनि मात्र रहेको हुन्छौँ होइन बजू अहिले यहाँ कति पल्टनहरूको पार्टीहरू फङ्सन महत्त्वपूर्ण इभेन्ट्सहरू हुँदाखेरि चाहिँ पहिला यसरी लडाइहरू गर्नुभएको थियो हाम्रो वीर बाजे पुर्खाहरूले भनेर चाहिँ हामी सुनि मात्र रहेको हुन्छौँ र प्रत्यक्ष रूपमा चाहिँ अब बाजेले पनि त्यसरी लडाइहरू चाहिँ गरिरहनु भएको थियो जसको कथाहरू आज पनि गुणगानहरू गाइन्छ बजू र अहिलेको लागि भने आउनुहोस् हामी छोटो ब्रेक लिने छ र त्यस पछाडि बजूसँग अझै यो बारेहरूमा हामी अवश्य पनि कुरा गर्नेछौँ।

0: SBS गोर्खा रेडियो
1: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मद्दत पाउन सक्छन्। वार्षिक 30 pounds शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militaryco-working.uk।
0: BFPS Gurkha Radio।

0: बीएफपीए गोर्खा रेडियो सुन्दै हुनुहुन्छ र कार्यक्रम गफ गफ विथ लाहुरिनीमा अहिले म कुराकानी गरिरहेको छु लाहुरिनी तिलकुमारी लिम्बू बजेको साथमा. विशेष गरी उहाँ चाहिँ 61 वर्ष अगाडि चाहिँ फ्यामिलीवाला हुनुभएको थियो बाजेसँग, र उहाँको समयमा त्यो लाहुरिनीको यात्रा, त्यो भोगाई, त्यो परिस्थिति अवस्थाहरू कस्तो थियो भन्ने विषयमा उहाँबाट हामी जानिरहेका छौँ. र विशेष गरी बजू हामीले अघि भर्खरै कुरा गरिरहेका थियौँ, त्यो समयमा 3 वर्ष मात्र फ्यामिलीवाला बस्नु भएन तपाईँ, र त्यो अवधिमा पनि बाजे लडाइहरू जानुहुन्थ्यो. त्यो समयमा आफ्नो नम्बर नि साथीहरूसँग एक्लै बस्ने, र त्यो समयमा जब उहाँ लडाइहरू गइरहनु भएको छ भन्ने सोच्दाखेरि चाहिँ तपाईँलाई आफ्नो भावनामा कस्तो लाग्थ्यो? त्यो डर, आफूलाई एक्लोपनहरू त्यस्तो महसुस हुन्थ्यो कि हुँदैन थियो त्यो बेला?
1: एकदमै हुन्थ्यो, किनभने एक्लोपनको महसुसको त अब वर्णन गर्नै सकिँदैन होइन. एकजना म त त्यति 16 वर्षमा मात्रै थिएँ, एकजना स्त्रीले होइन छोरी मान्छेले श्रीमान आफ्नो परिवारबाट अलग भएर बस्नु चाहिँ त्यसलाई चाहिँ हामी सोचेर ल्याउँदाखेरि होइन त्यसको त्योभन्दा ठुलो ऊ चाहिँ हामी सोच्नै सक्दैनौँ. अनि अर्को कुरा डरको कुरा हुँदाखेरि डरसरी नै हो, अब लडाइँमा गएको श्रीमान त्यहाँनिर आज हो कि भोलि हो संसारमा आउँछ, त्यहाँ पनि एम्बुसमा पर्यो अरे, उता पनि एम्बुसमा पर्यो अरे भनेर धेरै एम्बुसहरू सुन्नु पाउँथ्यो, तर हामी यसरी डरमा बसेको थियौँ हामी फ्यामिलीहरू. तैपनि एक किसिमले हामी साथी साथी भेला भएर दिनभरि सिलाइ बुनाइ गर्दै बाहिर बसै गफ गर्दै बस्दाखेरि समय बितेको हामीले थाहा पायौँ न. अनि 3 महिनामा 7 दिनको छुट्टी आउँदाखेरि हामी खुसी हुन्थ्यौँ, फेरि फर्केर जाँदाखेरि चाहिँ निकै कष्ट नै हुन्थ्यो. अनि यी सबै बिहोरेर बसेको थियौँ अनि त्यतिखेरको. अनि जब इन्डोनेसियाको लडाइँ सकियो त्यस पछाडि मलेसिया भयो, मलेसिया भएपछि हामी पेन्सन निक्लेको 2025 सालमा.
0: र बाजेले चाहिँ सर्भिस कति वर्ष गर्नुभयो होला?
1: बाजेको चाहिँ बोई भर्ती हो, बोई भर्तीसँग गरेर जम्मा 15 वर्षै पुग्यो.
0: त्यो समयहरूमा चाहिँ इभन हाम्रो ड्याडीहरूको समयमा पनि मैले सुन्थेँ सर्भिसको अन्तरालहरू चाहिँ 15 वर्ष त्यस्तै हुन्थ्यो होइन बजू?
1: 15 वर्ष
0: अनलेस अफिसर हुनुभयो भने. त्यसै गरी अहिलेको समयहरूमा पनि अब भ्याङ भन्नेहरू पनि हुन्छ, तर कति पटकहरू लम्बिँदा चाहिँ 22 देखि 24 वर्षसम्म हुने गर्दछ, र सुसाखेरि पनि त्यो 15 वर्ष चाहिँ अलिक छोटो नै लाग्छ होइन समय बज्यो.
1: त्यतिखेरको समयमा त्यही मात्रै थियो, अब आर्मीको रुल हो होइन, त्यो रुल आर्मीको रुल मान्नै पर्ने.
0: र अब यसै गरी बजु त्यस पछाडि फ्यामिलीवाला हुनु भएपछि युके त्यो बेला त पक्कै पनि बस्न पाइँदैन थियो, नेपाल फर्किनु पर्थ्यो होइन. यसै गरी तपाईँको नेपालमा चाहिँ कुन ठाउँमा थियो होला तपाईँहरूको बसाइ युके आउन अघि?
1: युके आउन अगाडि, युके आउन अगाडि चाहिँ पहाडबाट 34 सालमा झरेको धरानमा, अनि धरानबाट आएको युके. अनि यो चाहिँ कुन प्रकारले यसरी साँच्चै नै हामी नेपालीहरू गोर्खालीहरू यसरी युके आएर बस्नु पाउँछ होला भने त कल्पना गरेको थिएन, तर यो पनि पिता पुर्खाले बगाएको रगतको एउटा त्यसको आशिष हो. किनभने जुन ब्रिटिस आर्मीमा पसेपछि गोर्खालीहरूले रगत बगाएको थियो, त्यहाँनिर त्यसरी दुश्मनबाट बचाएको थियो यो ब्रिटिसलाई, अनि त्यसको नतिजा चाहिँ हामीले हाम्रो श्रीमानहरूले चाहिँ पाउने, सबै गोर्खालीहरूले चाहिँ पाउने भयो, पेन्सनहरूले पाउँदाखेरि चाहिँ हामी त्यो अवस्थामा आएका हौँ यहाँ युकेमा. युकेमा आएपछि युकेको अवस्थालाई हेरेपछि कस्तो, यो युके एक किसिमको यहाँको वेदरहरू हेर्दाखेरि अरू देशभन्दा पनि एउटा शान्ति के अरे महसुस हुने एउटा देश जस्तो लाग्यो मलाई.
0: तपाईँले कहिले कल्पना गर्नुभएको थियो बजू कि तपाईँ एक दिन चाहिँ यसरी युके आउँछु भनेर?
1: कल्पना नै गरेको थिएन यो त.
0: हजुर,
1: यो सुनेको मात्रै, युकेमा यहाँ छ अरे, यहाँ ऊ छ अरे, त्यस्तो छ अरे भनेर सुनेको मात्रै हो. पहिला धेरै अगाडि पनि ल्याएको थियो अरे एकचोटि फ्यामिलीहरू, अनि पछिबाट दिएन त्यो, अनि त्यो सुनेको मात्रै हो, नत्र भने यसो देख्न पाउँछ भनेर चाहिँ सपना पनि सोचेको थिएन, कल्पनै गरेको थिएन
0: अवश्य पनि. र अब हुन त एउटा ब्रिटिस लाहुरे नै भनेर होइन, ब्रिटिस लाहुरे नै नामहरू नै हुन्थ्यो, तर तपाईँहरूको जुन त्यो पालामा चाहिँ प्राय जसो फेरि पनि अब मलाया सिङ्गापुरहरूतिर फ्यामिलीवाला बस्ने निकै नै अवस्थाहरू पनि हुन्थ्यो, र अहिलेको समयमा चाहिँ प्राय जसो आरजेहरूको चाहिँ ब्रुनाई र युकेको नै दौरानहरू भइरहेको हुँदछ. तपाईँले ब्रुनाई चाहिँ जानु पाउनु भएन होइन?
1: म ब्रुनाई गइनँ.
0: र त्यो समयमा ब्रुनाई जाने चलन थियो कि थिएन होला तपाईँको पालामा पनि?
1: पेन्सनरहरूलाई लान्थ्यो, बुढ्नेमा पेन्सनरहरूलाई लान्थ्यो. जब पेन्सन आएपछि त्यो उसले चाहिँ एउटा भनौँ न संस्थै, ग्रुपै संस्थै बनाएको थियो, त्यो संस्थाबाट चाहिँ छानेर लान्थ्यो. त्यतिखेर सबैलाई लान्थ्यो, छानेर लान्थ्यो.
0: अब बाजेको सर्भिस 15 वर्ष पछाडि चाहिँ उहाँले आफ्नो जीवन चाहिँ कसरी यापन गर्नुभयो त?
1: गाउँघरमै पुरा, अब हामी त गाउँमै बसेर खेतीपाती गरेर होइन गाउँले जीवन बिताएर बसेको थियौँ. सिधै गाउँ गएको, पछि 34 सालमा मात्रै धरान झरेको.
0: कुन गाउँको हुनुहुन्छ होला तपाईँहरू चाहिँ
1: माइती चाहिँ मेरो ताप्लेजुङ हो घर चाहिँ तेह्रथुम सम्धुमा हो
0: हजुर र यही नै मलाई लाग्छ मेरो पहिला बाजेहरूको पनि त्यही पहिला पल्टन गयो र पल्टन पछाडि फेरि आफ्नो जन्मथलो गाउँमा गएर चाहिँ उहाँहरू चाहिँ बस्नुहुन्थ्यो र कतिहरू काठमाडौँहरू झर्नुहुन्थ्यो होइन कतिहरू धरानहरू झर्नुहुन्थ्यो त्यसरी नै अवस्थाहरू रहेका थिए र त्यस पछाडि अब जब धरान झर्नु भयो बाजु तपाईँको युके आउन अगाडिको हामीले अलिकति सुनेका पनि थियो तपाईँले निकै यो राजनीतिहरूमा पनि लगावहरू थियो भन्ने कुरा रहेन बाजु
1: हजुर हजुर
0: र अवश्य पनि निकै नै तपाईँ चाहिँ एकदमै धेरै कुराहरूमा चाहिँ अग्रसरहरू पनि हुन्थ्यो तपाईँको त्यो राजनीतिको यात्राको बारेमा पनि अलिकति बताइदिनुहोस् न
1: यो राजनीतिको यात्रा भन्दाखेरि सुरुमा म चाहिँ नेपाली कङ्ग्रेसमा विश्वास राख्ने हुँ अनि नेपाली कङ्ग्रेसमा गएपछि मेरो चाहिँ फेरि अर्कै किसिमको मेरो आफ्नै ऊ थियो कि त्यहाँ अब राजनीति भनेको त कस्तो तानातान खुट्टा तान्ने यहाँ पछार्ने उहाँ पछार्ने थियो अनि त्यो देखेर मलाई वाक्क लागेर म चाहिँ एउटा ग्रुपमा म लागेँ त्यहाँ चाहिँ कविता गोष्ठीहरू गर्थ्यो त्यहाँ आफ्नो लेखहरू लेखेर सुनाउन पाउँथ्यो कविताहरू सुनाउन पाउँथ्यो त्यतापट्टि लाग्दा लाग्दै पार्टीले नै मलाई फेरि पनि त्यहाँनिर फ्यामिली प्लानिङ यो परिवार नियोजन सङ्घ जिल्ला शाखामा चुनाउ हुँदैथ्यो त्यो चुनाउमा मलाई दियो अनि दियो त्यो चुनाउमा उठ्दाखेरि चाहिँ मैले विजय भएर आएर त्यो मैले प्रेसिडेन्ट चाहिँ 8 वर्षसम्म चलाएँ सुनसरी जिल्लाको फ्यामिली प्लानिङको प्रेसिडेन्ट मैले 8 वर्षसम्म चलाएँ त्यतिखेर प्रोजेक्टहरू थियो जापानिज प्रोजेक्ट थियो कोरियन प्रोजेक्ट थियो नर्सहरू आउँथ्यो अनि त्यस्तो हुँदाखेरि मलाई चाहिँ साँच्चै नै धेरै मलाई ज्ञान चाहिँ मैले पाएको चाहिँ अझ यही फ्यामिली प्लानिङबाट हो त्यो जब म प्रेसिडेन्ट भएर बसेँ त्यहाँबाट त्यतिखेर नेपालमा हेड चाहिँ काठमाडौँ ललितपुरमा थियो अनि नेपालमा 56 शाखाहरू थियो 56 कि कतिवटा छाए शाखाहरू थियो शाखाहरूमध्येमा सुनसरी जिल्लामा मात्रै अनि महिला प्रेसिडेन्ट म भएको पहिलो प्रेसिडेन्ट म भएको न दिन्न थियो शाखामा यसरी छोरी मान्छेले आउनै दिन्न थियो के तर म चाहिँ त्यहाँ नै अचम्म गरी नै यसरी जितेर आएँ जितेर आएपछि त्यहाँ मैले धेरै सेवा गर्न पाएँ त्यसबाट मैले फ्यामिली प्लानिङको काम गर्दा गर्दा मैले धेरै छोरी मान्छेहरूको विषयमा मैले काम गर्न सुरु गरेँ अनि अलिकति भिक्टिमहरू जस्तो गरिबको छोरीहरूलाई धेरै बलात्कार हुन्थ्यो होइन रेप हुन्थ्यो त्यस्तोहरूलाई तयारी बनाइदिने उनीहरूलाई व्यवस्थित गरिदिने एउटा ग्रुप थियौँ हामी साथीहरू त्यसरी गर्न थाल्यौँ त्यो राम्रो हुँदै गयो कतिजनालाई त हामीले बालग्राममा पनि पुर्याइदियौँ कतिजनालाई त पढाइदिने दाताहरू पनि खोजेर उनीहरूलाई पाल्ने बढाउने जस्तो टुरा टुरीहरू यस्तोहरूलाई त्यो प्रकारले काम गर्दै बस्दा बस्दा पछि फेरि पनि आउने मौका पाएर म फेरि युकेमा आएँ
0: र अवश्य पनि बजूसँग हामी कुराकानीहरू गर्दाखेरि अब यो छोटो समयमा त साँच्चै नै बजूको कुराकानी हामी गर्यो भने त धेरै नै छ तर पनि यो छोटो समयमा पनि तपाईँको केही पहिला पल्टनको कुराहरू तपाईँले जानकारीहरू गराइदिनु भयो धेरै धेरै धन्यवाद अनि आभारी छु बजू यो समयको लागि र यसै गरी तपाईँ अन्तमा जो जति अहिले तपाईँलाई सुनिरहनु भएको छ उहाँहरूको लागि पनि केही सन्देशहरू दिन चाहनुहुन्छ होला
1: विशेष गरेर यहाँ फोस्टन नेप्लिज कम्युनिटी छ हामी ट्युजडे अनि थर्सडे हामी भेला हुन्छौँ सधैँ नै भेला छ त्यहाँ सबै किसिमको प्रोजेक्टहरू छ त्यहाँको सिकाउने चिजहरू छ मैले आर्ट्समा झन्डै 6-8 हप्तासम्म पनि गरेँ अनि त्यहाँ एकदम राम्रो छ अनि हामीलाई साँच्चै अहिले धेरै हामी बुढाबुढीलाई सुविधा छैन भन्छौँ तर हामीलाई धेरै सुविधा छ जसरी हामी बुढाबुढीलाई चाहिने कुराहरू पेन्सन क्रेडिट पाइराखेका छौँ कम्युनिटीबाट बेला बेलामा कम्युनिटीलाई दिइराखेको हुन्छ कम्युनिटीबाट पाएको फुड भाउचरहरू हामी लिन्छौँ अहिले हामी एकदम राम्रो छौँ त हामी ब्रिटिस सरकारले चाहिँ हाम्रो बुढाबुढीको लागि चाहिँ धेरै राम्रो गरेको छ होइन अब अरू गोर्खालीहरूले पाउने चिजहरू चाहिँ के छ त्यो पाउने लडाइँ आफ्नो उसमा मुद्दा लड्नेहरूको त्यो भिन्नै हो भिन्नै आफै लडिबस्नुहुन्छ तर त्यो उहाँहरूले लड्नु भएको कुराले हामीले पाइराखेका छौँ त्यो चाहिँ एउटा अनसिन भनौँ न हामी कतिजनाले थाहा पनि छैन को चाहिँ मुद्दा लड्दैछ कताबाट पाउँदैछौँ भन्ने थाहा पनि छैन यस्तो प्रकारको हामी कुना कप्चामा बसेर भेला भएकोहरूले यसरी पाइराखेको भएको छ अनसिन भए तापनि जसले जताबाट आए तापनि यो सबै यो सरकारले यहाँको गभर्मेन्टले दिइराखेको छ हामी यति भएपछि हामीले नराम्रो हो भन्न मिल्दैन जुन चिजले चाहिँ एकदम हामीलाई सुख दिइरहेको छ खानु दिइरहेको छ बिहान बेलीको खाँचो छैन खानुको खाँचो छैन लाउनु को खाँचो छैन बस्न कोठाको लागि अनि हाउसिङ बेनिफिट पनि दिइरहेछ अनि धेरै बेनिफिटहरू छ हामी बुढाबुढीको लागि यसको लागि चाहिँ साँच्चै नै यो गभर्नमेन्टलाई पनि धन्यवाद दिनै पर्छ अनि हाम्रो फोस्टर नेप्लिज कम्युनिटीलाई पनि धन्यवाद दिनुपर्दछ उनीहरूले पनि धेरै हाम्रो कामहरू गरिदिन्छ हामी नबुझ्नेहरूलाई बुझाइदिनुहुन्छ अनि यसरी यो चाहिँ मलाई एकदम राम्रो लागेको छ आज साँच्चै नै एउटा यो संसारमा चाहिँ हाम्रो नेपालीहरूले वीर गोर्खाली भनेर वीर गोर्खाहरू भनेर चिनिएको हामी त्यस्ताहरूको हामी श्रीमती हुन पाउँदाखेरि गर्वको कुरा हो म त खुसी लाग्छ एकदम खुसी लाग्छ
0: अवश्य पनि बजे धेरै धेरै धन्यवाद अब विशेष गरी हाम्रो बाजे पुर्खाहरूले अहिलेसम्म उहाँले गर्नुभएको बलिदान त्यागको कारणले गर्दाखेरि त हो आज यो अवस्था हामीले देखिरहेका छौँ पाइरहेका छौँ तपाईँलाई पनि तपाईँको यो अमूल्य समय दिनुभएको लागि धेरै धेरै धन्यवाद
1: धन्यवाद नातिनीलाई पनि यसरी आएर फेरि पनि बिएफबिएफमा बोल्न पाएँ सुन्नेहरूले पनि तपाईँ कहाँ कहाँ अब सुनिन्छ होइन तपाईँहरूले पनि हामी जस्तै पहिला बस्नेहरूले पनि याद होला होइन यसरी हामी बसेको थियौँ त हो साँच्चै भन्ने हुन्छ म तपाईँलाई धन्यवाद दिन्छु

0: आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामिनीता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ। प्रसिद्ध पर्वतारोही कामिनीता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको 7 समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र 24 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 सुङ्खुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमानका चुनौतीहरूप्रति गम्भीर हुन एमाले नेतृत्वलाई आग्रह गर्नुभएको छ। आज काठमाडौँको बल्खुमा आयोजित मदन आश्रित स्मृति सभामा भण्डारीले एमाले आत्मसुधार, एकता र जनतासँगको सम्बन्धलाई सुदृढ बनाउँदै राष्ट्र र जनताको हितलाई सर्वोपरि राखेर अघि बढ्न आवश्यक रहेको बताउनु भएको हो। एमालेमा इदाकदा सिद्धान्त र व्यवहारबीच देखिने असन्तुलनका कारण प्रश्नहरू उठ्ने गरेको उल्लेख गर्दै भण्डारीले त्यसलाई अन्त्य गर्न जनमुखी कार्यशैली, आत्म अनुशासन र सेवाभावलाई व्यवहारमा उतार्दै अघि बढ्नुपर्ने बताउनुभयो। पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग सम्बद्ध संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति 2 व्यवसाय बन्द गर्न र अनुगमनमा कडाई गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
1: राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ।
0: सरकारले 2080 चैत 4 पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 खुल्ला राख्ने निर्णय गरेको थियो। भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 निर्यातमा प्रतिबन्ध लगाएपछि 8 पुग्ने चिनी मौजदात रहेको सरकारको दावी छ। सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेसन लिमिटेडसँग झन्नै 8 माग धान्ने अवस्था भएको बताएको छ। संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्तन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ। मुस्ताङको लोमान्थाङ गाउँपालिका 4-1 भट्टीबाट 590 कार्टुन चाइनिज इलेक्ट्रिक चुरुट भेप सहित 3 पक्राउ परेका छन्। कोरोला नाका हुँदै काठमाडौँ तर्फ आउँदै गर्दा धादिङको धुनीबेसी 1 सन्तोष लामा, सिन्धुपाल्चोकको भोटेको सिका फुन्चु दोर्जे तामाङ र पासाङ शेर्पा पक्राउ परेका हुन्। भेप सहित 269 कार्टुन विभिन्न कम्पनीका जुत्ता, 8 मोजा, 15 कपडा समेत बरामद गरिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ताइवानलाई औपचारिक स्वतन्त्रता घोषणा नगर्न चेतावनी दिए लगत्तै ताइवानले आफूलाई स्वतन्त्र र सार्वभौम लोकतान्त्रिक राष्ट्रको घोषणा गरेको छ। चीन भ्रमणपछिको आफ्नो पछिल्लो अन्तर्वार्तामा ट्रम्पले ताइवानलाई स्वतन्त्रताको घोषणा नगर्न यस्तो कदमले क्षेत्रीय तनाव निम्त्याउन सक्ने चेतावनी दिनुभएको थियो। तर ताइवानी विदेश मन्त्रालयले कुनै औपचारिक घोषणा आवश्यक नभए पनि ताइवान स्वतन्त्र लोकतान्त्रिक राष्ट्र भएको दावी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएको। छन्।

0: SBS Gorkha Radio.
1: PFBS Gorkha Radio र कार्यक्रमले हामी छौँ सुनौलो बिहानीको यो तेस्रो घण्टामा श्रोता मिठा मिठा गीत सङ्गीतको साथमा मनोरञ्जन लिइरहनु भएको छ. त्यसै गरी केही सूचना पनि यो समयमा राखिहालौँ. हुन गइरहेको इभेन्ट्सहरू रहेको छ र अब पनि 10K रन चाहिँ रेडिङमा हुन गइरहेको छ. नेपाल रन युकेले चाहिँ आयोजना गरिरहेको छ, जसमा तपाईँ पनि इच्छुक हुनुहुन्छ भने चाहिँ भाग लिन सक्नुहुनेछ. सन्डेको दिन 31st of May. Address is rahe ko sa Dinton Pacher Lake Reading ma huna gaire ko sa. Ra registration ko lagi si tapale R&R Reading Nepali Runners ko Facebook ma gaire register garna saknu huncha. Ra sambandhi tapale kunai queries haru chan bhane si Ashok Chapagai walai samparka garna hola. Phone number 07445145870 ma chai call garera queries haru bujhna saknu huncha. र कार्यक्रममा अब पनि हामी फेरि पनि अगाडि बढ्ने नै छौँ र 9:28 जाँदाखेरि भोइस अफ गोर्खास आज राइफलम्यान विष्णु राईसँग रहेको कुराकानी. वान आज बी कम्पनीमा कार्यरत हुनुहुन्छ र सुन्न सक्नुहुनेछ तपाईँले 9:28 जाँदा. पार्ट वान, पार्ट टू भने 10 बजेको लागि 13 मिनट बाँकी हुँदा हुनेछ. र कार्यक्रममा आउनुहोस् अब भने हामी अगाडि बढिहालौँ. अहिलेको लागि भने यो समयमा यो मिठो गीतको साथमा हामी अगाडि बढ्ने नै छौँ. अरूप खान र बानी रहेको छ बुखार.

तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठुलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पुरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। यो BFBS गोर्खा रेडियो हो।

0: BFBS Gorkha Radio Sunil and Sasrada, Karikram Voice of Gorkha Slayer, Pasit by Gisitabiko Samak Chama, Azagodinma, Este, Exana Gorkhali Soldier, Wako Afne Jenny, Personal Generagosa, Is Parimapri Mokura Kanigarnisu, Business Kariamur Brigade of Gorkhas Maranoni, Gorkhazarko, Afne to Bivina Yatraunsa, Life Ma, you Brigade of Gorkhas Join Gordoboniko, Hazaro Hazaro Mazi, Wargo to Persesarunsa, only few make it, Resakrama as a Este Soldier. तपाईको भाषामा मैले लिएर उपस्थित भएको छु वहाँकै पनि यो इन्सपिरेसनल जर्नीको बारेमा हामी पक्कै पनि कुरा गर्नेछौँ र हाम्रो इन्सपायरिङ धेरै नै सोजर्सहरूको लागि पनि यसले इन्सपायर गर्छ भन्ने म आशा गर्दछु र आज भने मैले लिएर आएको छु अहिले वान आजेमा कार्यरत हुनुहुने राइफलम्यान विष्णु राई उहाँसँग पनि कुरा गर्नेछौँ भाइ तपाईँलाई भोइस अफ गोर्खासमा धेरै धेरै स्वागत छ
1: Thank you, Didi, your opportunity.
0: First and foremost, bhai, tamalai dherai dherai dhanyabad bhanai, but bhakkharai aunu bhayeko chha, haina?
1: Hajur, Didi.
0: कति भयो त आउनु भएको चाहिँ
1: दिदी भर्खरै भन्दा पनि 3 महिना चाहिँ भयो किनभने म चाहिँ यता नेपाल कपबाटै छु यताबाट
0: सो अस्ति भर्खरै भएको नेपाल कपमा तपाईँले पनि म्याच खेल्नु भएको थियो
1: हजुर दिदी
0: ओके सो कस्तो रह्यो त त्यो बेला चाहिँ अब एकदमै नेपाल कपमा चाहिँ विभिन्न रेजिमेन्ट्सहरू तपाईँहरू प्रतिनिधित्व गर्नुहुन्छ नि त होइन आफ्नो आफ्नो पल्टनलाई
1: हजुर दिदी
0: त्यसमा अलिकति प्रेसर त भइ नै हाल्छ होइन आफ्नो रेजिमेन्टलाई गर्दाखेरि तपाईँको रुचि फुटबलमा निकै छ
1: हजुर दिदी
0: ओके अवश्य पनि सो फुटबल खेल्ने क्रमहरूमा चाहिँ तपाईँहरू कसरी आफूलाई प्रेप गर्नुभएको थियो त्यो टाइम चाहिँ
1: लास्ट इयर चाहिँ अलिक धेरै भएको थियो टाइम पाएको थियो यसपालि चाहिँ अब युनिट मुभले गर्दाखेरि पनि अलिक थोरै भयो तर हाउएभर जस्ट हामी चाहिँ सबै इन्टायर टिम चाहिँ चक चकमा आएर चाहिँ अलिकति ट्रेनिङ गर्ने मौका चाहिँ सँगै ट्रेनिङ गर्ने मौका चाहिँ पाइएको थिएन तर पछि चाहिँ सबै टिम हुँदाखेरि चाहिँ हामीले सायद 1 month जति चाहिँ सँगै ट्रेनिङ गऱ्यो अनि जस्ट राम्रै भएको थियो यसपालि प्रिपेरेसन पनि राम्रै भएको थियो अनि मेरो पनि यसपालि चाहिँ फर्स्ट टाइम चाहिँ टिमसँग खेलेको लास्ट इयर चाहिँ म जस्ट सब्स्टिट्युटमा थिएँ अनि यसपालि चाहिँ म फर्स्ट किपरमा खेलेको थिएँ सो राम्रो एक्सपिरियन्स अनि राम्रै भएको थियो आफ्नो युनिटलाई रिप्रेजेन्ट गर्दा खेल्दाखेरि चाहिँ अलिकति प्रेसर पनि सो एक्साइटेड पनि
0: अवश्य पनि अब तपाईँ इन्टेक कतिको हुनुहुन्छ होला
1: म इन्टेक 23 हो
0: इन्टेक 23 भने पश्चात अब एकदमै न्यू तपाईँ पल्टनमा हुँदाखेरि पनि राम्रो अपर्च्युनिटी पाउनु भएको होइन आफ्नो प्यासनको कुरालाई युज गर्न चाहिँ पल्टनको लागि द्याट्स ग्रेट र अवश्य पनि अब नेक्स्ट टाइमहरू अब योपालि चाहिँ अर्कै रेजिमेन्टले लान सफल हुनुभयो अब नेक्स्ट टाइम देयर इज अलवेज अ चान्स होइन वानाजियरको पनि एकदमै राम्रो खेलाहरू छ उहाँहरूले निकै नै राम्रो फाइनल्सहरूसम्म जाने त्यस्तोहरू पनि रहेको छ होइन सो अवश्य पनि होपफुली नेक्स्ट टाइम
1: हजुर दिदी लास्ट इयर त फाइनलिस्ट नै हो हामी अनि यसपालि चाहिँ सेमी फाइनलमा लास्ट इयर जोसँग फाइनलमा हारेको थियो यसपालि सेमी अनि फेरि त्यहीसँग हारेको
0: ओके सो भने पछाडि अब नेक्स्ट इयर चाहिँ मोर तपाईँहरूलाई प्र्याक्टिस हेरेछ
1: हजुर
0: अब यसै गरी भाइ तपाईँको नेपाल घर चाहिँ कता होला
1: मेरो नेपाल खास चाहिँ इलाम हो तर म बसी बसेर चाहिँ यता झापामै बस्छु
0: इलामको ल्याड यसरी यहाँ आउनु भएको छैन ब्रिगेड अफ गोर्खासमा हजारौँ हजारौँ हाम्रो नेपालको युवाहरूको हजारौँ नभनौ लाखौँ हाम्रो नेपाली युवाहरूको चाहिँ सपना हुन्छ ब्रिगेड अफ गोर्खास जोइन गरेर एक दिन गोर्खास हुन्छु भन्ने तपाईँको पर्सनल लाइफमा पनि यो सधैँको तपाईँको सपना थियो एक दिन गोर्खा हुन्छु भन्ने
1: हजुर दिदी सानो हुँदाखेरि चाहिँ जस्तै क्लासमा सोध्ने गर्थेँ नि त के हुन्छस् त यता भन्दाखेरि चाहिँ म जस आर्मी नै भन्थेँ क्या अनि एउटा युनिफर्म र एउटा त्यो बन्दुक ए राइफल त्यो चाहिँ सानो मात्रै बन्दुक भनिन्थ्यो त्यतिखेर बोक्दाखेरि चाहिँ एउटा यस्तै हुनु पाए हुन्थ्यो भन्ने टाइपको हुन्थ्यो सानैबाट अनि बिस्तारै त्यतिकै हुँदै गएँ म अनि आई वाज 19 इयर्स ओल्डमा होला ताईहरू भर्ती लागेको देख्दाखेरि चाहिँ ओहो यस्तो रहेछ यसमा त लाग्नुपर्ने रहेछ भनेर चाहिँ जस्ट इन्सपायर भएको थिएँ गाउँको एकजना दाई लाग्नु भएको थियो 2008 अनि उहाँलाई हेरेर अनि अरू दाईहरू पनि लाग्नु भएको थियो उहाँ एकजना दाई चाहिँ यहीँ 2000 हुनुहुन्थ्यो इन्टेक 17 अनि उहाँ दाईहरूको लाइफ स्टाइल हेर्दाखेरि कसरी फ्यामिलीलाई हेल्प गर्ने अनि यसले त यस्तो हुँदो रहेछ भनेर चाहिँ मैले त्यसमा चाहिँ अनि खोज्न थालेँ अनि त्यहीबाट चाहिँ इन्सपायर बाई त्यो दाईहरूबाट भन्नु न मेन कुरा त
0: यो चाहिँ इलाममा हुनुहुँदा तपाईँ इन्सपायर हुनुभयो कि झापामा हुँदा
1: म झापामै हो म चाहिँ जन्मिन चाहिँ झापामै जन्मेको
0: हजुर मैले अहिले रिसेन्ट यो टाइम्सहरूमा चाहिँ हेर्दाखेरि झापाबाट पनि निकै नै धेरै चाहिँ ब्रिगेड अफ गोर्खास जोइन गर्नुभएको छ होइन
1: हजुर दिदी
0: झापामा पनि त्यो निकै नै ट्रेन्ड छ जस्तै अब धरान पोखरा चाहिँ एकदमै हब पनि भनिन्छ नि त होइन हाम्रो बाजेहरूको पाला मामाहरूको पालादेखि नै निकै नै पपुलर सो अहिले यो झापामा पनि निकै नै यसको पपुलारिटी बढेको छ
1: एकदमै दिदी
0: अवश्य पनि र अब यसै क्रममा तपाईँको ब्रिगेड अफ गोर्खास जोइन गर्ने क्रममा चाहिँ कस्तो रहेको थियो आफ्नो प्रिपरेसन मेन्टली अनि फिजिकली तपाईँले आफूलाई कसरी चाहिँ प्रिपेयर गर्नुभयो
1: मेरो प्रिपेरेसनको कुरा गर्दाखेरि चाहिँ दिदी, फर्स्ट एटेम्प त हामीले कोरोनाले गर्दाखेरि पाएन, तर म अगाडिबाट प्रिपेयर चाहिँ भइरहेको थिएँ, जस कुद्ने यताउता। अनि म सेन्टर पनि धेरै बसिनँ, अनि म 2022 लागि चाहिँ भिड्दाखेरि चाहिँ त्योभन्दा अगाडि चाहिँ म जस म कलेज पनि जान्थेँ। अनि मेरो प्रिपेरेसन चाहिँ कस्तो हुन्थ्यो भने, म बिहान 4 बजी उठ्थेँ, अनि 4 बजी उठेर अनि यताउता गर्दाखेरि 4:30 हुन्थ्यो, त्यस पछाडि म कुद्न जाने, अनि 6:30 चाहिँ हाम्रो कलेज लाग्थ्यो कि, जस दाईको रेस्टुरेन्ट थियो माथि त्यो बजारमा, अनि 4 बजी नै गएर सामानहरू म त्यहाँ राख्थेँ कलेजको, अनि कुद्थेँ, अनि कुदेर आएर चाहिँ त्यहीँनिर फ्रेस भएर म चाहिँ त्यसरी कलेज जान्थेँ, अनि त्यसरी प्रिपेयर गरेँ। मेन कुरा चाहिँ एकजना दाई हुनुहुन्थ्यो, उहाँ चाहिँ 22 फेलिनु भएको थियो, उहाँले चाहिँ मलाई त्यो म्याथको इङ्ग्लिसको एजुकेसनहरू सिकाउनुहुन्थ्यो क्या, त्यसरी मैले सिकेँ उहाँबाट, उहाँकै घर जान्थेँ, घर जान्थेँ अनि उहाँसँग सुत्थेँ, उहाँसँग सिक्थेँ क्या, अनि म त्यस्तो इन्ट्रेस्ट थियो क्या। अनि म दाई नहुँदाखेरि पनि अनि म एक्लै गरेर बस्थेँ, अनि दाईलाई जस क्वेसनहरू सोधिरहन्थेँ। एउटा चाहिँ म चाहिँ के गर्थेँ भने चाहिँ, म जहीँ जाँदाखेरि पनि मसँग एउटा जस ह्यान्डी एउटा ब्याग हुन्थ्यो, अनि ब्यागभित्र चाहिँ एउटा सर्ट्स अनि एउटा सुज अनि खाता र त्यो बुक पाउँथेँ क्या, पहिले त्यो म्याथहरूको त्यो कस के हुने भनेर, अनि त्यो बुक अनि कलमहरू बोकेर चाहिँ म एभ्री टाइम जहाँ जाँदाखेरि पनि, यदि साथीहरूकोमा जाँदाखेरि जहाँ बस्न जाँदाखेरि पनि, म बसे पनि रातभरि बसे पनि म बिहान उठेर चाहिँ कुद्नै पर्ने।
2: हजुर
1: हजुर, त्यस्तो हुन्थ्यो। अनि अनि फेरि कुदेर आएर या बेलुका एकछिन न एकछिन चाहिँ पढ्नै पर्ने, म चाहिँ त्यस्तो किन्थेँ क्या त्यतिखेर चाहिँ। अनि अनफर्चुनेटली 22 चाहिँ म हुन सकेन, जस्ट नेट फेस चाहिँ भयो, तर नाम चाहिँ आएर सेन्ट्रल सेलेक्सनको लागि। अनि त्यस पछाडि 23 भिड्दाखेरि चाहिँ त्योभन्दा अझै धेरै मैले ट्रेनिङहरू गरेँ, अनि त्यतिखेर 21 कोरोना थियो, 22 लागि भिड्दाखेरि चाहिँ म सेन्टर पनि गएको थिएँ। सेन्टर चाहिँ तर म धेरै बस्दिनँ, म एक दुई हप्ता मात्रै बसेँ, त्यही पनि म बाहिरबाट धाउँथेँ। अनि त्यतिखेर चाहिँ अनि जस मैले एडमिसनहरू गरेँ, अनि जाँदाखेरि चाहिँ अब बाहिरबाट जाँदाखेरि चाहिँ जस अब कोरोना छ, बाहिरको लागि चाहिँ ट्रेनिङ गर्न नदिने भन्ने जस्तो कुरो गर्नु भएर अब त्यतिकै म फर्केर आएँ, एक दुई हप्ता मात्र गरेँ। अनि त्यही भएर पनि सर ल्याक अफ अब त्यो के हुन्छ भन्ने कुरा त ट्रेनिङ सेन्टरमा अझै मजाले सिकाउँथेँ नि त, त्यो भएर पनि सायद 22 हुन सकेन। अनि 23 लागि चाहिँ फेरि म अगाडि पनि प्रिपेयर भएको थिएँ, तर सेन्टर जानुपर्छ र जस्तो पनि लागेको थियो, जानु पर्दैन पनि होला जस्तो लागेको थियो, तर म गएँ। फेरि धेरै बसेन, म फेरि 1 मात्रै बसेँ, त्यतिखेर चाहिँ म होस्टेलै बसेको थिएँ 1, अनि 1 होस्टेलै बसेँ त्यतिखेर। अनि जस त्यहाँ सिकाउनु भयो यस्तो यस्तो हुन्छ, ए यो रहेछ भनेर चाहिँ मैले अझै भित्री रूपमा चाहिँ सिक्न पाएँ, अनि जस प्रोग्रेस अझै हुँदै गयो, अनि एजुकेसन मेरो फिजिकल सबै राम्रो भयो, अनि म जस 23 रिजनल सिलेक्सनमा चाहिँ सिलेक्ट भएर म सेन्टर सिलेक्सन पुगेँ। अनि मेन कुरा त प्रिपरेसन थियो भने चाहिँ अब घरमा चाहिँ पैसा मेन कुरा त, अनि हामी चाहिँ अलिकति निम्नै अवस्थाको फ्यामिली भनौँ न, हामी चाहिँ घरमा चाहिँ हामी 3 दिदी अनि म अनि आमा पापा, तर दिदीहरू चाहिँ वान आई वाज 11 ओल्ड कि 12 त्यति हुँदाखेरि चाहिँ उहाँहरू बिए गइसक्नु भएको थियो, अनि त्यो हुँदाखेरि चाहिँ अनि आमा बाबा पनि एकदम बुढी हुनुहुन्छ, अनि अहिले जस आमा पापा चाहिँ 55, आमा बाबाको सेम एज छ, त्यो हुँदाखेरि चाहिँ जस पैसामा चाहिँ अलिकति अब पोखरा जानु पर्यो, अनि एकदमै प्रेसर भएको थियो त्यतिखेर। अनि त्यो रिजनल सेलेक्सन सकिएपछि नाम आयो कसरी पोखरा जाने भन्ने कुरो चाहिँ अब जस मलाई क्वेसन मार्क भयो क्या। अनि त्यतिखेर मैले जस मैले ट्र्याक्टरहरू कुदाउँथेँ, ट्र्याक्टरहरू कुदाएँ, अनि अरू जस मैले उयो पनि किनेको थिएँ पहिले, हाते ट्र्याक्टर हुन्छ हो त्यस्तो कुदाएर मैले जस पैसा कमाएँ, अनि त्यसरी मैले सेभिङ गरेको थिएँ। अनि त्यसरी सेभिङ गर्दा अनि आमा पापाले पनि अब अलिअलि मैले त धेर सकिनँ, आमा पापाले अनि त्यही अब यता किस्ता उता गरेर चाहिँ निकालेर मलाई पोखरा पठाउनु भयो। अनि जस मलाई चाहिँ के थियो भने चाहिँ म लाग्छु जसरी भए पनि मलाई यस्तो आमा पापाले चाहिँ मलाई यति धेरै सहयोग गर्नुभएको छ, अनि यति धेरै मद्दत गर्नुभएको छ, सो मैले त यो ऋण तिर्नको लागि पनि जसरी भए पनि म गर्नै पर्छ भन्ने चाहिँ त्यस्तो भएको थियो। अनि जस पोखरा गयो, पोखरा जाँदाखेरि ट्रेनिङहरू गर्दाखेरि चाहिँ जस मैले चाहिँ डेन्जर नै गरेको, जस कुद्दाखेरि चाहिँ यति धेरै कुद्दै कि भोमिट हुने गरी नै कुद्दिँदै, अनि त्यो एउटा हुन्छ नि अब लाग्छु भन्ने त्यो चाहिँ एकदमै भएको थियो। जस सेन्ट्रल सेलेक्सन छिर्यो अनि यस्तो यस्तो हुन्छ भनेर चाहिँ जस सेन्ट्रलले हामीलाई अगाडि सिकाएको थियो, एकदमै राम्रो सेन्ट्रल जस अगाडिबाट सबै कुराहरू प्रिपेयर गराएको थियो हामीलाई, हामीले पैसा तिरे अनुसार चाहिँ जस उनीहरूले चाहिँ पे ब्याक चाहिँ एकदम राम्रो तरिकाले गरेको थियो क्या। अनि मलाई चाहिँ त्यो चाहिँ एकदमै राम्रो लाग्यो। अनि सेन्ट्रल सेलेक्सन छिर्यो, सेन्ट्रल सेलेक्सन छिरेपछि अब त्यहाँ के हो कता हो कता हो अलिकति अननोन टाइप, पहिले त छिर्नु त छिरेको, तर अब त्यहाँनिर प्रोसेसहरू नै सबै कुरा फाल्दै थियो। अनि मलाई सबैभन्दा गाह्रो भनेको चाहिँ म सायद इलामै बसेको भए चाहिँ मलाई डोकोमा साह्रो पर्दैन थियो होला. म झापा बसेर चाहिँ अलिकति अब उकालो ओह्रालो हुँदैन नि त, त्यति भारी बोकेर पनि कुद्दैन झापामा. अनि म जस फ्री डाउन मात्रै कुदेँ. अनि डोकोमा चाहिँ अलिकति साह्रो परेको थियो, तर जस मैले राम्रो टाइमिङ चाहिँ लगाएको थिएँ. अनि इन्टरभ्यूमा पनि एकदमै राम्रै भएको थियो, किनभने म चाहिँ अब बोलिरहन्छु नि त. बोलिरहने हुँदाखेरि चाहिँ जस सिम्पल जस नर्मलै लागेको थियो सबैले भन्दा चाहिँ एकदमै प्रेसर भन्दा पनि म चाहिँ जस काम भएरै भएको थियो मेरो इन्टरभ्यूहरू. अनि अरू जस राइटिङहरू सबै राम्रै भएको थियो. अनि जस लाग्छु होला भनेर चाहिँ मेरो भित्रबाट चाहिँ म भइरहेको थिएँ, जस पोजिटिभ नै भइरहेको थिएँ. अनि म म्यासेज के दिन्छु भने चाहिँ अहिले अब जति पनि सेन्ट्रल सेलेक्सन या रिजनल सेलेक्सनमा भिड्नु हुँदैछ बाहिर अपकमिङ डेजहरूमा भिड्नुहुन्छ भने चाहिँ जस आफूलाई चाहिँ पोजिटिभ राख्नु पऱ्यो. अनि म लाग्छु भन्ने एउटा जस आफूले आफूलाई चाहिँ बिल्डअप गर्नु पऱ्यो. अनि त्यसरी सोचेर चाहिँ आफूले गर्नु पऱ्यो. आफू चाहिँ 50-50 छ भने चाहिँ जस हुँदैन कि हुन्छ कि भन्यो भने चाहिँ त्यो हुँदै हुँदैन क्या. तर जस 100% चाहिँ आफू हार्डवर्कमा विश्वास गरेर अनि लाग्छु भन्यो भने चाहिँ अभियसली नै ब्रिड गोर्खामा चाहिँ जोइन हुन चाहिँ त्यति गाह्रो चाहिँ छैन.
0: अवश्य पनि एकदमै राम्रो सोर्ट तपाईँको जुन त्यो जर्नी रहेको थियो, द स्ट्रगल्स, अल द च्यालेन्जेस द्याट यु वेन्ट थ्रु, होइन, यो ब्रिगेड अफ गर्ल्स जोइन गर्नको लागि निकै नै प्रोत्साहनयुक्त छ. र अवश्य पनि यसबारेमा हामी कुराकानी गर्दै गर्नेछौँ. अहिलेको लागि हामी लिउ छोटो ब्रेक, त्यस पश्चात हामी कुराकानीलाई अगाडि बढाउनेछौँ.

फौजी दायरा भन्दा बाहिर कहिले कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटीएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओजीको एक प्रमुख हिस्सा हो डिएसटीएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटीएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटीएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.in।

0: PFBS Gorkha Radio. BFBS Gorkha Radio Sunilunsa Shradara, Karikram Voice of Gorkha Sma, Aile Mukura Kanigari Raigusu, Rifleman Bishnu Rai, Aile Wazi, B Company, Wan Ajayama Kari Rathununsa. Rabu Bishnu Bai, Rabaku Jun Journey Raigutu, Brigade of Gorkha's Join Ganikram Mara, Ekdomi Malayo, Nikini, Inspiring Laksa, Na Jun Prakali Taparu, Kosto Afulai, Motivated and Disciplined Raknunsa, Afno Physical, Afno Mental Aspect Arumaina, Bharti Hunakulagena, Rateta. तपाईहरुको डिभोसनको कारणले गर्दाखेरि पनि आज यो ठाउँमा तपाईहरु हजारौं हजारौंमा सिलेक्टेड भएर चाहिँ आउन सफल हुनु भएको छ र ब्याक इन द डेज हामी हेर्छ भने हाम्रो अब ड्याडीहरु हाम्रो बाजेहरुको पालामा चाहिँ अब यस्तो ट्रेनिङ सेन्टर भन्ने कुरा हुँदैन थियो हैन वेयर एज अहिलेको केसमा चाहिँ ट्रेनिङ सेन्टरहरुको निकै नै एक्सेसहरु भएको छ र त्यसले धेरै नै हेल्प गरेको कुराहरु पनि छ अब एजुकेसनमा अनि साथै फिजिकल फिटनेसमा बिकज अहिलेको टाइमहरूमा अब सिटी बोइजहरु पनि आइरहेको हुन्छ हैन जुन इन्टेन्सिटी फिजिकल हुन्छ हिल बोइजहरूको जस्तो सिटी बोइजहरूमा अलि हुँदैन किनकि त्यो लाइफस्टाइलको कारणले पनि विच इज एक्सपेक्टेड ओभियसली यसै क्रममा चाहिँ अलि ट्रेनिङ सेन्टरहरू चाहिँ कतिको हेल्प गरेको छ त अहिलेको युवाहरूलाई चाहिँ तपाईँको अनुभवले पनि भनिदिनुहोस् न
1: हेल्प चाहिँ एकदमै गरेको हुन्छ दिदी तर जस आफूले ट्रेनिङ सेन्टरलाई चाहिँ चिन्नु पऱ्यो क्या अब कति ठाउँमा चाहिँ जस बिजनेसको कारण बिजनेसै हो तर अब आएको भाइहरूलाई चाहिँ कसरी ट्रेनिङ गराउने भन्ने त्यो एउटा मेथड हुन्छ नि त्यो कुरा चाहिँ अब कति ट्रेनिङ सेन्टरलाई थाहा हुँदैन क्या त्यो कुरा बुझ्न चाहिँ एकदमै जरुरत छ जस्तो लाग्छ मलाई चाहिँ भाइहरूलाई अनि कति भाइहरू चाहिँ अब ट्रेनिङ सेन्टर चाहिँ धरानमा छ धरानमा जस्तो भयो पहिलेबाट चलेको नि त धरानमा त्यही भएर गइदिउँ अब नबुझिकन सिधै जाने अनि पछि चाहिँ ला यस्तो रहेछ ट्रेनिङ सेन्टर त म त यस्तो हुन आएको थिएँ भनेर चाहिँ त्यस्तो कति भइरहेको छ क्या मलाई भाइहरूले फोन गरिरहेको हुन्छ कुन ट्रेनिङ सेन्टर राम्रो यताउता भनेर जस म चाहिँ त्यही भन्ने गर्छु बुझेर जानु यस्तो यस्तो हुनसक्छ भनेर चाहिँ तर यो जस अब राम्रो ट्रेनिङ सेन्टरले त एकदमै इनिसियल बडै ल यस्तो यस्तो हुन्छ यस्तो हुन्छ अनि यसरी ट्रेनिङ गर्नुपर्छ यसरी चाहिँ तिम्रो चाहिँ बढ्छ भनेर चाहिँ एकदमै राम्रो तरिकाले सिकाउँछ तर हाउएभर अब कुनै ट्रेनिङ सेन्टरमा चाहिँ नगर्नु पनि सक्छ त्यस्तो होइन अब बिहानमा त कुदाउने यसरी एजुकेसन गराएको गर्ने त्यस्तो पनि गर्नु सकेको हुन्छ कति ट्रेनिङ सेन्टरले बट म चाहिँ भाइहरूलाई के भन्छु भने चाहिँ आउने भाइहरूलाई चाहिँ जस बुझेर जानु अनि जानुभन्दा अगाडि चाहिँ आफूलाई प्रिपेयर भएर जानु अनि त्यहाँ जाँदाखेरि चाहिँ जस इजी होस् होइन जुन कुरा पनि त्यहाँ सिकाएको कुराहरू चाहिँ अनि अब त्यहाँ गएर चाहिँ जिरो भएर जाने अनि एकैतालमा यति कुरा खनिँदाखेरि त गाह्रो हुन्छ त्यही भएर चाहिँ इनिसियलमै आफूले हार्डवर्क गरेर जानु अनि ट्रेनिङ सेन्टर गइहाल्यो भने पनि तर अब इफ यु आर इनफ स्ट्रङ तर जानैपर्छ भन्ने पनि छैन अब कति कुरा त इन्टरनेटमा सबै लगाइदिएको हुन्छ नि त ब्रिगेड अफ गोर्खाको पेजतिर सबैतिर त्यो गरेर जाँदा पनि हुन्छ तर इफ युआर नट कन्फिडेन्स भने चाहिँ जस्ट ट्रेनिङ सेन्टरहरू जोइन गर्नु अनि तिमीले आफूलाई त्यहाँ चाहिँ बिल्डअप गर्दा
0: होस् यो पनि र यसै क्रममा तपाईँ पनि एज अ गोर्खा हुनुहुन्छ अहिले अब इन्टेक 23 अब गुरुजी पनि भइसक्नु भएको छ होइन अब आरआई 25 पनि अब उहाँहरूको छिटै पासिङ आउट परेड पनि हुन गइरहेको छ यो अटम टाइमहरूतिर अब अहिलेसम्मको तपाईँको यो अनुभव गोर्खा भएर रहेको छ कस्तो खालको भ्याल्युज अनि लाइफ लेसन्सहरू चाहिँ तपाईँले सिक्नु भएको छ त
1: यो चाहिँ मेरो लागि चाहिँ एकदमै चुनौतीपूर्वक क्वेसन हो किनभने म उता सिभिल लाइफ र यो अहिले मिलिट्री लाइफमा चाहिँ भास्ट डिफ्रेन्स छ क्या एकदमै डिफ्रेन्स जस अब नर्मल कुरा गर्दाखेरि अब ड्रेसको कुरा गर्दाखेरि नै होइन एकदमै भास्ट डिफ्रेन्स छ नि त अनि म भर्ती लागिसकेपछि भर्ती लागेँ अनि भर्ती लागेर जस अब यता ट्रेनिङको लागि आउँदाखेरि चाहिँ अब हाम्रो चाहिँ म कहिले पनि यो अनुहार मेकअप सेकअप यो हेयरमा हेयर क्रिम नलाउने मान्छेलाई अब त्यहाँनिर ल्याएर राख्दै यसो लाउनै पर्ने होइन त्यो एउटा अब आर्मीको अब जस आफू चाहिँ एकदमै अब स्ट्यान्डर्ड देखियोस् होइन अब त्यो भनेर पनि हो मेन त अनि अब सिभिल लाइफमा हुँदाखेरि त्यस्तो लाउने कुरो पनि हुँदैन थियो केही मतलबै हुँदैन थियो तर यहाँ आइसकेपछि त एकदमै डिफ्रेन्ट कुराहरू अनि आफूलाई बिल्डअप गर्ने कसरी आफूलाई प्रोफेसनल बनाउने अनि अब गोर्खा भनेर चाहिँ गोर्खा चाहिँ कस्तो हुन्छ भनेर चाहिँ यहाँको यहाँको मान्छेहरूलाई चाहिँ देखाउनको लागि चाहिँ देखाउन भन्दा पनि आफू आफूलाई राम्रो बनाउन अनि यहाँको मान्छेले चाहिँ ल त्यस्तो छ गोर्खा भन्नुको लागि चाहिँ जस एउटा पार्ट जस्तो लाग्छ त्यो पनि
0: गोर्खा भने पछाडि नै यसको एउटा जुन त्यो वेट छ नि एकदमै हेभी छ होइन रेस्पोन्सिबिलिटी र अवश्य पनि त्यो आधारमा पक्कै पनि म बुझ्न सक्छु सिन्स तपाईँले आर्मी जोइन गर्नु भए पश्चात कसरी चाहिँ तपाईँको लाइफमा चाहिँ चेन्जेसहरू तपाईँले पाउनु भएको छ
1: म आर्मी लागिसकेपछि चाहिँ जस एउटा छुट्टै हुन्छ नि अब मेन कुरा त अब फाइनेन्सियल हो मेन कुरा त फाइनेन्सियल अनि फाइनेन्सियल सपोर्ट गर्न सके त्यो अब जस इजी तरिकामा भनौँ न पैसा आउँदाखेरि त अब नेपालमा पठाउँदा इजी नै भयो नि त तर हाउएभर अनि जस ब्याक इन क्याट्रिकमा फर्स्ट सेलेरी आउँदाखेरि चाहिँ आई वाज सक किनभने त्यत्रो पैसा मेरो लाइफमा कहिले पनि देखेको थिइनँ अनि त्यो कुराहरूले गर्दाखेरि मेरो लाइफ चेन्ज भयो, मेरो फ्यामिली चेन्ज भयो है, फ्यामिलीको अब लाइफ स्टाइल चेन्ज भयो, इभन मेरो पनि, अनि मान्छेहरूले मलाई हेर्ने नजर नै चेन्ज भयो। अब जुन कुरा चाहिँ पहिले त्यहीँ गाउँमै अब चोकमा मेरो आमा बाबालाई चिन्दैनथ्यो भने चाहिँ म भर्ती लागिसकेपछि चाहिँ यो त लाउरेको आमा बाबा पो त भनेर एउटा चिन्ने बाटो बनाइदिएँ मैले होइन। यस मैले भन्दाखेरि नै मलाई आमा बाबाले पुस गरेर अनि म भएर चाहिँ जस भनौँ न
0: भने पछाडि तपाईँको मम्मी ड्याडीले चाहिँ तपाईँले निकै नै भन्नुको लागि चाहिँ उहाँहरूको बिग इन्करेजमेन्ट थियो।
1: हजुर एकदमै एकदमै जस म 22 रिजनल सेलेक्सनमा नाम नआउँदाखेरि मलाई अलिक एकदम नराम्रो लागेको थियो क्या। अब आमाले पहिले भन्नुहुन्थ्यो जस तराई जति नराम्रो लाग्थ्यो त्योभन्दा धेरै चाहिँ मलाई लाग्थ्यो, किनभने म तँलाई एभ्री टाइम हेर्न आउँथ्यो घरभित्र, केही गरिस् कि बा, केही गरिहालिस् कि, कहाँ गएर केही गरिहालिस् कि भनेर चाहिँ जस एकदमै हुन्थ्यो भनेर चाहिँ भन्नुहुन्थ्यो आमाले।
0: अवश्य पनि र तपाईँले भन्नुभयो नि अब यहाँ आउँदाखेरि अब फाइनेन्सियल स्टेबिलिटी, आफ्नो करियरको स्टेबिलिटीहरू भइ नै हाल्यो होइन। त्यसरी आउँदाखेरि नेपालमा पनि सायद जब अपर्च्युनिटिजहरू त्यो एकदमै स्याड कुरा होइन, हाम्रो देशमा त्यस्तो छैन। त्यसै कारणले गर्दाखेरि चाहिँ यसमा हामी धेरै पाउँदछौँ र हेरिन्छ भने हाम्रो अब गोर्खाली कम्युनिटी यो त हिस्ट्री पनि एकदमै रिच छ, मोर देन 2 centuries अहिलेसम्म यसरी गोर्खाजहरूको इतिहास रहनु भनेको त एकदमै ठुलो बिग थिङ होइन। अब यसरी तपाईँ पनि एउटा अंश हुनु भएको छ, के तपाईँको फ्यामिली ब्याकग्राउन्डहरूमा पनि कोही गोर्खासबाट हुनुहुन्थ्यो होला ब्रिगेड अफ गोर्खासमा सर्भ गर्नुहुने?
1: मेरो फ्यामिली ब्याकग्राउन्डमा चाहिँ मेरो बाउको जस पापाको उता दाजुभाइको चाहिँ एकजना इन्डियन आर्मी हुनुहुन्थ्यो अनि एकजना चाहिँ उता सिङ्गापुर आर्मी हुनुहुन्थ्यो।
0: यसरी तपाईँको फ्यामिलीमा चाहिँ तपाईँ पहिलो हुनुभएको छ होइन?
1: हजुर
0: डेफिनेटली पनि एकदमै प्राउड मोमेन्ट लाग्छ होला होइन?
1: हजुर एकदमै लाग्छ मलाई त।
0: र अवश्य पनि अब यसैको साथमा भाइ तपाईँ यहाँ पल्टनमा हुनुहुन्छ, तपाईँहरूको त अब एज आर्मी अब त्यो माथि पनि इन्फेन्ट्री बटालियन भने पश्चात एकदमै बिजी हुनुहुन्छ तपाईँहरू, आफ्नो फ्री टाइमहरूमा चाहिँ तपाईँलाई के कस्तो कुराहरू गर्न मनपर्छ, हबिजहरू?
1: मलाई फ्री टाइममा चाहिँ म चाहिँ अलिक म्युजिकतिर जसमा ड्रमहरू मतलब मोबाइलमा यसो अलिअलि बजाउँछु, अब पहिलेबाट चाहिँ मैले बजाएको त्यही भएर अनि हातहरू चिलाइरहेको छ
0: क्या,
1: अनि मोबाइलमै बजाइरहेको हुन्छु अनि त्यही अनि भिडियोहरू एडिटिङ गर्छु म, अनि भिडियोहरू एडिट गर्दै बसिरहेको हुन्छु अनि जस बाहिरतिर यसो घुम्न जाने अनि फुटबलहरू खेल्न चाहिँ मलाई एकदमै मनपर्छ। फ्री टाइममा म त्यही कुराहरू गरिरहेको हुन्छु।
0: ओके सो आफूलाई निकै नै स्किल्सहरू डेभलप गर्नुहुन्छ, राम्रो कुरा हो। र पक्कै पनि भाइ तपाईँसँग कुराकानी गर्दाखेरि निकै नै इन्ट्रेस्टिङ लाग्यो मलाई होइन। अब तपाईँको जुन त्यो ओभरअल जर्नी, यु सिम अ भेरी बबली एन्ड अ भेरी एक्स्ट्रोभर्ट पर्सन होइन, र अब 5 years फ्रम नाउ तपाईँको के कस्तोहरू योजनाहरू छन् त आफूलाई चाहिँ, वेयर डु यु वान्ट टु सी इन 5 years अफ टाइम?
1: आफ्नो 5 years कहाँ भने अब करेन्टली अब हाम्रो जिएलसी हुन लागेको छ, जस जिएलसी राम्रो भयो भने त ओभियसली करियर पनि राम्रै हुन्छ, जस म आफ्नो बेस्ट दिन ट्राई गर्छु जिएलसीमा अनि राम्रो हुने पनि छ। अनि 5 years अब प्रमोसन वाइज राम्रै भयो भने ओभियसली मेबी खर्पो समय जस म चाहन्छु अनि म त्यसको लागि चाहिँ जस फाइट गर्छु आफ्नो आफूलाई। अनि धेरै कोर्सहरू छ, अब यहाँ हामी भर्खर रिसेन्टली युके आएको छ अनि यस 5 years चाहिँ मलाई धेरै कोर्सहरू गर्नु छ, जस्तै अब पाराहरू भयो अनि पिटिआई कोर्सहरू भयो, इभन धेरै कोर्सहरू छ, त्यो कुराहरू चाहिँ म गर्छु भनेर चाहिँ त्यो 5 years मेरो एउटा गोल छ भनौँ न।
0: अवश्य पनि र अहिलेको भाइहरूमा त त्यो सङ्कै छैन, तपाईँहरू यु नो वाट यु वान्ट एन्ड यु सो फोकस, र त्यसको लागि पनि तपाईँलाई अहिलेदेखि नै तपाईँको फ्युचर एन्डेभर्सहरूको लागि पनि अल द भेरी बेस्ट। र अवश्य पनि कार्यक्रम भोइस अफ गोर्खासमा आएर तपाईँको पर्सनल जर्नी सेयर गरिदिनु भएको छ। फाइनली केही कुराहरू तपाईँ राख्न चाहनुहुन्छ होला जो जति हाम्रो इन्सपायरिङ सोल्जर्सहरू नेपालमा हुनुहुन्छ?
1: हजुर दिदी, अब हुनेवाला भर्ती लाग्न लागेको भाइहरूलाई चाहिँ म केही इन्सपायर गर्छु भने चाहिँ मेन कुरा चाहिँ अब अहिले नेपालमा मेन फैलिएको भने चाहिँ पैसा लागेर भर्ती लागेको भन्छ नि त दिदी, अनि त्यो कुरा चाहिँ एकदमै गलत हो। जस एकदमै ब्रिटिस आर्मीको सिलेक्सन चाहिँ फ्री फेयर ट्रान्सपेरेन्ट, त्यो तिमीहरूलाई थाहा पनि छ तर थाहा हुँदा हुँदाखेरि पनि डर हुन्छ क्या दिदी। मलाई पनि त्यस्तो रुमर्स कलहरू धेरै आएको, तर मैले चाहिँ अब के दिने त, मैले मसँग अब पैसा त थिएन त्यतिखेर होइन, रिङ सेन्टर आउने पैसा त थिएन, अब मैले के दिने, म त छैन सक्दिनँ, भयो भने भयो भएन भएन भएन भनेर मैले त्यसरी चाहिँ भनेको थिएँ। अनि जस म भाइहरूलाई त्यही भन्छु, जस हार्डवर्क गर्नु अनि आफू आफूलाई विश्वास गर्नु, अभियसली हुन्छ नहुने होइन, तिमीहरूले 50-50 गर्छ भने चाहिँ तिमीहरू हुँदैन, तर 100% दिएर अनि म लाग्छु भनेर चाहिँ तिमीहरूले हार्डवर्क गर्यो भने अभियसली हुन्छ। अनि मेन कुरा त्यो पैसा दिने कुरामा, पैसा यति दे म तेरो नाम निकालिदिन्छु, त्यो चाहिँ 0% त्यो चाहिँ हुँदै हुँदैन एकदमै। अनि मेबी अब कति भाइहरूले दिएर आएको होला, कति दिएर आएको होला, तर जस उनीहरूको कुरा नसुन्नु, मेन कुरा चाहिँ आफूले आफूलाई विश्वास गर्नु, पैसा चाहिँ लाग्दैन। अनि ब्रिटिस आर्मी भनेको चाहिँ एकदम फ्री फेयर ट्रान्सफर कुराले एकदमै राम्रो जागिर अनि जस्तो प्रोफेसनल लाइफ हुन्छ तिमीहरूको, जस्ट ट्राई गर्नु। यदि भएन भने पनि केही छैन, नेपालमा अब केही कुराहरू गर्नु, बिजनेस या समथिङ त्यही गर्नु, अनि जस्ट पढ्दैछ भने चाहिँ राम्रो पढ्नु, अनि मेन कुरा चाहिँ पढाइ नछोड्नु। म पनि 12 चाहिँ मैले त्यो 22 सेलेक्सन दियो भन्ने दिदी, त्यतिखेर चाहिँ मैले 12 चाहिँ 12 इक्जाम चाहिँ छुट्याएको हो क्या, मैले त्यतिखेर छुट्याएर चाहिँ म भर्ती लाग्छु भनेर गरेको थिएँ, त्यतिखेर भएन। अनि मैले फेरि ब्याग आएर मैले 12 इक्जाम दिएको थिएँ, त्यतिखेर म पास पनि भएँ। जस्ट एजुकेसनलाई पनि कन्टिन्युटी दिनु अनि आफ्नो करियर वाइज पनि हेर्नु, त्यही भन्छु दिदी म। थ्याङ्क यू सो मच।

0: भुटौलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा रोजो चलाएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। भुटौलमा आज भएको प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागी भएका थिए। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकका अनुसार डोजर अभियानका कारण मुलुकभरका 12 लाख बढी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। आन्दोलन मार्फत सरकारले वैकल्पिक व्यवस्था सहित न्यायोचित समाधान गर्नुपर्ने माग गरिएको छ। संघर्ष समितिले भोलि भुटौलमा राष्ट्रिय सम्मेलन आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ। आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले समर्थन जनाएका छन्। जनता समाजवादी पार्टी, जसपा नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा नेता हृदय त्रिपाठीले 2 बुदामा असहमति जनाउनु भएको छ। नेता त्रिपाठीले प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको विपक्षमा आफू रहेको बताउनु भएको हो। सामाजिक सञ्जाल मार्फत उहाँले प्रत्यक्ष निर्वाचित राष्ट्रिय प्रणाली अल्पसंख्यका लागि घातक हुन सक्ने टिप्पणी गर्नुभएको छ। सैद्धान्तिक स्पष्टता बिना गरिएको एकता आत्मघाती हुने उहाँको भनाइ छ। नेपाल जस्तो विविधतायुक्त मुलुकका लागि वर्तमान संसदीय व्यवस्था र मिश्रित निर्वाचन प्रणाली उपयुक्त रहेको उहाँको भनाइ छ। नेता त्रिपाठीले जसपा लोसपा एकीकरणका क्रममा आफ्नो पक्षलाई जानकारी नदिएको आरोप समेत लगाउनु भएको छ। गत 24 मंगिरमा हृदय त्रिपाठी अध्यक्ष रहेको जनता प्रगतिशील पार्टी, बृजेश चन्द्रलाल अध्यक्ष रहेको तराई मधेस लोकतान्त्रिक पार्टी र लोसपाले पार्टी एकीकरण गरेका थिए। त्यसपछि पुसमा लोसपा र जसपा नेपाल बीच एकीकरण भएको हो। यो एकीकरणले निर्वाचन आयोगबाट समेत मान्यता प्राप्त गरिसकेको छ। बकिङहम प्यालेसले घोडाबाट खसेर ज्यान गुमाएका एक सैनिकका परिवारसँग राजा चार्ल्सले सम्पर्क गर्ने जनाएको छ। सैनिकको मृत्यु बेलायतमा जारी रोयल विन्जर हर्स शोका क्रममा भएको हो। रोयल विन्जर हर्स शो बेलायतको प्रतिष्ठित अश्वारोहण कार्यक्रम मध्ये एक मानिन्छ। थप विवरण लिजा हार्टलबाट।
1: The soldier was part of the King's Troop Royal Horse Artillery and fell at around 7 p.m. on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.
0: बेलायत सरकारले उत्तर इङ्ल्याण्डमा ओलम्पिक तथा प्याराओलम्पिक खेल आयोजना गर्न सकिने सम्भावनाबारे अध्ययन शुरू गरेको छ। सरकारले सन् 2040 दशकमा खेल आयोजना गर्न बोलपत्र पेश गर्ने सम्भाव्यता मूल्याङ्कन गर्न युके स्पोर्टलाई जिम्मेवारी दिएको हो। संस्कृति तथा खेलकुद मन्त्री लिजा ल्यान्डी:
2: I think the north of England, when it comes to sport, is absolutely second to none. And it's our turn. It's our time. We're deadly serious about that. We're putting together this bid in order to bring the Olympics home and share those benefits to every part of the country.
0: सप्तरीको राजविराज नगरपालिका 15 निर्माणाधीन शीत भण्डार 5 वर्षदेखि अलपत्र छ।
3: 3,000 मेट्रिक टन क्षमताको निर्माणाधीन शीत भण्डारको फलाममा खिया लागेर बिग्रने अवस्थामा पुगेको छ। ठेकेदार कम्पनीले काम अधुरो छोडेको 5 वर्ष बितिसकेको छ। तत्कालीन मध्य सरकारले 8 जिल्लामा शीत भण्डार बनाउने योजना अनुसार राजविराज नगरपालिका 15 नगरपालिकाले 1 बिघा जग्गा उपलब्ध गराएपछि शीत भण्डारको काम शुरू भएको थियो। आर्थिक वर्ष 2074-75 शर्मा आशिष जेबी प्रालीले 25,44,43,000 ठेक्का लिए। 2075 साल पुस 19 गते सम्झौता भएको योजनाको 60% संघ, 20% प्रदेश र 20% जिल्लाको सहकारी संघको समन्वयमा सहकारी संस्थाले बेहोर्ने सहमति भएको थियो। 2077 जेठ 18 गतेसम्म निर्माण सक्ने भनिएको थियो। 60% रकम मध्ये संघले 6,36,00,000 मात्र निकासा दिएको, प्रदेश सरकारले पनि आफ्नो भागको 20% रकम मध्ये 1,04,00,000 मात्र भुक्तानी दिएको, स्थानीय सहकारी संस्थाबाट 20% रकम बेहोर्ने सम्झौता भए पनि अधिकांश रकम आउन बाँकी रहेकोले शीत भण्डारको काम अधुरै रहेको निर्माण कम्पनीका प्रतिनिधि घनश्याम
0: अहिलेसम्मका खबर यति नै नमस्कार म अनुषा
4: यो बीएफबीएस गोर्खा रेडियो हो
5: Like a breath of fresh air.
6: Dhaka Connection. Connecting Dhakas around the world.
7: Dhaka Connection. Let's be FBS.
8: 4, 3, 2, 1.

Gorkha Radio. तपाईँ पर्खाल निर्माण गर्न सक्नुहुन्छ, तपाईँ घर निर्माण गर्न सक्नुहुन्छ, तपाईँ गगनचुम्बी भवन पनि निर्माण गर्न सक्नुहुन्छ। यदि यही निर्माण क्षेत्रमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ भने तपाईँको मद्दतको लागि हाजिर छ बिल्डिङ हिरोज। बिल्डिङ हिरोज एक कल्याणकारी संस्था हो र यसले भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरूका लागि निर्माण क्षेत्रमा काम गर्नको निमित्त आवश्यक पर्ने तालिम उपलब्ध गराउँदै आएको छ। अहिले हामीले स्थानीय शैक्षिक संस्थाहरूसँग मिलेर भूपू तथा सेवानिवृत्त फौजी सदस्यहरू तथा उहाँहरूका निकटका पारिवारिक सदस्यहरूलाई लक्षित गर्दै 5 हप्ते लेभल 1 कन्स्ट्रक्सन कोर्स सञ्चालन गर्दैछौँ र यो पूर्ण रूपमा निःशुल्क छ। तपाईँ पनि यो कोर्स गर्न चाहनुहुन्छ अनि निर्माणको क्षेत्रमा आफ्नो करियरको सुरुवात गर्न चाहनुहुन्छ भने हाम्रो विल्सेयर, वेस्ट ससेक्स, ह्याम्पसियर, इसेक्स तथा चेसियरमा अवस्थित कुनै पनि केन्द्रमा सम्पर्क गर्न सक्नुहुन्छ। यो कोर्स पुरा गरेपछि तपाईँले सिटी एन्ड गिल्ड्स लेभल 1 इन प्रपर्टी मेन्टेनेन्स क्वालिफिकेसन, हेल्थ एन्ड सेफ्टी सर्टिफिकेट लेभल 1 तथा कन्स्ट्रक्सन स्किल सर्टिफिकेट स्किम कार्ड प्राप्त गर्न सक्नुहुन्छ। यसर्थ निर्माणको क्षेत्रमा आफ्नो करियर निर्माण हेतु विस्तृत जानकारीको लागि आजै हेर्नुहोस् buildingheroes.org.uk।

0: गोर्खा रेडियो हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि मद्दत माग्नु।
0: यदि तपाईँ समस्यासँग जुझिरहनु भएको छ र त्यसलाई सम्हाल्न गाह्रो भइरहेको छ भने मद्दत माग्न पटक्कै नहिचकिचाउनुहोस्। तपाईँको परिवार वा साथीभाइले तपाईँलाई आवश्यक सहयोग गर्न अनि परामर्श पनि दिन सक्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: BFBS Gorkha Radio.
3: BFBS, the Forces Station.
4: Backs the music.
3: The Forces.

0: Pilain Buddy.
1: On air.
0: Atma.
1: On the smart speaker, my bun host.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Gorkha Radio.
3: नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा असंवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी
4: संविधान भनेका कुनै पार्टीका इच्छा र पार्टीको अभिमतलाई मात्र प्रतिनिधित्व गर्नु हुँदैन। 10 वर्षको हाम्रा भएका व्यवहारमा देखेका त्रुटि कमजोरी आवश्यक परिवर्तनहरू समेतलाई केन्द्रबिन्दु गरेर राष्ट्रिय रूपबाट बहस चलाउनु पर्ने आवश्यकता छ। एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यतिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ। यो संविधान संशोधनलाई संशोधनको निम्ति संशोधन गरे भन्ने दृष्टिकोणले मात्रै गर्दाखेरि त्यो समस्या फेरि 1.5 वर्ष 2 वर्ष 3 वर्षभित्र अर्को द्वन्द्वको स्थिति ननिम्तियोस्।
3: नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले देशी विदेशी शक्तिहरूले एमाले र केपी शर्मा अध्यक्ष केपी शर्मा ओली विरूद्ध षड्यन्त्र गरिरहेको दावी गर्नुभएको छ। मदन आश्रित स्मृति सभाका अवसरमा बल्खुको मदन नगरमा आयोजित कार्यक्रममा नेता थापा
5: अध्यादेश तपाईँ हेर्नुहोस्, मन्त्री परिषदले गरेका निर्णयहरू हेर्नुहोस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुहोस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुहोस्। यी सबै के हुन् यी घटनाहरू? यी सबै घटनाहरू दास ढुङ्गा घटनाकै निरन्तरता हुन्, त्यसैको एउटा श्रृङ्खलाको रूपमा हामीले बुझ्नुपर्छ। त्यसैले आज नेकपा एमालेको पछाडिको सम्मुख र गम्भीर कार्यभारहरू उपस्थित भएको छ। यी सबै घटनाक्रमहरूले दास ढुङ्गादेखि यहाँसम्मका घटनाक्रमहरूले हामीलाई के सङ्केत गरेको छ भने नेकपा एमालेको रक्षाको निम्ति देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने समाप्त पार्ने जो अभियान सञ्चालन गरेका छन्, नेकपा एमाले र त्यसको नेतृत्वलाई चाहिँ त्यसको रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।
3: नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष रिकोलस पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताउनु भएको छ। सरकारले कानून अनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको र निर्माण व्यवसायमाथि मानसिक दबाव बढाएको कारण निर्माण क्षेत्र ठप्प हुने अवस्थामा पुगेको अध्यक्ष पाण्डेले बताउनुभयो।
6: काम गर्यो भने घाटा मात्रै होइन घर खेतै जाने र काम गर्नलाई अहिले धेरै साथीहरू त भुक्तानी पनि नपाएर काम गर्न सक्ने स्थिति पनि नरहेको र काम गरेन भने चाहिँ फेरि हाम्रो आयोजनाको इन्जिनियरहरू प्रमुखहरूले चाहिँ तैँले यो काम गरेन भने तराईको कालो त्यो छुट दिन्छु भनेर एकदम नै मानसिक ह्यारेसमेन्ट पनि भइरहेको स्थितिमा साथीहरूले चाहिँ जिल्लाबाट हाम्रो 32,000 निर्माण व्यवसायहरू छन्, सो साथीहरू चाहिँ एकदमै मेन्टल हरासमेन्ट भएर अब हामी देश छाड्छौँ, बरु हामी भारततिर गएर बस्छौँ, सुरक्षित महसुस हुन्छ बरु भन्ने जस्तो स्थिति भएको कारणले गर्दा हामीले सबैसँग धेरै छलफल गरेपछि पनि हाम्रो व्यवस्था हामीले अल्टिमेटम दिएर पनि व्यवस्था भएपछि हामी जिल्ला स्तरबाट नै अब हामी काम गर्न सक्दैनौँ।
3: मध्य प्रदेशमा एचआईभी एड्स संक्रमणको स्थिति भयावह बन्दै गएको छ। मध्य प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशका 8 जिल्ला मध्ये पर्सामा सबैभन्दा बढी 1,504 जना संक्रमित छन्। हाल प्रदेशभर 4,680 जना एचआईभी संक्रमित एन्टी रेट्रोभाइरल थेरापी एआरटी उपचारमा छन्। प्रदेश अन्तर्गत धनुषामा 886, सर्लाहीमा 558, सिराहामा 757, रौतहटमा 422, महोत्तरीमा 371, बारामा 288 र सप्तरीमा 194 जना एचआईभी एड्सका बिरामी छन्। आर्थिक वर्ष 2076-77 मध्य प्रदेशमा 14,000 जनाको एचआईभी परीक्षण गरिएकोमा यो संख्या बढेर आर्थिक वर्ष 2081-82 76,792 पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ। चालु आर्थिक वर्षमा 16 जना गर्भवती महिला र 18 वर्ष मुनिका 175 बालबालिकामा पनि एचआईभी संक्रमण रहेको तथ्याङ्कले देखाएको छ। स्वास्थ्य अधिकारीहरूले खुला सीमा, वैदेशिक रोजगारी, लागू औषध प्रयोग र असुरक्षित यौन सम्पर्क संक्रमण फैलिनुका मुख्य कारण रहेको बताएका छन्। मधेस प्रदेशमा हाल 11 एआरटी केन्द्र सञ्चालनमा छन् भने परीक्षण परामर्श र उपचार सेवा 8 जिल्लामा उपलब्ध रहेको जनाइएको छ। बुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। अहिलेसम्मका खबर यति नै। नमस्कार।
0: यो PFBS गोर्खा रेडियो हो।
2: It's like a breath of fresh air.
7: Gorkha Connection. Connecting Gorkha.

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेर विचार गर्नु।
0: अरूको हेर विचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो। यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: यो BFPS कुलकर्म रेडियो हो।

0: रेडियो
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान।
3: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ। शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: सैन्य समुदायमा
1: बिलाइन भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्नुपर्ने बताउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी
4: संविधान भनेका कुनै पार्टीका इच्छा र पार्टीको अभिमतलाई मात्र प्रतिनिधित्व गर्नु हुँदैन। 10 वर्षको हाम्रा भएका व्यवहारमा देखेका त्रुटि कमजोरी आवश्यक परिवर्तनहरू समेतलाई केन्द्रबिन्दु गरेर राष्ट्रिय रूपबाट बहस चलाउनु पर्ने आवश्यकता छ। एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यत्तिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ। यो संविधान संशोधनलाई संशोधनको निम्ति संशोधन गरे भन्ने दृष्टिकोणले मात्रै गर्दाखेरि त्यो समस्या फेरि 1.5 वर्ष 2 वर्ष 3 वर्षभित्र अर्को द्वन्द्वको स्थिति निम्तियोस्।
3: बुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजर चलाएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटोलमा आज भएको प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागिता थियो। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिले भोलि बुटोलमा राष्ट्रिय सम्मेलन आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ। आन्दोलनमा नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले समर्थन जनाएका छन्। पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग सम्बन्ध संघ संस्थाहरूले सरकारको ध्यान आकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाई गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रा देवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
5: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू, नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ।
3: सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामिरिता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ।
6: प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको शेर्पाले सन् 2023 र 24 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 सुङ्खुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ।
3: बकिङहम प्यालेसले घोडाबाट खसेर ज्यान गुमाएका एक सैनिकका परिवारसँग राजा चार्ल्सले सम्पर्क गर्ने जनाएको छ। थप विवरण लिसा हार्टलबाट।
7: The soldier was part of the King's Troop Royal Horse Artillery and fell at around 7 p.m. on Friday after leaving the arena following a display. Despite being given immediate medical treatment, the soldier sustained serious injuries and died at the scene. A Buckingham Palace spokesperson said the King, who was in attendance at the show, was greatly shocked and saddened by the news and would be in touch with the family to share his personal condolences. The force said it was treating the death as unexplained but non-suspicious. The Royal Windsor Horse Show is continuing as planned with the omission of the King's Troop Royal Horse Artillery display.
1: Your BFBS Gorkha Radio.

BFB's Gurkhar BD Sunir Unsa, Ilihami Karikram, Halka, Full Kama Purpose Karika Sound, Abe Sambra Lai Diri Diri, Swagat Karnachahanchu, Masinikatar Fabata. कार्यक्रम हल्का फुल्का जहाँ इन्ट्रेस्टिङ फ्याक्ट्सहरू यानि कि रोचक तथ्यहरू तपाईँको समीक्षामा म सेयर गर्ने गर्दछु र आज पनि यही जानकारीमूलक कुराहरू म राख्नेछु. रोचक मात्र नभएर एकदमै यसमा चाहिँ इन्फर्मेटिभ पनि हुन्छ, एजुकेसनल हुन्छ र यस विषयमा तपाईँको समीक्षामा आज सेयर गर्ने क्रम रहने नै छ. र सर्वप्रथम चाहिँ आज एआईसँग धेरै नम्र भएर बोल्दा दिन सक्छ प्रमुख जानकारी, यो बारेमा पनि एउटा रोचक तथ्य म राख्ने नै छु. सुन्दै गर्नुहोला बिएफपिएच गोर्खा रेडियो मसिनेको साथमा. र अहिलेको लागि चाहिँ लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

का अनुसन्धानकर्ताले हाले गरेको अध्ययनले चाहिँ च्याटबटलाई जति धेरै आत्मीय र नरम बनाउन खोजियो यसले त्यति नै धेरै गल्ती गरेको पाइएको छ र यस्तोमा चाहिँ यसले मानिसलाई खुसी पार्न झुट कुरामा पनि सही थप्ने अध्ययनको निष्कर्ष हो यसका लागि अनुसन्धानकर्ताहरूले मेटा मिस्ट्रल र ओपन एआईको GPT-4 ओ जस्ता पाँचवटा चर्चित एआई च्याटबटमाथि अध्ययन गरेको थियो सो क्रममा उनीहरूले ती एआईसँग साधारण र अर्को चाहिँ निकै मिठो बोल्ने शैलीमा तालिम दिएका थिए तर 400,000 भन्दा बढी प्रश्न उत्तरहरू गरेपछि फ्रेन्डली बनाइएका एआईले धेरै गल्ती गरेको पाएको थियो त्यसैमा यस अध्ययनको नेतृत्व गरी लुजेन इब्राहिमका अनुसार हामी मान्छेहरू कसैसँग बढी नम्र हुन खोज्छ कहिलेकाहीँ साँचो तर तितो कुरा बोल्न डराउँछौँ एआईले पनि मान्छेको यही बानी सिकेको छ र यसै क्रममा हेर्दै जाने हो भने अझ प्रयोगकर्ताले आफ्नो दुःख वा भावनात्मक कुरा त्यति बेला फ्रेन्डली एआईले झन् धेरै गलत र भ्रामक उत्तर दिने गरेको उनको भनाइ छ तर विज्ञहरूका अनुसार एआईले यो हालत चाहिँ मानिसका लागि खतरनाक रहेको छ अहिले धेरैले एक्लोपन मेटाउन वा सल्लाह लिन एआईमा भर पर्न थालेका छन् यसले गर्दा गलत सल्लाहको शिकार हुने जोखिम बढेको उनीहरूको भनाइ छ उक्त अनुसन्धान नेचर नामक प्लेटफर्ममा सार्वजनिक भएको छ र अवश्य पनि जानकारीमूलक कुराहरूमा राख्दै नै गर्नेछु अहिलेलाई भने आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

PFB scorecard video sun de anusa mosine ko sath ma hununcha ra bishay pani yo samay ma chai tapai samiksha jankari mulak kura haru ma rakhine raheko chu ra aajako yo din ma kehi ma Hitler ko bare ma pani tapai ko majha ma chai yo rochak tathya haru rakhne nai chu ra Hitler yani ki hamir sabai Hitler sambandhi 12 tathya jun khasai charcha ma chai aundaina itihas ke sambandh ma charchit madhya ma ek patra hun Adolf Hitler जर्मन को सर्वोच्च पद में पुगे दोस्रो विश्वयुद्ध निम्ताप दिएका उनी एक क्रूर तानाशाही शासक का रूप में इतिहास में दर्ज हुन पुगेका हुन्। हिटलर का बारे में धेरै जानकारी बाहर आए पनि उनी अझै धेरैका लागि जिज्ञासा को पात्र हुन्। उनी कस्तो थिए, के गर्थे, कसरी बोल्थे, उनी कसरी त्यति शक्तिशाली हुन पुगे, यी यावत जिज्ञासा धेरैका छन्। अब यसमा चाहिँ हिटलरका सम्बन्धी चाहिँ म 12 तथ्यहरू तपाईँको माझमा राख्ने नै छु। सुन्दै गर्नुहोस् पिएफपी स्कोरकार्ड रेडियो। अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

पीएफपी स्कोरकार बीडी सुन्दैनुहुन्छ र श्रोताहरूले हामी कार्यक्रम यो समय हल्का फुल्काको पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु तपाईँको समीक्षामा हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैन. पहिलो रहेको छ, सुरुमा अस्ट्रियाली थिए. हिटलर जर्मन राष्ट्रवादसँग जोडिए पनि उनी अप्रेल 1889 अस्ट्रियाको ब्राउनाउ एमएनमा जन्मिएका थिए. आफ्ना स्कुलका शिक्षक लियोपोल्ड पोएट्सको प्रभावमा परेर हिटलरले अस्ट्रिया हङ्गेरी साम्राज्यलाई घृणा गर्न थाले र जर्मनीप्रति वफादारी हुन थाले. उनी 1914 चाहिँ म्युनिकमा बस्दै गर्दा उनी बरेभियाली सेनामा भर्ना भए र 1924 उनले आफ्नो अस्ट्रियाली नागरिक त्यागे र 1930 दशकको सुरुमा आधिकारिक रूपमा जर्मनीको नागरिक बने. नाची पार्टीमा लागेर राजनीति गरेका उनी 1933 जर्मनीको सत्तामा पुगेका थिए. त्यसै गरी दोस्रोमा असफल चित्रकार, यो बारेमा पनि अवश्य उनको बारेमा हामी जानकारी राख्ने नै छौँ. अहिलेको लागि लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ.

0: फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ? जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस्, साथै विविधताले भरिपूर्ण पनि होस्। यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ। द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन, अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ। एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल, जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ। युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ। डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना, रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस्। यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ। साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk।
1: यो PFBS गोर्खा रेडियो हो।

पीएफपी स्कोरका रेडियो कार्यक्रम हल्का फुल्काको हामी पहिलो घण्टामा छौँ र म चर्चा गरिरहेको छु अहिलेकै समय तपाईँको समक्ष हिटलर सम्बन्धी 12 तथ्य जुन खासै चर्चामा आउँदैनन्। त्यसै गरी दोस्रोमा रहेको छ उनी असफल चित्रकारको विषयमा। हिटलरको चित्रकार बन्ने युवा अवस्थाको सपना पुरा भएको भए 20 शताब्दी कस्तो हुन्थ्यो होला भनेर धेरैले अनुमान गर्ने गर्छन्। उनी भिएनाको एकाडेमी अफ फाइन आर्ट्सको प्रवेश परीक्षामा 2 1907 अनि 1908 असफल भए। उनमा वास्तुकला सम्बन्धी रेखाचित्रमा केही प्रतिभा भए पनि मानव आकृतिहरूमा चाहिँ सूक्ष्म विवरण र चरित्रको अभाव रहेको टिप्पणी गरेको थियो, तर कलामा उनको रुचि कायमै रह्यो। थर्ड रिचको समयमा आधुनिक र प्रभाववादी कलालाई यहुदी र बोल्सेविक कलाकारहरूको उपज भन्दै घृणा गरिरहेको थियो। नाचीहरूले बहुमूल्य कलाकृतिहरू प्राय कला संरक्षणको नाममा जफत गरे। यसै बहानामा हिटलरको निजी सङ्ग्रहका लागि धेरै कृतिहरू सङ्कलन गरिएको थियो। र अवश्य पनि हामी जानकारी यसबारेमा राख्ने नै छौँ। अहिलेलाई भने लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: AM, FM, online, apps, तथा स्मार्ट स्पिकरहरूमा सुन्न सकिने यो BFBS गोर्खा रेडियो हो।
1: चितवनको इच्छाकामना गाउँपालिका एक कुलबाङमा जंगली च्याउ खाँदा दुई बाल बालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। वैशाख 29 गते एउटै परिवारका 5 जनाले च्याउ खाँदा बिरामी परेका थिए। उनीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरिएकोमा 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। हरूले नचिनेको जंगली च्याउ नखान र विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाली काँग्रेसका महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री वीरेन्द्र शाहमाथि संसदलाई जानी उपेक्षा गरेको आरोप लगाउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा महामन्त्री पौडेल
2: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी संसदको उपेक्षा गर्नु भएको छ, त्यसैले संसदीय व्यवस्था भित्र यो ढङ्गबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन त उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कयौं प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन, जानी भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने 6 जनाको समितिमा 3 जनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन।
1: नेकपा एमालेका नेता प्रदीप ग्यावालीले मुलुक निर्वासित अधिनायकवादतर्फ अघि बढ्ने जोखिममा रहेको टिप्पणी गर्नुभएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता ग्यावालीले वर्तमान राजनीतिक अवस्थाले लोकतान्त्रिक प्रणालीका आधारभूत मूल्य र संस्थामाथि प्रश्न उठाएको दावी गर्नुभयो।
3: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
1: सशस्त्र प्रहरी बलका 2 महिला कर्मचारी सगरमाथाको सफल आरोहण गरेका छन्। सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पा र सहायक हवलदार अनिता कार्कीले आज बिहान विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभएको हो। कार्कीले बिहान 10:20 र शेर्पाले 11:55 सगरमाथाको चुचुरोमा पुगेर ऐतिहासिक सफलता हासिल गर्नुभएको हो। सशस्त्र प्रहरी बल नेपालका अनुसार उहाँहरू संगठनबाट सगरमाथा आरोहण गर्ने पहिलो महिला हुन्। पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गर्नुभएका दुवैजनाले मनाङमा रहेको चुलु फारिस्ट हिमाल र लोबुचे हिमाल पनि आरोहण गर्नुभएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्ब भन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढी, पर्यटन क्षेत्रका 189 करिब 12 अर्ब 54 करोड रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारमा 1 अर्ब 65 करोड रूपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 11 करोड 50 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रूपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। जलवायु परिवर्तनको प्रभावका कारण अस्ट्रेलियामा आवास संकट गम्भीर बन्न सक्ने अध्ययनले देखाएको छ। अध्ययन अनुसार सन् 2035 घरबारविहीनहरूको संख्या 4 गुणासम्म बढ्न सक्ने अनुमान गरिएको चिनिया समाचार संस्था सिन्हुआले जनाएको छ। अनुसन्धानकर्ताहरूले बाढ़ी, डढेलो आदि र अत्याधिक गर्मी जस्ता घटनाका कारण बीमा र घर निर्माण लागत बढ्दै गएको बताएका छन्। यसले घर खरिद र भाड़ा दुवै महँगो बनाउने र न्यून तथा मध्यम आय भएका परिवार बढ़ी प्रभावित हुने उल्लेख छ। भाडा 45% बढ्न सक्ने तथा घर खरिद खर्च दोब्बर हुन सक्ने प्रक्षेपण पनि अध्ययनमा गरिएको छ। विशेषज्ञहरूले जलवायु जोखिमलाई व्यवस्था गरिए सामाजिक असमानता बढ्ने र ठूलो संख्यामा मानिसहरू घर वाहनविहीन बन्न सक्ने चेतावनी दिएका छन्। जुम्ला मुगुको मुगु कर्मारोङ गाउँपालिकामा भएको प्रथम छायाना ट्रेल अल्ट्रा रेसमा जुम्लाका दिन बहादुर बुढा पहिलो हुनुभएको छ।
0: यो BFBS गोर्खा रेडियो हो।

पिएफबी स्कोरकार्ड बिडी सुन्दै हुनुहुन्छ कार्यक्रम हल्का फुल्काको हामी सेकेन्ड आवरमा प्रवेश गरेका छौँ। तपाईँ सम्पूर्णलाई धेरै धेरै स्वागत गर्न चाहन्छु यी समय म सिनेको तर्फबाट। र हामीले पहिलो घन्टामा अवश्य पनि इन्ट्रेस्टिङ फ्याक्टहरूको बारेमा कुरा गरेका थियौँ, यो सेकेन्ड आवरमा पनि रहने नै छ। म चर्चा गर्नेछु आजको इन्ट्रेस्टिङ यानि कि रोचक तथ्य, टेडी बियर शिकार खोल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो, यो बारेमा पनि जानकारी रहने नै छ। श्रोता सुन्दै गर्नुहोस् पिएफपी स्कोरकार्ड रेडियो। अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

SBS गोरखा रेडियो कार्यक्रम हल्का फुल्काको सेकेन्ड आवर र विषयमा हामी टेडी बेयर शिकार खेल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो यो बारेमा चर्चा गर्ने नै छु। कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन्, नरम गोलो र अङ्गला हाल्न मिल्ने। मोरिसले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे टेडी बेयर। र संसारभरका बालबालिका मात्र होइन युवादेखि लिएर वृद्धसम्मलाई मनपर्ने खेलौना हो टेडी बेयर। माया, सुरक्षा, समृद्धि र भावनाको प्रतीक बनेको यो खेलौना कुनै कल्पनाबाट मात्र जन्मिएको होइन, यसका पछाडि एउटा ऐतिहासिक, मानवीय र अत्यन्त रोचक वास्तविक कथा लुकेको छ। यो कथा चाहिँ सन् 1902 हो। त्यति बेला अमेरिकी राष्ट्रपति थियो थियोडोर रुजवेल्ट। उनलाई सबैले माया गरेर टेडी भनेर बोलाउँथे अनि उनी साहसी, स्पष्टवादी र प्रकृति प्रेमी नेता मानिन्थे। एक दिन मिसिसिपी राज्यमा राजनीतिक भ्रमणका क्रममा उनलाई शिकारमा सहभागी गराइयो। राष्ट्रपति शिकार गर्न मन पराउँथे तर उनी निर्दयी थिएनन्। उनी शिकारलाई पनि एउटा जिम्मेवारी र मर्यादाको विषय ठान्थे। त्यो दिन शिकार राम्रो भएन। धेरै प्रयास गर्दा पनि रुजवेल्टले कुनै जनावर देखेनन्। राष्ट्रपति शिकार खेल्न आएका छन् तर खाली हात फर्कनु पर्ने भयो। यसले आयोजकहरूलाई असजिलो बनायो। यही दबाबमा उनका सहयोगीहरूले एउटा सानो र कमजोर कालो भालु समाते। त्यो भालुलाई रुखमा बाँधेर राष्ट्रपति रुजवेल्टलाई बोलाएर भनियो, अब तपाईँ शिकार गर्न सक्नुहुन्छ। र अवश्य पनि हामी यसमा एकछिन पज राख्नेछौँ। श्रोता सुन्दै गर्नुहोस् पिएफबिज गोर्खा रेडियो। यो इन्ट्रेस्टिङ फ्याक्ट म राख्दै गर्नेछु। अहिलेलाई पनि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ।

0: BFBS Gorkha Radio.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS गोर्खा रेडियो।

BFB Skorkar Video Halka Fulka Sunya Runza Shrita Mosenego Sat Maraile Teddy Bear Sikar Killa Gaika Rastrapati La Jaba Nazuk Baluko Mailagi Bise Maragusa Rajaba Rastrapati Le Tio Same Masi Tip Halula Dikyu Tio Drisha Dikira Rastrapati Stamba Bae Badi Eko Takiko Ra Pratirodh Garna Nasakne Janwar Le Marnu Unko Naitikta Le Swikar Garna Sakena यो कुनै शिकार होइन यो काम म गर्न सक्दिन रुजवेल्ट पनि उले त्यो भालुलाई मार्न अस्वीकार गरे र बरु छोडिदिन आदेश दिए यो घटना सानो थियो तर त्यसले ठूलो प्रभाव छोड्यो केही दिनमै अमेरिकाका प्रसिद्ध कार्टुनिस्ट क्लिफर्ड बेरीमनले यस घटनालाई लिएर एउटा कार्टुन बनाए कार्टुनमा राष्ट्रपति रुजवेल्ट दयालु भावमा उभिएका थिए र अगाडि एउटा सानो प्यारा भालु देखिएको थियो त्यो कार्टुन राष्ट्रिय प्रतीकमा छापियो र अत्यन्त लोकप्रिय बन्यो भालु अब क्रूर जनावर होइन दयाको प्रतीक बनेको थियो त्यही कार्टुनले एउटा दम्पतिको ध्यान खिच्यो उनीहरू थिए मॉरिस मिक टम र उनकी श्रीमती रोज उनीहरू न्युयोर्कमा सानो खेलौना पसल चलाउँथे कार्टुनबाट प्रेरित भएर रोजले कपडाबाट एउटा सानो भालु बनाइन् नरम गोलो र अङ्गलो हाल्न मिल्ने मोरिमले त्यो भालुलाई पसलको झ्यालमा राखे र लेखे टेरिज बेयर र अवश्य पनि यसबारेमा हामी चर्चा गर्नेछौँ श्रोता फेरि पनि अहिलेको लागि आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB's Gorgar Vidi Sunilun Sagari Gramalami Sons for the Halka Fulkaki Second Arma, Ramazar Sagari Reguthu, Teddy Bear, Sigar Kilagaka Rastrapatile Jaban Nazuk Paluku Mailagi, Yispari Mazar Sagari Reguthu, Rastrapati, Theodore Roosevelt Ko Upanamla Jodiris Konam Rakiu, Teddy Bear, Tara Unierule. This agi Rashtrapati Roosevelt sanga anumati magika thie Rashtrapati muskuraera ra bhane mero naam le khelona bechna malai apatti chaina tespachi Teddy's Bear asadde lokpriya bhayo balbalikale matra haina vayaskharule pani esma apnatwa dekhae esle keval khelona hoina bhavanatmak sathi ko bhumika lina thalyo dar lagda angalo halne eklopan ma sath dine बालेकालको समृद्धि जोगाइदिने वस्तु बन्यो रोचक कुरा के छ भने त्यही समयमा जर्मनीमा पनि मार्गरेट स्टाइफ नामकी महिलाले भालु जस्तै खेलौना बनाइरहेकी थिइन् उनका भान्जाले डिजाइन गरेको उभिएर बस्न सक्ने भालु पनि लोकप्रिय हुँदै गयो पछि अमेरिकामा टेडी बेयर नामले चिनिएको खेलौना युरोपसम्म फैलियो र विश्वव्यापी बन्यो तपाईँसँग पनि यो रोचक तथ्य म राख्ने नै छु अहिलेको लागि आउनुहोस् लागौँ फेरि पनि श्रोता यो मिठो गीत सुन्ने क्रमतर्फ

BFB Scorecard Radio सुनेर हुन्छ श्रोता र कार्यक्रम अहिले हामी यस समय छौँ हल्का फुल्का कोही सेकेन्ड आवरमा र चर्चा गरिरहेको छु टेरी बियर सिकार खेल्न गएका राष्ट्रपतिलाई जब नाजुक भालुको माया लाग्यो यस बारेमा म चर्चा गरिरहेको छु र यसै क्रममा जसरी यो टेरी बियरको जसरी क्रिएसनको साथै टेरी बियरको आत्मा भने त्यही बेला घटनाबाट आएको हो यही कारणले टेरी बियर केवल नरम कपडाको पुतली होइन करुणा संरक्षण र मानवीय मूल्यको प्रतीक बन्यो आज कसैले टेरी बियर उपहार दिन्छ भने त्यसको अर्थ प्रेम हुन्छ अस्पतालमा बिरामी बालकलाई टेरी बियर दिइन्छ त्यो सान्त्वनाको लागि हो युद्ध विपद वा दुःखको समयमा टेरी बियर बालबालिकाको हातमा आशाको सङ्केतका रूपमा देखिन्छ यसरी एक राष्ट्रपतिले गरेको सानो नैतिक निर्णयले संसारलाई एउटा यस्तो उपहार दियो जुन पुस्तौँ पुस्तौँसम्म भावनासँग बाँधिँदै आएको छ र अवश्य पनि श्रोता यो एकदम इन्ट्रेस्टिङ फ्याक्ट तपाईँको समक्षमा रहेको थियो र आउनुहोस् लागौँ यो मिठो गीत सुन्ने क्रमतर्फ

फौजी दायरा भन्दा बाहिर कहिल्यै कामको बारेमा सोच्नु भएको छ जो महत्त्वपूर्ण एवं चुनौतीपूर्ण होस् साथै विविधताले भरिपूर्ण पनि होस् यदि सोच्नु भएको छ भने एउटा सुवर्ण अवसर यस्तो छ द डिफेन्स साइन्स एन्ड टेक्नोलोजी ल्याबोरेटरी डिएसटिएलले अहिले व्यापार व्यवस्थापन अर्थ वाणिज्य तथा अन्य थुप्रै व्यवसायिक क्षेत्रमा विभिन्न भूमिकामा रहेर काम गर्न इच्छुक नयाँ वा अनुभवी व्यक्तिहरूको खोजी गरिरहेको छ एमओडीको एक प्रमुख हिस्सा हो डिएसटिएल जसले रक्षा तथा सुरक्षा सम्बन्धी समस्याहरूलाई विज्ञान तथा प्रविधिको प्रयोगले सुल्झाउने गर्दछ युकेको रक्षा तथा सुरक्षा प्रणालीको केन्द्रमा रहेर यसले वर्तमानमा भइरहेको एवं भविष्यमा हुन सक्ने हरेक चुनौतीलाई सामना गरिरहेको छ डिएसटिएलको हिस्सा बनेर युकेको सशस्त्र सेना रक्षा मन्त्रालय र युके सरकारले सामना गर्नुपर्ने विविध चुनौतीहरूलाई सम्बोधन तथा समाधान गर्ने काममा आफ्नो सेवा पुर्याउन चाहनुहुन्छ भने आजै आफ्नो आवेदन दिइहाल्नुहोस् यो सुवर्ण अवसरको बारेमा थप जानकारीका लागि फेसबुकमा डिएसटिएलको खोजी गर्न सक्नुहुन्छ वा लिङ्कडइनमा पनि यसलाई भेट्टाउन सक्नुहुन्छ साथै अनलाइन आवेदन दिन चाहनुहुन्छ भने यसको लागि ठेगाना छ civilservicejobs.gov.uk

0: नेपाली कांग्रेसका सभापति गगन थापाले 14 महाधिवेशनबाट निर्वाचित नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा
1: पार्टीको 14 महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठुलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, 14 महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राख्यो राखेर म उहाँहरूसँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु। मेरो प्रस्ताव हो, को विशेष महाधिवेशनमा आएको थियो को विशेष महाधिवेशनमा आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन। र पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारको बारेमा होस्, चाहे त्यो संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारको बारेमा होस्, चाहे त्यो भातृ संस्थाको बारेमा होस्, एउटा निर्णय पनि के को आधारमा हुँदैन भने विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन।
0: महामन्त्री थापाले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर आगामी 15 महाधिवेशनलाई पारदर्शी बनाउनुपर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्किँदै गएको भन्दै त्यसको प्रतिवाद गर्न युवाहरूलाई संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेल
2: अब त राज्यका 3 अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिकाका बिचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ। अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध सङ्गठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ र त्यो आन्दोलनको आधार अब हामीले जबजबाट हामीले शिक्षा लिन सक्नुपर्दछ।
0: युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये करिब 67 करोड 19 लाख रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ। महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार तोकेको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड बढी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड रुपियाँभन्दा बढी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढेको जनाइएको छ। जिल्ला अस्पताल बैतडीको पुरानो गोदाममा आगलागी भएको छ। जिल्ला प्रहरी कार्यालयका अनुसार अस्पतालको पुरानो स्वास्थ्य सामग्री राखिएको गोदाममा आज दिउँसो करिब 3:30 बजे आगलागी भएको हो। नजिकै फोहोर जलाउँदा सल्किएको आगो गोदाममा पुगेको प्रारम्भिक अनुमान गरिएको छ। प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा करिब 4 बजे आगो नियन्त्रणमा लिइएको जनाइएको छ। आगलागीबाट भएको क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रुपियाँभन्दा बढी, पर्यटन क्षेत्रका 179 करिब 12 अर्ब 54 करोड रुपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्बभन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारमा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 19.11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्र 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। भारतको आन्ध्र प्रदेश राज्य सरकारले धेरै सन्तान जन्माउने परिवारलाई आर्थिक प्रोत्साहन दिने कार्यक्रम घोषणा गरेको छ। मुख्यमन्त्री एन चन्द्रबाबु नायडूले तेस्रो सन्तान जन्माउँदा 30,000 र चौथो सन्तान जन्माउँदा 40,000 भारतीय रूपियाँ दिने योजना सार्वजनिक गर्नुभएको भारतीय संचार माध्यमले जनाएका छन्। त्यस्तै दोस्रो वा सोभन्दा धेरै सन्तान जन्माउने परिवारलाई 25,000 रूपियाँ प्रसूति सहायता र नियमित पोषण भत्ता समेत उपलब्ध गराइने बताइएको छ। सरकारले तेस्रो र त्यसभन्दा माथिका सन्तानका लागि 5 वर्षसम्म मासिक भत्ता र 18 वर्षसम्म निशुल्क शिक्षा दिने तयारी गरेको छ। साथै तेस्रो सन्तान जन्माउने आमालाई 12 महिना र बाबुलाई 2 महिनाको बिदा दिने व्यवस्था पनि प्रस्ताव गरिएको छ। राज्यका झण्डै 58% परिवारमा एकजना मात्रै सन्तान रहेको पाइएको छ। राज्यमा घट्दो जन्मदरका कारण जनसङ्ख्याको सन्तुलन कायम राख्न यस्तो नीति ल्याइएको
3: एफ बी

0: सङ्गीतको तरङ्ग अनि भावनाको रङ्गसँगै उड्ने शब्द सङ्गीत र स्वरको चङ्गा
1: कार्यक्रम सङ्गीत गङ्गा

नमस्कार, बिए बेस गोर्खा रेडियोको यो सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको प्रतीक्षामा बस्ने तपाईँ सम्पूर्ण ब्रिगेड अफ गोर्खाजका आदरणीय श्रोता लगायत यति बेला प्रविधिका विभिन्न माध्यमबाट संसारभरि छरेर यो क्षण हामीलाई सुनिराख्नु नै सम्पूर्ण आदरणीय श्रोतामा कार्यक्रम सङ्गीत गङ्गाको यो सङ्गीतमय बसाइको साथी म तुलसीको हार्दिक नमन।

आदरणीय श्रोताहरू, गीत सङ्गीत मस्तिष्ककै उपल्लो उचाइमा स्पर्श गर्दै सबैका मनमुटुमा बस्न सक्ने एउटा साझा माध्यम जहाँ हामी जीवनका भोगाई अनुभव अनि अनुभूतिका भाव बिम्ब र प्रतीकहरू भेट्टाउने गर्दछौँ र ती भाव ती बिम्ब र प्रतीकहरू यथार्थमा हाम्रो सामाजिक परिवेशसित कति मेल खान्छ, हाम्रो जीवनसँग कति नजिक छ भनेर हामी खोजिरहेका हुन्छौँ, निहालिरहेका हुन्छौँ। सायद यसैले पनि हुन सक्दछ गीत सङ्गीतले हरेक उमेर समूहका मान्छेका मन जित्न सकेको। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतका यिनै सुमधुर स्वर लहरीहरू राख्ने कार्यक्रम सङ्गीत गङ्गामा फेरि एकपटक तपाईँहरूको सामिप्यमा म सुमधुर नेपाली गीत सङ्गीतको साथमा उपस्थित भइसकेको छु र व्यवसाय अर्थात् कार्यक्रम सङ्गीत गङ्गाको उठान सधैँ जस्तै आज पनि एउटा देशभक्ति गीतबाट गर्न गइरहेछु। देश बोलेको गीतबाट, माटोको सुगन्ध पोखिएको गीतबाट गर्न गइरहेको छु। हामी जहाँ रहौँ जता रहौँ हाम्रो मन अनि हाम्रो सोच नेपालतिरै हुने गर्दछ। त्यही भएर पनि कार्यक्रम सङ्गीत गङ्गाको उठानमा गीतकार राजु अर्यालले लेख्नुभएको एउटा देशभक्ति गीत राख्न चाहन्छु। गैरे सुरेशको सङ्गीत अनि सत्यराज आचार्य र गायिका निशा देशारको स्वरमा।

हजुर श्रोताहरु, यो माटो प्यारो छ, यो बाटो प्यारो छ। अर्थात् आदरणीय श्रोता, हामी नेपाली यति धेरै स्वाभिमानी र देशभक्ति छौँ जसको हिसाब दुनियाँको कुनै गुणाङ्क गर्ने मेसिनले समेत त्यो नेपाली देशभक्तिको कसिन मापन गर्न सक्दैन, कदापि सक्दैन। र नै त हाम्रो लागि नेपालको माटो प्यारो छ, यहीँका बाटो प्यारो छ, अनि यही माटोमा उब्जिएको ढिँडो र आँटो हामीलाई साँच्चै प्यारो लाग्दछ। यो देश नेपाल छ र नै त हामी छौँ, त्यसैले त हाम्रो चाहना आफू हारेरै भए पनि यो देशले जितोस् भन्ने सधैँ भइरहन्छ। यो ज्यान देशको लागि चढाएर देशलाई खुसी पार्न समेत हामी पछाडि हट्दैनौँ, र चाहना पनि हामीमा अर्को जुनी पाइहालेमा यही देशमा जन्म नपाऊ भन्ने नै हुने गर्दछ हरेक नेपालीको। विभिन्न रीति रिवाज, विभिन्न जात जातिको साझा फुलबारी, यो राष्ट्र नेपालको पहिचान हो।

आदरणीय श्रोताहरू, मनभित्र मायाको अङ्कुरा बिस्तारै पलाउँदा, कोही कसैको मायाले मनलाई तान्न थाल्दा, थोरै बोल्ने रहर पलाउँदा, सबै थोक बिर्सेर त्यही एउटै मायाको अङ्गालोभित्र कसिन तीव्र इच्छा चाहना उर्लिन थाल्दा, दुनियाँको सबै सबै आग्रह र अनुरोध लत्यारै भए पनि त्यही प्रिय मान्छे रोज्ने चाहनाले बेसरी मनको शान्त तलाउमा हलचल ल्याउन थाल्दा, उनै प्रिय मान्छेलाई एकाएक सोध्ने अपार चाहना मनभित्र सलबलाउन थाल्दा कस्तो हुन्छ? हो, त्यसैको एउटा सग्लो बिम्ब यहाँ राखेँ मैले हरिभक्त कटुवालको गीत रचना, अम्बर गुरुङको सङ्गीत अनि स्वर सम्राट नारायण गोपालको स्वरमा। वास्तवमा आदरणीय श्रोता, यति धेरै मायाको प्रस्ताव आएपछि त्यस्तो मायालाई सङ्गालेर राख्नु र जोगाइराख्नु भने प्रेमीहरूको धर्म चाहिँ पक्कै नै हुने गर्दछ है।

0: एस गोर्खा रेडियो। हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक चार मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशाबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
2: हजुर आदर श्रोताहरू, बेबेस गोर्खा रेडियो अर्थात् घर देशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो, अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बेबेस गोर्खा रेडियोको यो सङ्गीतमय बसाई, सङ्गीतमय प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको साङ्गीतिक बसाईमा हुनुहुन्छ, साङ्गीतिक उडानमा हुनुहुन्छ। र यसै क्रममा भर्खरै मैले एउटा कालजी गीत यहाँहरू माझमा राखेँ, अम्बर गुरुङको गीत रचना अनि शान्ति ठटालको स्वर र सङ्गीतमा, जुन गीतले श्रोताहरू मायाको सीमित परिधिभित्र रहेर मायाको त्यही मिठो साथ स्वीकार्न चाहनेले मायालाई सम्हालेर राख्न समेत सक्नु पर्दछ है भन्ने एउटा सन्देश दिन खोजेको थियो। हावा तुफान छिरेर अप्ठ्यारोमा पार्दा समेत त्यसलाई नखसाई नछोडी राख्न भने चाहिँ सक्नु पर्दछ, तब मात्र त्यस्ता मायाको साथ टाढा कदापि हुने छैन र भन्नु पनि पर्ने छैन, टाढा नभइदेऊ भनेर, सारा बन्धन तोडेर नगइदेऊ भनेर।

आदरणीय श्रोताहरू, मायाको त्यो मखमली खुसी मनभरि बोकेर आएको त्यो क्षण, त्यो बेला मायाका सबै बेली विस्तार सुनाउन आतुर प्रेमी मनहरू टाढा हुने कल्पनासम्म गर्दैनन्। एक अर्काको नयनभित्र मोती टल्के झैँ मायाको तस्विर र खुसीहरू टल्केको देख्न पुग्दा मायाको त्यो पागलपन यति धेरै पोखिन्छ नि। हो, त्यसैलाई मनभित्र सजाएर राख्ने बाचा कसम यसै भइ निहाल्दछ। कुसुम गजमेरको गीत रचना, रञ्जित गजमेरको सङ्गीत अनि प्रेमदोष प्रधान र आशा भोसलेको स्वरको गीतले यस्तै प्रेमी लय समातेको थियो। हुन त आज श्रोता, मायाको यति धेरै मिठासले मनलाई पुलकित बनाइदिएको बेला कुन प्रेमीको चाहना हुन सक्छ आफ्नो प्रिय मान्छेले तिन पाते डाँडा काटेर गइदियोस् भन्ने।

तिनपाती डाँडै काटेर आदरणीय श्रोताहरू, मायाले मिठो गरी मनलाई सताइदिँदा, मनलाई सताइदिँदा मन दुख्नुभन्दा पनि मायाकी अङ्गालोमा बाँधिन यति आतुर भइदिन्छ नि, सायद त्यो त माया गर्नेहरूलाई नै थाहा हुन सक्दछ। अनि त्यसैभित्र घुर्की र छेडछाड भइहाल्दछ र त्यही नै हो साँचो प्रेमको सङ्केत भन्ने एउटा भाव थियो प्रस्तुत गीतमा कमल थापा अर्थात् गीतकार कमल थापाको, सम्भुजित बास्कोटाको सङ्गीत अनि अनुराधा पौडवालको स्वरमा। वास्तवमा श्रोता, जसरी पवनले सुगन्धित फुललाई चुमेर रमाउँछ नि, हो त्यसरी नै प्रेमिल मनहरू पनि वैश्यको गीतमा यति धेरै लोलाइदिन्छ, यति धेरै रमाइदिन्छ नि। सायद त्यसको जानकारी यहाँ गीतकार रत्न शमशेर थापालाई भएको हुनुपर्दछ, सङ्गीतकार शक्ति बल्लभलाई भएको हुनुपर्दछ, अनि गायक प्रकाश श्रेष्ठ र गायिका सुकमित गुरुङलाई।

0: गोर्खा रेडियो।
1: त्यति बेला एकदमै गाह्रो हुन्छ जब हामी आफ्नो काम सुचारु गर्दै दैनिक जिम्मेवारी पुरा गर्न चाहन्छौँ, तर एक प्रकारको तनावले हामीलाई घेरिरहेको हुन्छ।
2: त्यसलाई सहेर नबसौँ।
1: तर यो तनावपूर्ण स्थितिमा पनि मद्दत गर्ने कोही छ भन्ने कुराले भने ठुलो हौसला मिल्दो रहेछ।
2: यदि तपाईँ आफ्नो कार्यालयमा कुनै विवादास्पद स्थितिमा पर्नु भएको छ र यसको समाधान खोज्दै हुनुहुन्छ भने द आर्मी मेडिएसन सर्भिसले तपाईँलाई मद्दत गर्न सक्छ। द आर्मी मेडिएसन सर्भिसका अनुभवी एवं स्वतन्त्र मध्यस्थकर्ताहरूले कसैलाई पनि दोषारोपण नगरी कुनै पनि विवाद सुल्झाउने काम गर्दछन्। सबैभन्दा महत्त्वपूर्ण कुरो त यो पूर्ण रूपमा गोपनीय एवं चेन अफ कमान्ड रहित हुन्छ।
1: उनीहरूले मलाई मेरो लामो समयदेखि चलिरहेको विवाद सुल्झाउन ठुलो मद्दत गरे। न मेरो चेन अफ कमान्डले दखल दिनु पर्यो, न अरू कुनै निकायबाट नै मद्दत लिनु पर्यो। अन्त्यमा सबै कुरो राम्रै ढङ्गबाट सुल्झ्यो। अब भने म आनन्दले आफ्नो काम र जीवनमा अगाडि बढ्न सक्छु।
2: मध्यस्थताको जरुरत तपाईँलाई पनि परेको छ भने बेझिझक सम्पर्क गरिहाल्नुहोस् द आर्मी मेडिएसन सर्भिसलाई, जसको लागि युके नम्बर यस प्रकार छ 3067707691। सहेर बस्नुभन्दा त सुल्झाउनु राम्रो नि होइन?
3: हजुर आदरणीय श्रोताहरू, बिएबिएस गोर्खा रेडियो अर्थात् घरदेशदेखि परदेशसम्मको रेडियो, सबैको रेडियो, सधैँको रेडियो अनि रेडियो सुन्ने तपाईँ आदरणीय श्रोताहरूको रेडियो बिएबिएस गोर्खा रेडियोको यो साप्ताहिक प्रस्तुति कार्यक्रम सङ्गीत गङ्गाको यो साङ्गीतिक लहरमा हुनुहुन्छ तपाईँ। यो क्षण यो बेला र साथमा छु म तुलसी। आदरणीय श्रोताहरू, सङ्गीत गङ्गा गीत सङ्गीत र स्वरको त्रिवेणी जाम हो। स्वरको लयसँगै सङ्गीतको झन्कार अनि गीतको भावहरू राखिरहेको छु र यसै क्रममा भर्खरै मैले प्रकाश श्रेष्ठ र सुकमित गुरुङको स्वरमा रहेको एउटा सुमधुर गीत राखे, रत्न शमशेर थापाको गीत रचना शक्ति बल्लभको सङ्गीतमा। र श्रोताहरू, जुन गीतले मखमली मायाभित्र हराइसकेका दुई प्रेमीहरू त्यो मिठो अतीतमा समेत यति धेरै लठ्ठ र लालयित बन्न पुग्दा पवन पनि जिस्के जस्तै लागिदिन्छ ती प्रेमी मनहरूलाई, अनि मौसम पनि जिस्केर मिठो रमझम बीचमा पुर्याइदिँदाको एउटा भाव बोलेको थियो। सायद यसैले पनि हुन सक्दछ प्रेमी मनहरू यति धेरै मायाको संसारमा, मायाको सागरमा चुलुम्म डुबेपछि हिमाल सरी बिस्तारै अग्लिँदै जाने पनि।

आदरणीय श्रोताहरू, मायाको त्यो विश्वास, त्यो समर्पण बिस्तारै अग्लिँदै जाँदाखेरि प्रेमी मनहरू वास्तवमा एक अर्कालाई सम्हालिन यति आतुर भइदिन्छ भन्ने भावको यो गीत राखेँ मैले। चेतन कार्कीको गीत रचना अनि गोपाल युञ्जनको सङ्गीतमा, स्वर सम्राट नारायण गोपाल र अरुणा लामाको स्वरमा। आदरणीय श्रोताहरू, अब नै कार्यक्रम सङ्गीत गङ्गाको व्यवसायको पुछारमा बिसौनीमा ईश्वर वल्लभको गीत रचना अनि भक्तराज आचार्यको स्वर सङ्गीत रहेको एउटा गीत हजार सपनाहरूको माया लागेर आउँछ। यहाँहरू माझमा छाड्दै बिदा हुन चाहन्छु। सुखमा सङ्गीत, दुःखमा सङ्गीत अनि सङ्गीतकै नै सुमधुर स्वर लहरीले तपाईँ सम्पूर्ण आदरणीय श्रोताका जीवनलाई पनि साँच्चै सुखमय बनाइराख्न सकोस्। नमस्ते।

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो।
3: जंगली च्याउ खाँदा दुई बालबालिकाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार 9 वर्षीय नमुना चेपाङ र 11 वर्षीय सञ्जय चेपाङको मृत्यु भएको हो। वैशाख 29 गते एउटै परिवारका 5 जनाले च्याउ खाँदा बिरामी परेका थिए। उनीहरूलाई भरतपुर अस्पतालमा भर्ना गरिएकोमा 13 वर्षीय मनिता चेपाङको अवस्था गम्भीर छ। च्याउ विज्ञ डाक्टर मित्र पाठकका अनुसार नेपालमा पत्ता लागेका झण्डै 1300 प्रजातिका च्याउ मध्ये 100 प्रजाति विषालु छन्। विज्ञहरूले नचिनेको जंगली च्याउ नखान र विषाक्त हुन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। आज काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा,
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो, तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदैन। अहिले मलाई लागिरहेको छ गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है, अनि मैले यस्तो गर्न खोजेको थिएँ, फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ।
3: अर्को प्रसङ्गमा सभापति थापाले 14 महाधिवेशनबाट निर्वाचित नेताहरूसँग मिलेर काम गर्न आफू तयार रहेको बताउनु भएको छ।
5: पार्टीको 14 महाधिवेशनबाट निर्वाचित हुनुभएको नेताहरूको ठुलो पंक्ति बाहिर छ। म के भनिरहेको छु, 14 महाधिवेशन निर्वाचित हुनुभएको जति नेताहरू अहिले हुनुहुन्न केन्द्र समितिभित्र, म त्यो प्रत्येक नेता जो चाहनुहुन्छ म अहिलेको केन्द्र समितिभित्र ल्याएर मानका साथ वरिष्ठ नेता बनाउनु पर्नेलाई वरिष्ठ नेता जसलाई जे ठाउँमा राखेर म उहाँहरू सँगै लिएर सहभागी भएर काम गर्न चाहन्छु। मेरो प्रस्ताव हो, को विशेष महाधिवेशनमा आएको थियो को विशेष महाधिवेशनमा आएको थिएन भन्ने आधारमा पार्टीभित्र अवसर प्राप्त गर्ने कुरा पनि हुँदैन, र पार्टीका निर्णयहरू चाहे त्यो प्रादेशिक सरकारको बारेमा होस्, चाहे त्यो संसदीय दलका बारेमा होस्, चाहे त्यो स्थानीय सरकारको बारेमा होस्, चाहे त्यो भातृ संस्थाको बारेमा होस्, एउटा निर्णय पनि के को आधारमा हुँदैन भने विशेष महाधिवेशनमा भाग लिएको थियो कि थिएन भन्ने आधारमा हुँदैन।
3: महामन्त्री थापाले निर्वाचन समिति, सदस्यता छानबिन समिति र अनुशासन समितिमा पनि बाहिर रहेका नेताहरूलाई समेटेर आगामी 15 महाधिवेशनलाई पारदर्शी बनाउनु पर्ने बताउनुभयो। नेकपा एमालेका महासचिव शंकर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्किँदै गएको भन्दै त्यसको प्रतिवाद गर्न युवाहरूलाई संगठित भएर आन्दोलनमा उत्रिन आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेल,
6: अब त राज्यका 3 अङ्गहरू कार्यपालिका न्यायपालिका व्यवस्थापिका बीचको सन्तुलन नै खलबलाइएको छ। प्रधानमन्त्री संसदप्रति जवाबदेही हुनै नपर्ने खालको परिपाटी विकास गर्न खोजिया छ, अदालतको नेतृत्व गोजीबाट निकाल्ने प्रयत्न भएको छ भन्दाखेरि यो परिस्थितिमा अब फेरि युवाहरूले नयाँ ढङ्गले पपुलिजमको आवरणमा हुर्कन खोजिरहेको अधिनायकवादका विरुद्ध सङ्गठित हुनुपर्ने आन्दोलित हुनुपर्ने आवश्यकता छ, र त्यो आन्दोलनको आधार अब हामीले जबजबाट हामीले शिक्षा लिन सक्नु पर्दछ।
3: बुटोलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरूद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजो चलाएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटोलमा आज भएको प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागिता भएको थियो। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। संघर्ष समितिका सल्लाहकार वीरेन्द्र विकका अनुसार डोजर अभियानका कारण मुलुकभरका 12 लाख बढी परिवारका झण्डै 50 लाख नागरिक प्रभावित भएका छन्। संघर्ष समितिले भोलि बुटोलमा राष्ट्रिय सम्मेलन आयोजना गरी आगामी आन्दोलनका कार्यक्रम तय गर्ने जनाएको छ। आन्दोलनलाई नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, श्रम संस्कृति पार्टी, राप्रपा, नेकपा, माओवादी सहित रूपन्देहीका 12 राजनीतिक दलले समर्थन जनाएका छन्। आन्दोलन मार्फत सरकारले वैकल्पिक व्यवस्था सहित न्यायोचित समाधान गर्नुपर्ने माग गरिएको छ। नेपाल निर्माण व्यवसाय महासंघका अध्यक्ष निकोलस पाण्डेले निर्माण क्षेत्र गम्भीर संकटमा परेको बताउनु भएको छ। सरकारले कानून अनुसार पाउनुपर्ने मूल्य समायोजन सुविधा नदिएको, भुक्तानी रोकिएको र निर्माण व्यवसायमाथि मानसिक दबाव बढ़ाएको कारण निर्माण क्षेत्र ठप्प हुने अवस्था पुगेको अध्यक्ष पाण्डेले बताउनुभयो।
7: काम गर्यो भने घाटा मात्रै होइन घर खेतै जाने,
2: र काम गर्नलाई अहिले धेरै साथीहरू त भुक्तानी पनि नपाएर काम गर्न सक्ने स्थिति पनि नरहेको र काम गरेन भने चाहिँ फेरि हाम्रो आयोजनाको इन्जिनियरहरू प्रमुखहरूले चाहिँ तैँले यो काम गरेनस् भने तराई म कालो सूचीमा राख्छु कारवाही गर्छु भनेर अनि तेरो जुन ब्याङ्क ग्यारेन्टी हुन्छ हाम्रो ब्याङ्कको जुन ग्यारेन्टी राखेको हुन्छ हामीले पर्फर्मेन्स ग्यारेन्टी त्यो छुट दिन्छु भनेर एकदमै मानसिक ह्यारेसमेन्ट पनि भइरहेको स्थितिमा साथीहरूले चाहिँ जिल्ला जिल्लाबाट हाम्रो 32,000 निर्माण व्यवसायहरू छन् त्यो साथीहरू चाहिँ एकदमै मेन्टल हरासमेन्ट भएर अब हामी देश छाड्छौँ बरु हामी भारततिर गएर बस्छौँ सुरक्षित महसुस हुन्छ बरु भन्ने जस्तो स्थिति भएको कारणले गर्दा हामीले सबैसँग धेरै छलफल गरेपछि पनि हाम्रो व्यवस्था हामीले अल्टिमेटम दिएर पनि व्यवस्था भएपछि हामी जिल्ला स्तरबाट नै अब हामी काम गर्न सक्दैनौँ।
3: पोखरामा सञ्चालित रात्रिकालीन व्यवसायमा विकृति र असुरक्षा बढेको भन्दै पर्यटनसँग सम्बन्ध संघ संस्थाहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। 24 घण्टा व्यवसाय सञ्चालन गर्ने खुकुलो नीतिका कारण पर्यटकीय बजार मर्यादित बन्नुको साटो सामाजिक विकृति मौलाएको भन्दै पर्यटन व्यवसायीहरूले राति 2 बजेपछि व्यवसाय बन्द गर्न र अनुगमनमा कडाई गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मालाई ज्ञापन पत्र बुझाएका छन्।
7: पर्यटकीय राजधानी पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा नकारात्मक सन्देश प्रभाव हुने हुँदा पर्यटकीय क्षेत्रमा यस्ता नकारात्मक गतिविधिहरू अव्यवहारिक रहेको हुँदा राति 2 बजेपछि सम्पूर्ण रात्रिकालीन व्यवसाय पूर्ण रूपमा सञ्चालन गर्न नदिन हुन पोखरामा रहेका हामी सम्पूर्ण पर्यटन तथा उद्योगिक व्यवसायहरू नागरिक समाज तथा सरकारहरू विनम्र अनुरोध गर्दछौँ।
3: सरकारले 2080 चैत 4 गते पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेसँगै लेक साइड क्षेत्रलाई 24 घण्टा खुला राख्ने निर्णय गरेको थियो। आफ्नै रेकर्ड तोड्दै एभरेस्ट म्यान भनेर चिनिने कामिरिता शेर्पाले 32 पटक सगरमाथा आरोहण गर्नुभएको छ।
8: प्रसिद्ध पर्वतारोही कामिरिता शेर्पाले 32 पटक सगरमाथाको शिखरमा पुगेर आफ्नै कीर्तिमान तोड्नु भएको छ। सोलुखुम्बुको थामे गाउँका 56 वर्षीय शेर्पा आज बिहान 10:12 जाँदा सगरमाथाको चुचुरोमा पुग्नु भएको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। शेर्पा पहिलो पटक सन् 1994 सगरमाथा पुग्नु भएको थियो। 32 पटक सफल आरोहणपछि कामिरिता र उहाँको टोली अहिले आधार शिविरतर्फ ओर्लिँदै गरेको सेबिन समिट ट्रेक्सले जनाएको छ। शेर्पाले सन् 2023 र 24 एकै याममा 2 पटक सगरमाथा आरोहण गर्नुभएको थियो। यसैबीच माउन्टेन क्वीन उपनामले परिचित लाग्पा शेर्पा पनि बिहान 9:30 सगरमाथाको शिखरमा पुग्नु भएको छ। 11 पटक सगरमाथा आरोहण गरेकी शेर्पाको नाममा महिला आरोही मध्ये सबैभन्दा धेरै पटक आरोहणको विश्व कीर्तिमान रहेको पर्यटन विभागका निर्देशक हिमाल गौतमले जानकारी दिनुभयो। सन् 1973 सुङ्खुवा सभाको मकालो 2 जन्मिएकी लाग्पा शेर्पाले नेपालको पर्वतारोहण इतिहासमा अर्को महत्वपूर्ण अध्याय थप्नु भएको गौतमको भनाइ छ।
3: प्रधानमन्त्री वीरेन्द्र शाहले सामाजिक सञ्जाल मार्फत कीर्तिमानी आरोही कामिरिता शेर्पा र लाग्पा शेर्पालाई बधाई तथा उच्च सम्मान व्यक्त गर्नु भएको छ। बाँकेको कोहलपुर र राप्ती सोनारी पालिकाका 806 जना भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लालपूर्जा वितरण। लालपूर्जा वितरणबाट 5,80,00,000 बढी राजस्व संकलन। जग्गा प्राप्तिका लागि 60,000 आवेदन दिएकोमा 53,700 जनाको आवेदन दर्ता। मुस्ताङका 12 गुङ मुक्ति क्षेत्र घरबजोङ र थासाङ पालिकामा चौरी र भेडाच्याङ्रामाथि वन्यजन्तुको आतंक। 4 वर्ष यता 68 घरधुरीका 239 पशुधन हिउँचितुवा चितुवा र बाँसो मारेपछि पीड़ित किसानलाई अन्नपूर्ण संरक्षण क्षेत्रको 25,21,000 राहत वितरण। कैलालीको धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 जारी। शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी पूर्वाधार सुरक्षित आप्रवासन र सुशासनका विषयमा साझा विकास दृष्टिकोण तयार पारेर नयाँ बजेटमा पनि समेटिने। दैलेख 825 मालाचौरको खुर्का खोलामा 2 वर्षभित्र सक्नुपर्ने काम 4 वर्षदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति। 2079 जेठमा 6,38,00,000 ठेक्का लागेकोमा ठेकदारले 81,00,000 लिइसक्दा काम 12% मात्रै। अफ्रिकामा फैलिएको इबोला संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा 80 जनाको मृत्यु भएको आशंका गरिएको छ भने सयौं मानिस संक्रमित भएको अनुमान गरिएको छ। र नेपाल सुपर लीग एनएसएल फुटबलको चौथो संस्करण भदौ 20 गते देखि शुरू।

0: हजुर, धुन बज्यो, कार्यक्रम सुरु भयो। सञ्चालक विनोद कार्यक्रमलाई लिएर श्रोता समक्ष उपस्थित छु। आजको यो विषयमा समस्त आदरणीय श्रोतामा नेपालमा जो हुनुहुन्छ उहाँलाई पनि नमस्कार र कार्यक्रममा हार्दिक स्वागत छ, र विदेशमा धेरै ठाउँमा हुनुहुन्छ उहाँहरू, उहाँलाई पनि कार्यक्रममा हार्दिक स्वागत छ।
1: हजुर, कार्यक्रम पर्दैछको सन्देशको पर्खाइमा बस्नुहुने समस्त हाम्रा प्रिय श्रोतालाई नमस्कार छ र मेरो पनि कार्यक्रममा स्वागत छ। गत हप्ता भने मिना दिदी र म थियो दाजु,
0: हामीले
1: गत हप्ता छिनोफानो गरेका थियौँ है। छिनोफानोमा चाहिँ हाम्रो धनकुटाका रमा सापकोटा विजयी हुनुभएको थियो। हामीले त्यति बेला चाहिँ तपाईँलाई मिस गर्यौँ र त्यो हप्ता भने हामीले गत हप्ता भने हामीले प्रश्न केही पनि राखेका छैनौँ दाजु।
0: किन नि,
1: अब हामीले चाहिँ तपाईँलाई कुरेर बसेका छौँ।
0: तपाईँले राखिदिएको प्रश्न सजिलो हुन्छ, विरोधले राखेको ठिक हुँदैन भन्ने कम्प्लेन पनि छ नि त।
1: होइन, सजिलो भन्दा पनि अप्ठ्यारो नै ठिक हुन्छ, होइन र?
0: हो र, ओके। फेरि यो कुरा सुनेपछि हाम्रो महत बहिनी के भन्नुहुन्छ त?
1: हो, महत दिदीले त मलाई दुईचोटि फोन गर्नुभएको रहेछ। हाम्रा ब्रुनाईका दिदी बहिनीहरूले र दाजुभाइहरूले हामीलाई साथ दिनुभयो हजुर गत हप्ता पनि, होइन, र उभौली पर्वको विशेष विशेष अवसरमा उहाँहरूले सन्देश पठाउनु भएको थियो
0: र
1: ती सन्देशहरू पठाउन मद्दत गर्नुहुने लाल दाजु र उहाँको टिम, विशेष गरी धनराज राई दाजुलाई हामी धन्यवाद भन्न पछि पर्दैनौँ र आज पनि उहाँहरू सबैलाई धन्यवाद छ हजुर।
0: ओके, लाल दाजु बेला त बसेर सुन्दै हुनुहुन्छ हाम्रो कार्यक्रम, होइन त? केही समयको लागि त्यहाँ पुग्नु भएको छ, कारणले भन्नुपर्छ। एनिवे, यो कार्यक्रम चाहिँ अब नयाँ वर्षको अर्को नयाँ महिना सुरु हुने भएछ त, होइन त?
1: हो नि, यो कार्यक्रम प्रसारण हुन्जेल त जेठ महिना पनि सुरु भइसकेको हुन्छ दाजु,
0: र
1: आइतबार पनि जेठ महिनाको 3 गते परेको छ।
0: फड्को मारिसकेका छौँ, होइन?
1: हजुर हजुर,
0: टाइम फ्लाइज भन्ने कारण यही हो, एकदम कसैलाई पर्खिँदैन, त्यस कारणले अब आफूले सक्दो गर्नुपर्छ, इन्जोय पनि गर्नुपर्छ, पसिना पनि बगाउनु पर्छ, सबै चिज ठिक गर्नुपर्छ भन्ने कुरा हो। ओके, अब हामी आजको यो विषयमा सबभन्दा पहिला विभिन्न चाडपर्वको कुराकानी गर्दाखेरि कुन कुन आउँदा दिनका चाडपर्व छ, तपाईँले केही हेका राख्नु भएको छ?
1: हजुर, चाडपर्व विशेष विशेष त मैले अलिकति याद गरिनँ दाजु, यहाँनिर क्यालेन्डरमा पनि खासै छैन
0: है। ओके, मे महिनाको अब अन्तिमसम्ममा के छ भनेर सर हेरिहाल्नु भयो भने, सबभन्दा पहिला सार्वजनिक विधाहरूका कुराहरू गर्दाखेरि कहाँ छ त, राष्ट्रिय गणतन्त्र दिवस आउँदै रहेछ, यो चाहिँ 29 तारिकको दिनको कुरा हो, होइन? र यो कवि सिद्धिचरण श्रेष्ठको जन्म जयन्ती पनि यही महिना परेको छ, र हामीले विश्व संस्कृति दिवसदेखि लिएर अन्तर्राष्ट्रिय जैविक विविधता दिवस पनि मनाउनु पर्ने महिना यही रहेछ कि बहिनी, होइन? र अब पानी भएन भने के हुन्छ त भन्नुहोस् त?
1: पानी भएन भने त काकाकुल, होइन, हाकार हुन्छ,
0: जीवनै हुन्न, होइन?
1: हुँदैन।
0: विश्व महासागर दिवस पनि 25 गते परेको रहेछ। महासागर भएन भने पनि फेरि पानी पर्दैन नि, होइन? किनभने बाष्पीकरण हुँदै फेरि चिसिएर पानी पर्ने हो। यो मनसुन जुन चाहिँ हामीले भोग्नुपर्छ अथवा चाहिँ इन्जोय गर्नुपर्छ अथवा चाहिँ त्यो आवश्यकता छ, यो चाहिँ महासागरकै कारणले हुने हो भनेर हामीले एसएलसीमै पढाए जस्तो लाग्छ, होइन? तपाईँले एसएलसी पढ्नु भएको हो नि, होइन? एनिवे, एसईको पनि नतिजा यसपालि राम्रो भयो भनेर सुन्ने, होइन त? यसपालि एसई उत्तीर्ण गरेका राम्रो राम्रो ग्रेड ल्याएका विद्यार्थीहरूलाई हाम्रो शुभकामना छ।
1: अब
0: अझै फर्दर स्टडिज नेपालमै पढ्ने अनि फेरि ट्रेडहरू लिएर विभिन्न शिक्षाका भनौँ न अब हाँगा बिङ्गामा गएर नेपालको एउटा सक्षम एउटा टेक्नोक्राट बन्ने, होइन, त्यसपछि देशको सेवा गर्ने भनेर चाहिँ शुभकामना दियो है बहिनी। यति भन्दै अब ठेगानातर्फ लाग्नु पर्ला।
1: हजुर हजुर, अब ठेगानातर्फ लाग्छौँ श्रोता। कार्यक्रम परदेशीको सन्देश, बिएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095, काठमाडौँ नेपाल। र यो पोस्ट बक्स 95 भने युक्त प्रसाद श्रेष्ठ दाजुको पत्र 8 महिनापछि हामीले प्राप्त गऱ्यौँ। हुन त यो पत्र पहिला नै आइसकेको रहेछ दाजु, हामीले चाहिँ लिन जान अलिक ढिलो गऱ्यौँ है। तर त्यो अन्तरालमा अलिकति टाइममा चाहिँ के भयो है, थुप्रै कुराहरू भयो नि त, त्यो भएको भएर अलिकति डिस्टर्ब पनि भयो त्यो बेला।
0: ढिलै भए पनि पत्र हाम्रो हातमा पर्यो, होइन?
1: एकदमै हजुर, मङ्सिर पुस महिनामा पठाउनु भएको रहेछ। अनि एउटा पत्र पुगेन भनेर अर्को पत्र पनि टिबेलै लेख्नु भएको रहेछ.
0: ओके, त्यसलाई फोटोकपी गरेर त होइन, गुगलले फोटोकपी पठाउनुहुन्छ नि होइन?
1: हजुर हजुर.
0: पनि लेख्नलाई अलिकति अप्ठ्यारो हुन्छ क्या हो. एनिवे, तपाईँको पत्र आइपुग्यो. उहाँको अहिलेको बसाई कोहलपुरमा अलिक गर्मी बढिसकेको छ कि बहिनी,
1: होइन?
0: त्यहाँ त 40 भने त मामुली हो, अहिले 40 पुगिसक्यो भनेर म सुन्छु,
1: होइन?
0: अन्तखेरि अलिकति शीतल ठाउँमा बस्नु छ है भन्नु पर्यो.
1: हजुर.

0: মারফত নিশা গুরুং, সুশন বালা, বিনোদ ধোষ খড়কা, আরতি রমসাল, নীরা রানা ভাট, মীনা থাবা, তুলসী বাসনেত, কৃষ্ণ শর্মা, প্রাবিধিক মিত্র নর্জন গুরুংমা, বুড়া নীলকণ্ঠ, পাশিকোট, উজ্যালো বস্তিদেখি নমস্কার ভন্নুহুন্ছ হাম্রো শ্রোতা।
1: উহালে তো আমি সবাই সবাই সম্ঝানুহুন্ছ দাজু, হ্যাঁ হাম্রো নর্জন গুরুংজি দেখি লিয়ে আমি সবাই সবাই কর্মচারীহরুলাই সম্ঝানুহুন্ছ। অরুণাদিজি তপাইলাই, অরুণাদিজি তপাইলাই কার্যক্রমমা স্বাগত ছ র আমি সবাই জনাকো নমস্কার ছ।
0: ওকে, अब उहाँको गाउँमा अस्ति गएको थिएँ कि बहिनी, झन्डै 4-5 दिन अगाडि, होइन, पासीकोट।
1: हजुर,
0: बस्ती त उज्यालो हो कि के हो मलाई थाहा भएन, तर पासीकोट नै भनिन्छ। एकजना मेरो आफन्त हुनुहुन्छ, होइन, लामा ससुराज्यूहरू, उहाँहरूलाई यसो ड्रप गर्न पुगेको थिएँ। पहिला जाँदाखेरि बाटो नि बहिनी लामै हुन्थ्यो, होइन, यो बर्खाको बेलामा गाडी अड्किने, होइन, हिँड्न पनि गाह्रो थियो। अहिले चाहिँ पक्का राम्रो पिच भइसकेको रहेछ, चारैतिर डाँडा र चाहिँ खेती गर्ने जमिनहरू पुरा भरिभराउ, घरै घर, होइन। अनि मुख्य कुरा चाहिँ एकदम उज्यालो नै भएको छ, सायद उज्यालो पछि त्यही नै होला, होइन। म राति बेलुकातिर गएको थिएँ, चारैतिर झिलिमिली, पहिला चाहिँ स्याल कराउने ठाउँ रे, अहिले चाहिँ झिलिमिली झिलिमिली, अनि बाटो पनि कता हो कता के बनी, चो बाटो पनि छ, दो बाटो पनि छ, होइन। त्यसले गर्दाखेरि म झन्डै हराएँ, गर्दाखेरि यो बस्ती असाध्यै राम्रो बनिसकेको रहेछ भनेर मैले भन्न चाहेको कि खासमा, होइन। अब उहाँ चाहिँ कहाँ बस्नुहुन्छ थाहा भएन, उज्यालो त हो बस्तीको नाम, तर चाहिँ एक्ज्याक्टली त्यो लोकेसन यति ठुलो छ भनेर साध्यै छैन, होइन। गर्दाखेरि त्यसमा चाहिँ अब तपाईँ वडा नम्बर कुन हो, कुन ठाउँमा छ भनेर अर्को पत्रमा लेख्नु होला है त। अब उहाँ लेख्नुहुन्छ, परदेशको सन्देश कार्यक्रममा पुरस्कार नपाएको पनि लामो समय भयो रे बहिनी।
1: उहाँले हुन त प्रश्नको उत्तर त दिइराख्नु भएको छ दाजु, होइन, अब
0: मिलाउनु भएको छैन
1: धेरै जसो। त उहाँले अस्तिको प्रश्न थियो नि हाम्रो जुन खेल सम्बन्धी, यो रेकर्ड ब्रेक गरेको, होइन, त्यसमा चाहिँ उहाँले अलिकति रङ आन्सरै दिनुभयो, गलत आन्सर दिनुभयो, होइन। कतिपय ठाउँमा अब गलत पनि हुन्छ, कतिपय ठाउँमा उहाँको नाम नपढ्न नै सक्छ, होइन।
0: मैले त्यो म्याराथनको कुरा गरेको थिएँ, होइन, म्याराथनमा सबैभन्दा छिटो अहिलेसम्मको मानव सभ्यताले जानेको दौडमा म्याराथन 26 miles 42-something किलोमिटर हुन्छ, होइन। म्याराथन दौडको रेकर्ड अहिलेसम्म 2 घन्टा भन्दा मुनि आएको थिएन, यानि कि सब 2 hours भनिन्छ, होइन, त्यो चाहिँ कसैले पनि अहिलेसम्म तोडेका थिएनन्। र अस्ति सेबास्टियन भन्ने एकजना व्यक्तिले, सेबास्टियन सिवे भन्ने व्यक्तिले तोडे, होइन त, त्यही एउटा प्रश्न राखेको थियो, तातो कुरा थियो, उहाँले मिलाउनु भएन उसमा, अनि कसरी जित्ने त बहिनी। त्यसले गर्दाखेरि प्रश्न उत्तरी कार्यक्रममा जित्नको लागि प्रश्न मिलाउनु पर्छ, कहिले कहिले मिलाए पनि अनलक्की भइन्छ क्या बहिनी, होइन, सबैलाई हामीले जिताउन सक्दैनौँ। खैर, तपाईँ निराश नहुनुहोस्, कोसिस चाहिँ बरकरार राख्नुहोस्, किप इट अप भनेर भनौँ, होइन। साहित्यिक कार्यक्रममा बेला बेलामा पुग्ने गर्दछु, बिरगन्ज गहवामा बस्नुहुने मेरो पुरानो मित्र कुरवान हवारी, अनि कोहलपुर बाँके बस्नुहुने युक्त प्रसाद श्रेष्ठ, र महानन्द ढकाल जुम्ला बस्नुहुने पुरानो पत्र मित्र पत्रकार साथी नवराज शाही, इलाम बस्ने स्टार अमृत लिम्बू, होइन, अनि बेलायतमा बस्नुहुने मेरो पहिलो पत्रमित्र साथी किरण भट्टराई, सानु काजी र ठालुमान माबो, र बर्दिया बस्नुहुने पुरानो पत्रमित्र साथी प्रभात सुवेदी, पालुङ शिखरकोटको मित्र राजाराम रायमाझी, गीता कार्की, उमेश रेग्मी, सरस्वती राई, प्रभा महत, रामबहादुर खड्का, ओम मणि सापकोटा, सिमला चिम्सी राई र बिमला याम्फु, पञ्चा खुजुम पारखरी र सुनिल निर्दोष पारखरी, नानु करुणा र सामना तामाङ, दर्पण देविका राई, जो बेलायतमा हो क्या रे, होइन, ओके, अनि रौतहट बस्नुहुने राम पुकार राई, बेलायत बस्नुहुने राजेन्द्र बान्तवा राई, छवि थापा, धनवीर पुन, सबिना मगर, सबै सबैमा मिठो मिठो सम्झना शुभकामना साथ साथमा सबैलाई धेरै धेरै सम्झना छ भनेर भनिदिनु होला भन्नुभएको छ बहिनी।
1: हजुर, उहाँले त्यो ठुला थालुमान माबो भनेर भन्नुहुन्छ नि दाजु, उहाँ अहिले युकेमा हुनुहुन्छ, उहाँको पत्र मित्र साथी हुनुहुँदो रहेछ उहाँ चाहिँ, है, पहिला पहिलाको, र पहिलाको साथीहरू अहिले पनि कन्ट्याक्टमै हुनुहुँदो रहेछ, कति रमाइलो कुरा, कति राम्रो कुरा, होइन,
0: हजुर, कहिले कहिले त पत्र मित्रले चाहिँ प्रगाढ मित्रता बढेर चाहिँ विवाह गरेको कुरा सुनेका छौँ होइन, अनि छुट्टिएका साथीहरू पनि परिवारजनहरूसँग पनि नाता फेरि गाँसिएको कुरा सुनेका छौँ। गर्दाखेरि यो पेन फ्रेन्ड सिस्टम एकदमै राम्रो हो र देश विदेशका कुराहरू बुझ्ने, आफ्नो कुराहरू पनि एक्सप्रेस गर्न पाउने, देशको चालचलनदेखि लिएर अहिलेको स्थिति बुझ्ने होइन, गर्दाखेरि राम्रो तरिका हो। तर आजकल के भयो भने नि नयाँ इन्भेन्सनले गर्दाखेरि

0: यो पत्र मित्रता भन्ने कुरा चाहिँ बिस्तारै अलि ओझेलमा परेको छ के बहिनी,
1: होइन?
0: किनभने अब पोस्टल सिस्टम नै अब आजकल धेरै युज हुन्न, त्यसले गर्दाखेरि पनि हो. अरुण नदी खत्री आएपछि केही न केही भावना त भटाउनुहुन्छ नि, होइन? ओके, उहाँ भन्नुहुन्छ तिमीसँग मनभित्रका कुरा गर्न बाँकी छ. ओके, तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ. सुन्दर सपना सजाएर जिउनै बाँकी छ रे बहिनी. तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ. सुन्दर सपना सजाएर जिउनै बाँकी छ. मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द. मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द. अमृत प्याला भरेर पिउने बाँकी छ रे के बहिनी. तर उहाँले लेखेको चाहिँ नसालु थियो, मैले अमृत भन्दै मैले पनि करेक्ट गर्ने मौका पाएँ नि त, होइन? तिमीसँग मनभित्रका कुरा गर्नै बाँकी छ. सुन्दर सपना सजाएर जिउने बाँकी छ. मात्र होस् ढुकढुकीको हलचल मन्द मन्द. नसालु प्याला भरेर पिउने बाँकी छ रे. त्यसमा नसालुको सट्टा अमृत भन्दै मैले, है त? अर्को पनि हरप रहेछ. फुल हाँस्दा खेरि तिमी पनि हाँस्ने गर. फुल हाँस्दाखेरि तिमी पनि हाँस्ने गर. मयूर नाच्दाखेरि तिमी पनि नाच्ने गर. मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए. वाह, होइन? मेरो मुटु चल्छ मात्र नजर तिमीले दिए. म बाँच्न सके भने तिमी पनि बाँच्ने गर. ओके, इफ आई लिभ यु लिभ भने जस्तो लाग्यो, होइन? ओके, उहाँको भावना त्यसलाई तोडमोड नगरौँ. धेरै अलिअलि त गर्न पाइन्छ क्या अरे, होइन?
1: ओके,
0: ल अलिकति चलाइदिएँ, माफ नगर्नु होला. अरुण नदी खत्री कवि महोदय यदि भन्दै अब उहाँलाई के गीत सुनाउनु त भन्नुहोस् त.
1: हजुर, उहाँले पुराना गीतहरू मात्र रोज्नुहुन्छ, त्यही भएर हामीले चाहिँ अलिक नयाँ गीतै राखिदिएका छौँ यसपालि पनि. भुनभुन माहुरी बोलको गीत छ, श्रीकृष्ण बम मल्ल र लक्ष्मी मल्लले गाउनु भएको छ दाजु. यो अहिले एकदमै चर्चित गीत भन्छु म, र टिकटकमा पनि निकै ट्रेन्डिङमा रहेको गीत हो यो.
0: अनि ट्रेनिङ अलिअलि दाम पनि आउँछ अरे नि त, होइन?
1: हो, एकदमै जति धेरै भ्युज बढ्यो अब यो टिकटकमा पनि हुन्छ है. जस्तै टिकटकमा पनि धेरै व्यक्तिहरूले यसमा एक्ट गरेर डान्स गर्नुहुन्छ, अनि भ्युजहरू बढी आउँछ, लाइक्सहरू बढी आउँछ, त्यहाँबाट पनि उहाँहरूले कि त पैसा पाउनुहुन्छ.
0: ओके, अहिले त फेरि अपर्च्युनिटी, होइन? मौका राम्रो, राम्री अनि नाच्न जान्ने, बोल्न जान्ने, एक्टिङ गर्न जान्नेलाई चाहिँ हिरो हिरोइन बनेको पनि देखिया छ, होइन?
1: एकदमै. र अहिले लेटेस्टमा हाम्रो टेरिया मगर नयाँ फिल्ममा उहाँले एक्ट गर्नुभएको छ, होइन? उहाँ डान्स इन्डिया डान्सबाट आउनुभएको हो नि त सानो हुँदाखेरि, होइन? नेपाली फिल्ममा पनि उहाँले चाहिँ दयाहाङ राईको अपोजिट भएर खेल्नु भएको छ.
0: ओके, मैले यो बारे पनि यसो समाचारमा पढेको थिएँ, र उहाँले गरेका कामको सफलताको कामना गरौँ हामी, होइन? र राम्रो अभिनय गर्न पनि सकेको सुन्न पाऊ, नाच्न त नो डाउट, होइन? इन्डिया मागेर जित्नु चाहन्छु नै कुरा होइन. डिडिआइडी भन्छ क्यारे, होइन? डान्स
1: इन्डिया डान्स
0: डिआइडी.
1: हजुर,
0: डिआइडी. ओके, डान्स इन्डिया डान्समा जितेको, र हामीले पनि यहाँबाट चाहिँ भनौँ न उहाँलाई धेरै अन्तर्वार्ता पनि गरेको सम्झना आयो मलाई. एनिवे, अब यो गीततर्फ लागौँ है त.

0: अत्यन्त रमाइलो गीत रहेछ. श्रीकृष्ण वाम मल्ल र लक्ष्मी मल्ल गाउँदै रहेछ यस गीतलाई, होइन त बहिनी?
1: हजुर हजुर, भुनभुन माहुरी पानको पत्तामा अनि के भन्दै हुनुहुन्थ्यो अरे दाजु?
0: ओहो, जिन्दगी तिम्रै हातमा छ भने जस्तो लाग्यो मलाई. ओके, र त स्वर पनि मिठो, लय राम्रो, म्युजिक राम्रो, डान्स गर्नेहरूले त मजाले नाच्ला नि, होइन?
1: एकदमै एकदमै राम्रो नाच्नु भएको छ.
0: अलिअलि त पारा तपाईँले ल्याउनुहुन्छ नि, होइन? ओके, अब हामी पल्टनमा हुँदाखेरि नि भन्थ्यो के डिस्को जान्थ्यो कि कहिले कहिले, बाँकी कुरा. अनि कहिले कहिले जाँदाखेरि चाहिँ मजाले नाच्नुपर्छ भनेपछि पसिना नेत्रुकै भएर नाच्नुपर्छ भन्थ्यो कि बहिनी,
1: होइन?
0: त्यतिखेरको अब रियल रियालिटी अफ लाइफ भन्नुपर्छ नि, होइन? सोल्जरहरू मजाले के भन्छ डिस्को जाँदाखेरि तपाईँ अब हङकङको पोसिक्याट अनि मक्काटिन भन्ने आउँथ्यो, अहिले नाम पनि परिवर्तन भएछ, अस्ति साथीले भन्दै हुनुहुन्थ्यो,
1: होइन?
0: त्यहाँ गएपछि दुई तिन घन्टा नाच्दैपछि नेत्रुकै हुने कि मोजा भिज्ने गरी नाच्ने भन्थ्यो क्या हामी. तपाईँहरू चाहिँ के भन्नुहुन्थ्यो होला भन्नुहोस्? आनन्दले नाच्ने भन्ने के भन्नुहुन्थ्यो?
1: हामी त त्यस्तो त केही पनि भन्दैनौँ, मजाले के भन्छ चिल पारामा नाच्छौँ.
0: ओके, यसरी त्यस्तो नाच्ने खालको गीत रहेछ. जीले पाउनुभयो भने त बच्चा नाच्नुहुन्छ. नाचगान भने जिन्दगीको एउटा भाग पनि हो, होइन त? ओके, यो गीत पछि अब हामी कता जाने भन्नुहोस् त?
1: हजुर, अब गीत पछि भने हामी दोस्रो पत्रतर्फ लाग्छौँ दाजु. पोस्ट बक्स नम्बरमा खसीको पत्र भन्नुपर्छ दाजु, अब मेरो हातमा परेको छ र उहाँ हाम्रा श्रोता हुनुहुन्छ युक्त प्रसाद श्रेष्ठ.
0: ओके, सबभन्दा पहिला यति पछि प्राप्त गरेको पत्रलाई तपाईँले पढ्ने मौका पाउनुभयो. अलिअलि आउट अफ डेट पनि कुरा प्रसङ्ग होलान्, होइन? किनभने 8-9 महिना अगाडि लेखेका कुराहरू कति प्रसङ्ग परिवर्तन भइसक्यो होला, राजनीतिमा यत्रो ठुलो हलचल आइसकेको छ, होइन? नयाँ सरकार गठन भइसकेको छ, संसार अर्कै भइसकेको छ, इरान अमेरिकाको इजरायलको लडाइँ भएको थिएन, त्यो अहिले यो स्टेजमा छ भने के लेख्नु भएको छ म सुन्न पो मन लाग्यो.
1: मङ्सिर महिनामा लेख्नु भएको रहेछ दाजु.
0: ओके,
1: करिब 6-7 महिना भनौँ है,
0: दसैँ ताका.
1: हजुर, त्यो बेला लेख्नु भएको रहेछ, अलिक चिसो थियो नि त्यो बेला है. अनि उहाँले के लेख्नु भएको छ भन्दाखेरि, आदरणीय कार्यक्रम सञ्चालक दाजु विनोद ध्वज खड्काज्यू, दिदी सुसन बाला, बहिनी निशा गुरुङ, मिना थापा, तुलसीज्यू, कृष्णज्यू, प्राविधिक मित्र सबैमा यो चिसो चिसो मौसममा न्यानो अभिवादन लेख्नु भएको छ.
0: ओके, अहिले त गर्मी छ नि, होइन? तुलनात्मक रूपमा
1: हजुर,
0: त्यति पहिला पठाएको पत्रलाई पनि हामीले स्थान दियौँ, किनभने त्यो पत्रको सम्मान हो, लेखाइको सम्मान हो, प्रेषकको सम्मान हो, होइन त?
1: हजुर हजुर,
0: थ्याङ्क यू भेरी मच भन्नुपर्छ. अरू के लेख्नु भएको छ?
1: अब आज अहिले गर्मी त भनेर भन्यो दाजु, तर काठमाडौँको कुरा गर्नुपर्दा बिहान चिसो हुन्छ, फेरि घाम लाग्दा अलिअलि न्यानो हुन्छ, होइन? मतलब गर्मी हुन्छ, पानी पर्दाखेरि रेनकोट ओढ्नु पर्ने हुन्छ, फेरि बेलुकी फेरि त फेरि के त चिसो हुन्छ, फेरि है एकदमै.
0: यसपालि चाहिँ अलि मनसुन भए पनि यसपालि अलि मनसुन चाहिँ अलिक खडेरी पर्छ कि भन्ने पनि एउटा आङ्कलन छ नि, होइन त?
1: प्रोजेक्सन छ.
0: त्यसले गर्दाखेरि अब विशेष गरी उहाँ बसेको ठाउँमा धान उब्जनी हुने ठाउँ हो, होइन? यसपालि अलि धान नहोला कि भन्ने डर छ, तर भगवान्सँग फेरि प्रार्थना गरौँ यो चाहिँ गलत होस्, गलत सिद्ध होस्, होइन?
1: टाइममा पानी परोस्. उहाँको एउटा एकदमै खुसीको कुरा पनि छ, उहाँले रिभिल गर्न मिल्छ मिल्दैन, होइन? उहाँले के भन्नुभएको थियो भन्दाखेरि, यो अहिले गर्मी छ बहिनी, तपाईँहरूलाई बोलाउनु त हुन्थ्यो, इन्भाइट त गर्नुहुन्थ्यो, तर मैले गर्न पाइनँ भन्नुभएको थियो, के को लागि दाजु भनेर मैले सोधेँ, होइन? उहाँको छोराको बिहे भएको रहेछ, हेर्नुहोस् दाजु है. अनि यो गर्मीमा तपाईँहरूलाई गाह्रो पनि हुन्छ, होइन? चिसो ठाउँमा बसेको मान्छेहरूलाई गर्मीमा गाह्रो हुन्छ भनेर मैले त बोलाइनँ, त्यसको लागि माफी चाहन्छु पनि भन्नुभएको थियो.
0: सलाह हुनुहुँदो रहेछ, पहिला नै कुरा विषय हाल्नुभयो,
1: होइन?
0: आजकल त कति सजिलो छ नि बहिनी, चार्टर फ्लाइट लियो, होइन? नेपालगञ्जबाट कति पर होला र, होइन? धनगढीबाट कति पर होला र, होइन? त्यसले गर्दाखेरि ठ्याक्कै ओर्लियो, गाडीमा गयो, भोज खायो, भोलि बिहान फर्के पनि हुन्छ, नभए त्यो बेलुका फर्के पनि हुन्छ क्या बहिनी,
1: होइन?
0: एनी वे तपाईँले राम्रो एक्सक्युज बनाउनु भयो.
1: आराम छु, तपाईँहरू पनि आराम कुशलले हुनुहुन्छ होला भन्ने पूर्ण आशा लिएको छु भन्नुभएको छ.
0: थ्याङ्क यू सो मच. तपाईँ सबभन्दा पहिला हेल्दी हुनुहुँदो रहेछ, खल्ती मात्रै अलिकति पल परे होला बिहाले गर्दाखेरि, नभए चाहिँ गुड न्युज हाम्रो
1: एकदमै राम्रो कुरा. कार्यक्रम नियमित रूपमा सुनिरहन्छु, केही कार्य व्यस्तताले गर्दा पत्र पठाउन ढिला भएको हो, यसरी हाते लेखेर पत्र यो भन्दा अगाडि पनि पठाएको थिएँ, निकै ढिला पुगेको थियो. यो पत्र छिट्टै तपाईँहरूको हातमा पुगेर वाचन हुनेछ भन्ने आशामा छु भन्नुभएको थियो त्यो बेला है, र यो पत्रमा त्यही लेख्नु भएको छ।
0: एकदम भनौँ न अब यो ढिलो पत्रलाई पनि मिलाइ मिलाइ पनि सोची सोची भन्नुपर्छ। बिहा चाहिँ अहिले भयो हो नि त होइन, यो त टेलिफोनमा थाहा भयो नि होइन, यो पत्रमा लेखेको कुरा त होइन नि
1: होइन,
0: नभए चाहिँ फेरि अब ग्रान्ड ड्याड भइसक्यो हो कि होइन, जिजु बुवा भइसक्यो हो कि भन्ने पनि थियो। हाम्रो शुभकामना चाहिँ छ,
1: एकदम शुभकामना छ दाजु। र यो वैशाख महिनामै उहाँको छोराको विवाह भएको छ होइन, सो उहाँको छोरा लगायत हाम्रो युक्त प्रसाद श्रेष्ठ दाजु यहाँको परिवारलाई हामी एकदमै धेरै शुभ कामना अनि बधाई पनि दिन्छौँ।
0: अनि बुहारीलाई पनि भन्नुहुन्छ भन्नुभएन तपाईँले,
1: बुहारीलाई पनि हाम्रो एकदमै शुभकामना अनि बधाई छ होइन। नयाँ दाम्पत्य जीवन सुरु भएको छ उहाँहरू दुवैजनाको, भाइ र बुहारीको, यहाँ दुवैजनालाई शुभकामना अनि बधाई छ। हजुर, अब दिनदिनै चिसो बढ्ने क्रम जारी छ भनेर चाहिँ मङ्सिर महिनामा लेख्नु भएको थियो दाजु है, अब अहिले लेख्नु पर्दाखेरि दिनदिनै गर्मी बढ्दैछ बहिनी भनेर पनि लेख्नु भएको थियो गत हप्ता है।
0: हजुर,
1: त्यता पनि चिसो धेरै बढिसकेको होला, हजुरहरूले पनि स्वास्थ्यको राम्रो ख्याल राख्नु होला, यतातिरको खासै नयाँ नौलो खबरहरू त केही छैन भनेर लेख्नु भएको थियो त्यति
0: बेला, सम्झना पुर्याउनु भएको छ होला होइन।
1: हजुर हजुर, अनि कार्यक्रम मार्फत स्वरूपराज आचार्यले गाउनु भएको तिम्रो झल्को कति आउँछ बताऊ कसरी म बोलको गीत सुन्न चाहन्छु, र यस गीत मार्फत सम्झनु पर्दा जीवन सङ्गी हिरा श्रेष्ठ, घर परिवार, इष्टमित्र अनि बहिनी, दर्पण देवीका रुदुङ, हिमा राई, कमला मुखिया, कमला वनेम लिम्बू, धनवीर पुन, राजेन्द्र बान्तवा राई, छवि थापा, सरस्वती राई, रचना अन्जान राई, विनिता सुनवार, अरुण नदी खत्री, रामलाल सुमन, मुना मुखिया, सुषमा सहयात्री, त्यस्तै गरी सुमु लिम्बू, नानु निर्मला शाह अनि लक्ष्मी छेत्री, अल्का बान्तवा, जुनिना राई, सङ्गीता मगर, पुष्पा राई, शोभा भट्टराई, भूमिका राई लगायत बिएफबिएस रेडियोका सम्पूर्ण कर्मचारीहरू, रेडियो नेपालका सम्पूर्ण कर्मचारी र अहिले कार्यक्रम सुनेर बस्नुहुने सबै सबैमा सम्झना छ। यति भन्दै आजलाई यतिमै पत्रको बिट मार्दछु, हवस् त नमस्कार भन्नुभएको छ युक्त प्रसाद श्रेष्ठ दाजुले कोहलपुर बाँकेबाट हामीलाई हाते पत्र लेख्नु भएको थियो,
0: पुरानो पत्र हो, त्यसले गर्दाखेरि श्रोताहरूले सुन्ने मौका पाउनुभयो होला, जसलाई उहाँले सम्झना गर्नुभयो होइन। कहिले कहिले त फेरि कहिले विदेश जाने, कहिले केही केही भनी हुन्छ, आशा गर्नु सबै सबैमा चाहिँ आरामी होला र उहाँले सुन्न पाउनुभयो होला, यति मात्रै भनौँ होइन बहिनी। ओके, अब हामी उहाँलाई गीत सुनाउने त
1: हजुर, उहाँले
0: यो पनि पुरानै गीत पऱ्यो नि त होइन त।
1: हजुर, पुरानो गीत छ, स्वरूपराज आचार्य दाजुले गाउनु भएको छ, र यस गीतका सङ्गीतकार र शब्द रचनाकार हुनुहुन्छ राजकुमार बगर।
0: तपाईँले प्रश्न राख्ने भन्दै हुनुहुन्थ्यो, प्रश्न कति छ राख्ने गीतपछि?
1: हजुर, अब गीतपछि राखौँ दाजु।
0: ओके, पहिला गीत सुनौँ है त, हजुर सुधारू, यसपालिको नयाँ प्रश्नको लागि तयार भएर बस्नु होला गीतपछि है त।

0: बीएबीएस गोर्खा रेडियोको प्रस्तुति परदेशको सन्देश यहाँले सुन्दै हुनुहुन्छ भने अबको यस हाफ वे पोइन्ट भनौँ होइन अद्धावधि भागमा आइपुगेका छौँ भन्ने समाचार पनि सुन्यौँ नेपालमा होइन अरू अब हामी कार्यक्रमलाई अगाडि बढाउने क्रममा सबैलाई त सम्पूर्ण श्रोतालाई नमस्कार छ, स्वागत छ। अब भनिदिनुहोस् ठेगाना दिने होला।
1: हजुर, एकदमै पुनः स्वागत तथा अभिवादन गर्दै ठेगाना छुटकरीमा भन्छु। कार्यक्रम परदेशीको सन्देश, बीएफएस नेपाल, पोस्ट बक्स नम्बर 5095 काठमाडौँ नेपाल। हाम्रा सम्पर्क नम्बर छन् 5428055 5437364 र 5433930।
0: अब आजको लागि प्रश्न तपाईँले भनिहाल्नु भएको छ होइन, तपाईँले साइकल चलाउनु भएको छ नि होइन?
1: मैले अलिक ठुलो भएर चलाएको, यस्तै 13-14 वर्ष पछि मात्र चलाएँ मैले चाहिँ।
0: काठको साइकल चढ्नु भएको छैन? छैन
1: छैन।
0: साइकलको सुरुवात नि होइन, यो प्रश्नकै एउटा भाग है यो चाहिँ। साइकलको सुरुवात चाहिँ 19 शताब्दीको सुरुवातमा काठका दुई पाङ्रे सवारी साधनबाट आधुनिक सुरक्षित साइकलसम्म भएको रहेछ होइन, जसले यातायात प्रविधि र समाजमा ठुलो परिवर्तन ल्याउन सफल भयो
1: होइन।
0: प्रारम्भिक यसको उत्पत्ति चाहिँ पहिलो चिनिने साइकल चाहिँ ड्यान्डी हर्स भनिँदो रहेछ कि होइन, जर्मन भाषामा लफ मसिन पनि भन्दो रहेछ, जसलाई जर्मन नागरिक ब्यारन क्लार्क भोन ड्राइसले 1817 आविष्कार गरेका रहेछन्। यो दुई पाङ्रे पेडल नभएको सवारी साधन थियो, जसलाई चलाउन चालकले आफ्नो खुट्टाले जमिनमा धकेल्दै होइन, घोडा चला जस्तो होइन, धकेल्दै अगाडि बढ्नु पर्थ्यो र अगाडिको पाङ्राबाट यसलाई डाइरेक्सन के दिशा चाहिँ नियन्त्रण गरिन्थ्यो, यसरी सुरु भएको रहेछ होइन। अनि यसलाई नै मानव शक्तिद्वारा चलाइने पहिलो साइकलको रूपमा लिइन्छ कि बहिनी, त्यसमा पेडल पछि आयो होइन, अहिले चाहिँ पाइला भन्छौँ नि हामीले होइन, त्यो चाहिँ पछि आयो। त्यस कारणले यसको उत्पत्ति चाहिँ 1817 जर्मन वैज्ञानिक नै भनौँ होइन, जर्मन ब्यारन क्लार्क भोन ड्राइसले चाहिँ आविष्कार गरेका रहेछन्। त्यसपछिको कथाहरू थुप्रै छ होइन, त्यसपछि यसको नयाँ नयाँ भेरिएसन आयो भने साइकलको उत्पत्ति मैले कुरा गरेँ किन होला भन्नुहोस् त।
1: सायद यही विषयमा हजुरले प्रश्न राख्न लाग्नुभएको
0: हो, तपाईँले कुरा बुझ्नुभयो। संसारमा विभिन्न दिवसहरू मनाइन्छ के होइन, अब कम्प्युटर दिवस मनाइन्छ होला, के मनाइन्छ भने साइकल दिवस पनि विश्व साइकल दिवस मनाइन्छ के होइन। मैले त ब्याकग्राउन्ड दिएँ भने विश्व साइकल दिवस चाहिँ कहिले पर्दो रहेछ?
1: कति सजिलो, अनि तर हाम्रो श्रोतालाई खोज्न चाहिँ अलिक टाइम लाग्छ होला,
0: लाग्छ होला होइन। विश्व प्रश्न चाहिँ खासमा विश्व साइकल दिवस चाहिँ कहिले मनाइन्छ यति मात्रै, अङ्ग्रेजी तारिखमा भने पनि भयो, नेपाली गतेमा भने पनि भयो होइन। आजको लागि तपाईँलाई प्रश्न यो र तपाईँले याद गर्नुपर्ने कुरा चाहिँ 1817 चाहिँ पहिलो पटक आविष्कार गरेको साइकल त्यो पनि दुई पाङ्रे होइन, ड्यान्डी हर्स ओके, प्याडल नभएको सवारी साधन थियो, खेल्नु पर्थ्यो कि खुट्टाले होइन, चलाउनु पर्ने, डाइरेक्सन हातले मिलाउनु पर्ने। ओके, भने आजको प्रश्न होइन। ओके, अब हामी कता जाने भन्नुहोस् त?
1: अब हामी अन्ततिर आइसकेका छौँ र हामी भने अब आवाजमा रहेको सन्देशतर्फ लाग्छौँ र मिठो कुराकानी भएको छ कोसँग भन्दाखेरि हाम्रो दाजु हुनुहुन्छ परशुराम राई अनि विदुर हाङ राई, विनोद दाजुले नै गर्नु भएको छ कुराकानी। दाजु
0: अचानक भेट भयो
1: हजुर
0: होइन, अनि उहाँलाई मैले निम्तो गरेँ, बिएबिएस गोर्खा रेडियोको सम्पूर्ण हाम्रो स्टुडियोहरू घुमाएँ, दङ्ग पर्नुभयो होइन। अनि हाम्रा अग्रज र मेरो नम्बरी हुनुहुँदो रहेछ 7GR7GR सदस्यहरू, एकजना फोकरन लडाई लडेका होइन, 21-16-11-02 कोर्पल परशुराम राई होइन, उहाँ चाहिँ भोजपुरको। यति मिठो कुरा गर्नु भएको छ भने साध्य छैन, सुन्नु होला। र अर्को मेरै नम्बरी साहेब हुनुहुन्छ, उहाँको नम्बर चाहिँ 21-16-38-40-7GR। बिएबिएस गोर्खाहरूमा स्वागत भन्न चाहन्छु। नमस्कार।
2: नमस्कार हजुर।
0: यो पल्टने नमस्कार हो कि यो सिभिल नमस्कार हो? अलि मधुर आयो नि
2: यो नमस्कार। दुइटैलाई लिनुपर्छ,
0: दुइटैलाई लिनुपर्छ।
2: हामी नेपालमा बसेकै कारणले गर्दा पनि अलिकति त्यो हुनु पर्यो, र पल्टनमा सिकेका नमस्कार र यो नमस्कार चाहिँ फरक चाहिँ
0: अलिकति फरक होइन। अनि गुरुजी, तपाईँ त 7GR भनेपछि त 1982 को फोकल्यान्ड लडाइँमा नि पर्या जस्तो लाग्छ यसो अनुहार हेर्दाखेरि। साँच्चै परे हो ओके अलिअलि बयान गर्नुहोस् न त लडाइँको अलिअलि अनुभव सेयर गरौँ हाम्रा नयाँ जेनेरेसन अफ गोर्खास एन्ड नेपालीहरूलाई होइन पहिला चाहिँ घरकै कुरा गर्नु पर्यो नेपालको ठेगाना कहाँ हो
2: भोजपुर जिल्ला तिवारी भन्ज्याङ वार्ड नम्बर 2 आबु बाक्सिखोङ भन्छ मेरो गाउँ घर
0: त्यहाँबाट पल्टनमा भर्ती भएका साथीहरू हुनुहुन्छ भाइहरू गुरुजीहरू
2: हुनुहुन्छ
0: है अहिले बेलायततिर हुनुहुन्छ कि कहाँ
2: बेलायततिर हुनुहुन्छ
0: होला नयाँ जेनेरेसन भाइहरू पल्टनमा हुनुहुन्छ कि हुनुहुन्न
2: हुनुहुन्छ
0: थुप्रै हुनुहुन्छ कता कता सुनेको ज्वाइँ साहब पनि हुनुहुन्छ अरे होइन
2: मेरो ज्वाइँ छोरी पनि उतै हुनुहुन्छ
0: कुन पल्टनमा
2: अहिले हालमा मेरो ज्वाइँ छोरी चाहिँ टुआरजिआर
0: भनेको त बुढनातिर हो कि क्या हो
2: पल्टन त टुआरजिआर चाहिँ बुढनामा जानुभएको छ मेरो छोरी ज्वाइँ चाहिँ युकेमै हुनुहुन्छ एक दुई महिना त्यहाँभित्र उता उहाँहरू बुढना जानुहुन्छ
0: ए ओके अहिले अर्कै पल्टनमा हुनुहुन्छ त्यसपछि बुढना जानुहुँदा खुसी लाग्यो ज्वाइँ साहबको नाम के नि
2: क्याप्टन सन्दीप राई
0: सञ्जीव पहिला पहिला त क्याप्टन क्युजे भनिन्थ्यो आजकल त क्याप्टन मात्रै होइन त तपाईँ हाम्रो जमानामा त्यस्तो थियो कि विदुर नम्बर हिसाबको चाहिँ आफन्त साथीभाइहरू कहाँ कहाँ हुनुहुन्छ पल्टनमा कोही हुनुहुन्छ
2: हुनुपर्छ किनभने यो पछाडिका युवाहरू जानुभएकोमा त्यति थाहा छैन कारण किनभने आफ्नो व्यस्तताले गर्दा आफ्नो कामको खोजीले गर्दाखेरि आफू पनि भेटघाट हुने त्यस्तो मौका मिलेन तर पुराना आफ्ना नम्बरीहरू आफ्ना गाउँलेहरू बेलायतमा हुनुहुन्छ बसिराख्नु भएको छ त्यस कारणले गर्दाखेरि उहाँहरू हामी टेलिफोन मार्फत सम्पर्क चाहिँ नम्बरीहरूसँग प्लस आफ्ना गाउँलेहरूसँग भेटघाट हुन्छौँ हामी
0: ओके लिङ्क भइरहेको छ तर बिएपिएस गोर्खा रेडियोको माध्यमबाट आज चाहिँ राम्रै लिङ्क हुने भयो होइन सम्झना गर्ने मौका पाइयो यहाँको जिन्दगी कस्तो छ भने पहिला गुरुजीबाट सोच्छु 2116 11 02 परशुराम राई गुरुजीबाट सोच्छु के छ त के गर्नुहुन्छ यहाँ तपाईँ
2: रिटायर लाइफ एकदम भन्नु पर्दाखेरि असल छ मेरो लागि
0: हो र किन असल सोधौँ
2: मेरो लागि असल छ मेरो गाउँठाउँमा मेरो बाबु बाजेले जन्माए हुर्काए त्यो ठाउँमा त्यही ठाउँमा मैले नि अलिकति सर्भिस गरेर अलिकति लगानी लगाएँ अनि यहाँको मेरो जग्गा जमिनहरू छ अनि त्यसमा खेतीपाती गर्दाखेरि बगैँचाहरू लगाएको छु त्यो हेरेर मलाई आनन्द अति आनन्द स्वास्थ्य हावापानी एकदम फ्रेस खानापिना स्वास्थ्य छ तपाईँको आफ्नो खेतीबारीमा आफ्नो
0: चल्न पाउँदाखेरि
2: कोठेबारीमा तपाईँको साग सब्जीदेखि लिएर सम्पूर्ण चिज म अर्ग्यानिक खान्छु
0: आफ्नै आफ्नै बारीको
2: माछा मासुको लागि तपाईँको लोकल कुखुरा पाल्छु लोकल सुँगुर पाल्छु है अनि यो लोकल माछा पाल्छु दुईवटा फिस पोन्ड छ मसँग लगाएको छु
0: यो चाहिँ कहाँ कुखुरा काठमाडौँ कि बाहिर हो
2: भोजपुरमा तिवारी भन्ज्याङमा तपाईँको
0: गाउँमा
2: अनि अति आनन्द र मेरो स्वास्थ्यको लागि त अति बेस्ट
0: अनि यसो गाउँलेहरूसँग कुराकानी गर्न पाइने घाम ताउन पाइने एकजना मैले झन्डै 90 वर्षका अग्रजसँग कुरा यसरी मौका मिलेको थियो कुरा गर्नलाई उहाँ बेलायत गएर फर्किनु भएको कुरा छ अनि उहाँले उसलाई सोधेँ मैले किन फर्किनु भयो बाजे भनेर सोधेँ होइन म त घाम ताप नै फर्किया भन्नुहुन्छ तपाईँलाई पनि मोटामोटी त्यस्तै हो
2: एकदम तपाईँको त आफ्नो ठाउँमा बस्दाखेरि अति आनन्द शान्त आउँछ कसैको केही टेन्सन छैन
0: अनि यो जग्गा जमिन चाहिँ पछि जोडेको कि पुर्खौली
2: पुर्खौली पनि छ पुर्खौलीमा त्यसमा आफूले अलि राम्रो राम्रो आफूले नि जोडिएको छ त्यसमा अहिले त सबैले अब खेती गर्नु छोडे बगैँचा लाउने आनन्दले बस्ने दुःख नगर्ने त्यो फलफुल खाने बेच्ने त्यस्तै छ
0: ओके उसले अलिअलि पैसा पनि आउँछ
2: एकदम
0: आउँछ है कुन चाहिँ फलफुल धेरै छ
2: सन्तला कागती जे लाउँदै नि हुन्छ माछा बेच्छु सन्तला बेच्छु कागती बेच्छु
0: कुन थरीको माछा राम्रो हुन्छ
2: अनि त अम्लिसो भन्छ नि हजुर त अम्लिसोको अब कुचो हुन्छ
0: हुन्छ
2: घाँस हुन्छ दुहुन भैँसीले खान्छ र दुध दिन्छ घिउ आउँछ
0: खानु पाइन्छ तपाईँले
2: पनि बिक्री हुन्छ तपाईँको हो
0: अनि गाउँ घरमा बसेर यो यस्तो रमाइलो वातावरणमा बस्नु भएको छ अलिअलि समाजसेवा पनि गर्नुहुन्छ होला अलिअलि राजनीति पनि चासो होला के छ त तपाईँको
2: राजनीति त तपाईँको मैले र पनि
0: जानिनँ
2: हो त आफ्नै लागि मोटामोटी यसो केही गरी खाने यताउति मात्रै हो अरू त केही
0: ओके यो तपाईँले भन्दै गर्दा अहिले विदेशमा हाम्रै पल्टनका साथीहरू गुरुजीहरू साहेबहरू भाइहरूले ओहो जिन्दगी त नेपालमा रहेछ त्यो रिटायर्ड लाइफ भनेर भन्नेहरूलाई तपाईँले यहाँबाट के सन्देश दिनुहुन्छ ल भन्नुहोस्।
2: मेरो विचारमा साथीभाइहरूलाई मेरो गाउँको आफन्तहरूलाई
0: ज्यू
2: सबैलाई म के भन्न चाहन्छु भने हामीले यही ठाउँ मात्रै बसेर गरिराख्नु नि हुँदैन, जानुपर्छ है, जानुपर्छ। उमेर हुइन्जेल देश विदेश गएर अलिअलि कमाएर ल्याएर आफ्नो देशमा ल्याउनुपर्छ, आफ्नो गाउँ ठाउँ बनाउनुपर्छ भन्छु म। पहिले बाहिर गएर के को लागि जान्छु, आफ्नो परिवार बनाउनुको लागि
0: हो नि।
2: परिवार आफ्नो बनाएपछि आफ्नो छिमेकीले पनि अलिकति बनाउनु पर्यो, सिकाउनु पर्यो,
0: सन्तानलाई पनि हेर्नु पर्यो।
2: अब छिमेकीलाई अलिकति त हाम्रो हेरेर उसले पनि ज्ञान पाउँछ, अनि उसले ज्ञान पाएपछि समाजमा अलिकति अगाडि बढ्छ। उमेर हुन्छ जाने, जस्तै म जस्तो रिटायर भएर अब गर्नु सकिँदैन धेरै, रिटायर भएर चाहिँ आएर आफ्नै गाउँ ठाउँमा कुनै हो यस्तो केही खेती किसान गरेर कुनै न कुनै नयाँ, त्यहाँ हाम्रो गाउँमा केही थिएन, मेरो गाउँमा त्यस्तो बगैँचा भन्ने त्यस्तो माछा पाल्ने त केही थिएन, म आएर गरेर सबैले सिकेको छ। अहिले
0: अरूले पनि गरेको छ,
2: अरूले पनि गरेको छ।
0: अहिले
2: तपाईँले सबै गाउँको अब खेती नगर्ने बाँझो जग्गा रहेछ नि, त्यसमा सबैले बगैँचा लगाउँदैछ, माछा पाल्दैछ, घाँस बनाए, कुचो बेचे, त्यो घाँसले भैँसी किनेर दुहुना भैँसी पाले, अहिले पनि छ, अनि हो त्यस्तो अरूले गरिरहेको गर्दैछ,
0: कति राम्रो कुरा।
2: त्यसले गर्दा फर्केर आउनुहोस्, म जस्तो रिटायर भएर बुढेसकालमा आएर आफ्नो स्वास्थ्य आफ्नो गाउँठाउँको
0: हावापानी
2: एकदम अर्ग्यानिक खाना, भुटेको मकै भटोस् खानुहोस्, आफ्नो बारीमा फलेको बिहान उठेर
0: कुनै मिसावट छैन,
2: त्यो के भन्छ ग्रिन टीको साथमा त्यो भुटेको मकै र उसलाई टाक्क बसेर चिसो हावापानीमा
0: हिमाल हेर्दै
2: खाँदाखेरि कति आनन्द स्वास्थ्य।
0: अब उहाँले यस्तो भनेपछि नम्बरी नम्बरीको पनि त्यस्तै हो कि के हो विद्युत नम्बरी
3: के रहेछ भने जिन्दगीलाई डोराएर हिँड्दै जाँदाखेरि हरेक किसिमका जङ्गारहरू तर्नु पर्दो रहेछ। जुन त्यतिखेरको पल्टन एउटा जिन्दगी थियो त्यो एक किसिमको आनन्द, त्यतिखेरकै आनन्द मजा छ। जब रिटायर भएर आइसकिसकेपछि फेरि रिटायर लाइफको फेरि एउटा आनन्द छ। यो मानिमा म के लाग्छ भन्नुहुन्छ भने यो रिटायर लाइफ चाहिँ यस्तो एउटा भनौँ न कसैको कोहीबाट पनि त्यो टेन्सन हुनेवाला छ, आनन्द जीवन बिताउनु पाइँदो रहेछ। तर मान्छे हो गर्न पर्छ, के को लागि पेटका लागि
0: हो।
3: अब यो भनिरहँदा के लाग्छ भने त्यो हामी गएर 15-16 हुँदै कति वर्षसम्म नोकरी गऱ्यौँ, त्यो नोकरी गरेको समयलाई भनेको चाहिँ त्यतिखेर भनेको चाहिँ आफ्ना पेटका लागि मात्रै गरियो है, आफ्ना पेटका लागि। अब आएर बाँकी रहेको समय चाहिँ के गरौँ त भनेर रिटायर हुने रिटायर भएकाहरूले चाहिँ के सोच्नु पर्दो रहेछ भने आफ्नो लागि पेटका लागि गरियो, अब भनेको चाहिँ परिवारको लागि प्लस गाउँठाउँको लागि
0: र देशको लागि,
3: देशका लागि यी चिजहरू सोध्नु पर्ने। कारण किनभने देश कसले बनाउँछ त भन्ने कुरा पनि जानु पर्ने। हामी चाहिँ यस्तो राम्रो देश छ हाम्रो, यस्तो सबै चिज भएको ठाउँ छ हाम्रो देशमा, अनि हामीले चाहिँ भन्छ नि एउटा कस्तुरीमा उसँग चाहिँ अमूल्य चिज हुन्छ अरे तर उसलाई थाहा हुन्न अरे,
0: बास्न कहाँबाट
3: आएर खोजिन्छ,
0: खोजिन्छ।
3: हजुर हामी नेपाली सेम त्यस्तै छौँ, हामीसँग भएका चिजहरू हामीसँग खोला नाला जरीबुटी सबै कुरा थोक्छ।
0: अब तपाईँलाई एकछिन रोकेँ, तपाईँ संसार घुम्नुभयो होइन, कुरुजी झन् धेरै ठाउँमा घुम्नुभयो होला, लडाइँमै जानुभयो फोकल्यान्डमा, सबै चिज मिलेको, बानकी पनि मिलेको, हावापानी मिलेको, गाउँठाउँ मिलेको, जमिन मिलेको, जे रोप्दा पनि उम्रिने धेरै कम देशमा नेपाल हो कि भएन हाम्रो देश हो कि होइन भन्नुहोस् त, तपाईँ भन्नुहोस् त पहिला गुरुजी।
2: 100%
0: हो,
2: 100% म पनि 14-15 वर्ष सर्भिस गरियो, त्यसमा धेरै ठाउँ गइयो घुमियो, तर हाम्रो नेपाल देश जस्तो चाहिँ मैले कहीँ पनि भेटिनँ।
0: यो मनले भनेको होइन, भोगेरै भनेको,
2: एकदम भोगेरै त्यो ठाउँमा पुगेरै जानेरै देखेरै भनेको हो। अनि म रिटायर भएर आएर पनि आफ्नो देशको माया त कसले हुँदैन, हुन्छ, आफू जन्मेको हुर्केको ठाउँको सबैले माया हुन्छ। तर त्यत्रो घुम्दा म बाहिर बस्छ नि, सर्भिसमा हुँदाखेरि पनि राति सुतिन्छ सपना भन्छ नि, सपना देख्दा पनि तपाईँको म कहिले पनि त्यो ठाउँतिर हुन्थिनँ क्या, आफ्नै जन्मस्थलामा सपना पनि आइपुग्थेँ हुन्थेँ। त्यसले गर्दाखेरि हाम्रो देश जस्तो, हाम्रो नेपाल देश जस्तो विश्वमा कहीँ पनि छैन।
0: अलिअलि कता कता मिलाउनु पर्छ, त्यो समयले मिल्छ, मिलाउने हामी नै हो होइन, त्यसले गर्दाखेरि
2: तपाईँ हामी अहिले हाम्रो देशमा नेपालमा चाहिँ तपाईँको वर्ष दिन 6 महिना वर्ष दिन त दिने काम नगरेर त्यो डुलेर हिँड्दा पनि हामी भोकै हुँदैनौँ, नाङ्गै हुँदैनौँ।
4: हाम्रो नेपाल देश छोडेर गएपछि तपाईँको सास हुन्जेल यो लौरो टेकेर के भन्छ टिपिन भात बोकेर गएर काममा जानुपर्छ होइन
0: हो नि
4: अनि मात्रै बाँचिन्छ हाम्रो देश नेपाल भनेको तपाईँको हो मेरो केही काम छैन होइन कुनै काम व्यापार व्यवसाय केही छैन तर भोकै
0: हुँदैन अब एउटा कुरा सोध्न मन लाग्यो फेरि तपाईँलाई गाउँठाउँमा बस्नुहुन्छ नम्बरी त आफ्नै गाउँमा हुनुहुँदो रहेछ होइन र अब तपाईँहरूले जुन चाहिँ पल्टन बसेर संसार घुमेर अनुभव पल्टनको अनि बाहिरको अनुभव लिनुभयो सँगाल्नुभयो यहाँ आएर तपाईँले गाउँमा बसेर कतिको सिकाउने मौका पाउनुभयो र गाउँलेहरू कति लिए कतिले लिन चाहे कतिले त्यसबाट बेनिफिट लिए लिएन के छ त तपाईँको अनुभव के छ त गुरुजी पल्टनमा हामीले फर्स्ट एड सिक्यौँ होइन हामीले लेसन प्लान सिक्यौँ होइन छिट्टो समयमा काम गर्ने सिक्यौँ आफ्नो तन्दुरुस्त हुन सिक्यौँ र चाहिँ लुगा चटक्क परेर हिँड्नुपर्छ भन्ने सिक्यौँ डिसिप्लिन सिक्यौँ ठुलालाई आदर गर्नुपर्छ मुनिकोलाई चाहिँ माया गर्नुपर्छ लुक आफ्टर गर्नुपर्छ प्रोटेक्ट गर्नुपर्छ बाटो देखाउनुपर्छ समकालीनसँग प्रतिस्पर्धा हुन्छ तर स्वस्थ र स्वच्छ प्रतिस्पर्धा त्यो सिक्यो भने त हामीले होइन र डुज एन्ड डोन्ट्स धेरै सिक्यौँ गर्नुहुने नहुने कुराहरू तपाईँले कतिको सिकाउने मौका पाउनुभयो तपाईँले पनि उहाँबाट कति सिक्नु मौका पाउनुभयो तपाईँबाट सोच्छु अनि नभएलाई सोच्छु ल भन्नुहोस् यो महत्त्वपूर्ण कुरा छ क्या यो चाहिँ
4: एकदम एकदम मैले यो कुरा अघि पनि भने जस्तै हामी बाहिर गएर आएर सिकेर आएर आफ्नो गाउँमा आफ्नो घरमा पहिले आफ्नो परिवारलाई आफ्नो श्रीमतीलाई अब छोराछोरी नभए श्रीमतीलाई बोल्नु सिकाउनु पऱ्यो गाउँघरमै जन्मेका हुर्केका उनीहरूले जानेको हुँदैन उनीहरूले भन्दा हामीले निकै कुराहरू जानेको देखेर आएको
0: देखेर भोगेर
4: त्यसले गर्दा आफ्नो श्रीमतीलाई बताउनु पर्छ बतायौँ अब उसले सिक्यो जानु बुझ्यो अनि उसको पनि साथी गाउँको साथीहरू हुन्छ दिदीबहिनीहरू हुन्छ जेठानी देउरानी यस्तो
0: किसिम
4: हुन्छ अनि त्यो घरमा काम गर्दा बोल्दाखेरि हरेक कुरो तपाईँ हामीले सिकेर आएको आफ्नो श्रीमतीले त बतायौँ हो उसले उसलाई सिकायो उसले सिकेर फेरि उसको साथीलाई सिकायो
0: हेर्नुहोस्
4: अनि सिक्दाखेरि तपाईँको हुँदाहुँदै रहँदा बस्दाखेरि हाम्रो जय जन्म हो बच्चा बच्ची भयो होइन छोराछोरी भयो अब हामीले त्यो नानीहरूलाई सिकायौँ त्यही अनुसारले उसको साथीहरूलाई पनि त्यो गाउँमा बोल्ने हिँड्ने डुल्ने खाने इत्यादि काम कुरा हरेक कुराहरू सिकाउँदो रहेछ अनि त्यसरी नै सबै सिक्दो रहेछ जान्दो रहेछ अगाडि बढ्दो रहेछ क्या हजुर त्यो चाहिँ मलाई अनुभव हो
0: ओके अनि नम्बरीको पनि त्यस्तै हो कि के छ तपाईँको कस्तो अनुभव छ
3: हामीबाट यहाँका हाम्रा दाजुभाइहरूले कसरी लिन्छन् गाउँठाउँका दाजुभाइहरूले भन्नेमा मेरो चाहिँ बुझाइ मेरो भोगाइ औ के छ भने हामीले भनेका कुरा उनीहरूले कतिका लिन सक्छन् हामीले त्यो कुरा त गरिरहेको हुन्छौँ ती कामहरू देखाइरहेको हुन्छौँ तर कतिको गर्न सक्छन् अथवा त्यसलाई कतिको लिन सक्छन् भन्नेमा फरक पर्दो रहेछ मैले देखेको हाम्रा मान्छेलाई अब अहिले आएर त यो 21औं शताब्दीमा यी सबै कुरा औँलाको टुप्पीमा छ हेर्नुहोस् सबै देखेका छन् पहिला अहिले गुरुबाको पाला जसदेखि लिएर हाम्रै पालासम्म पनि के थियो भने ती कुराहरू मानु एउटा चिठी
0: घरमा
3: एउटा चिठी घरमा आइपुग्नुको लागि भने 6 महिना त्यसको एन्सर पाउनुको लागि 1 वर्ष कुरेर पर्नु पर्थ्यो तपाईँको के छ भने त्यो छिनको छिन हामीले यहाँनिर बोलिसकेको छैनौँ हामीले यहाँनिर ती कामहरू गरिसकेको हुन्छ हुँदैनौँ तर त्यो चिज भनेको चाहिँ अर्को ठाउँ पुगिसकेको तर त्यसलाई सही तरिकाले लिने हो भने राम्रो हुन्छ
0: ओके ल त अब दुबईलाई म एउटा गीत सुनाउँछु अन्तमा बिशनलाई पनि के भन्न चाहनुहुन्छ उहाँको गीत म सुनाउँदैछु
3: उन्नति प्रगति गरेको देख्न पाऊ धेरै शुभकामना
0: उहाँहरूसँग बिदा लिन चाहन्छु नमस्ते तपाईँ दुईजना है थ्याङ्क यू सो मच
1: कार्यक्रम सुनेर साथ दिनुभयो यहाँहरू सबै सबैलाई धन्यवाद छ र विश्व साइकल दिवस हामीले कहिले मनाउँछौँ भन्ने हाम्रो यो प्रश्नको उत्तर लिएर हामीलाई फोन गर्न नभुल्नुहोला 54 28 055 54 37 364 र 54 33 930 यो भन्दै निशा गुरुङ आज्ञा चाहन्छु नमस्ते शुभ दिन
0: हस् त यो सञ्चालक विनोद खड्कालाई पनि बिदा दिनुहोस् यस्तै यस्तै रमाइला रमाइला ज्ञानवर्धक प्रश्नहरू लिएर हामी अर्को हप्ता पनि आउँला अहिलेलाई मलाई बिदा दिनुहोस् नमस्ते हेभ अ ग्रेट डे शुभ दिन बिदा दिनुहोस् दर्शन नमस्ते पनि बाय बाय

0: सैन्य समुदायमा
1: बेलायत भरि
0: अन एयर
1: एपमा
0: अनि स्मार्ट स्पिकरमा भन्नुहोस्
2: प्ले बीएफबीएस
1: यो बीएफबीएस गोर्खा रेडियो हो
0: गोर्खा रेडियो
3: संविधान संशोधनको विषयलाई राजनीतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै सभापति थापा,
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो, तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदै अहिले मलाई लागिरहेको छ, गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है, अनि मैले यस्तो गर्न खोजेको चाहिँ फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्न पो रमाइलो हुन्छ।
3: नेपाली सेनाले रेन्जर नामक ऱ्याप गीत सार्वजनिक गरेको छ। नेपाली सेनाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत अमलदार प्रताप मगरले गाउनु भएको हो। सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो। गीतमा सेनाको तालिम, युद्ध कौशल र ड्रोन दृश्यहरू समावेश गरिएको छ। 3 दिन अघि सार्वजनिक भएको यो गीत हालसम्म 2 लाख बढीले हेरिसकेका छन्।

चालु आर्थिक वर्षको 10 महिनामा 45 अर्ब भन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 वटा परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रूपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 वटा परियोजनामा 22 अर्ब रूपियाँ भन्दा बढी, पर्यटन क्षेत्रका 189मा करिब 12 अर्ब 54 करोड रूपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 वटा परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधार 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 वटा परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 वटा परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ। युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएका मध्ये करिब 67 करोड 19 लाख रुपियाँ भन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ। महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार तोकिएको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड बढी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड रुपियाँ भन्दा बढी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढेको जनाइएको छ। अब खबर फटाफट। बाँकेको कोहलपुर र राप्ती सोनारी पालिकाका 806 जना भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई लाल पूर्जा वितरण। लाल पूर्जा वितरणबाट 5 करोड 80 लाख बढी राजस्व संकलन। जग्गा प्राप्तिका लागि 60,000 आवेदन दिएकोमा 53,700 जनाको आवेदन दर्ता। मुस्ताङका बारागुङ मुक्ति क्षेत्र घरबजोङ र थासाङ पालिकामा चौरी र भेडा च्याङ्ग्रामाथि वन्यजन्तुको आतंक। 4 वर्ष यता 68 घरधुरीका 239 पशुधन हिउँ चितुवा चितुवा र ब्वासोले मारेपछि पीड़ित किसानलाई अन्नपूर्ण संरक्षण क्षेत्रको 25,21,000 राहत वितरण। कैलालीको धनगढ़ीमा सुदूरपश्चिम कचहरी 2083 सम्पन्न। शिक्षा स्वास्थ्य पर्यटन कृषि रोजगारी पूर्वाधार सुरक्षित आप्रवासन र सुशासनका विषयमा साझा विकास दृष्टिकोण तयार पारेर नयाँ बजेटमा पनि समेटिने। दैलेख 825 को मालाचौरको खुर्रा खोलामा 2 वर्षभित्र सक्नुपर्ने काम 4 वर्षदेखि अलपत्र हुँदा स्थानीयलाई शास्ति। 2079 जेठमा 6 करोड 38 लाखको ठेक्का लागेकोमा ठेकदारले 81 लाख लिइसक्दा काम 12% मात्रै। म्याग्दीको बेनी नगरपालिका 5 गाजनेमा स्याउ खेती परीक्षण सफल भएपछि पहिलो पटक व्यावसायिक स्याउ खेती शुरू। करिब 30 रोपनी क्षेत्रफलमा रेड डेलिसियस गाला लगायतका जातका स्याउ रोपियो। मध्य पहाड़ी राजमार्गमा पर्ने रुकुम पश्चिमको चौरहजारी खण्ड 20 दिनका लागि बन्द। चौरहजारी 3 को शालापाखा मुसिकोट खण्डमा ढलान गरिँदै। काठमाडौँमा जेठ 15-22 गतेसम्म हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कसप आयोजना हुँदै 75 भन्दा बढी मुलुकका लेखक कवि अनुवादक चलचित्रकर्मी तथा कलाकारको सहभागिता। कविता छलफल कार्यशाला र सांस्कृतिक प्रस्तुति सहित कार्यक्रम सञ्चालन हुने। र पुरुषोत्तम महिना शुरू भएसँगै मत्स्यनारायण मन्दिरमा भक्तजनको भीड। हरेक 3 वर्षमा लाग्ने 1 महिनासम्मको मेलाका कारण काठमाडौँको चन्द्रगिरी नगरपालिका 9 को मत्स्यनारायण मन्दिरमा दर्शनार्थीको घुइँचो।

प्रकाश सपूत र मेलिना राईले गाउनुभएको मिठो गीत हामीले सुन्यौँ। अब भने हामी त्रिवेणी कार्यक्रममा मिठा मिठा गीतहरू सुन्नेछौँ र मिठा मिठा गीतहरूको साथमा मैले केही रिपोर्टहरू पनि तपाईँहरूको साथमा राख्दै जानेछु। सम्पूर्ण श्रोतालाई कार्यक्रम त्रिवेणीमा स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। आउनुहोस् अब भने कार्यक्रममा आजको रूपरेखा के छ त? आज भने मैले वान आरजेयरको इन्टर कम्पनी कफी मर्निङ जस्तै त्यो पनि सेलरोटी एन्ड चटनी कम्पिटिसन भएको थियो। वान आरजेयर लेडिजहरूको इन्टर कम्पनी सेलरोटी एन्ड चटनी कम्पिटिसन मेकेन्जी ड्राइभ कम्युनिटी सेन्टरमा भएको थियो र यसमा धेरै कम्पनीहरूले भाग लिएका थिए र ती कम्पनीहरू फर्स्ट सेकेन्ड थर्ड पनि भइसकेका छन्। यसको रिजल्ट पनि तपाईँहरूले सुन्न सक्नुहुनेछ। आउनुहोस् अहिलेको लागि भने हामी अर्को एउटा साङ्गीतिक विश्राम लिउँ।

0: बीएबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ त्रिवेणी कार्यक्रममा। त्रिवेणी कार्यक्रमको यो पहिलो घण्टा हो। आउनुहोस् अब भने हामी आजको यस कार्यक्रमलाई अघि बढाउनको लागि हामी यो रिपोर्ट सुनौ।
1: ब्याकग्राउन्डमा एकदमै हल्ला छ दिदी बहिनीहरू, सबैजना आफ्नो सिटबाट उठिसक्नु भएको छ। सायद यहाँहरूले ब्याकग्राउन्डमा पनि केही हल्ला सुन्न सक्नुहुन्छ, तर मैले इन्डिभिजुअल यहाँहरूलाई कुराकानी गर्नको लागि असमर्थ भएको छु। श्रोता, उहाँहरूको आफ्नै रमाइलोपन छ, उहाँहरूको आफ्नै सुख दुःख छ। अनि आज साँझ वान आरजेआरले बिलेटेड नेपाली न्यु इयर मनाउँदैछ, तयारीको लागि पनि उहाँहरू एकदमै व्यस्त व्यस्त भइरहेको अवस्थामा अब हामी सेलरोटीको कुराकानी गरौँ। श्रोता, आज वान आरजेआर लेडिज इन्टर कम्पनी सेलरोटी एन्ड चटनी कम्पिटिसन मेकेन्जी ड्राइभ कम्युनिटी सेन्टरमा सम्पन्न भइसकेको छ। म अहिले यही कम्युनिटी सेन्टरमा छु। यहाँ उपस्थित हुनुभएका धेरै दिदीबहिनीहरूको ब्याकग्राउन्डमा हल्ला पनि तपाईँले सुन्दै हुनुहुन्छ होला। यस कम्पिटिसनमा 5 टिमले भाग लिएका थिए, यानि कि 5 कम्पनीहरूले कम्पिटिसनको भनौँ न महत्त्वपूर्ण पक्ष भनेको सेलरोटी राम्रो मिठो मात्र भएर पनि हुँदैन। प्राय सबै टिमले बनाउनु भएको सेलरोटी हेर्दा निकै राम्रो र खाँदा पनि सफ्ट अनि क्रन्ची, स्वाद पनि त्यत्तिकै मिठो थियो र साथमा डेकोरेसनले पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका उगर्छ। र सेलरोटी कस्तो भाँडोमा कसरी डिस्प्ले गरिएको छ यो नै मेन पार्ट हो जस्तो लाग्छ। र सेलरोटी बाहिरबाट हेर्दा राम्रो रातो अनि गोलो सेपमा काँडा भएको मात्र राम्रो हुँदैन, सेलरोटीको भित्री लेयर पनि कस्तो छ त, अनि कस्तो तरिकाले पकाइएको छ, घिउ तेल पनि फ्रेस तेल होइन, घिउमा पकाएको सेलरोटी खान बित्तिकै त्यसको स्वाद थाहा पाउन सकिन्छ। अनि श्रोता, जजले गर्ने काम पुरा भइसकेको छ। आउनुहोस् अब सबैभन्दा पहिला त हामी रिजल्ट सुनौ, अनि रिजल्ट सुनिसकेपछि अब दिदीबहिनीहरूसँग म केही समय उहाँहरूको अनुभवहरू सेयर गर्नेछु। यसै क्रममा सियो मेम साहिबबाट सेलरोटीको महत्त्व साथै सेलरोटी पकाउनु हुने दिदीबहिनीहरूलाई शुभकामना दिनुभएको छ।

0: 2IC, Honeywala 2IC and CSM Bahini for all the support that they've given to each team that's entered today. And a big thank you to GMDB for her support and guidance, but also for arranging what are truly wonderful prizes. We'll very much look forward to the results, but thank you again and good luck.
1: सिओ मेम साहेब पछि भने जेएमनी बहिनी, जेएमनी बहिनीले पनि हाम्रा दिदी बहिनीहरूलाई शुभकामना दिनुभएको छ।
2: हजुर, गोकुल भाइ जति पनि एडमिन कामहरू चाहिँ बिचरा भाइले चाहिँ गर्नुभएको थियो होइन। बहिनीहरू, आई नो इट्स रियली हार्ड होइन, अब प्रिपरेसन भन्ने कुरा आज एक दिनको मात्र हुँदैन, तुरुन्तै मिटिङ राखेर गरिसक्नु पर्थ्यो। आई नो इट टुक लाइक 2 मन्थ्स तपाईँको मेन्टली प्रिपेयर्ड, अब खानादेखि लिएर सबै होइन के बनाउने त्यो गर्नुभएको थियो। त्यसको लागि चाहिँ तपाईँहरू 6 कति 10 जना बहिनीहरूलाई चाहिँ थ्याङ्क यू सो मच, अनि त्यसैमा कम्पनीबाट सपोर्ट गर्ने दिदी बहिनीहरूलाई पनि थ्याङ्क यू सो मच है। अघि मेम साहबले भन्या चाहिँ अब हाम्रो कल्चर मेन्टेन हुँदैछ, यसरी नै हामी मेन चाहिँ कल्चर, अनि त्यसैमाथि सबभन्दा ठुलो चाहिँ मलाई चाहिँ बन्डिङ लाग्छ बहिनीहरू, यसरी नै हामीले बन्डिङ क्रिएट गर्ने हो। थ्याङ्क यू सो मच भन्न चाहन्छु। थ्याङ्क यू।
1: अब भने यो रिपोर्टलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लियौँ र त्यसपछि भने कार्यक्रममा फेरि पनि हामी त्यही विषयलाई अगाडि बढाउँदै जानेछौँ। अहिलेको लागि भने म तपाईँलाई सुनाउँदैछु यो गीत।

0: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ।
1: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
0: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ।

0: कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
1: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
0: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

0: तपाईँ अहिले कार्यक्रम त्रिवेणीमा हुनुहुन्छ। कार्यक्रम त्रिवेणीको यो पहिलो घण्टा हो। अब रिजल्टको लागि वान आरजेर युनिट वेलफेयर अफिसर WHU गोकुल छेत्री भाई, उहाँबाट हामी रिजल्ट सुनौ। कुन कुन टिमले सेलरोटीमा अथवा अचारमा जित्न सफल भयो त अब हामी रिजल्ट सुनौ।
1: When I say sell roti category, I will start from third place, second place and first place. I will call out the name as well by company who took participate on these categories. Okay, let's move forward. Any guesses on the third place? No. Okay, so third place in the sell roti category goes to B company, Britsia Thapa. Now second place for the sell roti goes to SQ company. First place goes to, in the sell roti category, C company. And starting from third place. The third place, chutney category goes to C company. Now the second place. Second place on the chutney category goes to HQ company. Okay. The winner of the chutney category goes to B company.
2: अब भने वान आर्जरको इन्टर कम्पनी सेलरोटी एन्ड चटनी कम्पिटिसनमा सी कम्पनी सेलरोटीमा नम्बर वानमा आउन सफल हुनुभएको छ। बहिनी, तपाईँहरूलाई ह्युज कङ्ग्रेचुलेसन।
3: थ्याङ्क यू सो मच दिदी, धन्यवाद।
2: तपाईँहरूको एकदमै क्रिएटिभ आइडिया त छँदैछ सबै कम्पनीको दिदी बहिनीहरूको। अझ विशेष गरेर तपाईँहरूको सेलरोटी चाहिँ थ्री कलरमा थियो, एउटा कोदोको, एउटा मकैको अनि एउटा चामलको है। यो कोदोको र चामलको, चामलको त नर्मल नै हुन्छ, कोदो र मकैको सेलरोटी कसरी बनाउनु भयो बहिनी?
3: हजुर दिदी, म चाहिँ सी कम्पनीको ट्वाइसी परेँ दिदी, सबिना। अनि हाम्रोमा चाहिँ एकदम यहाँ रोटी एकदम पर्फेक्ट हाल्नुहुने बहिनी असुना बहिनी हुनुहुन्छ, उहाँले चाहिँ बिचरा प्रिपेयर गर्नुभएको, उहाँलाई सोद्धा राम्रो होला दिदी। हजुर,
2: बहिनीको पुरा नाम के होला?
4: मेरो इच्छा तुम्बापुराई।
2: ओके बहिनी, यो कोदो र मकैको रेसिपीको लागि बताइदिनुहोस् न।
4: अब रेसिपी त एउटै हो, चामलमा गरे जस्तै कोदोमा पनि चिनी घिउ त्यसरी नै गरेर गर्ने हो। ब्याटर चाहिँ झनै सेम नै हुन्छ, त्यो पकाउँदा नि त्यही सेम नै हुन्छ।
2: ओके, अनि कोदोको पिठोमा जसरी अब चामलको पिठोको ब्याटर बनाउँछौँ त्यसरी नर्मल बनाउनु भयो?
4: नर्मलै हो हजुर।
2: अनि केमा पकाउनु भयो, घिउमा कि तेलमा?
4: घिउमा पकाउ।
2: ब्याटर कति लामो समयसम्म राख्नुपर्छ रेडी बनाएपछि?
4: खासै धेरै त पर्दैन, त्यही 1.5 घन्टा जस्तो भिजाएर बनाएर राख्ने हुन्छ। हजुर,
2: तपाईँको अनुभवमा चामल मकै र कोदोको रोटी हाल्दा कुन चाहिँ बढी सजिलो हुन्छ?
4: मलाई चाहिँ चामलै सजिलो लाग्छ, तर अब रोटी चाहिँ पहिले हामी अब गाउँमा हुर्किएको है, अब पहिले सुरुमा त चामलको भन्दा पनि मकैहरूको रोटी खाइन्थ्यो, अनि मकै कोदोको रोटी, अनि त्यही अब यस्तो कम्पिटिसनको बेलामा अब यस्तो त्यो बनाउँदाखेरि ठिक होला भनेर चाहिँ अब हामी सबैको सोच आयो, अनि दिदीहरूले पनि हेल्प गर्नुभयो, त्यही भएर त्यही त्यस्तै नै गरेको दिदी।
2: सबै गरेर तपाईँहरूले यो 3 थरीको रोटी आज कतिवटा हाल्नुभएको थियो बहिनी?
4: हामीले धेरै हालेन किनभने कम्पिटिसनको लागि हाम्रो 12 मात्रै थियो हाम्रो डिस्प्लेमा, त्यही भएर त्यही अलिअलि गरेर त्यस्तै 15-20 जस्तो चाहिँ बनाएको थियो होला दिदी।
2: बहिनी, वान्स अगेन तपाईँहरूलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन है। अब नेक्स्ट टाइम पनि तपाईँहरू अर्को आइडिया लिएर आउनुहुन्छ होला?
4: हजुर, अभियसली आउँछु, रमाइलो भइरहेछ। तर यो एउटा रोटी चटनी कम्पिटिसन पनि हाम्रो पल्टनमा गरिआएको कुरा, त्यही भएर एभ्री इयर होस् भन्ने नै चाहना छ हाम्रो।
0: यो रिपोर्टलाई एकैछिन यहीँ रोकेर हामी साङ्गीतिक विश्राम लिउँ, गैरा घरे काइलीमा जाउँ होइन। यो नेपाली चलचित्र मिज्जुको गीत हो गैरा घरे काइलीको प्रस्तुति, अब म तपाईँ समक्ष राख्दैछु।

बीएबीएस कर्क रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा तपाईँलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्। अहिलेको लागि भने हामीलाई प्राप्त भएका केही सूचनाहरूमा अब नेपाल कप 2026 फिक्स्चर पनि तपाईँहरूले सुन्दै आइरहनु भएको छ श्रोता। यस वर्षको नेपाल कप फाइनल भने क्विन्स एभेन्यू ओल्ड सर्टमा शनिबार 4 जुलाईमा हुँदैछ र 4 जुलाईमा बिहानको 9 बजेदेखि नै लेडिजहरूको भलिबल हुनेछ, भेटरानहरूको काठमाडौँ कप पनि हुनेछ र त्यसपछि भने नेपाल कपको फाइनल कुन कुन टिममा हुन्छ त हामी भन्दै जानेछौँ। र ग्रुप स्टेज खेल भने जुनको 1 तारिकदेखि फर्स्ट ग्रुप म्याच हुँदैछ वान आर्जरको फोक्सटनमा सोमबार 1 जुनको बिहानको 9 बजेदेखि 11 बजेसम्म हुनेछ। के कस्तो रिजल्ट हुनेछ जानकारी गराउँदै जानेछौँ। र अन्य विभिन्न युनिटहरूमा पनि नेपाल कपको ग्रुप स्टेजका खेलहरू हुनेछन्। अनि त्यसपछि भने क्वार्टर फाइनल स्यान्डर्समा हुनेछ श्रोता, क्वार्टर फाइनलको 2 म्याचहरू स्यान्डर्समा हुनेछ, आरएमए स्यान्डर्समा। नेपाल कपको फाइनल भने क्विन्स एभेन्यू ओल्ड सर्टमा हुनेछ, तपाईँहरू पनि आउन सक्नुहुनेछ क्विन्स एभेन्यू ओल्ड सर्टमा। त्यहाँ विभिन्न किसिमका आउटसाइड एजेन्सिजहरूको स्थलहरू अनि त्यस्तै गरी तपाईँहरूलाई एन्टरटेनमेन्ट प्याकेजको लागि नयाँ पुराना सबै गायक गायिकाहरूको पनि त्यहाँ उपस्थिति रहनेछ। तपाईँका आफन्तजन इष्टमित्रहरूसँग भेटघाट हुन नसकेको अवस्थामा पनि त्यो दिनमा विशेष गरेर तपाईँहरू एकै ठाउँमा भेटेर रमाइलो गर्न सक्नुहुनेछ। एउटा पिकनिक टाइपको डे पनि हो नेपाल कप। अनि गोर्खा ब्रिगेडका तपाईँका पुराना पल्टनका दाजुभाइ दिदीबहिनीहरू, नम्बरीहरू अनि आफन्तजनहरू, इष्टमित्रहरू अनि भान्जा भान्जीहरू सबैको लागि हो, तपाईँहरू आउन सक्नुहुनेछ, इन्जोय गर्नुहोला। शनिबार 4 जुलाईको दिनमा क्विन्स एभेन्यू ओल्ड सर्टमा हुँदैछ बिहानको 9 बजेदेखि नै। अनि त्यहाँ विभिन्न किसिमको एन्टरटेनमेन्ट प्याकेजहरू पनि छँदैछन्, स्पोर्ट्सहरूमा पनि तपाईँहरू एकदमै फ्रिली इन्जोय गर्न सक्नुहुनेछ।

0: BFBS गोरखा रेडियो। 40 वर्ष अगाडि एउटा संस्थाको जन्म भएको थियो। यसको उद्देश्य थियो फौजी परिवारको लागि कल्याणकारी सहायता उपलब्ध गराउने। 40 वर्ष पश्चात आज यो संस्था हाइव जनसशक्त बनेको छ। फौजी समुदायका हजारौं सदस्यलाई सहयोग पुर्याउँदैछ। प्रत्येक दिनको प्रत्येक क्षण कल्याणकारी जानकारी प्रदान गर्नमा व्यस्त छ र अब यो संस्था MOD सम्बन्ध जानकारीको लागि आधिकारिक माध्यम बनेको छ। वास्तवमै गत 4 दशक एकदमै व्यस्त रह्यो हाइवको लागि र अब अगाडिको अर्को 4 दशक अझ सशक्त रूपमा व्यस्त रहने अठोट छ यसको। हाइवले तपाईँलाई कसरी मदत गर्न सक्छ भनेर जान्नको लागि यसको अनलाइन खोजी गर्न सक्नुहुन्छ आर्मी हाइव, RAF हाइव वा RN फोरममा गएर।
1: यो BFBS गोर्खा रेडियो हो।

0: सबिना बहिनी, तपाईँ अब यो सेलरोटीमा एकदमै तपाईँको कम्पनी विनर भयो, अब नेक्स्ट इयरको लागि कस्तो प्लानमा हुनुहुन्छ?
1: अब यो इयरमा पनि एकदम राम्रो भन्न चाहन्छु दिदी, बिचरा बहिनीहरू चाहिँ एक साथ एक हुनुहुन्छ कम्पनीमा, तर यो कोदोको मकैको अनि चामलको कन्सेप्ट चाहिँ उहाँकै नै हो भन्नुपर्दाखेरि, मेरो चाहिँ होइन दिदी। अनि अब नेक्स्ट कम्पिटिसनमा चाहिँ अब योभन्दा अलिक फरक गर्न चाहिँ ट्राई गर्नुपर्ला दिदी।
0: हजुर, र त्यसै गरी चटनीमा पनि तपाईँको कम्पनीबाट थर्ड प्राइज। बहिनी तपाईँको नाम के पर्यो?
2: नमस्ते, म असिना राणा लिम्बू, मेरो हस्बेन्ड विशाल वने।
0: बहिनी वान्स अगेन तपाईँलाई ह्युज कङ्ग्रेचुलेसन, तपाईँ चटनीमा पनि थर्ड पोजिसनमा आउनु सफल हुनुभयो। के को चटनी बनाउनु भएको थियो बहिनी?
2: मैले चाहिँ इस्कुसको चटनी बनाएको थिएँ एउटा चाहिँ, अनि एउटा चाहिँ नेवारी छोइला बनाएको थिएँ, किनभने हाम्रो थिम चाहिँ न्यु इयरको थियो नि त, त्यही भएर चाहिँ एउटा चाहिँ, किनभने इस्कुस चाहिँ हामीले पहाडतिर सबैतिर पाउँछ, सबैले खान मिल्छ, अनि छोइला चाहिँ हाम्रो पक्का अब न्यु इयरमा त जात्राहरू हुन्छ, त्यही भएर मैले चाहिँ एउटा चाहिँ चिकन छोइला बनाएको थिएँ।
0: वाउ, है कस्तो यो कन्सेप्ट होइन, यसको लागि कत्तिको तयारी गर्नु पर्यो, कतिको होमवर्क गर्नु पर्यो, कतिको क्रिएटिभ माइन्डबाट, पक्कै पनि यस्तो राम्रो डेकोरेसन सहित तपाईँहरूले सेलरोटी कम्पिटिसनमा तपाईँहरू विनर पनि हुनुभएको छ, यो कति टाइम लाग्यो बहिनी? यो एक दुई हप्ता त यसको लागि त होमवर्क गर्नै पर्थ्यो होला।
2: हजुर दिदी, हामीलाई चाहिँ टाइम चाहिँ हल्का लागेको थियो, तर हामी सबैजना दिदी बहिनीहरू सबैजना दिदीहरूले हेल्प पनि गर्नुभयो, अनि हामीले चाहिँ एज अ नेपाली भएर के जाने त नेपाली न्यु इयर, पक्का हामी चाहिँ नेपाली थिममा गएर नेपाली न्यु इयरको थिममा गऱ्यौँ दिदी।
0: ओके, आज बेलुकी तपाईँहरूको नेपाली न्यु इयर पार्टी नै छ, पक्का आज तपाईँहरू अब चटनी र सेलरोटीमा फर्स्ट र चटनीमा थर्ड पोजिसनमा आउन सफल हुनुभयो, र बाँकी समय पनि इन्जोय गर्नुहोला। थ्याङ्क यू,
2: धन्यवाद दिदी, धन्यवाद हजुरहरू पनि न्यु इयर सेलिब्रेट गर्नुहोला, ह्याप्पी न्यु इयर हाम्रो नेपाली न्यु इयर, धन्यवाद,
0: ह्याप्पी न्यु इयर।
2: हजुर, ह्याप्पी न्यु इयर दिदी,
0: ह्याप्पी न्यु इयर बहिनीहरू,
2: थ्याङ्क यू।

तपाईँ अहिले कार्यक्रम त्रिवेणीमा हुनुहुन्छ। कार्यक्रम त्रिवेणीको यो पहिलो घण्टा हो। अब यो कार्यक्रमको पहिलो घण्टालाई समापन गर्नको लागि म तपाईँलाई अर्को एउटा सुमधुर गीत सुनाउँछु र समाचारपछि कार्यक्रमको दोस्रो घण्टामा पनि आज वान अर्जर लेडिजहरूको सेलरोटी एन्ड चटनी कम्पिटिसन भएको थियो, यो विषयमा तयार पारिएको रिपोर्ट तपाईँले सुन्न सक्नुहुनेछ।

0: Pilain Buddy.
1: On air.
0: Appmaa.
1: Ani smart speaker ma bunhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: पौडेलले प्रधानमन्त्री वरेन्द्र शाहमाथि संसदलाई जानी जानी उपेक्षा गरेको गम्भीर आरोप लगाउनु भएको छ। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा महामन्त्री पौडेल
4: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नु भएको छ, त्यसैले संसदीय व्यवस्था भित्र यो ढङ्गबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन त उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कयौँ प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन, जानी जानी भइरहेको छ। हुँदा हुँदा सर्वमान्य सिद्धान्त के हो भने छजनाको समितिमा तिनजनाले बहुमत पुग्ने स्थिति बनाउनु भएको छ। संसारमा यस्तो कहीँ पनि हुँदैन।
3: नेकपा एमालेका नेता प्रदीप ग्यावालीले मुलुक निर्वासित अधिनायकवादतर्फ अघि बढ्ने जोखिममा रहेको टिप्पणी गर्नुभएको छ। मदन आश्रित स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा नेता ग्यावालीले वर्तमान राजनैतिक अवस्थाले लोकतान्त्रिक प्रणालीका आधारभूत मूल्य र संस्थामाथि प्रश्न उठाएको दावी गर्नुभयो।
5: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियोहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
3: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुल्होमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ। ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41 अर्ब 65 करोड रुपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रुपियाँसम्म पुग्ने गरेको छ। सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ। नेपाली सेनाले रेन्जर नामक ऱ्याप गीत सार्वजनिक गरेको छ। नेपाली सेनाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गीत अमलदार प्रताप मगरले गाउनु भएको छ। सेनामा रेन्जर भन्नाले तालिम प्राप्त विशेष लडाकु हो। गीतमा सेनाको तालिम, युद्ध कौशल र ड्रोन दृश्यहरू समावेश गरिएको छ। 3 दिन अघि सार्वजनिक भएको यो गीत हालसम्म 2 लाख बढीले हेरेका छन्। भारतले चिनी निर्यात सम्बन्धी नीतिगत व्यवस्थामा परिवर्तन गरी गएको वैशाख 30 गतेदेखि निर्यातमा प्रतिबन्ध लगाए पनि 8 महिनालाई पुग्ने चिनी मौजदात रहेको सरकारको दावी छ।
6: सरकारले अहिले उद्योगबाट उत्पादित मौजदातमा रहेको परिमाण र खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, साल ट्रेडिङ कर्पोरेशन लिमिटेडसँग झन्नै 8 महिनाको माग धान्ने अवस्था भएको बताएको छ। संघका अनुसार अहिले झन्नै 1,08,000 मेट्रिक टन चिनी उद्योगमै मौजदात रहेको छ। त्यस्तै बजारमा झन्नै 20,000 मेट्रिक टन चिनी मौजदात छ। बजारमा भाव बढ्न नदिन मन्त्रालयले अनुगमन निरन्तर गरिरहेको बताएको छ। कृषि मन्त्रालयले उन्नत जातका उखु मार्फत उत्पादनको दक्षता वृद्धि, नव प्रवर्धन, आधुनिक प्रविधिको प्रयोगका लागि किसानलाई सहजीकरण गर्ने गरी तयारी पनि थालेको छ। सरकारले दीर्घकालीन रूपमा चिनीमा आत्मनिर्भर हुन उत्पादनको प्रतिस्पर्धात्मक क्षमता वृद्धि गर्ने योजना बनाएको पनि स्पष्ट पारेको छ।
3: अफ्रिकामा फैलिएको इबोला संक्रमणलाई विश्व स्वास्थ्य संगठनले अन्तर्राष्ट्रिय सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगोमा कम्तीमा 80 जनाको मृत्यु भएको आशंका गरिएको छ भने सयौं मानिस संक्रमित भएको अनुमान गरिएको छ। कंगोका स्वास्थ्य मन्त्री स्यामुएल मुलाम्बा
2: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population, that caused the Ebola outbreak to escalate.
7: Thanks.

बीएबीएस रेडियोबाट तपाईँ हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा तपाईँलाई स्वागत गर्दै न्यानो अभिवादन म रूपा राणाको। कार्यक्रम त्रिवेणीमा हामी विविध विषयमा चर्चा गर्छौँ। कहिले स्वास्थ्य सम्बन्धी प्रसङ्गमा चर्चा गर्छौँ, कहिले भने हामी जीवन उपयोगी प्रसङ्गहरूमा चर्चा गरिरहेका हुन्छौँ। त्यस्तै गरी गोर्खा ब्रिगेडका विभिन्न युनिटहरूमा भएका केही रिपोर्टहरू पनि हामी तपाईँहरूको साथमा चर्चा गर्छौँ। आज पनि यसै क्रममा तपाईँहरूले सुन्न सक्नुहुनेछ अथवा सुन्दै पनि आइरहनु भएको छ। कार्यक्रमको पहिलो घण्टादेखि नै तपाईँहरूले सुन्नुभएको विषय हो आज भने वान अर्जर लेडिजहरूको सेलरोटी एन्ड चटनी कम्पिटिसन भएको थियो। अब यो विषयमा सेलरोटी भन्न बित्तिकै टिपिकल नेपाली खाना हो, हाम्रो चाडपर्व रीतिरिवाज, हाम्रो संस्कार संस्कृति र कुनै पनि ग्यादरिङहरूमा पनि आजभोलि त हुन त अब पहिले चाडपर्वमा मात्रै सेलरोटी खाइन्थ्यो भने आजभोलि तपाईँ हामीले जुनसुकै पार्टी फङ्सनमा पनि प्राय गरेर सेलरोटी खाइरहेका हुन्छौँ र सेलरोटीको महत्त्व आफ्नो ठाउँमा छँदैछ र यो विषयमा हामी चर्चा गर्दै जानेछौँ। अहिलेको लागि भने स्वीकार्नुहोस् यो मिठो गीत।

0: भएको छैन।
1: हजुर, आउनुहोस् अब भने कार्यक्रम त्रिवेणीको दोस्रो घण्टामा पनि हामीले सेलरोटी र चटनी कम्पिटिसनको रिपोर्ट सुनिरहेका छौँ। अब यही रिपोर्टलाई हामी अघि बढाउँ।
2: वान हजार बी कम्पनीबाट रोटी एन्ड चटनी कम्पिटिसन 2026 तपाईँहरू ओभरअल विनर हुनुभयो। कङ्ग्रेचुलेसन
3: दिदी, थ्याङ्क यू सो मच।
2: चटनीमा पनि तपाईँहरू ओभरअल फर्स्ट आउनुभयो होइन, अनि सेलरोटीमा चाहिँ थर्ड हुनुभयो।
3: दिदी, यो चाहिँ टिम वर्क हो भन्नुपर्छ होइन। अब कसरी प्रेजेन्ट गर्छ त्यसमा पनि भर पऱ्यो। मेन भनेको अब टेस्ट हुनु पऱ्यो होइन, टेस्टी हुनु पऱ्यो र प्रेजेन्टेसन त्यो गर्दाखेरि जो हामीले पनि एकदमै हल्का प्लानिङहरू कन्सेप्टहरू रेडी गरेका थियौँ योभन्दा अगाडिदेखि नै होइन। त्यसको रिजल्ट चाहिँ आज एकदमै राम्रोसँग आयो, एकदम खुसी छौँ दिदी।
2: पक्कै पनि यो खुसियाली हामीले सेयर गरिसकेका छौँ, हाम्रा आदरणीय श्रोताहरूले थाहा पाइसक्नु भएको छ। र यो तपाईँहरूको जुन हामीले देखिरहेका थियौँ डेकोरेसनको थिम, डेकोरेसनको लागि सजावट गर्नको लागि धेरै सानो सानो चिजहरू, एकदमै महत्त्वपूर्ण नेपालको भ्याल्यु गर्ने चिजहरू पनि थिए, यो कहाँबाट सङ्कलन गर्नुभयो?
3: यो रोटी चटनीलाई चाहिँ प्रेजेन्ट गऱ्यौँ होइन, र आज चाहिँ हाम्रो पल्टन घरमा कसरी सेलिब्रेट गरिँदैछ त भन्ने जुन कन्सेप्ट हो त्यसैलाई नै एउटा सिम्पल वे हो। तर सिम्पल भन्दैमा फेरि धेरै कुराहरू त्यहाँ होइन दिदी, हजुरले पनि देखिहाल्नुभयो, धेरै कुराहरूलाई विचार गरेर राख्नुपर्ने हुन्छ। जे होस् टिम वर्क भन्न रुचाउँछु, र विशेष गरिकन हाम्रो पार्टिसिपेट गर्नु हुने बहिनीहरू दुईजना, मुना बहिनी, वृक्षा बहिनी र हाम्रो साबी बहिनी, उहाँलाई पनि धेरै धेरै धन्यवाद। र साथै हाम्रो ड्रिम टिम सिनियर लेडिजहरूलाई पनि थ्याङ्क यू सो मच भन्न चाहन्छु, एकदमै उहाँहरूले चाहिँ हेल्प गर्नुभएको हो। सो हजुर, त्यही नै हो दिदी।
2: बहिनी, तपाईँहरू सबैलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु, र तपाईँहरू एकदमै बिजी हुनुहुन्छ र बेलुकीको न्यु इयर पार्टी छँदैछ, इन्जोय गर्नुहोला। बिलेटेड ह्याप्पी न्यु इयर।
3: हजुर, हुन्छ दिदी, पछि भेटौँला है। थ्याङ्क यू।

0: भनिन्छ हामीले जीवनमा जे जति गर्छौ त्यसमा कोही न कोही त माध्यम बनेकै हुन्छन्। त्यसैले आपसी सञ्जाल अति नै महत्त्वपूर्ण छ, जसले हामीलाई अन्य मानिस तथा अवसरहरूसँग जोड्ने काम गर्छ। मिलिट्री कोवर्किङ नेटवर्क यस्तै एउटा सञ्जाल हो, जस मार्फत फौजी जीवन साथीहरूले आफ्नो लागि एक स्वतन्त्र एवं व्यावसायिक जीवनको निर्माण हेतु मदत पाउन सक्छन्। वार्षिक 30 पाउन्ड शुल्क तिरेर तपाईँ पनि यसको सदस्य बन्न सक्नुहुन्छ अनि यहाँ उपलब्ध विभिन्न संघ संस्थाहरूसँग जोडिएर आफ्नो व्यावसायिक भविष्य निर्माणको लागि आवश्यक कला कौशल सिक्नुका साथै व्यक्तित्व विकासका अवसरहरूको पनि फाइदा लिन सक्नुहुन्छ। थप विवरण एवं सदस्यताको लागि हेर्नुहोस् militarycoworking.uk।
1: यो BFBS कुल कार्यक्रम हो।

0: त्यस्तै गरी आजै केनियाको थिम भर्खरै वान एर्ज केनियाबाट आइरहेको अवसरमा यो सेलरोटीको डेकोरेसन भनौँ होइन, सेलरोटी र चटनीको डेकोरेसनमा केनियाको थिम थियो। बहिनीहरू तपाईँहरू कुन कम्पनीबाट हुनुहुन्छ?
1: हामी चाहिँ एक कम्पनी हो। दिदी नमस्ते, मेरो नाम चाहिँ भूमिका हो, म चाहिँ एक कम्पनीबाट।
2: नमस्ते, म चाहिँ निकी गुरुङ, म पनि एक कम्पनीबाट।
0: ओके बहिनीहरू, तपाईँहरूले यो पार्टिसिपेट गर्नुभयो, तपाईँहरूको पोजिसन जेसुकै भए पनि होइन भाग लिनु नै सबैभन्दा ठुलो कुरो हो। अनि यी सबै यो केनिया र नेपालको अनि युकेको तिनवटा देशलाई मिक्स गरेर तपाईँहरूको डेकोरेसन थियो, कसरी बनाउनु भयो?
1: यसमा चाहिँ हामी के भन्नु चाहिँ हामी चाहिँ नेपालबाट हो, त्यही भयो। त्यसको लागि हामी अहिले युकेमा छौँ अनि हाम्रो हस्बेन्डहरू चाहिँ 3 महिनाको लागि केनिया जानुभएको थियो। त्यसको लागि उहाँहरूले उता केनियामा धेरै दुःख गर्नुभएको थियो अनि त्यसलाई नै मिस गरेर उहाँहरू आउनुभएपछि यही सेलिब्रेसन गर्ने भनेर बसेको छौँ दिदी। त्यही भएर हामीले चाहिँ 3 ठाउँको मिक्स गरेर चाहिँ गरेको हो दिदी।
0: है, अनि तपाईँहरूले के पकाउनु भयो आज?
1: मैले चाहिँ रोटी बनाएको हो, दिल्ली अचार।
2: मैले चाहिँ छोइला गिजरको छोइला बनाएँ अनि अर्को चाहिँ मुला र घरमै फलेको आलु। है, कसरी भने पर्पल आलु भन्छ होइन, त्यो जस घरको मिक्सचर पनि गर्ने भनेर त्यो चाहिँ बनाएको थिएँ। अनि छोइला चाहिँ प्लस गिजरको छोइला पनि नर्मल्ली खाइँदैन,
0: हजुर
2: गिजरको छोइला बनाएको
0: थिएँ। अनि यो डेकोरेसनको लागि यो जति पनि खुकुरीदेखि लिएर होइन यो हाम्रो नाङ्लो अनि डोकोहरू मैले थुप्रै देखेँ, अनि यो भल्भेटको कपडाहरू कहाँबाट ल्याउनु भयो?
1: यो चाहिँ हामीले दिदी हाम्रो अब हस्बेन्डहरू कता कता गइराख्नुहुन्छ, धेरै त हाम्रो नेपाली सामानहरू छ त्यसमा, अब केनियाको जिराफ भयो, खुकुरी त हाम्रो नेपाली पहिचान नै भइहाल्यो।
2: त्यस कम्पनीकै सबै दिदी बहिनीहरू
0: शर्मा, यस्तो एक्टिभिटिजमा अझै हामी यस्तो बनाउनुपर्छ भन्ने मनमा केही लागेको छ अलि एक्स्ट्रा बहिनीहरू?
2: फर्स्ट टाइम आएको हामी त है बहिनी र मेरो फर्स्ट टाइम इभेन्टमा पनि कहिले पनि आएको थिएन। धेरै कुरा सिक्यो अरू कम्पनी दिदीहरूबाट, कस्तो गर्नु पर्दो रहेछ, अलिकति इन्सपिरेसन मेबी नेक्स्ट इयर हामी अझै
0: बहिनीहरू तपाईँहरूलाई एकदमै ह्युज कङ्ग्रेचुलेसन। आज बेलुकी न्यु इयर पार्टी छ, इन्जोय गर्नु होला।
2: थ्याङ्क यू तपाईँलाई पनि,
0: ह्याप्पी बिलेटेड न्यु इयर।
2: थ्याङ्क यू।

0: बीएफबीएस कर्क रेडियोबाट तपाई हुनुहुन्छ कार्यक्रम त्रिवेणीमा। तपाईलाई पुनः कार्यक्रममा स्वागत गर्दै आउनुहोस्, अब हामी कार्यक्रमलाई अघि बढाउँ।
1: सिओ साहेब, वान अर्जरको सिओ साहेबले सम्पूर्ण दिदीबहिनीहरूलाई धन्यवाद दिनुभएको छ। अबको प्रस्तुतिमा हामी सुनौ।
2: साब्रु छरी अनि साब्रु अगाडि म कति खुसी लाग्यो आजको भाइ पक्कर भयो होइन भित्र यो भित्रहरूभित्र पनि हार्डवर्कको लागि सुरु म पक्का ठुलो धन्यवाद दिन्छु सबैले पक्का सबास हेरेर पनि के अरे हेडकोड कम्पनीको बुक कति राम्रो एकदम धेरै सिकायो के अरे रेड ब्ल्याक एन्ड ग्रिनको बारेमा के अरे स्पोर्ट कम्पनी तपाईँको डेप एकदम ग्रुमी थियो पक्कै मिठो यो दुइटा डेट मेरो फर्स्ट टाइम सरमा एक कम्पनीको जुराति मेरो फेभरेट हो के अरे खानीमा धेरै धेरै देख्यो पक्का खुसी लाग्यो जुरा सार्नुभएको सी कम्पनी तपाईँको तिनवटा किसिम के अरे सरमा मेरो फर्स्ट टाइम पक्कै माछु थियो फेरि पक्का मिठो खेलो खेलो सरमा मेरो फर्स्ट टाइम पक्का मिठो थियो सुभाष अनि अफकोर्स बधाई बी कम्पनी पक्कर सरवती अनि चट्नी दुइटा एकदम मिठो थियो सुभाष सबै सुभाष हामी खेलिबाट आउनुभएको अभियसली अनि न्यु इयर पनि आउनुभएको सो हामी सबै खुसी हुनु पऱ्यो अनि आज दिउँसो के अरे अहिले के अरे सरवती कम्पिटिसन बनाएको अनि दिउँसोमा हामी पक्क ठुलो सेलिब्रेसन गर्ने छौँ क्याम्पभित्र अनि सबै खुसी हुनु पर्ने म पनि आज एकदम ठुलो धन्यवाद दिन्छु अनि तपाईँको के अरे सपोर्ट यो के अरे पहिला बेला म पक्का जरुरी छ तपाईँको सपोर्ट दिन हामी काम गर्दैन जस कारण हरेक दिन हामी पक्का लक्यो हो किनभने नभए हाँसेपछि अनि के अरे के आउँछ अरू पहिला पहिला म हामी पक्का थाहा छौँ यो ठाउँभित्र हाम्रो फर्यो हो पक्का बाल्यो हो एकदम बाल्यो सो थ्याङ्क यू फाइनल थ्याङ्क यू टु द वाइफ्स कन्ट्री टु केट my long suffering and hard working wife GM Diddy and all members of the committee thank you for putting us together and giving us the opportunity to celebrate it's a wonderful day whether it's here with the wives and later for the new year and so let's all take this chance to celebrate thank you all very much
0: वान अर्जर लेडिज इन्टर कम्पनी सेलरोटी एन्ड चटनी कम्पिटिसन मेकेन्जी ड्राइभ कम्युनिटी सेन्टरमा सम्पन्न भएको छ। म रूपा राणा पनि बिदा चाहन्छु। नमस्ते, बाई।

0: सर्विस गोरखा रेडियो।
1: तपाईको जीवनलाई व्यवस्थित बनाउन तपाईलाई चाहिने जीवन कौशलहरू के हुन सक्छन्? आत्मविश्वास र आत्मसम्मान, लचिलोपन, चिन्ता र तनाव व्यवस्थापन गर्ने क्षमता, लक्ष्य निर्धारण। हजुर, यी सबै जरुरी कुराहरू हुन् जीवनको लागि र भेटरनहरूका लागि। यी अनि यस्ता थुप्रै जरुरी जीवन कौशलहरू सिक्ने थलो हो द वरियर प्रोग्राम। हाम्रो व्यक्तिगत विकासका प्रशिक्षणहरूले तपाईँको जीवनलाई व्यवस्थित बनाउनमा ठूलो मद्दत गर्छ। हामी अनलाइन साथै आवश्यक प्रशिक्षण सञ्चालन गर्छौँ, जस मार्फत तपाईँले विभिन्न जीवन उपयोगी कला कौशल सिक्नुका साथै आफ्नो व्यक्तिगत विकासको लागि चाहिने तालिम पनि लिन सक्नुहुन्छ। 5 आधा दिनको अनलाइन तालिम वा 3 पूरा दिनको आवश्यक तालिम लिएर आफ्नो समग्र व्यक्तित्व विकास गर्नका लागि इच्छुक हुनुहुन्छ भने आजै आफ्नो कदम चालिहाल्नुहोस् द वरियर प्रोग्राम तर्फ। यति मात्र होइन, प्रशिक्षण पश्चात पनि निरन्तर तालिमको अनुगमन हुनेछ अनि 12 महिनासम्म टेलिफोन मार्फत सहयोग उपलब्ध रहनेछ। यस बारे विस्तृत जानकारी तथा आवेदनको लागि हेर्नुहोस् warriorprogram.org.uk। BFES गोरखा रेडियो।

बीएबीएस कर्कारी रेडियोबाट आज कार्यक्रम त्रिवेणीमा कार्यक्रमको पहिलो घण्टा र दोस्रो घण्टामा यहाँहरूले सेलरोटी एन्ड चटनी कम्पिटिसनको बारेमा सुनिराख्नु भएको थियो र सेलरोटी भन्न बित्तिकै अब सेलरोटीको कम्पिटिसन के कस्तो तरिकाले भयो तपाईँहरूलाई पनि एकदमै रोचक लाग्यो होला र यहाँहरूले पनि सुन्नुभयो यो रिपोर्ट. विशेष गरेर सेलरोटी बाहिरबाट हेर्दा एकदमै रातो अनि काँडेदार भनौँ न अझ गोलो आकारमा पकाएर मात्रै हुँदैन, यसको भित्री लेयर कस्तो तरिकाले पाकेको छ त, अनि त्यस्तै गरी कम्पिटिसन भन्ने बित्तिकै यसलाई डेकोरेसन कस्तो भाँडोमा कसरी सजाइएको थियो त्यो पनि एउटा महत्त्वपूर्ण पार्ट हो. त्यसैले आज सेलरोटीको विषयमा यहाँहरूले सुन्नुभयो, सायद अब तपाईँहरू पनि आफ्नै तरिकाले विभिन्न सेलरोटी पकाउनुहुन्छ. आजभोलि त कोदोको सेलरोटी अनि त्यस्तै गरी मकैको सेलरोटी र चामलको पिठोको सेलरोटी त छँदैछ, यसको अलावा पनि अन्य विभिन्न परिकारहरू बनाएर खानुहुन्छ. तपाईँहरूले इन्जोय गर्नुहोला. आजको त्रिवेणी कार्यक्रम पनि यहीँ आएर पूरा भएको छ. हौस् त आदरणीय श्रोता, अर्को हप्ता भने हामी अन्य विविध विषयमा चर्चा गर्दै जानेछौँ. रेडियो सुन्दै गर्नुहोला. त्यतिन्जेलसम्मको लागि म पनि बिदा चाहन्छु. नमस्ते, बाई.

0: સૈન્ય સમુદાયમાં
1: મિલાય ભરી
0: ઓન એર
1: એપમાં
0: અને સ્માર્ટ સ્પીકરમાં બંધ હોસ
2: પ્લે બીએફબીએસ
1: યુ બીએફબીએસ ગોરખા રેડિયો હો
0: ગોરખા રેડિયો હો
3: महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन चार लेन पक्की पुलको टेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सड़क सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार सीएफसी जेभीले पुलसँगै निर्माण गरिने गाइड बन्डको नयाँ डिजाइन तथा भेरिएसन अर्डर स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार 3,77 करोड रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सड़क डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले भने निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ। बुटवलमा भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकार विरुद्ध प्रदर्शन गरेका छन्। सार्वजनिक जग्गा संरक्षणको नाममा वैकल्पिक व्यवस्था बिना बस्तीमा डोजर चलाइएको भन्दै नेपाल भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी सङ्घर्ष समिति रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। प्रदर्शनमा 22 भन्दा बढी जिल्लाबाट सहभागी भएका थिए। आयोजकले 30,000 भन्दा बढी भूमिहीन तथा अव्यवस्थित बसोबासी सहभागी भएको दावी गरेको छ। एमालेका महासचिव शङ्कर पोखरेलले हाल लोकप्रियतावादको आवरणमा अधिनायकवाद हुर्कँदै गएको भन्दै प्रतिवाद गर्न आह्वान गर्नुभएको छ। 33 मदन आश्रित स्मृति दिवसका अवसरमा काठमाडौँमा आयोजित कार्यक्रममा महासचिव पोखरेलले सो आह्वान गर्नुभएको हो। दिवसकै अर्को कार्यक्रममा एमालेका उपाध्यक्ष एवं संसदीय दलका नेता रामबहादुर थापा बादलले देशी विदेशी शक्तिहरूले एमाले र अध्यक्ष केपी शर्मा ओली विरुद्ध षड्यन्त्र गरेको दावी गर्नुभयो।
4: अध्यादेश तपाईँ हेर्नुहोस्, मन्त्री परिषदले गरेका निर्णयहरू हेर्नुहोस्, हाम्रो अध्यक्षको गिरफ्तारीलाई हेर्नुहोस्, उहाँमाथि लगाइएका मुद्दाहरूको प्रकृतिलाई हेर्नुहोस्। यी सबै के हुन् यी घटनाहरू? यी सबै घटनाहरू दास ढुङ्गा घटनाकै निरन्तरता हुन्। देशी विदेशी शक्तिहरूले जसरी नेकपा एमालेलाई सखाप पार्ने, समाप्त पार्ने जो अभियान सञ्चालन गरेका छन्, नेकपा एमाले र त्यसको नेतृत्वलाई चाहिँ त्यसको रक्षा गर्ने एउटा गम्भीर ऐतिहासिक जिम्मेवारी हाम्रो काँधमा आएको छ।
3: अर्का नेता प्रदीप गेवालीले मुलुक निर्वाचित अधिनायकवादतर्फ अघि बढ्ने जोखिममा रहेको टिप्पणी गर्नुभयो।
5: अब राष्ट्रिय राजनीति अलिकति अप्ठ्यारो मोडमा पुग्दै गरेको हामी देखिरहेका छौँ। नयाँ सरकार बनेको 50 दिन हुन हुन लागेको छ, तर दिन कस्तो हुन्छ भन्ने कुरा बिहानको बदलीले देखाइसकेको अवस्था छ। ट्रेड युनियन खारेज गर्ने प्रयत्न, सोभियोहरू खारेज गर्ने प्रयत्न, अध्यादेशबाट शासन चलाउने दुष्प्रयास, सुकुम्बासीहरूमाथि डोजर आतंक, श्रमजीवी वर्गहरूलाई दिइएका सामाजिक सुरक्षाका कुराहरूलाई क्रमशः कटौती गर्दै जाने प्रयास र निर्वाचित संस्थाहरू, संसद, राष्ट्रपति, न्यायालय जस्ता संस्थाहरूको अवमूल्यन मार्फत मोटामोटी दृश्य कस्तो देखिन्छ भने एउटा निर्वाचित अधिनायकतिर मुलुक अगाडि बढ्न खोजेको जस्तो देखिन्छ।
3: सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
6: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41,65 करोड रुपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रुपियाँसम्म पुग्ने गरेको छ। सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
3: प्रथम छायानाथ अल्ट्रा रेसमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ। मुगु कर्मरङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित रेस किमिनीबाट सुरु भएकोमा 33 किलोमिटर दूरी पुरा गरी पुलुमा समापन गरिएको छ। प्रतियोगितामा 12 महिला र 46 पुरुष गरी 58 जना धावक सहभागी भएका थिए। आयोजकका अनुसार प्रतियोगितामा सहभागी मध्ये 23 जना अन्तर्राष्ट्रिय मापदण्डका खेलाडी थिए, साथै 2 जना एलिट, 5 जना इन्टरमिडिएट, 9 जना एडभान्स तथा 7 जना एक्सपो वर्गका धावकको सहभागिता थियो। मुख्य अल्ट्रा रेससँगै स्थानीय स्तरमा 5 किलोमिटर दूरीको फन रन पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ।
2: यो BFBS गोर्खा रेडियो।

यस्तो राम्रो घरबाट माग्न आएका छन्, तँलाई चाहिँ के चाहिने हो? त्यत्रो ठुलो घर छ, गाडी छ, मान्छे एउटा कोठामा कोचिएर बसेका हुन्छन्, उनको त टुँडिखेल जत्रो बगैँचै छ। त्यस्तो घरबाट सम्बन्ध जोड्न आएपछि मान्छेको अहोभाग्यको कुरा हुन्छ, त भने नाइ भन्छस्। के छ तेरो विचार, हँ? आमा एकातिरबाट चिच्याई चिच्याई कराइरहनु भएको थियो। उहाँ मसँग बेखुसी हुनुहुन्छ, बेखुसी त हुनुहुन्छ, तर मेरो खुसीको अगाडि उहाँले त्यो खुसीलाई लत्याइदिनु भयो। तर कतै न कतै मनभित्र गुनासो पक्कै थियो। त्यही भएर त उहाँले छोरी, एउटै छोरो थियो उनीहरूको, त्यो एउटा छोरोको विवाहका लागि तिम्रो हात मागेका थिए, तिमीले अस्वीकार गर्यौ। कारण म बुझ्दिन, तर तिमीले त्यो घरमा विवाह गरेर गएको भए तिमीले जिन्दगीमा कहिले दुःख पाउने थिएनौ। निर्णय तिम्रो हो, तिम्रो निर्णयलाई म सम्मान गर्छु। बाबाले पनि यसो भनेर आफ्नो कुरा टुङ्ग्याइदिनु भयो। बाबाको पनि चित्त नबुझेको त स्पष्टै देखिन्छ, तर उहाँले मेरो खुसीको अगाडि आफ्नो गला अवरुद्ध भएको पनि लुकाउनु भयो, मेरो खुसीमै खुसी देख्नुभयो। तर आमाले भने प्याच प्याच सबैको अगाडि र एक्लैमा हरेक ठाउँमा गाली गर्नुभयो। त्यस्तो ठुलो घरबाट विवाहका लागि कुरो आउँदा विनिताले किन नाइ भनिन्? विनिताको मनमा के कुरा चलेको थियो? त्यस्तो धनी परिवारको छोरोले माग्न आउँदा सबै कुरालाई छोडेर अरू सबै चिजलाई लत्याएर त्यो खुसीलाई किन अँगालिनन् विनिताले? यी सबै कुराको जानकारी म तपाईँलाई दिनेछु। विनिताजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा म तपाईँलाई आज सुनाउनेछु। यात्रा जिन्दगीकोमा बस मन्दिराको अनुरोध छ, तपाईँ साथै बस्नुहोस्। सबै कुरा म बिस्तारै बिस्तारै तपाईँलाई पस्किँदै जानेछु।

आज बालाजुबाट बिनिताजीले लेखी पठाउनु भएको उहाँको जीवनको कथा हामी सुन्दैछौँ। बिनिताजी घरकी कान्छी छोरी हुनुहुन्छ। दाजु र बहिनी दुवैजनाले आफ्नो स्कुले जीवन काठमाडौँमा सिद्ध्याएर विदेश पढ्न जानुभएको। दुवैजनाले विदेशमा आफ्नो उच्च शिक्षा प्राप्त गरेर स्वदेश फर्किनु भएको। केही गर्नुपर्छ आफ्नै ठाउँमा आफ्नै गाउँमा भनेर। हुन त उहाँको आफ्नो बुवाको ठूलो व्यवसाय थियो। त्यो व्यवसायलाई हेर्ने अरू कोही थिएन। चाहेर पनि उहाँहरू विदेशमा बस्न सक्नुहुन्न थियो। आमा बाबा वृद्ध भइसकेको हुनाले उहाँहरू आफ्नो देश फर्किनु नै थियो। सोही अनुरूप उहाँहरू फर्किनु भयो। एउटा कम्पनी उहाँको दाजुले सम्हाल्ने र एउटा कम्पनी उहाँले सम्हाल्ने कुरा थियो। सोही अनुरूप उहाँ स्वदेश फर्केर आउनु भएको हो। चार वर्षको अध्ययन पश्चात विनिताजी जब फर्किनु भयो, एक पढे लेखेकी सुल्झेकी नारी, केही गर्छु भन्ने अठोट बोकेर आएकी जवान। हाम्रो नेपाली समाजमा जवान छोरी चेली कसैको घरमा देखेपछि एउटा न एउटा व्यक्ति आइपुग्छन् टुप्लुक्क, छोरी दिने हो, फलानु घरमा त एकदमै राम्रो छोरा छन्, त्यस्तो केटा फुत्कियो भने फेरि जीवनमा त्यस्तो केटा पाइँदैन, विवाह गरिदिइहाल्नुपर्छ। यस्ता कुराहरू धेरै हाम्रो घरमा पनि आउन थाल्यो। यो कुरा सुनेपछि मलाई कता कता रिस पनि उठ्थ्यो भने कता कता हो नि त, अब त मेरो पनि विवाह गर्ने समय भयो जस्तो लाग्थ्यो। तर पनि मन पर्दैन थियो त्यसरी कुरा आउनु। धेरै युवकहरूले मलाई पछ्याएको हुनाले मलाई चाहिँ मागी विवाह भन्दा प्रेम विवाह गर्न पाए हुन्थ्यो मेरो भित्री मनको इच्छा। यसै गरी कहिले कसले केही कुरा ल्याउँथ्यो, कहिले म साथीभाइहरूसँग भेटघाट गर्ने काम गर्थे, कहिले बुवाको अफिसमा गएर आफूले सम्हाल्नु पर्ने कामको अलिकति अध्ययन अवलोकन पनि गर्थे। समय बित्दै थियो, रमाउँदै थिएँ। तर एउटा घरको कुरा यसरी आयो कि आमा र बुवाको मनस्थिति नै बदलियो। काठमाडौँको रैथाने धेरै धनी, झन्डै 8-10 रोपनी जग्गा जमिनमा घर भएको, होनी खानीमा पनि सम्पन्न वर्ग उहाँहरूको एउटै छोरो ऊ पनि विदेशबाट पढेर आएको। उक्त घरबाट मेरा लागि कुरा आयो, अब सबैको दिमाग रन्थनियो। सबैले मलाई मनाउन र फकाउन थाले। हेर, त्यस्तो केटा पाइँदैन त सोच। साँच्ची नै म सोच्न बाध्य भएको थिएँ। उक्त दिनमा सबैको कुरो सुन्दा र सबैले त्यो घरको गुणगान गरेको थियो।

खै भाग्यले नदिएको हो कि नजुरेकै हो म जान्दिन। युवक अत्यन्तै राम्रा थिए रे, मैले त देख्दा पनि देखिन। किन किन मलाई विवाह गर्न मनै लागेन। मैले भने तपाईँहरूले मलाई विदेशबाट घर बोलाउनु भयो बुवाको अफिस हेर्नुपर्छ भनेर। मैले एउटा यस्तो सोच बनाएर आएँ, म केही गर्छु, म केही बन्छु, तर आउन पा छैन, खालि विवाहका कुरा लिएर आउनुहुन्छ, मेरो मनस्थितिलाई बिगार्नुहुन्छ। होलान् धनी मानी, होलान् राम्रा युवक, तर म अहिले विवाह गर्दिनँ कि आमा, मैले आमासँग भने। तर आमा अत्यन्तै रिसाउनु भयो अनि मलाई गाली गर्न थाल्नुभयो। बुवाले पनि रिस त देखाउनु भएन, तर उहाँको इच्छा थियो मैले त्यो सम्बन्धलाई स्वीकार गरे भने मेरो भविष्य राम्रो हुन्छ, उहाँलाई पनि मलाई त्यही घरमा पठाउने रहर। आज सोच्दा भाग्यमा नभएको जस्तो लाग्छ, मैले त्यो घरलाई लत्याउनु हुँदैन थियो जस्तो पनि लाग्छ, तर बितिसकेको कुरा। यसै गरी मैले त्यो बेलामा रिसाएर फन्किएर आफ्नो जिद्दीपनामा अडाल लिएर बसेँ। त्यो कुरा त्यत्तिकै सकियो, म आफ्नै गतिमा अगाडि बढ्न थालेँ। हेर्नुहोस् त, भाग्य भन्ने कुरा यस्तो हुँदो रहेछ। एक दिन साथीसँग कफी खान जाँदा त्यही कफी सपमा एक युवक आफ्ना साथीसँग आएर गफ गर्दै कफी खाइरहेका थिए। हामी पनि त्यही टुप्लुक्क पुग्यौँ। हामी कुरा गर्न थाल्यौँ, पुलु पुलु तिनले मलाई हेरिरहेका थिए। मैले पनि बेला बेलामा उनलाई हेरिरहेकी थिएँ। खै के सम्बन्ध जुरेको हो, के मन परेको हो थाहा छैन। उनी हाँस्दा एक निर्दोष बालक जस्तै देखिन्थे। साना युवक थिए, गोरा चिटिक्क परेका, सफा उज्याला। एक किसिमले उनको हेराइले मलाई आकर्षित गर्यो।

0: SBS गोर्खा रेडियो.
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
2: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि सन्तुलित खानपान.
1: शरीरका अन्य अङ्गहरू जस्तै तपाईँको मस्तिष्कलाई पनि स्वस्थ रही सही ढङ्गबाट काम गर्नको लागि विभिन्न पोषक तत्त्वहरूको आवश्यकता पर्दछ. शारीरिक स्वास्थ्यको लागि उचित हुने सन्तुलित आहार तपाईँको मानसिक स्वास्थ्यको लागि पनि राम्रो हुन्छ.
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ. तसर्थ आफैलाई मद्दत गर्नुहोस्.
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk.
0: EFBS Gorkha Radio.
3: Katha timro pani ra mero pani.
4: Yatra timro pani ani mero pani.

विनिताजी अझ अगाडि लेख्नुहुन्छ, म फेरि अलिकति बोलक्कड पनि थिएँ र अलिकति सोच विचार नपुर्याई काम गर्ने खालकी पनि थिएँ। हामीले कफी खाइसकेपछि यताउताका गफ गऱ्यौँ अनि पछि मैले भने साथीसँग, हेर्न निपि, त्यो युवकले त मलाई अघिदेखि हेरिरहेको छ, हाँसिरहेको छ, कस्तो राम्रो चिटिक्क परेको केटो है। मैले हाँस्दै भने अनि निपिले भने, त जस्तै रहेछ, हेर त अनुहार पनि मिल्ने तिमीहरूको त। अनि मा खिटितित्त हाँसिदिएँ। हामीले काउन्टरमा गएर बिल तिर्न गयौँ। निपिले भने, छोड्दैन यार, कैयौँ वर्षपछि त आकी यो ट्रिट त मेरै हुनुपर्छ। मैले भने, ल ठिक छ। ऊ बिल तिर्न थाली, मैले फेरि त्यही टेबलमा आँखा दौडाएँ। उनी मतिरै फर्किएर हाँसिरहेका थिए। अनि म सरासर गएँ। हाई, म विनिता, मैले भने। उनले भने, ए हाई विनिता, आई एम समीर, म समीर हुँ। ऊ मेरो साथी उदय, हामी यहीँ नजिकै काम गर्छौँ, समीरले भने। तर उदयले बिचैमा कुरा काटे, के काम गर्नु नि, ऊ त बाउको अफिसमा हल्लिन्छ, काम गर्ने त म पो हो त। अनि दुवैजना गलल्ल हाँसे र म पनि हाँसे। त्यति बेलासम्म निपीले बिल तिरेर आइसकेकी थिए र मैले भने, ऊ मेरो फ्रेन्ड हो निपी, बच्चैदेखिको साथी। मैले निपीसँग उनीहरूको इन्ट्रोडक्सन गराइदिएँ। फेरि भेटौँला भनेर हामी आआफ्नो कार्ड आदान प्रदान गरेर त्यहाँबाट निस्कियौँ। निस्किन त निस्कियौँ, तर कता कता मलाई समीर मन परेको जस्तो अनुभूति भयो। निपीले पनि, केटो त राम्रै छ जस्तो छ, राम्रै घराना जस्तो छ, खै हेरौँ न, उसले सामान्य रूपमा लिए। तर आफ्नो भने मनभित्र कता कता हलचल भइसकेको थियो।

घर पुगेपछि समीरको फोन आयो। रमाइलो लाग्यो। मलाई जस्तो अनुभूति भएको समीरलाई पनि त्यस्तै भएको रहेछ। हामीले त केही पनि नसोचिकन कुरा गर्न थाल्यौँ, कुरा अगाडि बढाउन थाल्यौँ। के मनपर्छ, के मन पर्दैन, कहाँ पढेको, साथीहरू कस्ता, के सोच्छौँ, हामीले यति धेरै कुराहरू साट्यौँ, बाँड्यौँ। अलिकति फुर्सद भयो कि हामी फोनमा झुन्डिन्थ्यौँ। हप्ता दिनमै हामी यति नजिक भयौँ कि के कुरा गरौँ। मलाई समीर मन परेको कुरा घरमा बताएँ। आमा बाबा यसपटक दुवैजना खुब रिसाउनु भयो। अस्ति भर्खरै त्यस्तो राम्रो घरको कुरा आउँदा विवाह गर्दिन भन्ने, अहिले को हो कफी सपमा देखेको केटोलाई मन पर्यो भनेर विवाह गर्छु भन्ने, के हो तेरो पारा? आमाले त खुबै गाली गर्नुभयो, तर बुवा पनि रिसाउनु भयो। अनि दाजुले को रहेछ बुझौ न त बाबा, एकैचोटि रिसाउनु भन्दा मान्छेलाई स्वतन्त्र भएर आफ्नो लाइफ बाँच्न दिनुपर्छ। ऊ धनी थियो, धनी परिवारको कुरा आएको थियो, ठिकै छ नि, तर उसलाई मन परेन, उसले नाइ भनी। अब उसले मन पराएको केटाको बारेमा बुझौँ न त, को रहेछ के रहेछ। दाजुले त्यति भन्न साथै मैले कस्तो आड भरोसा पाएँ। हत्त नपत्त उसको कार्ड निकालेर दिएँ। अनि दाजुले भन्नुभयो, ठिकै छ, म बुझाउँला। त्यो साँझ हामीले डिनर खाएर आफ्नो कोठामा पुग्यौँ। सबै सायद आआफ्नो काममा व्यस्त भए। दाजुले अफिसको केही काम गर्दै हुनुहुन्थ्यो। आमा बाबा समाचार हेर्न थाल्नुभयो। म भने समीरसँग लट्टु भएर गफ गर्न थाले। त्यही दुई दिन पछि होला दाजुले डाइनिङ टेबलमा फेरि समीरको कुरा निकाल्नुभयो। बुवा विवाह गरिदिए हुने रहेछ विनिताको। समीर राम्रो घर परिवारको छोरा रहेछन्। ऊ पनि अस्ट्रेलियाबाट बिदाको लागि घर आएका रहेछन्। दुई चार महिना घर बस्ने भनेर उसको पढाइ सिद्धिएको रहेछ। अब गए भने काम गर्ने रहेछन्। एउटै छोरा रहेछन् र जाउलाखेलमा उनको आफ्नो घर रहेछ। उनैको बुवाको अफिसमा उनी काम गर्दा रहेछन्। उनीहरूको राम्रो ट्राभल एजेन्सी रहेछ बाबा। यो बुद्धुले छानेको पनि लाटोको खुट्टामा बाटो पर्यो भने जस्तै। यसले मान्छे चिन्दिन, यसले मान्छेको सङ्गत गर्न जानेकी छैन, यसले दुनियाँदारी देखेकै छैन, सबैलाई आफू जस्तै ठान्छे। तर कसो कसो राम्रै घरको, राम्रै खानदानको र असल केटालाई छानिछ। यही एउटा काम यसले राम्रो गरिछ बाबा। सबैको अनुहारमा उज्यालो छरियो। हाम्रो चिन्जान भएको दुई महिना मात्रै बितेको थियो। आमा बुवाले कुरा गर्न जानुभयो। उताबाट पनि सबै मन्जुरी भयो, किनभने हामी पनि एक नाम चलेकी खानदानमा पर्थ्यौँ। सबै कुरा मन्जुरी भएपछि तेस्रो महिनासम्म त धेरै कुरा अगाडि बढ्यो। अनि दुई महिनापछि मङ्सिरको त्यही 28 गते हाम्रो धुमधामसँग पारिवारिक हिसाबले विवाह भयो। म त अत्यन्तै खुसी भएँ। समीर पनि खुसी थिए। एक वर्ष त रमाइलोसँग जिन्दगी बित्यो। दुःख कुनै कुराको थिएन। बस जवानीमा मन परेको युवक, सोच्नुहोस् न, त्यो पनि पतिको रूपमा। केवल रमाइलोमा त्यो वर्ष बित्यो। त्यसपछि भने मेरो जिन्दगीको यात्राले

म अलिकति नादान किसिमकी युवती, मलाई कतातिर टाल्ने कतातिर सिउने, कोसँग कसरी कुरा गर्ने कसरी व्यवहार मिलाउने, यी कुरामा म काँचो थिएँ। तर मेरो सासु भने यस्ता कुराको लेखाजोखा गरेर बस्नुहुन्थ्यो। पहिला त केही भएन, राम्रै भयो। तर वर्ष दिन बित्दा बुहारीले घर नसम्हालेको, बुहारी छोरी जस्तै भएर अफिस हिँड्ने, मन परेको ठाउँमा जाने, घुम्ने, बुढाबुढी घुम्ने, बाहिर खाएर आउने, यस्तो गरेको उहाँलाई पटक्कै मन परेन। उहाँ एक अलि ट्रेडिसनल खालको सासु हुनुहुन्थ्यो। म मोडर्न बुहारी बाहिर पढेर आएकी, कोही थिएन घरमा, सासु ससुरा समीर र म। अनि त्यसले गर्दाखेरि पनि मलाई अलि फुकुवाको अनुभूति भएको थियो, रमाइलो लागेको थियो। तर मलाई के थाहा, मेरो सासुलाई यी सबै कुराले एकदमै चित्त दुखिसकेको थियो, उहाँलाई यो कुराले बिझाइसकेको थियो। बस यस्तै यस्तै कुरा अगाडि बढ्दै जाँदा मेरो सासुले मलाई बाहिर हिँड्न रोक लगाउन थाल्नुभयो, मेरो लवाई खवाईमा रोक लगाउन थाल्नुभयो। म काम गर्न जान्थेँ, मेरो काममा पनि प्रतिबन्ध लगाइयो। अन्तत मलाई घरबाट बाहिर जाने अनुमति भएन। म एकदमै टिपिकल बुहारी भएर सबै काम घरको गर्नुपर्ने, भान्सा सम्हालेर बस्नुपर्ने, काम गर्ने मान्छे हुँदाहुँदै पनि घरको सबै काम मैले नै गर्नुपर्ने, यस्तो अवस्था समेत आइपुग्यो जुन मलाई मन्जुर थिएन। मैले बुढासँग कैयौँ पटक भने, हेर बुढा, म र तिमी अहिलेको जमानाको युवा युवती हौ, हामी रमाउनु पनि पर्छ, घुम्नुपर्छ, खानुपर्छ, अनि काम पनि गर्नुपर्छ, हामीले भविष्यको बारेमा पनि सोच्नुपर्छ। ठिक छ, आमाले भनेको कुरा पनि पहिलाको जमानामा सही हो, तर मैले यत्रो पढेर विदेशमा पढेर आएर अब म घरको भाडा माझ्ने, भैँ पुस्ने, भान्सा सम्हाल्ने हो भने मेरो जिन्दगी त एउटा जेल जस्तै गरी बित्नेछ। आमालाई सम्झाऊ न, बिचरा समीर आमाको अगाडि बोल्नै सक्दैनथे। आमाले हाम्रो कुरा बुझिदिनु भएन, हामीले आमासँग प्रतिकार गर्न सकेनौँ, अनि उहाँले मलाई घरबाट बाहिर निस्किन दिनु हुँदैन थियो। म नजर बन्द जस्तै भएँ त्यसपछि। अनि म एक दिन घर छोडेर आमा बुवाको घरमा, यानि कि माइतीमा पुगेँ।

त्यसपछि जिन्दगीले अलि अनौठो मोड लियो। समीर यता मसँग गुनासो गर्थे, यता मेरा आमा बाबा चिन्तित हुनुहुन्थ्यो। छोरीको विवाह गरेको एक वर्ष बितेको छैन, घर बिग्रियो, अब कसरी मिलाउने? सधैँ जवान छोरीलाई माइती राखेर हुँदैन, सबैको अगाडि धुमधामसँग विवाह गरेको। उहाँहरू अत्यन्तै चिन्तामा पर्नुभयो। यता दाजुको विवाह गर्ने कुरा चलिरहेको थियो, उता मेरो अवस्था यस्तो भयो। दाजुको विवाहलाई रोकेर आमा बाबाले मेरो विवाहलाई बचाउन, मेरो घर बचाउन त्यही प्रयासमा लाग्नुभयो। दुई परिवार बीच धेरैचोटि कुराहरूको आदान प्रदान भयो। अन्तत बुहारीले घर नसम्हालेको भन्ने बुझियो। आमा बाबाले मेरो अगाडि हात जोडेर, आँसु झारेर, रोएर, इज्जतको भिख मागेर मलाई फेरि त्यही घर पठाउनु भयो। अहिले म आफ्नै घरमा, आफ्नै परिवारमा नजर बन्द जस्तै गरी बसेकी छु। बिहान उठेदेखि रात ओछ्यानमा नपुगुन्जेलसम्म मैले सासूको सबै कुरा मान्नुपर्छ। कामधाम सबै छुटेको छ, म एकदमै पिल्सिएर आमा बुवाको मन राख्नलाई आफ्नो घरमा छु। के सधैँ मैले यसरी बाँच्नुपर्छ? मनमा प्रश्न उठ्छ कि समीरले आमा बुवालाई मनाएर हाम्रो खुसीमा कुनै निर्णय गर्न सक्दैनन्, वा म यस्तो जिन्दगी किन बाँच्छौँ, म डिभोर्स लिन्छु। कहिले यस्ता कुरा पनि आउँछन्। यसरी म एक वर्षको त्यो स्वतन्त्रतापछि पिजडामा बन्द भएकी चरी जस्तै छु। मलाई आफ्नो जिन्दगी रमाइलो लाग्दैन, समीरसँग गुनासो गर्छु, उनी मौन बस्छन्, आमासँग बोल्नै सक्दैनन्, छुट्टै बस्न पनि मान्दैनन्, घर छोडेर जान पनि मान्दैनन्, आमा बाबासँग बोल्ने हिम्मत पनि गर्दैनन्। कस्तो कस्तो अनौठो खालको छ मेरो जिन्दगी। म दिक्क छु, म पीडित छु, मेरो जिन्दगीमा कुनै रस छैन। अहिले निरस निरस जिन्दगी म बाँचिरहेकी छु। कहिलेकाहीँ लाग्छ त्यो पहिलाबाट आएको घरको कुरा मैले मानेको भए आज सायद यस्तो हुँदैन थियो कि। हुन त समीरको घर परिवार पनि हुने खानी हो, र पहिला मलाई माग्न आएको घर परिवार झनै हुने खानी हो। उनीहरूले सायद मेरो उठ बस्दा बुझ्थे कि पछुतो पनि लागेर आउँछ, अब अहिले पछुतो गरेर के काम। मलाई थाहा छैन मेरो जिन्दगीले अब कस्तो मोड लिन्छ, मेरो डिभोर्स हुन्छ, अथवा हामी छुट्टै बस्न सक्छौँ, अथवा हामी मिलेर त्यही सम्झौता गरेर म बस्छु। मलाई थाहा छैन, तर यसरी मलाई लाग्छ म धेरै समयसम्म बस्दैछु।

0: गुणकार वैद्य
1: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौं,
2: तर के तपाईले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
1: नियमित कसरतले तपाईको आत्मविश्वास बढाउँछ, जसबाट तपाईलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
2: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
1: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
3: BFBS Gorkha Radio। कथा तिम्रो पनि र मेरो पनि,
4: यात्रा तिम्रो पनि अनि मेरो पनि,
3: केही आँसु केही हाँसो,
4: शायद यही नै हो जिन्दगी, शायद यही नै हो जिन्दगी,
3: यात्रा जिन्दगीको BFBS गोर्खा रेडियोमा।

विनिता जी अझ अगाडि लेख्नुहुन्छ, कसरी एउटा व्यक्ति पिल्सिएर बाँच्न सक्छ। म एकदमै अजित भएकी छु। मलाई थाहा थिएन यो कार्यक्रममा यसरी कथा सुनाइन्छ। एक दिन यसै म अनलाइन रेडियोहरू सुन्दै थिएँ, तपाईँको यो कार्यक्रम आयो अनि मैले पनि त्यो उकुस मुकुस भएका भावलाई कोरेको हुँ। प्रसारण योग्य भए प्रसारण गरिदिनुहोला। एक पढे लेखेकी सुल्झिएकी अहिलेको जमानाका केटीले पनि यस्तो सासुको गुहार्तन खप्नु परेको म छक्क पर्छु। साथीहरूको कुरा सुन्दा उनीहरूले नै सासुलाई पेलेको भन्थे। आफ्नो त आफूले पेल्नु त कता हो कता, सासुले यस्तो पेल्छिन् जिन्दगी नर्क बनिसक्यो। मलाई त्यो सासुलाई बुहारीले पेलेको पनि मन पर्दैन। बस एक स्वतन्त्र भएर सबैजना परिवार मिलेको मनपर्छ मलाई। तर मैले सोचेको जस्तो हुँदो रहेनछ। भिन्न परिवारमा आफूलाई मिसाउनु, आफूलाई भिजाउनु भनेको धेरै कठिन कुरा रहेछ। मैले यही अनुभूति गरेँ। सोच नमिल्दा, व्यवहार नमिल्दा जिन्दगी नरक बन्दो रहेछ। बस यही उकुस मुकुसलाई मैले तपाईँलाई लेखिपठाएको हुँ। मलाई थाहा छैन मेरो जिन्दगीले अगाडि कस्तो मोड लिन्छ। केही दुःखका, केही सुखका, केही हतारमा निर्णय गरेका गलत निर्णय, वा भनौँ आफूले नयाँ घरमा गइसकेपछि त्यो व्यवहारलाई चटक्क मिलाउन नजानेर आएको समस्या, यो के हो म आफै बुझ्दिनँ। तर आज म दुखी छु, पिल्सिएकी छु। धेरै आँसुमा मैले आफ्नो समय बिताएकी छु।

बिन्त्राजी, जीवनमा सबै कुरा पाइँदैन, त्यो पाउनको लागि आफूले पनि अलिकति परिश्रम गर्नै पर्छ। पाकेको फललाई खानको लागि रुखमा चढेर टिप्नै पर्यो। तपाईँले भन्नुहोला, हामीले त किनेर खान्छौँ, तर कसैले रुखबाट टिपेर तपाईँसम्म पुर्याइदिएका हुन् नि। तपाईँले किनेर ल्याउनु भयो, धुनुभयो, काट्नुभयो, खानुभयो, तर त्यति गर्नको लागि त्यसको पछाडि धेरै परिश्रम भए जस्तै मिठो स्वाद चाख्नका लागि अलिकति आफ्ना परिवारको मन जित्नुहोस्। यसलाई बोझ नठान्नुहोस्, किनकि तपाईँको सासु अघिल्लो पिँढीको मानिस हो। उहाँले त्यस्तै भोग्नुभयो, त्यस्तै देख्नुभयो। उहाँको सोचमा बुहारी घर बसिदिएर हाम्रो सेवा सुसार गरिदिए हुन्थ्यो उहाँको मनमा थियो। केही दिन त्यो पनि गर्नुहोस् न, चटक्क व्यवहार मिलाउनुहोस्, फकाउनुहोस्, अनि केही समय उहाँहरूको इच्छालाई पुरा गरेर अनि त्यो वातावरण बनाएर आफ्नो जीवनमा अगाडि बढ्नुहोस् न। हुनसक्छ यो समयमा तपाईँले अरू घर व्यवहारका गर्नुपर्ने कामहरू सिद्ध्याउन सक्नुहुन्छ। तपाईँको करियरमा तपाईँ अगाडि बढे तापनि भोलि सन्तान हुन्थ्यो होला, केही वर्ष तपाईँले ब्रेक लिनुहुन्थ्यो होला। हुनसक्छ अब सन्तानको सुरसार गर्नुहोस्, सन्तानलाई हुर्काउनुहोस्। एउटा सन्तान दिएपछि उहाँहरू त्यहाँ भुल्नुहुन्छ, तपाईँले फेरि आफ्नो जिन्दगीलाई, आफ्नो करियरलाई अगाडि बढाउन पाउनुहुन्छ। यसरी योजना बनाउनुहोस् न, आफ्नो करियरमा अगाडि बढ्ने योजना बनाउनुहोस्। त्यतिन्जेलसम्म घर परिवारको सबैको मन जितेर कुनै ट्रेनिङ अथवा केही छोटो छोटो समय घरबाट बाहिर निस्केर केही सिक्नुहोस्, आफूलाई आफ्नो करियरको लागि सक्षम बनाउँदै जानुहोस् न। त्यसपछि तपाईँको जीवनमा परिवर्तन त आइहाल्छ नि, सधैँ यस्तै दिन त कहाँ हुन्छ र। यो एउटा सानो मेरो सल्लाह मात्रै हो। तपाईँ अहिलेको नारी हो, आफूलाई के गर्दा राम्रो हुन्छ त्यसमा अगाडि बढ्नुहोस्। तर पहिला आफ्नो घर परिवारलाई मजबुत पार्नुहोस्, उनीहरूको मन जित्नुहोस्। त्यसपछि त संसार तपाईँको मुठीमा छँदैछ नि। आवेगमा, हतारमा गलत निर्णय नगर्नुहोस्। यो कथा हामीलाई लेखी पठाइदिनु भयो तपाईँलाई बिन्ताजी, धेरै धेरै धन्यवाद। तपाईँका पनि कथा होलान्, व्यथा होलान्, तपाईँको भोगाई होलान्, लेख्नुहोस् न हामीलाई। ल हजुर, अब आजलाई छुट्यौँ, फेरि भेटौँला। तपाईँको हरेक पल सुखद रहोस्, तपाईँको जीवन सुन्दर बनोस्।

0: The Lion Buddy.
1: On air.
0: Appmar.
1: Ani smart speaker ma bonhos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio.
1: Radio. Gorkha Radio.
3: कंग्रेस सभापति गगन कुमार थापाले संविधान संशोधनको विषयलाई राजनीतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा,
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो, तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ यसलाई। यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदैन। अहिले मलाई लागिरहेको छ गर्न के खोजिएको छ भने यस्तो यस्तो यस्तो यस्तो गर्न खोजेको, जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है, अनि मैले यस्तो यस्तो गर्न खोजेको थिएँ, फलान फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ।
3: अर्का नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक विज्ञको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्न प्रस्ताव राख्नुभयो। प्रजातान्त्रिक विचार समाज नेपालको साधारण सभामा नेता केसी,
5: एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यतिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजक अथवा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्, त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर एउटा सर्वपक्षीय सम्मेलनद्वारा र राजनीतिक दलहरूको संसदभित्रको विचारलाई संयोजन गरेर चाहिँ संविधान संशोधनको बाटोमा जानुपर्छ।
3: महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहमाथि संसदलाई जान जाने उपेक्षा गरेको आरोप लगाउनु भयो।
6: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नुभएको छ।
3: बागलुङको बडीघाट गाउँपालिका 5 खारा बजारमा जङ्गली भ्याकुर खाँदा 1 जनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। भ्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हात खुट्टा लुलो हुने, बान्ता हुने गरेपछि बडीघाटका 72 वर्षीय फिरक कुमारी घिमिरेको मृत्यु भएको छ। अधिकांश घिमिरे परिवारकै समेत 8 जना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलोपटक व्यावसायिक स्याउ खेती सुरु भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी खेत र पाखोबारीमा खेती सुरु गरिएको हो। हालसम्म 2 करोड खर्च भएको फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने सञ्चालक यादव पौडेलले जानकारी दिनुभयो।
7: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चक्लेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावातालमा लाएन, किन भन्नुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गरेर मसँग ल्याबको सामानहरू म आफै छ, म नि आफै चेक गर्न सक्छु कि।
3: स्याउ लगाइएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। चालु आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
8: उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 परियोजनामा 22 अर्ब रुपियाँ भन्दा बढी, पर्यटन क्षेत्रका 199 करिब 12 अर्ब 54 करोड रुपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधार 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ।
3: अफ्रिकामा इबोला संक्रमणका कारण धेरै मानिसको मृत्यु भएको देखेर हडबडको अवस्थामा रहेको उपचारमा संलग्न वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा 300 जनामा संक्रमण देखिएको छ। संक्रमणपछि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। युगान्डाको सीमा क्षेत्रमा पनि संक्रमण देखिएको छ। फ्रान्सिस अङ्गुजु राजधानी कम्पालामा पस्दै आउनु भएको छ।
9: When I heard them saying they had got one suspect of Ebola, well, it frightened me. It's not a simple disease. It's a deadly disease as well. Me as a Ugandan, I'm really frightened. I'm worried. I'm scared.
3: नेपाल सुपर लिग एनएसएल फुटबलको चौथो संस्करण भदौ 20 गतेदेखि सुरु हुने भएको छ। आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्टले लिगबारे जानकारी दिएको हो।
0: यो BFBS कुलकर्म रेडियो।

नमस्कार, रेडियो VFPS रेडियोको साहित्यिक कार्यक्रम दोभानबाट यहाँहरूलाई कार्यक्रममा म हार्दिक स्वागत तथा अभिनन्दन गर्दछु। म नवराज कट्टेल। तपाईँ आज एउटा छोटो घिमिरेको कथाबाट आजको कार्यक्रम कविताबाट आजको कार्यक्रम प्रारम्भ गर्दैछु। त म पुत्र तिम्रो तिमी धरती माता अटुट माटो मुटुको छ नाता घुमे यहीँ अश्विन देवाई रिगो जगत जीवन सङ्ग पाई उठे विराट विष्णु अनन्त ताके यही मर्त्यको बामन मूर्तिमा कि वरिपरि सुन्दर घाम छाया त्यसै माझ छन् सुन्दर मोहमाया बस्ती बसाउँ त्यस भेक माथि तिम्रै सदा उर्वर काख माथि। यो माधवप्रसाद घिमिरेको धरती माता कविताको चाहिँ दुई श्लोकबाट मैले यहाँहरूलाई केही कुराहरू सुनाएँ। त आजको कार्यक्रममा हामी केही कविताहरू केही चाहिँ कविहरूसँगको कुराकानीहरू यस्तै किसिमको विचार विमर्श गीत यसै गरिकन आजको यो साहित्यिक कार्यक्रम अगाडि बढाउँदछौँ।

0: अब म यसपछि शिक्षा सेवामा लामो समयदेखि लागिरहनु भएका र साहित्यमा पनि निरन्तर कलम चलाइरहनु भएका डाक्टर सुरेन्द्र सिटौलासँग म छोटो कुराकानी गर्छु र उहाँको छोटो कविता पनि यहाँहरूलाई सुनाउने जमर्को गर्दछु। सुरेन्द्र सर,
1: नमस्कार।
0: ल यहाँलाई हाम्रो रेडियो बिएफबिएस गोर्खा ब्रिटिस रेडियोको साहित्यिक कार्यक्रममा हार्दिक स्वागत गर्दछु सर। अनि सन्चै हुनुहुन्छ?
1: म सन्चै छु सर।
0: अनि अरू नयाँ कार्यक्रमहरू के गरिरहनु भएको छ? तपाईँ चाहिँ आमासँगको चाहिँ कुराकानी पनि बडो रमाइलो प्रस्तुति दिनुहुन्छ, म सुनिराखेको छु। अस्तो कस्तो चलिरहेको छ?
1: अहिले ठिकै छ। अब 97 वर्षीय आमा र 75 वर्षीय छोरा,
0: हजुर,
1: आमा छोराको पाठशाला जीवन र जगत सम्बन्धी, ईश्वर सम्बन्धी, चैतन्य सम्बन्धी जीवन विभिन्न सङ्घर्षका कथाहरू लिएर कहिले काहीँ म शनिबार प्रत्येक 10 मिनट जस्तो, कहिले 5-7 मिनट, कहिले 12 मिनट, त्यस्तै संवाद गर्छु र प्रत्येक शनिबार आफ्नै फेसबुकमा छस्त राख्छु। मेरो चाहिँ पर्सनल फेसबुक हो, त्यो पोस्टिङ सोस्टिङ केही पनि गर्दिनँ।
0: राम्रो सर, मैले पनि बेला नसुन्ने गरेको छु। त अब सरले चाहिँ दुईटा त कविता सङ्ग्रह नै प्रकाशित गरिसक्नुभयो अनि अरू पनि लेख्दै हुनुहुन्छ। देश र परिवेश एउटा चाहिँ पहिलो आइसक्यो, फेरि स्वर्गको बस्ती पनि फेरि छापिसक्यो। त यी दुइटै कविताहरूमा तपाईँले मूलभूत रूपमा कस्तो चिन्तन प्रस्तुत गर्नुभएको सर?
1: मैले पहिलो देश र परिवेशमा चाहिँ मैले देशको चिन्ता व्यक्त गरेको छु त्यहाँ, होइन, देश कतिखेर रमाउँछ भन्ने कुराहरू, देश के हो वास्तवमा, जबला चाहिँ त्यहाँ कता कता लेखेको छु मैले, त्यो लाइनहरू त मलाई त्यो किताबमा छन् त्यहाँनेरि। तिमी विदेशबाट लखेटिन्छौ, विदेशबाट तपाईँ तिम्रो आइडी तिम्रो चाहिँ नागरिकता छानबिन हुन्छ, तिमीले पाइसकेको नागरिकतामा पनि शङ्का हुन्छ, त्यतिखेर विभिन्न आत्मीयताको स्वागत गर्ने चाहिँ पछौरी बोकेर, फुलमाला बोकेर प्रत्येक तिहारमा तिम्री बहिनीहरू घरको मजेरीमा खडा हुन्छन् भन्ने किसिमका कुराहरू त्यसमा छ एउटा,
0: कति राम्रो भाव रहेछ सर।
1: अनि अर्को चाहिँ नि स्वर्गको बस्तीमा भन्ने चाहिँ, स्वर्ग चाहिँ कतिखेर हुन्छ, कहाँ छ स्वर्गको बस्ती भन्ने खोज्दै जाँदाखेरि मैले चाहिँ स्वर्गको बस्ती निर्माण गरेको छु क्या आफू यहीँभित्रै धरतीमै।
0: हजुर, धरतीलाई चाहिँ स्वर्गको बस्ती सम्झनु भयो सरले, होइन?
1: अनि धरती, अनि त्यहाँ के भनेको छु मैले भने, स्वर्गको बस्तीमा फकाऊ, यो स्वर्गको बस्ती भन्ने किताबमा पहिलो कवितै हो मेरो, त्यहाँको 3-4 लाइन मलाई आउँछ। त्यसले के भन्छ भने, फकाऊ शिवको डमरू यसुलाई बजाउन, बोलाऊ अल्लाहको घर ब्रह्मलाई नचाउन, यसु शिव अल्लाहलाई बुद्धसँगै हँसाउन, अद्वैत सृष्टिको एउटै साझा उत्सव मनाउन।
0: यसमा त तपाईँले बडो राम्रो धार्मिक दार्शनिक समन्वय कुरा पनि बडो सशक्त ढङ्गमा राख्नु भएको रहेछ। अगाडि सुनौँ न सर। ल,
1: यो फकाउ शिवको डमरू यसुलाई बजाउन, बोलाऊ अल्लाहको घर ब्रह्मलाई नचाउन, यसु शिव अल्लाहलाई बुद्धसँगै हँसाउन, अद्वैत सृष्टिको एउटै साझा उत्सव मनाउन। यस्तो भयो भने, तिमी गाउँ मस्तानीमा ताली पिट्ने छँदैछु म, स्वर्गको बस्तीमा रम्ने तिमी हामी सबैजना भनेर, त्यो स्वर्गको बस्तीको पहिलो कविताको तिमीहरू ऊ हो। त्यसदेखि त्यसमा चाहिँ केही मैले मलाई मनपर्ने केही मिठा मिठा कविताहरू छन्, एउटा चाहिँ काठको बाकस भन्ने छ।

0: हवाई जहाजमा ल्याइएको त्यो काठको बाकस हो। बाकसभित्र अवैध सुन छैन, महँगा रक्सीहरू छैनन्। त्यहाँ तुइएको सपना छ, सपनासँगै तुइएको विपना छ। त्यहाँभित्र जवानीमै मरेको पसिनाको आश छ, आश छ आफूभित्रै लुकाएर मातृभूमिमा शरणागत हुन आएको एक धरती पुत्रको लाश छ। सँगै आएका हवाई यात्री सबै स्तब्ध थिए, स्वागत गर्न आएका आफन्तहरू सबै निशब्द थिए। स्वागतमा फुलमाला थिएन, स्वागतमा फुलमाला थिएन, स्वागतार्थ केवल अर्धाङ्गिनीको कार्मिक चित्कार थियो। चित्कारभित्र दुखान्त आवेगको प्रवेग थियो। कार्मिक चित्कारको गहिराईमा भरअन्ती जल्दै गरेको नाबालक सन्तानहरूको सपनाको झुपडी थियो। रिमिट्यान्समा रमाएको निर्लज्ज सत्ताको अभिमानसँग हारेको देशको स्वाभिमान थियो। पौरखी सन्तानहरूको मेरो देश सधैँ गुणगान गाउँछ, जब ऊ आफ्नै नागरिकहरूलाई विदेशी श्रम बजारमा पठाउँछ अनि हर्षोल्लासका साथ देशमुक्तिको उत्सव मनाउँछ, विदाई गर्छ भिराएर मुटुभरि उल्लास आशाको माला अनि गलाभरि फुलमाला। नयाँ एक्लै फर्केर जब ऊ काठको बाकसमा आउँछ, उसको लास देशलाई खप नसक्नु बनाउँछ। उसको स्वागतार्थ एयरपोर्टमा देश उपस्थित हुँदैन, उसको मृत्युले देशलाई कहीँ कतै छुँदैन। त्यसैले ए प्रहरी भाइहरू हो, त्यसैले प्रहरी भाइहरू हो, नजाँच्नु त्यो काठको बाकस, त्यहाँभित्र बहुमूल्य अवैध वस्तु केही पनि छैन। ए प्रहरी भाइहरू हो, नजाँच्नु त्यो काठको बाकस, त्यहाँभित्र बहुमूल्य अवैध वस्तु केही पनि छैन। त्यहाँभित्र फगत देशको मरिसकेको आश छ अनि तिमी जस्तै नौजवान नागरिकको लाश छ। ऊ सिधै यहाँबाट आधेका जानेछ, गुहारेर थोरै मलामी टक्राउन बाँकी छ उसले अझै, किताबबाटै देश र धरतीलाई कृतज्ञताको अन्तिम सलामी। जय होस्।
1: जय ल सर, एकदमै यो चाहिँ अहिलेको समसामयिक विषयमा आधारित कविता रहेछ र वास्तवमा अहिले हामी र नेपाली दाजुभाइहरू विभिन्न कामको खोजीमा, मामको खोजीमा विभिन्न देशमा गइराखेका छन् र गएका मध्ये कतिपयले त राम्रै पनि गरिरहेका छन् त कतिपय त विपिन जोशी जस्तै, अरूको जोशी जस्तै, कहिले दुबईबाट, कहिले चाहिँ अर्को देशबाट, कहिले चाहिँ अब अस्ट्रेलियाबाट, विभिन्न ठाउँबाट सरको कविताले भनेको जस्तै विदीर्ण अवस्था, अत्यन्त दुःखदायी अवस्था हाम्रा नेपाली दाजुभाइहरूको बनिरहेको छ। आज देशमा चाहिँ बस्ने, काम गर्ने र उत्साहका साथ अगाडि बढ्ने कता कता वातावरण अलि नभएको हो कि भन्ने चाहिँ युवाहरूलाई परिरहेको छ। वास्तवमा अब सुरेन्द्र सर जस्तै अब यहाँले चाहिँ ठुलो आफ्नै एउटा विद्यालय खोलेर धेरै मान्छेलाई रोजगारी पनि दिनु दिइरहनु भएको छ, र तपाईँ यो कविताको भावसँगै त यसरी बाहिरतिर छरिएका नेपालीहरूलाई तपाईँ के चाहिँ सल्लाह सुझाव दिन चाहनुहुन्छ?
0: एउटा मैले चाहिँ के दिन्छु भने, एउटा इजरायली प्रोफेसरले मलाई के भन्थ्यो नर्वेमा मैले भेटेको उसलाई, त्यसले के भन्थ्यो भने मैले परिचय गरेपछि त म नेपाली हुँ भनेको थिएँ, तँ एउटा स्टुपिड मान्छे होस् तँ भन्यो क्या त्यसले मलाई। किन भनिस् भनेको, म नेपालमा 18 पटक टुरिस्ट भएर गएको छु, मैले चिन्छु तेरो देशलाई, यति धेरै रिसोर्सेस छ, यति धेरै रिसोर्सेस छ, तँ यो सबै रिसोर्सेस प्रयोग गर्दैनस् अनि विदेशमा हामीसँग भिख माग्छ, त्यसैले तँ स्टुपिड होस् बुझिस् भन्नु मलाई, भन्नु के कारण खुलाएर भने के कारण भन्नु के भन्थ्यो भने, हेर तेरो देशमा संसारको सबभन्दा राम्रो माउन्टेन मेजेस्टिक माउन्टेन छ, जहाँ तैँले टुरिज्म संसारको बेस्ट टुरिज्म गर्न सक्छस्। तेरो दक्षिणतिर फर्टाइल मरु त्यो एरिया छ, उर्वरा भूमि छ तराई भन्ने, त्यहाँ तैँले उत्पादन राम्रो गर्न सक्छ, खाना तँलाई प्रशस्त बेच्न पनि पुग्छ। तेरो चाहिँ पहाडमा नदीहरू छन्, स्ट्रङ करेन्ट छ, त्यहाँबाट हाइड्रोजन संसारको सबभन्दा धनी देश मध्ये तँ होस्, तेरो केन्द्र संसारको दोस्रो धनी देश होस् तँ धनी हाइड्रोमा, त्यो हाइड्रोको पावर निकालेर तँ पावर हङ्ग्री इन्डिया चाइनालाई बेच्न सक्छ, तँसँग भित्र त्यहाँ मेडिसिनल प्लान्ट्सहरू यति धेरै छ तेरो पहाडमा, त्यहाँ त्यो मेडिसिन प्लान्ट्सहरू प्रयोग गरेर संसारको सबभन्दा औषधि फार्मास्युटिकल इन्डस्ट्रिजहरू, औषधि टिका इन्डस्ट्रीहरू त सञ्चालन गरेको छन्, संसारलाई बेच्न सक्छस्, यो सबै तिमीले केही पनि गरेका छैनौ, त्यसरी तिमीले यो सबै नगर अरूसँग भिख माग्छ, त्यसरी तिमीहरू स्टुपिड हौ। हामी इजरायलीहरूले त्यस्तो देश पाउने हो भने विदिन 20 इयर्स वी कुड बी द रिचेस्ट नेसन इन द वर्ल्ड भन्थ्यो क्या, संसारको 20 वर्षमा सबभन्दा धनी देश हुन्छ बुझिस् भनेर मलाई भनेको थियो। अनि मैले उसलाई भने, म हेर म राजनीतिज्ञ होइन, म त मास्टर हुँ, म क्लासमा यो तेरो कुरा चाहिँ नि मास्टर विद्यार्थीलाई भन्न सक्छु, अरू म के गर्न सक्छु र भने मैले त्यसैले भने भाइहरूलाई म के भन्छु, कम टुगेदर। अनि अबको 20 वर्षपछि अमेरिकनहरूलाई युरोपियनहरूलाई भिसाको लागि 1 महिना कुराउँ क्या, यो देशलाई यसरी बनाऊ, अझै छ रिसोर्सेस, यहाँ जेन्जी आएको छ, के आएको छ, सबैलाई के कसो भयो होइन, संसारको सैनिक ब्युटी हो नेपाल।

0: तर यहाँ गर्नुपर्छ र चाहिँ अब चाहिँ नि भ्रष्टाचारीहरूलाई भगाइसक्यो अब भगाउँछन् अब चेतनालाई कसैले रोक्न सक्दैन त्यसैले मेरो मेरो आह्वान के हो भने लेट्स बी टुगेदर हियर इन नेपाल इन आवर मदरल्यान्ड एन्ड मेक आवर ओन ओन ओन ओन होम बेटर देन एनिमल्स अराउन्ड द वर्ल्ड
1: एकदम सही कुरा सरले एकदमै राम्रो र समसामयिक कुरा राख्नुभयो

0: कसरी पत्ता लाउने होला,
1: के पत्ता लगाउने,
0: कहाँ जाने होला, कोसँग कुरा गर्ने होला,
1: के को बारेमा,
0: फौजी सेवामा रहेकाहरूको पाउनदार के छ, कस्तो छ भन्ने विषयमा पत्ता लाउनु खोजेको। साह्रै गाह्रो हुँदो रहेछ।
1: तपाईँको मतलब भत्ता, सेवा, सुविधा आदि इत्यादि?
0: तिनकै बारेमा जान्न खोजेको।
1: ए, त्यो त सजिलै छ नि। फौजी सेवामा सेवारतका लागि यस्तै यस्तै कुराहरूको बारेमा जानकारी गराउने उद्देश्यले एउटा नयाँ अनलाइन एपको सुरुवात भएको छ नि, जसको नाम हो डिस्कभर माई बेनिफिट्स।
0: राम्रो कुरा सुनाउनु भयो।
1: हो त नि, यो एपद्वारा रेगुलर वा रिजर्भ ब्रिटिस फौजी सेवामा हुनेहरूको लागि उपलब्ध सेवा, सुविधा, भत्ता आदि सम्पूर्ण कुराहरूको जानकारी सहजै लिन सकिन्छ। यो एप चलाउन एकदमै सजिलो छ र यसमा भएका जानकारीहरू प्रष्ट तथा निष्पक्ष छन्। यो एपको बारेमा विस्तृत जानकारीको लागि gov.uk मा गएर डिस्कभर माई बेनिफिट्स को खोजी गर्न सक्नुहुन्छ।
2: अब सरको म चाहिँ छोटो एउटा कविताको टुक्रा मात्रै, त्यसको मूल भाव मात्रै चाहिँ एक मिनटमा सरको त्यो कविता सुन्छु र अनि त्यसपछि सरसँगको मेरो यो आजको कविता पनि सुने, सरको विचारहरू पनि सुने, यो चाहिँ हाम्रो संवाद चाहिँ अनि यही नै बिट मार्छौँ। एउटा छोटो कविता एक मिनटमा चाहिँ सरले चाहिँ छोटो चाहिँ राखिदिनुहोस्।
3: सबै यदि फिलोसोफिकल कविता हो, मृत्युसँग डराउँछन् होइन, म ती मृत्युलाई उत्सव हो भन्छु। यो कविता छ मृत्यु उत्सव भन्ने, सुन है त ल।
2: हजुर,
3: यही मेरो स्वर्गको पछि भन्ने किताबमा छ मृत्यु उत्सव। जी विशाको अनन्त दौड ठाकेर भन्छ, जी विशा भनेको डिजायर फर लिभिङ, जी विशाको अनन्त दौड ठाकेर भन्छ, म आफैलाई कालजै ठान्छे, मृत्युञ्जय योद्धा मान्छे, मृत्यु वृद्धको सङ्घर्षमा धामी झाँक्री वैद्य सुसज्जित सङ्घर्षको किल्ला सम्हाल्छे, ताने हुँदा धामी झाँक्री लाइन्थ्यो होइन त। मृत्युञ्जय योद्धा मान्छे, मृत्यु वृद्धको सङ्घर्षमा धामी झाँक्री वैद्य सुसज्जित सङ्घर्ष किल्ला सम्हाल्छे, फेरि डराउँदै मृत्युसँग कहिले काहीँ स्वर गुहार्छे, कहिले काहीँ पुजारी बोलाउँथे, अष्ट चिरञ्जी पूजा लगाउँथे, पूजा र पुजारीसँग अविश्वास हुँदा फेरि ज्योतिषी बोलाउँथे, सोध्थे मेरो आयु कति छ, भन्थ्यो अनिष्ट छन् दशाग्रह, मन्दिरमा कालो कपडा चढाऊ, आयु बढाऊ, मृत्यु भगाऊ, मृत्यु वृद्ध विजय उत्सव मनाऊ। ज्योतिषीले भने चाहिँ अबोधलाई बोध मान्दै शरीरलाई आफ्नो ठान्दै मृत्यु वृद्ध लडी नै रहे, ठान्थे जित्छु म उसलाई, विडम्बना छाए नपाई यौवनको वेगलाई, समयको प्रवेगले उछिन्दा वृद्धावस्थाको उपहार पाएँ, बुढो भएँ वृद्धाको उपहार पाएँ, जरा दुःखको अनन्त पीडा छातीभित्रै सजाएँ, जवानीको जोसिलो योद्धा म इतिहासको घरभित्र उतै कतै हराएँ, फलत आयुको भिख माग्दै अस्पतालको शरणमा म आएँ, हेर्नुहोस् है बुढो भाइ भन्छन् त्यहाँ आयु बढाउने सघन उपचार हुन्छ, अनि फेरि कता कता सुन्छु त्यहाँ त मृत्युको व्यापार हुन्छ, लाग्छ मसँग सबै छ तर केही छैन, मेरा सबै छन् तर कोही छैनन्, धामी वैभव औषधि वैद्य सबै मसँग निरपेक्ष देख्छु, हर क्षण आफ्नै आँसुले आफ्नै पीडाको आत्मकथा लेख्छु वृद्धावस्थामा। अनि मृत्युसँगै सम्वाद थाल्छ, उस विरुद्धको मेरो लडाइँमा उसैसँग युद्ध विरामको प्रस्ताव राख्छ, प्रस्ताव स्वीकार्दै मृत्यु भन्छ, लाटा मसँग तिमी त्यसै डरायौ, मलाई शत्रु ठानी मेरो विरुद्ध मिथ्या हतियार उठायौ, विषय हतियार, म तिम्रै जरा दुःखको मलामी हुँ, इतिहासको अनन्त कालदेखि नै सुन्दर जीव संसारको शासन सत्य कहानी हुँ, अनि तिम्रै मुक्तिको सारथी हुँ, सृष्टि स्वीकरणको ज्ञान हुँ, सृष्टि निरन्तरताको विज्ञान हुँ, जब सोच्छौ तिमी जीवनको भौतिक भाग, म नै हुँ तिम्रो मुक्तिको द्वार, रहस्य अब यति मृत्युले यति भनिसकेपछि रहस्य बुझेर मृत्युको म आफै धर्यास्त हुन्छु, पालेर जी विषाका अस्त्रहरू अनि दृश्यले मृत्युञ्जय मन्त्रहरू, म मृत्युकै शाश्वत अभिन्न सत्य हुन्छु, त्यसैले मनाउँदिन अब म मेरो जन्मोत्सव, हर्षोल्लासका साथ मनाउँछु सधैँ अब मेरो मृत्यु उत्सव। जय होस्।
2: तपाईँको अर्को छोटो कविता पनि सुनियो। तपाईँसँग चाहिँ यति कुराकानी गरेर तपाईँको कविता समेत सुनेर हाम्रा श्रोताहरूलाई तपाईँले चाहिँ आफ्नो विचार पनि आफ्नो कविता पनि सुनाउनु भयो र त्यसको लागि चाहिँ म तपाईँलाई धेरै धेरै रेडियोको तर्फबाट धन्यवाद दिन चाहन्छु। धन्यवाद छ सर। श्रोताहरू, उहाँ हुनुहुन्थ्यो डाक्टर सुरेन्द्र सिटौलाजी। उहाँ पेसाले शिक्षक, उहाँ चाहिँ त्रिभुवन विश्वविद्यालयबाट उहाँले चाहिँ प्राध्यापन पेसा सुरु गर्नुभएको, आजकल साइन्स कलेजमा लामो समयसम्म उहाँले विज्ञान विषयको प्राध्यापन गर्नुभयो र सोही विषयमा उहाँले पिएचडी पनि गर्नुभयो। यसरी चाहिँ खरो र एउटा चाहिँ वस्तुवादी विद्याको अध्ययन र त्यसैमा जीवन बिताएको व्यक्ति भएर पनि उहाँको चाहिँ कलकलाउँदो भावनाहरू, कलकलाउँदा विचारहरू उहाँका कवितामा हामी पाउन सक्छौँ।

0: अब श्रोताहरू हामीसँग अर्को हुनुहुन्छ कवि प्रतिभा, उहाँको चाहिँ गीतहरू पनि हामी चाहिँ विभिन्न सञ्चार माध्यममा सुन्न पाउँछौँ। बद्री पोखरेलजी हुनुहुन्छ, डाक्टर बद्री पोखरेलज्यू, उहाँले चाहिँ अर्थशास्त्रमा एमए गर्नुभएको, अर्थशास्त्रमै विद्यावारिधि पिएचडी गर्नुभएको र अर्थ मन्त्रालयबाट सहसचिवको रूपमा र यो जनसङ्ख्या तथा तथ्याङ्क विभागबाट सचिवको रूपमा काम गरेर रिटायर भएर रहनुभएको छ र उहाँको चाहिँ कथा, उहाँको चाहिँ कविता निबन्धहरू र थुप्रै चाहिँ अर्थशास्त्र सम्बन्धी लेख रचनाहरू उहाँको विभिन्न पत्र पत्रिकामा छापिएको हामी पाउँछौँ। त उहाँ एउटा ज्यादै परिश्रम गर्ने व्यक्ति हुनुहुन्छ। उहाँले चाहिँ 18 पुराणलाई नेपाली भाषामा उहाँले चाहिँ सार खिचेर लेख्नु भएको छ र 18 पुराण उहाँको चाहिँ सार संक्षेप चाहिँ अहिले छापिएको छ। उहाँ चाहिँ यो जयत संस्कृतम जस्तो एउटा ऐतिहासिक संस्थाको नेतृत्व पनि प्रदान गरिरहनु भएको छ। अब उहाँसँग हामी एकछिन कुराकानी गर्छौँ, उहाँका कविताहरू गीतहरूबाट हामी हाम्रा श्रोताहरूलाई मनोरञ्जन गराउँछौँ। डाक्टर साहब
1: हजुर
0: नमस्कार। डाक्टर साहबलाई हाम्रो यो रेडियोको साहित्यिक कार्यक्रम दोभानमा हार्दिक स्वागत गर्दछु। म यहाँलाई स्वागत छ,
1: धन्यवाद छ।
0: त नेपाल सरकारको विभिन्न कार्यालयहरूमा रहेर सेवा प्रदान गर्नुभएको थियो र अनि अहिले चाहिँ तपाईँले 18 पुराणको चाहिँ अनुवाद गरेर नेपाली भाषाभाषीहरूलाई ठुलो गुण लगाइसक्नु भएको छ, अनि अहिले चाहिँ के गरेर बिताइरहनु भएको छ डाक्टर साहब?
1: धन्यवाद छ नवराजी। पहिला कुरा त तपाईँले यो रेडियोमा जोड्न लाग्नुभयो मलाई, मेरा अनुभवहरू सुनेर प्रचार गर्न लाग्नुभयो, त्यसको लागि तपाईँलाई धेरै धेरै धन्यवाद छ। अब म के गर्दैछु भन्ने कुरा त पहिला आत्मसमीक्षा गर्दैछु, म के गरेँ, मेरा गएका दिनहरू कसरी बिते, अब मैले के गर्दाखेरि बेस होला भनेर। यो ब्रह्मचर्य, गार्हस्थ्य, वानप्रस्थ, सन्यासका चारवटा रूप मध्ये म अहिले म तेस्रो रूपमा चलिरहेको छु, मेरो अभ्यास त्यस्तो छ। अब त्यस त्यो क्रममा आफ्ना पहिले भएका त्रुटिलाई अथवा कमजोरीलाई अथवा गल्तीहरूलाई सुधारेर अब मैले त्यसो गर्न नहुने रहेछ, मैले चाहिँ नि सच्चा समाजको लागि भविष्यको लागि केही गर्ने बेला रहेछ यो भन्ने त्यो सोच राखेर त्यसै अनुसारका काम गर्दैछु। अब त्यही क्रममा चाहिँ नि तपाईँले अहिले भूमिकामा भन्नुभयो, मैले 18 महापुराणहरूको अनुवाद गरेँ र धेरै ठाउँमा यस सम्बन्धी ज्ञानहरू वितरण गर्ने प्रयास गरिराखेका छु। म आफू पनि पढ्छु, अहिले बिहान पनि म महाभारत पढिराखेका थिएँ, आफू पनि पढिरहन्छु। अब त्यो पढेका कुराहरूलाई केही न केही समाजमा पनि पुर्याउनु पर्छ भनेर केही न केही लेखिराखेका छु, पढिराखेका छु, बोलिराखेका छु, यसै गरेर बितिराखेका छ मेरा दिनहरू।
0: हजुर, अनि यहाँले त अब यो नेपाली साहित्यमा पनि धेरै कलम चलाउनु भएको छ, कविताहरूको पनि रचना गर्नुभएको छ र चाहिँ अरू निबन्धहरू पनि, यात्रा संस्मरणहरू पनि थुप्रै लेख्नु भएको छ। अब चाहिँ अर्थशास्त्रीय विधामा त यहाँका चाहिँ धेरै सामग्रीहरू प्रकाशित भएको मैले थाहा पाएको छु।

0: त एउटा छोटो एउटा कुनै राम्रो मिठो एउटा कविता सुनौ नि त यहाँकै मुखबाट।
1: कविता के चाहिँ सुनाउ त, तपाईँले त मलाई बडो अप्ठ्यारोमा पार्न लाग्नु भयो त।
0: हो र सबै कविता कण्ठ भइराखे पनि हुँदैन।
1: यो कविता साहित्य भाव रस हुन्छ कवितामा, सबैलाई थाहा छँदैछ। सौन्दर्य सिर्जना भन्ने कविता हो
0: हजुर,
1: यो अनुष्टुप छन्द लेखिया छ है,
0: एकदम राम्रो।
1: सौन्दर्य उसमा हुन्छ जसको भाव सुरम्य छ, सिर्जना त्यसमा हुन्छ जसमाथि भाव तीव्र छ। एउटै सूर्य हजारौंको संख्यामा गन्न मिल्दछ, यदि त्यो मानसी भाव चमचमे ज्योति बन्दछ।
0: सुन्दर
1: स्रष्टाको सिर्जना केही गुलाबी लालीमा निर, स्रष्टाकै सिर्जना केही बासन्ती पालुवातिर, उसकै सिर्जनाका रेखा लाखौं लाख कला, अब यी सबै पाउँदा लाग्छ पिउ झैं सिर्जना सब।
0: कति राम्रो,
1: तिम्रै मुस्कानमा मेरा सारा सृष्टि रसाउँछन्, तिम्रै मुस्कानमा मेरा सारा सृष्टि रसाउँछन्, तिम्रै सौन्दर्यले मेरा कार्य सिद्ध गराउँछन्। बिना तिमी सबै बन्छ तातेको बालुवा सरी, फुटेको गमलाभित्र आलवाल रचे सरी। बिना तिमी सबै बन्छ उठेको कमलाभित्र आलवाल र छेसरी। तिमीले गौरवी शोभा लुकायो यदि यहाँ भने, तिमीले गौरवी शोभा लुकायो यदि यहाँ भने, रुफौला वैंशको प्रीति देखिएन कतै भने, तिम्रो लावण्यको रेखा चम्किएन यहाँ भने, यो जम्मै सृष्टि खुम्चन्छ धमिरो काठमा पसे। हे सौन्दर्य, हे सौन्दर्य, तिमी माथि शङ्का म कसरी गरौँ, नदेखौँ कसरी चन्द्र तिम्रो मुस्कानमा मरौँ। धप्प धप्प भले जस्ती के छैनौ तिमी सुन्दरी, तप्प तप्प चुहे जस्तो तिम्रो मुस्कानमा धुरी। हिमका सल्बले टुक्रा सूर्यका बिम्ब बीचमा, तारा मण्डलका पुञ्ज ध्वन्त तिम्र रात्रमा, जस्तो अनुपमी शोभा बन्दछन् यस लोकमा, त्यसरी नै तिमी धरती लोकलाई सिँगार्नु। तिम्रो लावण्यको मज्जा लुट्नमा व्यस्त छन् सब, तिम्रै मुस्कानका प्यास मेट्नमा मग्न छन् सब, वैंशको माधुरी तिम्रै लालीमा, तिम्रै सौन्दर्यको दाग हिमबुट्टा अनन्त हो। तिम्रा कपोलका लाली नवीन पालुवासँगै, तिम्रा ती चञ्चले आँखा कुरम कुरङ्ग सावका सँगै, खेल्दछन् मग्न भई सारा यथार्थ बिम्ब कल्पनै, झुम्दछन् फुलमा जस्तै भमरा सबबीच सधैँ। तिमी त जादु पो हौ कि विश्व सारा बोलाउने, तिमी भू उर्वरा हौ कि रत्न गर्भा बनाउने, समस्त सागरै हौ कि वर्षा सारा अटाउने, अथवा भन के हो ये सौन्दर्य गर्भधारिणी। अग्ला वृक्ष र बल्ली त तिम्रै बाहु नहुन् सब, अग्ला वृक्ष र बल्ली त तिम्रै बाहु नहुन् सब, अग्ला पर्वतमाला त सिरानी नै त हुन् सब, हिमश्रृङ्ग सबै तिम्रा शीर्ष शोभा मुकुट रे, के छैन भिन्न रचना तिम्रो स्मृतिमा आउने। कसैको मनमा होला राम्रो त चन्द्रबिम्ब हो, कसैको मनमा होला राम्रो त हिमश्रृङ्ग हो, कोही भन्लान् लहरा राम्रा, कोही तरु कोही गुराँस हो, म भन्दछु सबै शोभा तिम्रै सौन्दर्य नै त हो, म भन्दछु सबै शोभा तिम्रै सौन्दर्य नै त हो।
0: बडो राम्रो चाहिँ कविता सुनाउनु हो।
1: मेरो अल्बम चाहिँ नि सातवटा गीतको अल्बम आएको छ।
0: ए, सातवटा गीतको अल्बम आएको छ हजुर,
1: सातवटा गीतको अल्बम आएको छ होइन। अब गीत त अरू पनि धेरै लेखेको छु मैले, धेरै अरू 8-10 15 20 होला, त्यस्तै होला गीतहरू चाहिँ नि, तर अल्बम चाहिँ 7 छ।
0: श्रोताहरू, अब हामीले बद्रीजी, डाक्टर बद्री पोखरेलजीसँगका विभिन्न विषयका कुराकानी पनि गऱ्यौँ अलिकति संक्षिप्तमा। उहाँले लेख्नुभएको प्रकृति परक, ज्यादै नेपालको प्रकृति चाहिँ हलक्कै चाहिँमा उहाँले चाहिँ त्यसमा पोख्नु भएको छ। नेपालको हिमाल पहाड तराई कन्दराहरूको देउराली भन्ज्याङहरूको जहाँ जहाँ चाहिँ प्रकृति चाहिँ मुस्कुराइराखेको छ, त्यो सबै प्रकृतिका मुस्कानहरूलाई, प्रकृतिका सौन्दर्यहरूलाई त उहाँले वास्तवमा आफ्नो कविताको कलामा उतार्नु भएको रहेछ। बहुत मैले यति मिठो कविता उहाँको अरू पनि सुनेको छु, अरू पनि कविता छन्, तर प्रकृतिका हिसाबले चाहिँ यति राम्रो, यति मिठो र प्रकृतिका विविध स्वरूपको, विविध चाहिँ हाम्रा चाहिँ भूगोलका अवस्थाहरूको र प्रकृतिका विभिन्न आयामहरूलाई यसरी चाहिँ एउटै पोकोमा चाहिँ सर्लक्क उतारेको कविता मैले यो चाहिँ कविता वास्तवमा मैले डाक्टर साहबको यो कविता सुन्न भ्याएको रहेनछु पाएको रहेछु आज मैले पनि यो कविता सुन्ने अवसर पाएँ बहुत धन्यवाद छ डाक्टर साहब हजुरलाई धेरै धेरै साहित्यको क्षेत्रमा चाहिँ के काम गरिरहेको छ डाक्टर साहब
1: द्वैत संस्कृतमले साहित्यको क्षेत्रमा धेरै काम गरेको छ धेरै भने मतलब के छ नेपाली साहित्यका गीत कविता लेख्नेपट्टि होइन कि साहित्य भने गीत कविता मात्रै होइन साहित्य भने पुरानो साहित्यहरूलाई पुनर्जागरण गरेर जनसमक्ष पुर्याउनु पनि साहित्य सेवा हो त्यो साहित्य सेवा चाहिँ द्वैत संस्कृतमले अत्यन्त धेरै गरेको छ जस्तै हाम्रो पुराण पनि साहित्य हुन् उपनिषद साहित्य हुन् हाम्रा चाहिने इतिहासहरू साहित्य हुन् यिनीहरूले चाहिँ यिनीहरूको माध्यमबाट पुरानो इतिहासहरू पुराण धर्मशास्त्रका कुराहरू संस्कृत भाषामा लेखिएका तर आम जनताले नबुझेका नथा पाएका त्यस्ता कुराहरूलाई चाहिँ नि जनसमक्ष ल्याइदिने काम चाहिँ नि संस्कृतमले गरिराखेको छ त्यसै क्रममा हामीले यो 10-11 दर्शनका ग्रन्थ दर्शन साहित्यका ग्रन्थहरूलाई नेपाली भाषामा अनुवाद गरेर अगाडि ल्याएका छौँ 18 पुराणहरूलाई अनुवाद गरेर अगाडि ल्याएका छौँ नेपाली भाषामा अनि यस्ता किसिमका कामहरूको माध्यमबाट चाहिँ साहित्य सेवा हामीले गरिराखेका छौँ नवराज कट्टेलजी तपाईँले नै लेख्नुभएका नाटकहरू अहिले प्रकाशनमा आएका छन् अरू नाटक साना साना नाटकहरू नाटिकाहरू पनि प्रकाशनमा आइराखेका छन् साहित्यको माध्यमबाट हामीले इतिहास साहित्यको माध्यमबाट चाहिँ नि साहित्यको सेवा गरिरहेछौँ अरू सामान्य उपन्यास कथा लेख्ने मान्छेहरू त धेरै हुनुहुन्छ उहाँहरूले लेखिरहनु भएको छ उहाँहरूलाई शुभकामना छ अरू लेख्नुहोस् अरू लेख्नुहोस् तर प्राचीन साहित्यको परिचय दिनु पनि एउटा महत्त्वपूर्ण काम हो त्यो काम चाहिँ नि द्वैत संस्कृतमले गरिराखेको छ
0: बडो राम्रो त्यही त यहाँले चाहिँ उभयथा चाहिँ नेपाली भाषा साहित्यमा पनि धेरै काम गर्नुभएको रहेछ यतातिर चाहिँ कविताहरू पनि लेख्नुभएको छ निबन्धहरू र तपाईँको यात्रा संस्मरणको किताब पनि छ होइन दक्षिणी ध्रुव त्यो उसमा चाहिँ अन्टार्क्टिका
1: किताबहरू पनि छ मैले 77 जिल्ला घुमेर लेखेको 77 निबन्ध भएको एउटै किताब छ त्यो पनि प्रकाशन भइसकेको छ विद्यार्थी पब्लिकेसनबाट अनि अर्को चाहिँ म अन्टार्क्टिका गएर लेखेको अन्टार्क्टिकाको अनुभव पनि प्रकाशित भइसकेको छ अर्को यात्रा अन्टार्क्टिका भन्ने त्यसै गरेर अरू छुटमुट धेरै ठाउँमा घुम्दाखेरिका अनुभवहरूसँग लिएर विभिन्न पत्र पत्रिकामा प्रकाशित भएका त्यस्ता ग्रन्थहरू पनि छन् त्यस्ता घटनाहरू त्यस्ता यात्रा संस्मरणहरू पनि छन् अब प्रकाशित भइसकेका छन् अब कतिवटा प्रकाशित भए मलाई पनि खास याद गर्नै पर्छ
0: ल डाक्टर साहब आज हजुरसँग चाहिँ हामीले चाहिँ नेपाली साहित्यको विषयमा पनि अलिअलि चर्चा गऱ्यौँ यहाँको एकदमै प्रकृतिपरक राम्रो सुन्दर कविता अब मैले पनि सुन्ने अवसर पाएँ अब हाम्रा तमाम श्रोताहरूले पनि तपाईँको चाहिँ प्रकृतिपरक नेपालको प्रकृतिको हराभरा भएको सुन्दर नेपालको त्यो प्रकृतिको सुन्दर भाषामा सुन्दर शैलीमा र सुन्दर लयमा हाम्रा श्रोताहरूले पनि मधुर कविता सुनेर अवश्य पनि साँच्चै मनोरञ्जन गर्नुभयो होला यहाँहरू पनि आफ्ना रचना लिएर हाम्रो यस रेडियोमा जोडिन सक्नुहुन्छ हामीलाई आफ्नो प्रतिक्रिया पनि दिन सक्नुहुन्छ यिनै कुराकानीहरूका साथ आजको यो साहित्यिक कार्यक्रम दोभानबाट हामीहरू बिदा लिन चाहन्छौँ हस्त नमस्ते

0: बीएफबीएस गोर्खा रेडियो सुनेर बस्नुभएका सम्पूर्ण श्रोताहरूमा हार्दिक नमस्कार छ। म सुसन बालाको तर्फबाट तपाईँको आफ्नो कार्यक्रम आजको नारी आइपुगेको छ। तपाईँको घर आँगनमा, तपाईँको रेडियो सेटमा र विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रम हो श्रोताहरू। र आज पनि एकजना विशेष नारी, आज पनि एकजना विशेष पाहुना आइपुग्नु भएको छ हाम्रो स्टुडियोमा। र आजको नारीमा हामी उहाँसँगको एक घन्टाको बसाइमा, लगभग एक घन्टाको बसाइमा बस्नेछौँ। साथमा गीत सङ्गीत त छँदैछ श्रोताहरू, होइन त? र श्रोताहरू विभिन्न क्षेत्रमा छुट्टै पहिचान बनाउनमा सफल नारीहरूलाई लिएर आउने कार्यक्रमले आज श्रीनेहा पोखरेललाई लिएर आएको छ श्रोताहरू। उहाँ समाजसेवी हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काखको, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित पनि हुनुभएको छ। वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट उहाँ सम्मानित हुनुभएको छ। र यसै खुसीमा मैले आज उहाँलाई स्टुडियोमा निम्त्याएकी छु। र अबेर नगरौँ, आउनुहोस्, अब हामी उहाँलाई स्वागत गरिहालौँ। नमस्ते श्रीनेहाजी।
1: नमस्कार।
0: सन्चै हुनुहुन्छ?
1: एकदम सन्चै छु। हजुरलाई भेटेपछि त म झन् सन्चो हुन्छु।
0: जे होस्, भर्खरै तपाईँ एउटा अन्तर्राष्ट्रिय सम्मानले सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनबाट, त्यो खुसी हामीसँग सेयर गर्नुहोस् न अलिकति।
1: यो नेपाली स्नेही काख भने सम्पूर्ण नेपालीको हो, र म आज यहाँ बस्नु र पहिलोचोटि 3 महिनाको बच्चा लिएर आउनु मलाई उस्तै त्यही ताजा फिल भइरहेछ। त्यो कलिलो बच्चा लिएर आएर यहाँ कुरा गर्दाखेरि हामीले बेसार खुवाउन सक्ने अवस्था थिएन नेपाली स्नेही काखमा, र आज ओल्ड बुक अफ रेकर्डमा हामी पढ्दाखेरि चाहिँ यो नेपाली स्नेही काखको होइन, यो नेपाल आमाको छोराछोरीको सम्पूर्णको पसिना मिसिएको सफलता हो यो। र मैले सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। मलाई जतिजना नेपाली स्नेही काखमा अनुदान गर्न आउनु भएको थियो नि, सम्पूर्णको अनुहार झलझल आउँछ, र म बिएफबिएसमा आएको दिन झलझल याद आउँछ, र यो सम्पूर्णले प्राप्त गर्नुभएको उहाँहरूको पसिनाको प्रतिफल हो, र सम्पूर्णलाई अझै धेरै आशीर्वाद लागोस् भन्न चाहन्छु। र यो खुसीको चाहिँ सीमा कस्तो भने, त्यो सम्मान थापिराख्दाखेरि मुटु फुलेको जस्तो भयो कि, साँच्ची नै हामीले पाएको हो र यो, होइन हामीले नै प्राप्त गरे हो त यो भन्ने चाहिँ एउटा प्रश्न चिन्ह चाहिँ मनमा थियो। अझै आएर पनि मैले होइन त्यो हेरिराखेँ, हामीले कसरी पायौँ, किनभने नारायण गोपाल सर होइन, लक्ष्मीप्रसाद देवकोटा सम्झेँ क्या मैले त्यो मेरो हातमा पर्दा। इकोनोमिकली चाहिँ हामी त्यस्तो वाइल्ड डेभलप भइसकेका छैनौँ, तर सम्पूर्णको आशीर्वादले चाहिँ एउटा नाम चाहिँ इतिहासमा रहने काम गरेको रहेछौँ भन्ने चाहिँ त्यो फिल भयो।
0: हजुर श्रोताहरू, उहाँको खुसी उहाँको आँखामा झल्किरहेको छ, मैले देख्दैछु अहिले। र जे होस्, उहाँ सम्मानित हुनुभएको छ वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मान गर्नुभएको छ। र जे होस्, हामी सबैको तर्फबाट तपाईँलाई थुप्रै थुप्रै बधाई फेरि अनि शुभकामना पनि।
1: थ्याङ्क यू सो मच।
0: तपाईँले सुरुमा यहाँ 3 महिनाको बच्चा लिएर आएको थिएँ भनेर भन्नुभएको थियो होइन, त्यति बेला चाहिँ अलिकति भनौँ न अवस्था भनौँ अलिकति धेरै नै दयनीय नै थियो, तपाईँको संस्थाको भर्खर भर्खर सुरुवात थियो भनौँ होइन। मलाई पनि थाहा छ तपाईँको बच्चा रुएर बोल्नु नदिएर रेकर्ड गर्दाखेरि होइन, त्यो कुराहरू। तपाईँ पहिला आजको नारीमा आउनुभएको थियो होइन, सबभन्दा पहिला, त्यसपछि हाम्रो विनोदजीको प्रोग्राममा आउनु भएको जस्तो लाग्छ।
1: होइन, विनोद सरको प्रोग्राममा आए,
0: ए
1: हजुर, हजुरसँग मेरो भेटघाट भयो नि आजको नारीमा।
0: ए हजुर, श्रोताहरू, सबैभन्दा पहिला यहाँ हाम्रो श्रीनेहा पोखरेल बहिनी, उहाँ चाहिँ विनोदजीको लाइभ सोमा आउनु भएको थियो, 3 महिनाको बच्चा लिएर आउनु भएको थियो। कत्रो भएको छ त्यो बच्चा अहिले?
1: त्यो अहिले एकदमै चकचके है, 8 वर्ष, अब 9 वर्ष लाग्छ।
0: ए
1: छोरी, 9 वर्ष लाग्छ।
0: 9 वर्ष लाग्छ है।
1: हजुर,
0: अनि अब धेरै भयो है तपाईँले यो नेपाली स्नेही काख सुरु गर्नुभएको, कति वर्ष पो भयो?
1: 16 वर्ष भयो यो। 16 वर्ष भयो। सुरुमा चाहिँ कस्तो भने, म जेम्समा काम मैले स्टार्ट गर्दा 10 इयर्स भर्खरै लागेको, एज थियो
0: हजुर
1: र अनि मैले यसकै लागि धेरै काम गरेँ थिएटर गरेँ मोडलिङ गरेँ होइन त्यो टिन इयर्स टाइम भरपूर सदुपयोग भएको थियो अनि त्यहाँबाट आएको अलिअलि पैसा पनि उहाँहरूलाई नै लाउँथेँ त्यतिखेर धेरै मान्छे हुनुहुन्थेन तर जब बच्चाहरू जन्मिएर मैले आफ्नै काखमा हुर्काउन थालेपछि चाहिँ नुन नहुने काम सबै छोडिदिनु पर्ने त्यस्तो अवस्था आएको थियो र मैले बिएफबिएसमा चाहिँ परिचित गराउनु हुने हाम्रो सुमन खरेल सरलाई मैले बिर्सिनुहुन्न उहाँले एकछिन आउनु त यहाँ भन्छ थियो विनोद सरलाई भेटाइस्यो हजुरलाई भेट्न पाएँ र आज चाहिँ हामी वर्ल्ड बुक अफ रेकर्ड लन्डनसम्म पुग्न पायौँ थ्याङ्क यू सो मच र यसमा मैले बिर्सिनै नाम हामीलाई वर्ल्ड बुक अफ रेकर्डमा पढ्नुपर्छ है भन्ने भवानी राणा म्याम ज्योति दवाडी र विनोद श्रेष्ठ सरलाई मैले सम्झिनुपर्छ हाम्रो विनोद खड्का सर पनि भइसक्यो अनि विनोद श्रेष्ठ सर पनि ग्रिन ब्रिकमा उहाँले कर्म गर्दै हुनुहुन्छ सिए हुनुहुन्छ होइन उहाँलाई पनि धन्यवाद
0: जे होस् बिएफपिएसमा पहिलोचोटि आउँदाको हामीले सम्झ्यौँ भर्खरै श्रोताहरू अहिले वर्ल्ड बुक अफ रेकर्ड लन्डनले उहाँलाई सम्मानित गर्नुभएको छ र अब भनौँ न तपाईँको त अब काम सबैलाई थाहा छ विश्वभरि बस्नुभएका नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई थाहा छ होइन के गर्नुहुन्छ कसरी गर्दै हुनुहुन्छ भन्ने कुराहरू अब अहिले परिवार चाहिँ कतिजना हुनुहुन्छ तपाईँहरू
1: हाम्रो 96 परिवार हुनुहुन्छ अहिले
0: लास्ट इयर मैले सोद्धा 90 भन्दै हुनुहुन्थ्यो होइन 6 बढिसकेछ बच्चाहरू कतिजना ठुलाहरू कतिजना छन्
1: आमाहरू 60 हुनुहुन्छ बच्चाहरू 17 अनि हाम्रो बुवाहरू चाहिँ कहिले घटबड गरे कहिले 21 कहिले 20 कहिले 19 भइराख्नुहुन्छ
0: हजुर हजुर बच्चाहरू चाहिँ तपाईँले विशेष गरेर बाटोमा भेट्नुभएका महिलाहरू जति पनि हुन्छ उहाँहरूको बच्चाहरू विशेष गरेर होइन
1: हजुर
0: कोही त तपाईँले बाटोमा जन्मिँदा पनि लिएर आउनु भएको छ नि है
1: हजुर
0: त्यो कथा अलिकति सुनौँ
1: व्यथा लाग्दा लाग्दै पनि रेस्क्यु गरेका छौँ कतिले त आमाले आफ्नो बच्चा स्वीकार नै नसक्ने अवस्थामा म प्रेग्नेन्ट छु म महिला हुँ भन्ने थाहा नभएको महिलाहरू चाहिँ बाटोमा बेवारिसे त्यो फोहोरको थुप्रोमा दिसा पिसाबको बिचमा खाना खोजिरहेको महिला बलात्कृतबाट प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई व्यथा लाग्दा लाग्दै रेस्क्यु गरेका छौँ अनि बच्चाहरू चाहिँ उहाँले के दिसा पिसाब गरे जस्तो पाउने त्यो सालनालाई त्यो दिसा पिसाब छोडेर हिँडे जस्तो उहाँहरू हिँड्ने अवस्थामा पनि हामीले फोहोरमा बच्चाहरू लिएर आएका छौँ होइन र कतिजनाले चाहिँ बच्चा पाउनै नखोज्ने है म चाहिँ प्रेग्नेन्ट छु थाहा छ तर त्यो अभ्युज भएको पीडाले चाहिँ उहाँले बच्चालाई माया नगर्ने हो त्यस्तो अवस्थाको नानीहरू चाहिँ हामीसँग हुर्किराख्नु भएको
0: हजुर त्यही त अब विचाराहरू मेन्टल्ली अलिकति डिस्टर्ब हुन्छ होइन अब मेन्टल्ली भनौँ न मनोरोगीहरू हुनुहुन्छ उहाँहरू सबैजना र उहाँहरूलाई थाहा हुँदैन म प्रेग्नेन्ट छु म भित्र एउटा बच्चा बढ्दैछ भन्ने कुराहरू पनि त थाहा हुँदैन है उनीहरूलाई र त्यस्तो बेलामा एउटा मलाई एउटा के सोध्नु मलाई अघि तपाईँले बाटोबाट जन्मिँदै गरेको आमा बच्चा उठाएर ल्याउनु भएको छ रेस्क्यु गर्नु भएको छ त्यो सिन अलिकति तपाईँको शब्दमा एउटा हामी सुनौँ न कस्तो थियो
1: अहिले त हजारौँ स्टोरीहरू दिमागमा घुमिरहेको छ कि हामीले एकजना आमालाई चाहिँ प्रेग्नेन्ट महिला जो चाहिँ टाउकोमा फेटा बान्नु भएको छ वरिपरि एकदमै फोरै फोरको थुप्रोमा होइन अनि रोइराख्नु भएको किन रुनु भएन त्यो बच्चा जन्मिँदै गर्दाखेरि भएकोबाट चाहिँ रोइराख्नु भएको अनि हामीले रेस्क्यु गऱ्यौँ रेस्क्यु गर्दाखेरि चाहिँ चिथार्नु भयो क्या उहाँले अब उहाँलाई चाहिँ मलाई हार्म गर्न लिएर जानु लाग्यो कि के गर्न लाग्यो भन्ठान्नु भएछ अनि हामीले त्यो गाडीमा राख्यौँ अनि गाडीमा राखेर लिएर आउँदै गर्दाखेरि अब प्रहरी रिपोर्ट पनि चाहियो वरिपरिको चाहिँ हो यो मान्छे चाहिँ बेवारिसै नै हो यसरी बाटोमा यति दिनदेखि बसिरहेछ भन्ने थाहा नपाउने उहाँलाई लिएर आयौँ अनि उहाँलाई त्यो खाना खाने आइडियै छैन कि अनि त्यसपछि चाहिँ उहाँको पानी ब्रेक भन्छ नि वाटर ब्रेक चाहिँ हुन थालेको थियो प्रहरीबाट एकदम रिक्वेस्ट गरेर हतार हतार लेटर बनाएर हामी चाहिँ गयौँ हस्पिटल गयौँ हामी प्रसूति गृह गयौँ प्रसूति गृह गएर जब बच्चा पाउन लाग्छ उहाँले चाहिँ खुट्टा बटार्नुहुन्छ कि एउटा खुट्टासँग अर्को खुट्टा टच गरेर त्यो बच्चा चाहिँ होल्ड गरिदिनुहुन्छ कि बच्चा पाउनै न उहाँलाई मन नलागेको अनि हामीले चाहिँ दुईवटा नर्सले दुईवटा खुट्टा र मैले यसरी चाहिँ उहाँलाई यसरी शरीरमा समाएर अनि त्यो बच्चा जन्मिँदाको हेन्ड चाहिँ मलाई यस्तो गाह्रो भएको थियो होइन त्यो दृश्य चाहिँ रियालिटीमा भइरहेको छैन मैले कुनै सपना देखिरहेको छु जस्तो कि त्यो पीडा ऊ चिच्चाको बच्चा पाउन नखोजेको अर्को होइन मिश्रित त्यो भाव चाहिँ सहनै नसक्ने अनि फेरि त्यहाँ त्यो खालको बेवारिसे भनेर होइन अब त्यो खालको वातावरण चाहिँ नउब्जियोस् उसलाई चाहिँ मेरो मान्छे भनेर एकदम सादा तरिकाले चाहिँ हामीले बच्चा पाऊँ भनेर एकदमै हामीले त्यहाँ चाहिँ सकारात्मक वातावरण क्रिएट गरिरहेको थियौँ तर उहाँले चाहिँ नर्सलाई पाए नर्सलाई मलाई लुस्दिने, अब म त पछाडि छु, मलाई लुस्ने होइन, एक त उहाँलाई पीडा भएको छ, बच्चा पाउनु भनेको चाहन्छु नै कुरा पीडा होइन त्यो, होइन यो संसारैको दुःख भन्दा पनि माथिको दुःख सहेर आमाले एउटा बच्चालाई जन्म दिन्छन्, अनि त्यो बच्चा बल्ल बल्ल टाउको निक्लिरहेछ, तर उहाँले चाहिँ हामीले पिसाब रोक्छौँ नि, हो त्यसरी होल्ड गरिदिने के नर्सले चाहिँ यसरी तानेर बच्चा निक्लिएपछि चाहिँ म यसलाई मार्छु, मेरो पकेटमा ब्लेड छ झिक, म यसलाई मार्छु भन्नुभएको चाहिँ मलाई एकदमै पीडा। हामीले कैयौँ आमाहरूले आफ्नो कोख नभरिएर मलाई कल गर्नुहुन्छ कि, मेरो कोख नभरिए पनि मैले काख भर्न पाउँछु

0: फोनहरू आउँछ, के छ लिगल्ली तपाईँको लिगल उसमा होइन, गएर चाहिँ दिनु भएको छ बच्चाहरू?
1: हामीले कुनै पनि बच्चा दिन मिल्दैन, कसैले चाहिँ ल म एडप्ट गर्छु अदालतै गएर म प्रोसेस वाइज हाम्रो देशको कानुनले जस्तो दिएको छ त्यसरी गर्छु भन्नु भने तपाईँहरू आफै कुरा गर्नु, तर हामीले दिन मिल्दैन भनेर चाहिँ गर्छौँ। त्यस्तो छ, सबैजना आउन चाहिँ आउनुहुन्छ, हामीले आई एम सरी भन्ने चाहिँ आई एम सरी नै हुन्छ कि हजुरलाई होइन, किनभने भोलि गएर निको भएर मेरो बच्चा खोइ भनेर एउटा आमाले खोज्नु भयो भने चाहिँ अर्को आमाको काख भरि मैले भन्न त त्यो सहज हुँदैन जस्तो लाग्छ। अनि म चाहिँ यशोदा आमा हो, उहाँको होस् नआइन्जेल, उहाँ सबल नभइन्जेल मैले मेरो बच्चालाई चाहिँ हुर्काइदिने कर्म मात्र मेरो हातमा पर्छ र मैले उहाँको बच्चालाई दिन सक्ने अधिकार म भित्र पर्दैन, त्यो कारणले चाहिँ हामीले एडप्सनको केससम्म जान पाउँदैनौँ।
0: हजुर हजुर, अब दिनुमा त तपाईँकै मन मान्दैन होला फेरि जस्तो लाग्छ मलाई
1: त्यो एउटा ठुलो ठुलो विडम्बना चाहिँ त्यो एउटा हो, किनभने जब त्यो बच्चा मेरो हातमा आउँछ नि मलाई त्यो मैले पीडा नगरे पनि होइन हुन्छ नि, फिजिकल्ली चाहिँ मलाई पीडा भएर मैले बच्चा जन्मा त होइन नि, तर त्यो मुटुबाट जन्मिँदो रहेछ क्या त्यो बच्चा, र त्यो जब अनुहार हेर्छु कसैले माग्नु भने मेरो बच्चा कसरी माग्न सक्नु भएको भन्ने चाहिँ एउटा हुन्छ क्या मलाई, त्यो जति पनि 17 बच्चा हुर्काएँ मैले मलाई कहिले त्यो बच्चा धेरै लाग्दैन, र मलाई कहिले हुन्छ नि भैँसीलाई सिङको भारी हुँदैन भने जस्तो मेरो बच्चाहरूलाई चाहिँ बेस्ट लाइफ दिउँ है भन्ने चाहिँ जहिले पनि आइरहेको छ क्या एउटा कुरा चाहिँ।
0: अब आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि भनौँ होइन, मेन्टल्ली इमोसनल्ली होइन, तपाईँ आफैले आफूलाई यशोदा माको रूपमा राखिसकेपछि, आफूले आफूलाई यशोदा माको रूपमा स्वीकार गरिसकेपछि ती बच्चाहरूलाई दिनु त मन मान्दैन नै है?
1: एकदमै म दिनै सक्दिनँ, मैले त्यही भएर केही त्यस्तो केस हो भने बरु बाहिरै तपाईँहरू कुरा गर्नु होला, मैले यसरी मेरो हातमा जन्मेको बच्चा चाहिँ म एक त म दिन सक्दिनँ, अर्को कानुनको दायराभित्र पर्दैन।
0: हजुर हजुर,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि अरूको हेरविचार गर्नु।
2: अरूको हेरविचार गर्नु भनेको उनीहरूसँगको आफ्नो सम्बन्ध सुमधुर बनाउनु हो, यसबाट हामीमा संसारलाई अर्को कोणबाट हेर्न सक्ने क्षमताको विकास हुन्छ, जसबाट हाम्रो आफ्नै समस्यालाई पनि फरक दृष्टिकोण मिल्दछ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।
0: हामी भन्ने गर्छौँ प्रिभियस बर्थ, हजुर, पहिलो जन्मको कर्मको फलहरू हामी यो जन्ममा भोग्छौँ रे भनेर होइन, रहेको जति पनि कर्महरू छ यो यो जन्ममा गर्छौँ रे भन्ने पनि सुनिन्छ। कस्तो लाग्छ तपाईँले के गर्नुभएको थियो रे यति ठुलो सेवा गर्ने मौका पाउनु भएको छ, कस्तो लाग्छ आफूले कल्पना गर्दा म के गर्थे होला?
1: अब यो धर्मतिर गएर सम्झिँदा, पूर्व जन्म सम्झिँदा चाहिँ होइन एउटा ठुलै पुण्य गरेका थिए होला कि चाहिँ एकदमै पुण्य गरेको मदरहरू होइन बाट जन्मेको थिएँ होला कि, अनि उहाँका अधुरा सपनाहरू चाहिँ मैले पुरा गरिरहेको छु कि जस्तो लाग्छ। अनि फेरि कहिले काहीँ चाहिँ हुन्छ नि अब साइन्टिफिक सोच्ने हुन्छ, अघिको आउँदा आउँदै त कतिवटा कुरा बिर्सिसकेँ त्यो पूर्व जन्ममा त के थियो होला, तर यो जन्म चाहिँ मैले ठुलो भाग्य लिएर जन्म्याउँ कि मैले यत्रो ठुलो फ्यामिली पाएको छु, एकदम प्लेजर होइन, कहिले काहीँ उहाँहरूबाट पाउने प्रेम चाहिँ एकदमै चोखो अमूल्य हुन्छ कि, म कसैले इच्छा खाना खुवाउनु भयो भने म प्रार्थना गर्छु कि उहाँहरूको घरमा चाहिँ हामीलाई दिनुभएको चामलको सीता गुन्न नसके जस्तो सफलता र खुसी प्राप्त होस् उहाँको घरमा, किनभने यत्रो ठुलो परिवारलाई पाल्नलाई आजको दिनलाई हेल्प गर्नुभएको छ। अनि मैले गरे प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ कि हुँदैन थाहा छैन, तर त्यो गाँस भरिरहेको छ अनि पेट भरिरहेको व्यक्ति जो चाहिँ भोलि के खाने भरे के खाने नै मतलब छैन, जसलाई चाहिँ समाजकै भर छ उहाँले जे ल्याउनुहुन्छ त्यसले पेट भर्नु पर्नेछ भन्ने व्यक्तिले गरेको प्रार्थना चाहिँ भगवान्ले सुन्नुहुन्छ भनेर प्रार्थना गर्छु कि म।
0: हजुर हजुर, तपाईँ जस्तो मान्छेको प्रार्थना त सुन्न पनि पर्छ होइन, र यति धेरै ठुलो परिवार छ तपाईँको है, 17-18 साना साना बच्चाहरू, त्यसपछि ठुलाहरू सबै धेरै जस्तो मनोरोगी होइन, धेरैलाई सन्चो बनाएर पनि पठाइसक्नु भएको छ तपाईँले होइन, कहिले काहीँ झर्को लाग्दैन?
1: अब त

0: प्लेजर हुने टाइम आएछ त्यो झर्को भन्दा नि अब त्यतिखेर त लागेन जुन दिन मेरो होइन सुतिरहेको ठाउँमा टाउकोमा आएर आची गर्नुभएको थियो अब अहिले त त्यो आची गर्ने व्यक्तिहरू निको भएर आमा भन्नुभएको हुँदैछ भनेपछि अब त झन् सुखको दिन आयो कि
1: त्यही त अब होइन मैले सोध्नु खोजेको छ अब यति यङ एजमा हुनुहुन्छ होइन अब लाउ लाउ खाउ खाउँ बेला नै छ तपाईँको यति बेला यति धेरै ठुलो परिवार पालेर त्यही पनि राम्रो कन्डिसनमा छैन कोही पनि होइन त्यो हेर्दाखेरि चाहिँ कहिले काहीँ यसो हाम्रो श्रीनाह पोखरेललाई झर्को लाग्छ कि लाग्दैन होला भन्ने होइन चाहिँ क्वेसन मार्क मेरो एउटा
0: मलाई कहिले झर्को लागेन बरु बच्चाहरू चाहिँ कहिले काहीँ हुन्छ नि मैले धेरै माया गरेँ नो हिट फर चाइल्डमा हुर्काएँ होइन म आफै पनि साइकोलोजिस्ट भएको कारणले चाहिँ नो हिट फर चाइल्डमा हुर्काएँ अनि यिनीहरूलाई चाहिँ मैले हुन्छ नि अनुशासित चाहिँ कसरी बनाउने त्यो एउटा चाहिँ बच्चाको पार्ट 17 बच्चाको पार्ट होइन उनीहरूले फेरि के सोच्छन् भने यो मेरो आमा हो जसरी मैले आमालाई घुर्काउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ जसरी मैले आमालाई चाहिँ मैले मागेको कुरा नपाउँदाखेरि सताउँथेँ त्यो उनीहरूले नि पाउनुपर्छ र जसरी मैले मेरो आमासँग 100% अधिकार खोज्थेँ त्यो मेरो बच्चाले नि पाउनुपर्छ भनेर होला मलाई झर्को लाग्दैन हुन्छ नि आफ्नो बच्चाले गरेको चाहिँ अरूलाई बरु झर्को लागिसकेको हुँदो रहेछ होइन त्यो देखेर मलाई चाहिँ लाग्दैन अनि अर्को आयो आमाहरूको आमा म उहाँहरूले चाहिँ जति निको हुनुहुन्छ नि थ्याङ्कफुल भइदिनुहुन्छ कि अब हजुरलाई एउटा कुरा अचम्म लाग्ला नेपाली स्नेही काखमा त्यत्रो ठुल्ठुलो महिलाहरूसँगै हुनुहुन्छ कहिले झगडा हुँदैन कि त्यो एउटा कुरा त एउटा भाग्यमानी आमाले मात्र प्राप्त गर्न सक्छ
1: अब यस्तो नि त तपाईँ यही कर्मको लागि विशेष गरेर जन्मिनु भएको तपाईँको जन्म हामीले देख्दाखेरि
0: हजुर
1: होइन त्यसले गर्दा अब झर्को लाग्दैन पनि एक त अर्को फेरि साइकोलोजी लिएर पढ्नु भएको रहेछ होइन साइकोलोजिस्ट हुनुहुँदो रहेछ कम्प्लिट गरिसक्नु भयो होला भनेपछि है
0: मैले ब्याचलर सिद्धाएँ अब मास्टर्स गर्न
1: लाग्नु भएको छ जे तपाईँ जस्तो मान्छेले तपाईँले जुन कर्म गर्नुहुँदैछ यो फिल्डमा त एउटा साइकोलोजी पढेर आएको मान्छे बच्चाहरूको साइकोलोजी बुझ्न पर्यो ती मनोरोगी महिलाहरूको पुरुषहरूको पुरुषहरू पनि छन् नि होइन उहाँहरूको साइकोलोजी बुझ्न पर्यो उहाँहरूले भन्नु खोज्नुभन्दा पहिला तपाईँले बुझ्नुपर्ने हुन्छ किनभने अब उहाँहरूले भनेको बुझेन भने उहाँहरू अचानक अग्रेसिभ हुन सक्छ होइन त्यसले गर्दा तपाईँ त जहिले त्यसले अलर्ट भएर बस्नुपर्ने हुन्छ

0: श्रोता र हाम्रो श्रीनेहा पोखरेल हुनुहुन्छ, उहाँ फाउन्डर प्रेसिडेन्ट हुनुहुन्छ नेपाल स्नेही काकको। उहाँको बारेमा तपाईँहरू सबैलाई थाहा छ, उहाँले के गर्दै हुनुहुन्छ भन्ने। तपाईँहरू पनि आउँदाखेरि अवश्य पनि तपाईँहरू जानुहुन्छ उहाँको आश्रममा, भनौँ होइन, पवित्र आश्रम हो नि त्यो त, होइन। र उहाँ एउटा थिएटर आर्टिस्ट पनि हुनुहुन्छ, मोडल पनि हुनुहुन्छ, साइकोलोजिस्ट हुनुहुन्छ। थिएटर चाहिँ सानैदेखि गर्नुभएको तपाईँले?
1: थिएटर चाहिँ मेरो सानैदेखि, मैले सानसानो विधाहरूमा काम गरिरहेको थिएँ, अनि पछि चाहिँ ठ्याक्क सडक एउटा नाटक गरेपछि चाहिँ मैले लिड क्यारेक्टरहरू पाएँ। मैले स्कुलहरूमा गर्ने त छुट्टै भयो त्यो बचपना, होइन, अनि लिड क्यारेक्टरहरू पाइसकेपछि चाहिँ दुई तिनवटा सिरियलहरू गर्दै जाँदा त अब म बच्चैदेखि सेवामै भएको भएर चाहिँ यता धेरै तानियो कि, कर्तव्यले तानिएपछि हुन्छ नि त्यो सपनाहरू चाहिँ कति चाहिँ अधुरा हुँदो रहेछन्।
0: हजुर, सिरियल पनि खेल्नु भयो, कुन कुन खेल्नु भयो?
1: मैले अनौठो समय खेले, एउटा चाहिँ गाँस भन्ने छ, त्यो चाहिँ युट्युबमा आइसकेको छैन, त्यो चाहिँ मैले आफैले लेखेर आफैले नै त्यो नेपाली स्नेह काकै इकोनोमिकको लागि बनाएको थिएँ, अनि त्यसले चाहिँ त्यो नेपाली स्नेह काक बनाउनलाई चाहिँ मद्दत गर्यो त्यो प्रोग्रामले।
0: हजुर हजुर, भनेपछि जति पनि थिएटरहरू खेल्नुहुन्छ, मोडलिङ गर्नुहुन्छ, होइन, सिरियलहरूमा खेल्नुहुन्छ, सबै यतै भनौँ न
1: सेवामा,
0: आफ्नो परिवारको सेवामा नै जान्छ भनेपछि, होइन।
1: यतिसम्म कि मेरो दिदीहरू बाहिर हुनुहुन्छ विदेशमा, एउटा बच्चा त पढाइदिनु न, अनि मेरो दिदीहरूको नि प्रोग्राम, फुपूहरूको यस्तो प्रोग्राम भयो भने चाहिँ मलाई के गर्नुहुन्छ नि, उहाँहरूको जस्तो वर्तमान भयो त्यसमा उठेको पैसा ल श्रीनेहालाई नै दिउँ है, यसलाई गाह्रो छ, यस्तो यसरी मद्दत गर्दै हुनुहुन्छ कि हजुरले भइसक्यो, होइन। अनि फेरि मेरो फ्यामिली चाहिँ मैले, होइन, मेरो म जन्मेको फ्यामिली मात्र मेरो हो भनेर मान्ने चाहिँ भन्दा पनि यो नेपालको सम्पूर्ण नेपाली, होइन, स्नेह काकलाई सहयोग गर्नुहुने नै मेरो फ्यामिली हो भनेर मान्छु कि, अनि त्यही भएर एकदम थ्याङ्कफुल छु सबैप्रति।
0: तपाईँको त आमा पनि ठुलो समाजसेवी हुनुहुन्छ है?
1: हजुर, त्यो मम्मीकै आएको होला कि मलाई, होइन, मम्मीले डक्टर इन्जिनियर बनाइसक्नु भयो तर कहिले पनि त्यो भाइ बहिनी र हामीमा कहिले फरक गर्नु भएन, त्यतिसम्मको बिग हार्ट त मसँग छैन जस्तो लाग्छ कि मलाई।
0: आमा छोरी दुवैजना भनौँ समाजसेवाको लागि जन्मिनु भएको रहेछ भन्ने कुरा हामी छर्लङ्ग देख्न सक्छौँ, बुझ्न सक्छौँ, होइन। उहाँले पनि अनाथ आश्रम खोलेरै चलाउनु भएको थियो अरे, होइन, मैले त हुन त भेटेको छैन। अहिलेसम्म छ
1: मम्मीको, अहिले पनि मम्मीले 3 महिनाको बच्चा ल्याएर चाहिँ अहिले 9 महिनाको बनाउँदै, भर्खर 9 महिनाको छ, अनि मैले भन्छु कि मम्मीलाई, मम्मी तपाईँ 70 वर्ष पुगिसक्नु भयो, तपाईँलाई इरिटेसन लाग्दैन बच्चा रुँदाखेरि रुममा भन्दा, तिमी रुँदा मलाई लागेको थियो र भन्छ कि। अनि त्यो कुरा चाहिँ हुन्छ नि, हामीले साइन्टिफिकली हेर्ने हो भने आफ्टर 45 चाहिँ बच्चाहरू करायो रोयो यताउता भने अलिकति झर्क मान्छ है मान्छेले भन्ने हुन्छ नि त,
0: हजुर,
1: तर त्यो मम्मीमा छैन कि, एउटा हुन्छ नि बचपना जहिले पनि मम्मीसँग छ कि, त्यसले चाहिँ काम गरिरह जस्तो लाग्छ कि।
0: त्यही त भनिन्छ पनि नि, आफूभित्रको बच्चालाई मर्न नदिनु भनेर भन्ने पनि गर्छौँ नि हामी, होइन। जे होस्, श्रोता र उहाँको आमा पनि समाजसेवी हुनुहुन्छ, अहिलेसम्म पनि उहाँले बच्चाहरू पालेर बस्नु भएको रहेछ। उहाँले पाल्नु भएको बच्चाहरू अहिले डक्टर इन्जिनियर बनिसक्नु भएको छ, कन्ट्याक्टमा हुनुहुन्छ उहाँहरू?
1: कन्ट्याक्टमा हुनुहुन्छ, सबैजना कन्ट्याक्टमा हुनुहुन्छ। एउटा बहिनी वीरगन्जमा अहिले यो लास्ट सेमेस्टर गर्दै हुनुहुन्छ, प्राप्ति पोखरेल, उसलाई नागरिकता पनि मम्मीकै नामबाट प्राप्त भयो।
0: हजुर हजुर, त्यही त है, अब सबैले गर्न सकिँदैन नि, किनभने मान्छेको डेस्टिनी हुन्छ, एउटा एउटा लिएर आएको, होइन, जिम्मेवारी लिएर आएको, कर्म गर्नुपर्ने, के गर्नुपर्ने भन्ने कुराहरू, त्यसले गर्दा आफ्नो आफ्नो कर्म हो श्रोताहरू, आफू आफूले लिएर आएको भनौँ न डेस्टिनी हो। र अब तपाईँको जुन चाहिँ यो नेपाल स्नेह काकको चाहिँ खर्चहरू कस्तो प्रकारले चलाउनुहुन्छ? अब आफूले काम गरेको त लगाउनै हुन्छ, होइन, कसरी चल्दैछ त
1: यो लोकल? हामी बर्थडे तिथि एनिभर्सरी यसले नै सपोर्ट गरिरहेछ अहिलेसम्म चाहिँ, त्यही भएर हामी गाँसभन्दा माथि उठ्न सकेका छैनौँ, किनभने आज कसैले खुवाइदिनु भयो, भोलि कसरी खुवाइदिनु भयो, अहिले नै खसीको मासु र भात मजाले खान्छन् होइन भरि गुन्द्रुक पनि हुनसक्छ क्या. हो यो स्थिति अघि म अस्ति त्यही वर्ल्ड बुक अफ रेकर्डको त्यो प्रमाणपत्र हातमा लिँदाखेरि म त नारायण गोपाल होइन अनि लक्ष्मीप्रसाद देवकोटा भएँ क्या हो जस्तो पनि फिल भएको क्या. किनभने लक्ष्मीप्रसाद देवकोटा नि घरमा आउँदा रित्तै हुनुहुन्थ्यो अरे के. वर्ल्ड बुक अफ रेकर्डको सर्टिफिकेट नेपाली स्नेह काखमा भित्र छिराउँदाखेरि त्यो दिन चाहिँ फेरि उत्साह नै थियो. प्रेरणा थापा दिजुले चाहिँ उहाँको छोरीको बर्थडेमा मेरो दुईटा बच्चाको नि बर्थडे थियो त्यो दिनमा उहाँले चाहिँ खसके मासु खुवाउनु भएको थियो कि. तर भोलिपल्ट फेरि त्यस्तो दिनहरू छ. अब अहिले झन् हामी यस्तो डिफिकल्ट टाइममा छौँ कि जहाँ हामीले मेहनत गरेर बिएफबिएसमा हामीले एउटा शब्द बोलेर चाहिँ ब्रिटिस लाउरेज्यूहरूले चाहिँ त्यहाँ फलाम झार्छ थियो कि पहिलोचोटि त्यो बनेको थियो त्यो ठाउँ पनि छोड्न पर्ने भएको छ कि अहिले हामीले. अनि कसरी गर्ने त
0: अहिले जहाँ बस्नु भएको छ त्यो ठाउँ पनि अब छोड्नु पर्ने
1: हामीलाई परार भन्नुभएको अनि हामीले चाहिँ थोरै टाइम मागेछौँ अनि त्यसपछि चाहिँ अब नयाँ घर बनाउनलाई चाहिँ अब च्यालेन्ज भइरहेछ. अनि मैले चाहिँ मेरो हजुरबाको सम्पत्ति मम्मी पनि सेवातिर लाग्छु होइन दाईहरूले आफ्नै गरेर खानु भएको छ बुवाले आफै कमाएर गर्छु हजुरबाको सम्पत्ति चाहिँ हामीले चला छैनौँ अनि मैले चाहिँ अंश देऊ न म त्यो अंशमा चाहिँ मेरो छोराछोरी लडेर राख्छु भनेर मैले मागिरहेको छु अनि पोजिटिभ एन्सर आइरहेछ. अब हेरौँ त्यो जग्गा पाएँ भने चाहिँ घर बनाउन सबैले सहयोग गरिदिनु भयो भने भोलि उठेर जा कसैले पनि भन्नुहुन्न.
0: पक्का हो. अनि जग्गा चाहिँ कहाँनिर छ?
1: मेरो लुबुमा छ.
0: ए हजुर.
1: लुबुबाट चाहिँ त्यहाँ बेचेर चाहिँ अझै सस्तो ठाउँमा चाहिँ अलिक ठुलो ठाउँ लिने प्लानमा हामीले बढी खेलमा हेरिरहेछौँ.
0: ए हजुर हजुर. भनेपछि अब अंश पहिला पाउनु पर्यो होइन त्यसपछि चाहिँ तपाईँको बन्दोबस्त हुने रहेछ. विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूले सुन्दै हुनुहुन्छ. श्रोताहरू आफ्नो छोराछोरीको लागि भनौँ आफ्नो लगभग 100 पुग्नु आँटेको रहेछ उहाँको परिवार. आफ्नो परिवारको लागि उहाँ अंश पनि माग्दै हुनुहुँदो रहेछ आफ्नो मम्मीसँग आफ्नो बाबासँग भनौँ. हजुरबाको अंश जति पनि छ अलिकति मात्रै पायो भने पनि धेरै सपोर्ट हुन्छ नि होइन. त्यसमा सबैको साथ सहयोग अवश्य पनि हुन्छ मलाई जहाँसम्म लाग्छ. अनि रुटिन कस्तो छ तपाईँहरूको भनौँ स्कुल पठाउने नानीहरू कतिजना नानीहरू चाहिँ स्कुल जान्छ?
1: बच्चाहरू सबै जानुहुन्छ. अहिले 2 वर्षसम्मको बच्चालाई चाहिँ स्कुल हाल्दैछ.
0: हजुर हजुर.
1: अनि सानो बच्चालाई 9 बजे अनि एउटाले चाहिँ सेन्ट जेभियर्समा नाम निकाल्यो अनि उसलाई चाहिँ स्कलरसिप छ. त्यो स्कलरसिप भएको कारणले ऊ 7:30 बजे चाहिँ बस चढिसक्नु पर्छ अनि अर्को 9:30 बजे चाहिँ होइन बिहान त हामी एकदमै बिजी नै हुन्छौँ. बुक पेन होइन ब्याग यताउता गरेर बिजी हुन्छ अनि कसैको चाहिँ जुत्ता पोलिस गरेको छैन कसले के गरेको छैन कसैले कलर मिलाएको छैन होइन. बिहान उठ्ने बित्तिकै उनीहरूलाई नास्ता पछि हात खुट्टा धुने. अनि मैले चाहिँ अहिले मेरो एउटा बच्चा चाहिँ 11 वर्ष पुग्न लाग्यो अनि 2-3 छोरीलाई चाहिँ यसो घरमा धुप बाल्न सिक्नु पर्छ है भोलि केही सिकाएन म त होइन यसरी हुर्केको नभनोस् भनेर घरमा जे हुँदैछ त्यो चाहिँ सिकाइरहेको छ. यसो धुप बाल्छन् अनि त्यसपछि चाहिँ खाजा खान्छन् अनि त्यसपछि एकछिन पढ्न 5 मिनट भयो भने तिमीले रिभिजन गर हिजो होमवर्क गरेको भनेर भन्छु. एकछिन पढ्छन् अनि त्यसपछि ब्याग प्याक गरेर खाना खाएर स्कुल जान्छन् अनि फेरि ठुलोहरूको चाहिँ त्यही टाइममा योगा भइरहेको हुन्छ अनि उनीहरू योगा गर्छन् अनि त्यसपछि एकछिन तातो पानी खाएर डुल्नुहुन्छ आफ्नो दैनिकी सरसफाइतिर 1/2 घन्टा लागेपछि अनि फेरि आफ्नो खाना खाने औषधि खाने दिउँसोको क्लास गर्ने अनि त्यसपछि फेरि आफ्नो सेयरिङ गर्ने त्यो गरेर चाहिँ दिन बिताउनुहुन्छ.
0: हजुर. अनि स्कुलहरूमा चाहिँ के छ सबैले पढाइदिँदै होला स्कुलले?
1: स्कुलमा हामीले लगभग हजुरलाई 8-9 जतिको चाहिँ स्कलरसिप पाएका छौँ. अरू बच्चाको पाउन बाँकी छ.
0: अरू बच्चालाई चाहिँ आफैले पढाउँदै हुनुहुन्छ?
1: हजुर आफैले.
0: नत्र त अब स्पोन्सरसिप खोज्दा पनि त हुन्छ. तपाईँले एउटा बच्चा पढाइदिने ट्राई गर्नु भएको छैन?
1: रिक्वेस्टमा चाहिँ पढ्नुभयो बच्चाहरू लगभग 9-10 जस्तो पढ्नुभयो होला.
0: ए हजुर हजुर. जे तपाईँको रुटिन बिहानभरि चाहिँ एकदमै व्यस्त है एकदमै व्यस्त. अनि स्टाफहरू साँच्चै कतिजना छन् त तपाईँको?
1: स्टाफहरू हामीसँग पहिला धेरैजना हुनुहुन्थ्यो अहिले घट्दा 8 पुग्नु भएको छ. किनभने त्यो निको भएको छोरीहरू आफै गर्न सक्ने भइसक्नु भयो कि अनि त्यो भएको भएर सरसफाइ यताउतामा चाहिँ अहिले त्यहीँकै घरकै छोरीहरू हुनुहुन्छ. 2-4 त ब्याग बनाउने 11 ग्रुप बनायो. उसले ब्याग बनाउँछ कहिले के बनाउँछ स्वेटर बनाउँछ होइन. अनि आमा यसको प्रचार गर्दैन अब म बेच्नतिर लाग्छु भन्ने भइसक्यो.
0: ठिकै हो नि त. अहिले अब यो युट्युबतिर किसिम बनाउनु सिकाउँछ होइन.
1: हजुर.
0: ट्रेनिङ गर्न जानै पर्दैन घरमै बसेर सब सिकेर होइन अनि भनौँ न बुकेहरू बनायो भने कागजको के को बुकेहरू बनायो भने बाहिरसम्म विदेशतिरबाट पनि मगाउँदो रहेछ त्यस्तो अहिले त धेरै गर्नेलाई धेरै छ अहिले होइन तपाईँले विशेष गरेर छोराछोरीलाई अब चाहिँ एउटा स्किल भनौँ न केही सिकाउने ट्रेनिङ ताकि पछि गएर उनीहरूले त्यही गरेर खाँदा पनि हुन्छ होइन भनेपछि स्टाफहरू पनि हुनुहुन्छ है हुनुहुन्छ सबैलाई हेर्नु पर्यो सबैको मिलाउनु पर्यो होइन कहिलेकाहीँ अब स्टाफ त चाहियो नि कहिलेकाहीँ अग्रेसिभ हुनसक्छ त्यस्तो सिचुएसन ह्यान्डल गर्नेहरू के छ तपाईँको
1: त्यहाँ चाहिँ एकजना नर्सै पढ्नु भएको बहिनी औषधि दिनुहुन्छ अनि एकदमै गाह्रो सिचुएसनमा चाहिँ हामीले हस्पिटलै लान्छौँ कि अहिले अब त्यहाँ चाहिँ कुट्ने पिट्ने नहोस् भनेर चाहिँ अहिले एकदम सरल भइरहेको छ दुई तिनजना स्टाफले चाहिँ च्याप्प उहाँहरूलाई काउन्सिलिङ गर्दै हस्पिटलसम्म लानुहुन्छ अनि कतिजना चाहिँ हामीले चाहिँ उनीहरूलाई चाहिँ हरेक दिन चाहिँ काउन्सिल हामी सबै त्यहाँ हुनुभएको होइन हाम्रो सचिवजी हुनुहुन्छ म छु सबै यो साइकोलोजीकै स्टुडेन्ट भएकोबाट चाहिँ हामीलाई सजिलो भएको छ कि त्यहीँभित्रै एउटा काउन्सिलर भएकोबाट चाहिँ सजिलो भएको छ अनि महिनामा हप्तामा योगाहरूले पनि धेरै डेभलप गर्दो रहेछ अब त मैले मेरो बच्चाहरूलाई लगभग 20-25 पुनस्थापना गरेर नयाँ स्ट्रिटको बिरामीहरूलाई चाहिँ हामीले रेस्क्यु गर्ने वातावरण बनिसक्यो त्यहाँ
0: ए भनेपछि त होइन सेवा गर्नेहरू पनि सबैजना
1: सेवै गर्न
0: थालिसकेको रहेछ होइन भनिन्छ नि प्रार्थना गर्ने ओठहरू भन्दा सेवा गर्ने हातहरू धेरै पवित्र हुन्छन् भनेर भन्छन् है होला पनि सायद तपाईँलाई हेर्छु म है जहिले तहिले उज्यालो अनुहार त्यस्तो लगभग 100 भनौँ 95-96 परिवार त्यसमाथि पनि मनोरोगीहरू उहाँहरूले जन्माउनु भएको बच्चाहरू भनौँ सबै सम्हाल्दा सम्हाल्दै पनि यति उज्यालो चाहिँ किन फेरि
1: यस्तो रहेछ कि रिफ्लेक्सन हजुरलाई पानी मुनि जति लाइट जान्छ नि त्यसको डबल लाइट चाहिँ बाहिर निक्लिन्छ अरे कि
0: हजुर हजुर
1: त्यो रिफ्लेक्सन होला त्यो प्रेमको रिफ्लेक्सन मलाई कहिले पनि हजुरलाई भरे केही छैन भने पनि पिरै लाग्दैन कि केही न केही हुन्छ किनकि म एक्लै त कहाँ हो र त्यो नेपाल आमाको होइन सम्पूर्ण छोराछोरीको बिचमा हामी छौँ केही न केही त हुन्छ हजुरलाई फोन गरे पनि नुन एक प्याकेट चाहिँ मैले पठाइदिएँ है भनेर होइन गर्छिन्छ भने त्यो पिर लिने होइन कि आउने दिनलाई चाहिँ हाउ टु डु बेटर होइन त्यतातिर लाग्नुपर्छ जस्तो लागेर म अलवेज रिफ्लेक्सन ह्याप्पिनेसमा भरिरहेको हुन्छु कि
0: त्यही त तपाईँको अनुहारमै झल्किन्छ भनौँ उज्यालो अनुहार होइन अब यस्तो नि त यो पनि त हो नि जसले पठायो यो कामको लागि
1: उनी त छन्
0: उसले त ऊ त पछाडि पिलर भएर बस्नु पर्यो नि होइन श्री नेहालाई पठाएर यति ठुलो कामको लागि पठाएर ऊ चाहिँ अर्कोतिर हिँड्ने त मजा आएन नि त
1: हुनुहुन्छ नि
0: माथि जसले हामीलाई सञ्चालन गर्छ होइन उसैले पठायो होइन त्यसले गर्दा उसले पठाएपछि त पछाडि तपाईँको पछाडि एउटा पिलर बनेर त उही बस्नु पर्यो नि होइन भरोसा त उसैको छ त्यसले गर्दाखेरि अब सुर्ता भन्ने वरी भन्ने चाहिँ भएन भनौँ होइन जो छ उहाँ हुनुहुन्छ भन्ने कुरा चाहिँ त्यो चाहिँ त्यो एउटा विश्वासमा पनि बस्नु पर्यो होइन
2: तपाईँ पक्कै पनि ड्रिङ्क ड्राइभिङको बारेमा सचेत त हुनुहुन्छ होला नै होइन तर कत्तिको सचेत हुनुहुन्छ त मानिलिऊ तपाईँ घर बाहिर रमाइलो गर्न जानुभयो साथीहरूसँग 2-4 पेक पनि लगाउनु भयो अनि साथीकै घरमा रात पनि बिताउनु भयो त्यसपछि भोलिपल्ट बिहानै उठेर गाडी चलाउँदै घरतिर लाग्नु भयो यदि यस्तो हो भने तपाईँ अझै पनि नसामा नै हुन सक्नुहुन्छ जसको मतलब तपाईँ कुनै घटना बिना नै घर आइपुग्नु भयो भने साँच्ची नै यो पटक तपाईँ बडो भाग्यमानी हुनुभयो तर अर्को पटक के थाहा भाग्य सधैँ बलियो कहाँ हुन्छ र ड्रिङ्क ड्राइभिङ कदापि नगरौँ जीवनलाई भाग्यको सहारामा नछोडौँ
0: अनि अरू के छ तपाईँ अब व्यस्त हुन्छ दिनभरि होइन सोसियल मिडियामा अब रिल्सहरू हाल्नु पर्यो अनि यता टिकटकमा हाल्नु पर्यो त्योबाट पनि इन्कम त हुन्छ होला नि तपाईँलाई होइन
1: टिकटकबाट चाहिँ लाइभमा बस्यो भने चाहिँ हुन्छ
0: हजुर
1: त्यो भएकैबाट चाहिँ मैले त्यो बढी खेलमा मैले अहिले अंश होइन मागेर त्यो बेचेर चाहिँ त्यहाँ आउनेसम्म चाहिँ फेरि टिकटकले पनि गर्यो
0: त्यही
1: हदसम्म त्यो गिफ्टहरूले काम गर्यो त्यहाँ मैले बैना चाहिँ गर्न पाएको छु कोभिडको टाइममा अनि त्यसमा चाहिँ पुरा प्योरली टिकटकको मात्र होइन कि कसैले चाहिँ तपाईँहरू पर्मानेन्ट त्यता कतै बस्नुपर्छ है भनेर 10,000, 15,000, 50,000 कलेक्सन गर्नुभएको थोरै मनीहरू छ. त्यो चाहिँ मैले त्यहाँ बैना गरेको भएर म त थिचिरहेको छु नि त, कसैले दिएको पैसालाई चाहिँ त्यहाँ फ्रिज भइरहेछ भने चाहिँ गर्नुपर्छ भनेर अंश मागेको मैले.
0: ए हजुर, यो कामको लागि पठाउने त छँदैछ होइन,
1: उहाँले नै हो सब रच्नु भएको.
0: हो हो, मिलाउने हाम्रो हातमा केही छैन, हाम्रो हातमा केही छैन होइन. कहिलेकाहीँ याद गर्नु भएको छ, यतातिर जाँदै गर्दा एक सेकेन्डको डिसिजनले अर्कोतिर जानुपर्छ, त्यो जाँदै गरेको बाटो हाम्रो लागि नै हुँदैन खासमा. कहिलेकाहीँ नसोचेको कुरा हुन्छ, कहिलेकाहीँ कस्तो हुन्छ भने नि कसैको लागि पकाइराखिदिएको खाना होइन पकाएर राख, मतलब भन्नाले त्यो कसैको लागि पकाइराखेको खाना अर्को आएर खाइदिन्छ, त्यो दिनको त्यो भनौँ न भाग उसको लागि लेखिएको. एउटा भनाइछ नि, दाने दाने पर लिखाए खाने वालेका नाम भनेर होइन. त्यसैले गर्दाखेरि नत्र त यो सेवा हामीलाई किन आउँदैन मनमा, हामी पनि त बाटोमा देख्छौँ, कति देख्छु मै देख्छु, तर त्यो भावना आउँदैन. यसो हेऱ्यो होइन, बिचारा भने सक्यो. त्यस्तो देख्दा त तपाईँले त आफूले आफूलाई रोक्न सक्नुहुन्न, किनभने तपाईँ त्यही कामको लागि आउनु भएको हो होइन. तपाईँलाई यसरी क्वेसन सोध्नु चाहिँ म आएको हो.
1: हजुर, यो साथ दिनलाई चाहिँ हजुर आएछ, फेरि हजुर होइसिन्न थियो भने होइन. विनोद सर, मैले भने नि फर्स्ट टाइममा मैले त्यो छोरी च्यापेर ल्याउँदा बेसार थिएन नेपाली स्नेह काकमा, आज मलाई एक बोरा चामल दिनु न भन्नको लागि व्यक्तिहरू जम्मा गरिदिसकेको छ कि. मैले फोन गर्न सक्छु, यहीँ फोन गऱ्यो भने ल एक बोरा चामल पठाइदेऊ त त्यहाँ भोका आएछन् भन्छ भने मैले व्यक्तिहरू चाहिँ पाएको छु जसको दयालु हृदयहरू छ कि. त्यो कारणले चाहिँ म थ्याङ्कफुल छु बिएफबिएसमा. मैले जहिले पनि कुरा गर्दा हजुरको नाम सुजन बाला म्याम र विनोद सर बिएफबिएसलाई मैले कहिले पनि त्यो बिर्सिन सक्दिनँ. र बिएफबिएसबाट जम्मा हुनुभएको दाताहरू जो चाहिँ मेरो लागि भगवान् स्वरूप उभिनु भएको छ, उहाँहरूलाई म थ्याङ्कफुलै भन्छु. आज हामीले वर्ल्ड बुक अफ रेकर्डसम्म पुग्नको लागि नेपाली स्नेह काक एक्लै हुन्थ्यो र त्यो बेसारकै अवस्थामा हुन्थ्यो, र म यहाँ नटेकेको भए चाहिँ त्यो अवस्था आजको अवस्था आउँथेन.
0: अच्छा, एउटा कुरा, तपाईँले यति मिठो बोल्नु, म बिएफपिएसमा नआएको भएदेखि होइन सायद म यहाँ हुन्थिनँ होला भन्नुभयो होइन, यहाँसम्म पुग्ने थिएन होला भन्नुभयो. तर अरू बेला किन आउनुहुन्न?
1: होइन, अब यो
0: इन्टरभ्यू दिनलाई मात्रै बोलाउँदाखेरि मात्रै आउनुहुन्छ, त्यही माथि होइन, अरू बेला किन आउनुहुन्न? यो मेरो गुनासो.
1: म त जहिले पनि यताबाट हिँड्दाखेरि म सम्झे मैले पोडकास्ट यहीँ चलाएको, यहीँ तल यसको दुई घर उतापट्टि होइन. म जहिले आउँछु हजुर यति बिजी देख्छु मैले होइन, अनि म मलाई पनि थाहा छ नि त, कहिले काहीँ म कोही मेरो आफ्नो मान्छे नेपाली स्नेह काकमा आउँदा नि उहाँहरू बस्नुहुन्छ बस्नुहुन्छ, म चाहिँ बिजी भएर आउँछु, अनि यतिकै ल है म जान्छु, ए जाने एकछिन बस्नु न तपाईँसँग कुरा गर्न पाएको छैन भन्ने कहिले काहीँ त्यो दिन आउँछ कि नेपाली स्नेह काकमा. अनि हजुरहरूको बस्दा पनि सेम हो, त्यो भएको भएर बोलाउन बोलाउँदा आएँ भने त अङ्गालो त मार्न पाउँछु नि त मैले.
0: त है जे होस् श्रोताहरू, व्यस्तता उहाँको छ होइन, र मेरो त एउटा भनौँ न एउटा उहाँ बोल्दा बोल्दा मनमा आएर मात्र किन आउनुहुन्न अरू बेला भनेर. जे होस् व्यस्त हुनुहुन्छ, पोडकास्ट पनि चलाउनुहुन्छ, उहाँ आफै मोडल हुनुहुन्छ, थिएटर आर्टिस्ट हुनुहुन्छ, सिरियलहरूमा पनि खेलिसक्नु भएको छ, त्यसले गर्दा उहाँको व्यस्तता अब रिल्स बनाउनु पर्यो, किनभने इन्कमलाई त फेरि छोड्नु भएन, रिल्स बनाउनु पर्यो, टिकटकमा लाइभ बस्नु पर्यो. तपाईँहरू सबैलाई थाहा छ उहाँको व्यस्तता, र यसो अब हुन त सबैजना आउनुहुन्छ छुट्टी आउँदाखेरि है तपाईँकोमा, र पनि एउटा रिक्वेस्ट विश्वभरि छरिएर बस्नुभएका श्रोताहरू, हाम्रो श्रीनेहाजीलाई भेट्नुहोला, नेपाल स्नेही काखमा आउनुहोला यसो कहिलेकाहीँ नेपाल छुट्टी आउँदाखेरि, र उहाँकोमा मनोरोगीहरू उहाँले राख्नु भएको छ भनौँ न एउटा परिवार जस्तो गरेर राख्नु भएको छ, सडकबाट प्राय जस्तो सबैजना सडकबाट उठाएर उहाँले ल्याउनु भएको छ, कतिलाई त घरमा नसकेर गाउँघरमा नसकेर पनि ल्याउनु भएको छ नि तपाईँकोमा है.
1: हामीले प्योरली व्यवहारिसी ल्याएछौँ, अनि फ्यामिली भेट्यो पछि हामीले राम्रो काउन्सिलिङ गरेर उहाँहरूलाई फेरि व्यवहारिसी हुनबाट बचाउने तरिकाले घरमा पठाछौँ.
0: हजुर,
1: फ्यामिली भेटियो.
0: कतिजनालाई चाहिँ सन्चो बनाइसक्नु भएको छ अहिले?
1: अनगिन्ती, अब गन्ती नै बिर्सिन थालिसक्यो, अब त फाइलै पल्टाउनु पर्छ होला कि. 24 आवरभित्र गरेको त हजारौँ भए होइन, 2 वर्ष अलि लङ टाइम बस्नु भएको छ थोरैजना, नभए पनि 2 दिन 3 दिन 1 हप्तामा त हजारौँ माथि कटिसक्नु भयो.
0: हजुर, श्रोताहरू धेरैलाई उद्धार गर्नु भएको छ भनौँ, र भर्खरै उहाँ एउटा अन्तर्राष्ट्रिय सम्मानले पनि सम्मानित हुनुभएको छ, वर्ल्ड बुक अफ रेकर्ड लन्डनले. तर उहाँ अघि भन्दै हुनुहुन्थ्यो वर्ल्ड बुक अफ रेकर्ड लन्डनको सर्टिफिकेट जैकेट हातमा थियो तर मन उदास थियो भनेर उहाँ भन्दै हुनुहुन्थ्यो. सर्टिफिकेट मात्रै पाउनुभयो भनेपछि एउटा सम्मान मात्रै पाउनुभयो, एउटा जे होस् केही होला होइन, त्यसले पनि केही होला, केही गर्ला आउँदो दिनहरूमा भनौँ होइन, पोजिटिभ बनाऊ, तपाईँ त्यसै पनि पोजिटिभ हुनुहुन्छ होइन. र श्रोताहरू फेरि पनि एउटा रिक्वेस्ट, नेपाल आएको बेलामा नेपाल स्नेह काखमा चाहिँ आउनुहोला प्लिज. मेरो यो तपाईँहरू सबै सबैलाई आग्रह, हाम्रो श्रीनेहा पोखरेललाई चाहिँ भेट्नुहोला, यसो उहाँको हालखबर के कसो छ, उहाँको परिवारको हालखबर के कसो छ त्यो पनि यसो सोध्नुहोला. र अब आजको नारीलाई प्राय प्राय बिट मार्ने बेला भयो श्रीनेहा बहिनी होइन, अब विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूलाई के भन्न चाहनुहुन्छ?
1: आज यो नारीमा म आउन पाउँदा म साँच्चै नै भाग्यमानी, किनभने म मौका खोजिरह हुन्छु हजुरलाई भेट्नलाई, र सम्पूर्ण विश्वभरि छरिनु भएको व्यक्तिहरूको आशीर्वादले चाहिँ सबैले बहिनी छोरी दिदी होइन भन्छेर मैले यो पाएको आशीर्वादले पाएको हो यो. र सुजन बाला म्यामले भन्छ जस्तो नेपाली स्नेह काखमा एकचोटि आइसेला हजुरलाई त्यहाँ हामीले पाऊँ, र अहिले घर बनाउँदैछौँ हामीले, त्यो घर बनाउनलाई चाहिँ एउटा इट्टा मात्र थपिदिनु भयो भने पनि भोलि उठेर जा कसैले भन्नु हुँदैन, त्यसको लागि चाहिँ मैले बिन्ती गरेँ, यसो हातेमालो गरिदिनु होला. र थ्याङ्क यू सो मच नारी यो प्रोग्रामलाई मैले हृदयदेखि थ्याङ्क यू, र बिएफबिएसलाई त सधैँ ब्लेस होस् कि म यहाँ आएर बोलिराख्न पाऊँ, थ्याङ्क यू.
0: हजुर श्रीनेहा बहिनी तपाईँलाई धेरै धेरै धन्यवाद, समय दिनुभयो, यहाँसम्म आउनुभयो व्यस्त हुँदाहुँदै पनि होइन. जे होस् विश्वभरि छरिएर बस्नुभएका श्रोताहरूको तर्फबाट मेरो तर्फबाट तपाईँलाई फेरि पनि धेरै धेरै बधाई छ यो सम्मान प्राप्त गर्नुभएकोमा, र अल द बेस्ट पनि. हजुर श्रोताहरू, हाम्रो श्रीनेहा पोखरेलजीलाई धेरै धेरै धन्यवाद दिँदै आजको निम्ति आजको नारीको निम्ति तोकिएको समय प्राय समाप्त हुन लागेको छ, र अर्को साता फेरि अर्को एकजना विशेष नारी, अर्को एकजना विशेष पाहुनालाई लिएर आउने नै छु. आजलाई भने म सुजन बालालाई पनि आज के दिनुहोस्. नमस्ते, बाई.

0: Pilain Buddy.
1: On air.
0: Appma.
1: Ani smart speaker ma bhan hos.
2: Play BFBS.
0: You, BFBS Gorkha Radio Ho.
1: Gorkha Radio Ho.
3: राजनैतिक स्टन्ट वा लोकप्रियता कमाउने माध्यम नबनाउन सरकारलाई चेतावनी दिनुभएको छ। काठमाडौँमा आयोजित कार्यक्रममा सभापति थापा,
4: संविधान संशोधन गर्ने हो, 10 वर्षमा पुनरावलोकन गर्नुपर्छ भनेको छ, त्यसलाई पनि गरेर लिएर जाने हो, तर यसलाई बडो बडो सम्हालेर, यसलाई कुनै लहरमा सनकमा हल्ला गरेर होइन, बडो सम्हालेर लिएर जानुपर्नेछ। यसलाई यो पोलिटिकल स्टन्ट गरेर पनि यसमा हुँदैन। अहिले मलाई लागिरहेको छ गर्न के खोजिएको छ भने यस्तो गर्न खोजेको जुन कुराले सबभन्दा बढी थपडी पाउँछ है, अनि मैले यस्तो गर्न खोजेको थिएँ, फलानले मलाई गर्न दिएन भन्ने सोच राखेर संविधान संशोधनको बहस गरिएको हो कि भनेको जस्तो लागिरहेको छ। यस्तो कुराहरू यसो सुन्दा पो रमाइलो हुन्छ।
3: काङ्ग्रेसका अर्का नेता अर्जुन नरसिंह केसीले संविधान संशोधनका लागि पूर्व प्रधान न्यायाधीश वा संवैधानिक व्यक्तिको नेतृत्वमा राष्ट्रिय आयोग गठन गर्न भन्नुभयो।
5: एउटा कुनै पूर्व प्रधान न्यायाधीशको अथवा त्यतिकै राष्ट्रले चिनेको संविधानविद विज्ञको संयोजकतामा एउटा राष्ट्रिय संविधान सुधार सुझाव आयोग गठन होस्। त्यो सुझाव सुधार आयोगले राष्ट्रिय संवाद भन्छ नि, नेसनल डायलग टु अल साइड्स, पोलिटिकल पार्टी मात्रै होइन, बियन्ड पोलिटिकल पार्टिज पनि तिनीहरूसँग संवाद गरेर।
3: महामन्त्री प्रदीप पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदलाई जानी जानी उपेक्षा गरेको आरोप लगाउनु भयो।
6: अहिले भइरहेका कुराहरू प्रधानमन्त्रीले नजानेर होइन, उहाँको अपरिपक्वताले होइन, नियतवश भइरहेका छन्। उहाँले जानी जानी संसदको उपेक्षा गर्नुभएको छ, त्यसैले संसदीय व्यवस्थाभित्र यो ढङ्गबाट संसदको उपेक्षा गर्न मिल्छ? प्रधानमन्त्रीलाई संविधानले उत्तरदायी बनाएको छैन, त्यो उत्तरदायित्व निर्वाह नगर्न मिल्छ? त्यसमा कैयौँ प्रश्नहरू उठ्ने स्थिति बनाउन मिल्छ? त्यसैले यो नजानेर होइन, जानी जानी भइरहेको छ।
3: युवा तथा साना व्यवसाय स्वरोजगार कोषबाट लगानी गरिएको मध्ये करिब 67 करोड 19 लाख रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ।
7: महालेखा परीक्षकको 63 औं वार्षिक प्रतिवेदन अनुसार तोकेको समयमै सामा ब्याज हर्जना नतिरेका कारण 67 करोड बढी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2 अर्ब 33 करोड रुपियाँ भन्दा बढी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको वित्तीय व्यवस्थापनमा दबाव बढेको जनाइएको छ।
3: काठमाडौँ 7 सिफलको बाल व्यवसाय केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ। विद्यालयमा श्रवण दृष्टिविहीन, सुस्त श्रवण, पूर्ण र अति अशक्त अपाङ्गता भएका बालबालिका पढ्छन्। काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयहरूमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ। विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 जना बालबालिका छन्। तर यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने, अध्ययनसँगै थेरापी गराउने गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रमसम्म 2028 सालमा बाल संगठनमा आश्रय लिई बसेका असहाय, अनाथ, कैदीबन्दीका छोराछोरी र अपाङ्गता भएका बालबालिकाहरूलाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना भएको हो। शैक्षिक सत्र 2082मा 3 जना विद्यार्थीले 3.6 देखि 3.9 जिपिए सहित 100% एसी उत्तीर्ण गरेका छन्। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोक्सिकमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत चढान गरेको छ। ओडाले हालसम्म 8 दलित विपन्न परिवारको घरमा निशुल्क विद्युत चढान गरेको हो। बिजुली पाल्न पाएपछि स्थानीय सुदर्शन कहतराज,
8: लेखपढ गर्नको लागि पनि धेरै समस्या थियो, अनि भात साल खानको लागि सबै कुरामा समस्या समस्या थियो। अहिले विद्युत आएर चाहिँ लेखपढको क्षेत्रदेखि लिएर सबै कुरामा सहज भएको छ हामीलाई।
3: वडा अध्यक्ष बाजकुमार राईले विद्युत सेवा पुगेपछि स्थानीय बासिन्दाको दैनिक जीवन सहज भएको बताउनु भयो। हाल वडाका करिब 98% नागरिक विद्युतको पहुँचमा जोडिएका वडा कार्यालयले जनाएको छ। म्याग्दीको मङ्गला गाउँपालिका 2 कोत्रवाङका एक दम्पतिले बिहेभियर्समा हुने खर्च कटाएर आफ्नो टोलमा सडक बत्ती जडान गरेका छन्। हालै विवाह बन्धनमा बाँधिएका कोत्रवाङका प्रकाश खत्री र राधिका तिताल खत्रीले व्यक्तिगत लगानीमा सडक बत्ती जडान गर्नुभएको हो। सडक बत्ती जडान भएपछि सुरक्षा बढेको कोत्रवाङ टोल सुधार संस्थाका अध्यक्ष पूर्ण बहादुर विश्वकर्माले जानकारी दिनुभयो। प्रकाश र राधिकाले 14 वटा 30 वाट र 3 वटा 50 वाट क्षमताको सडक बत्ती, तार लगायत सबै सामग्री व्यक्तिगत खर्चमा उपलब्ध गराउनु भएको छ। मङ्गला गाउँपालिकाले बिजुलीको पोल बाहेकका ठाउँमा सडक बत्ती राख्न 3 वटा पोल उपलब्ध गराएको छ। रात परेपछि बल्ने र उज्यालोमा निभ्ने सुचालित सडक बत्ती जडान गरिएको हो। यसअघि रातको समयमा चितुवा बस्तीमा बस्ने गरेको थियो। कोतवालमा 22 परिवारको बसोबास छ। खबर यति नै, नमस्कार।

0: बागलुङको बडीगाड गाउँपालिका 5 खारा बजारमा जंगली ब्याकुर खाँदा एकजनाको मृत्यु भएको छ भने 8 जना बिरामी भएका छन्। ब्याकुर फल सेवन गरिसकेपछि चक्कर लाग्ने, हातखुट्टा लुलो हुने, बान्ता हुने गरेपछि 72 वर्षीय फिरक कुमारी किमिरेको मृत्यु भएको छ। अधिकांश किमिरे परिवारकै समेत 8 जना बिरामी छन्। बिरामीलाई उपचारका लागि बुर्तिबाङ अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो। चालू आर्थिक वर्षको 10 महिनामा 45 अर्बभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ।
1: उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म 728 वटा परियोजना मार्फत 45 अर्ब 32 करोड 16 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा धेरै कृषिमूलक 16 वटा परियोजनामा 22 अर्ब रुपियाँ भन्दा बढी, पर्यटन क्षेत्रका 199मा करिब 12 अर्ब 54 करोड रुपियाँ र सेवामूलक 55 क्षेत्रमा 4 अर्ब भन्दा बढी लगानी प्रतिबद्धता आएको छ। त्यस्तै उत्पादनमूलक 42 वटा परियोजना मार्फत 2 अर्ब 70 करोड, पूर्वाधारमा 1 अर्ब 65 करोड रुपियाँ लगानी प्रतिबद्धता आएको छ। सबैभन्दा कम खनिज क्षेत्रमा 2 वटा परियोजनामा 11 करोड 50 लाख रुपियाँ लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ। वैशाखमा मात्रै 113 वटा परियोजना मार्फत 3 अर्ब 52 करोड 30 लाख रुपियाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको उद्योग विभागको तथ्याङ्कले देखाएको छ।
0: म्याग्दीको बेनी 5 गाजनेमा जिल्लामै पहिलो पटक व्यावसायिक स्याउ खेती सुरु भएको छ। प्रवीण कृषि तथा पशुपक्षी फार्म मार्फत 30 रोपनी खेत र बाखोबारीमा स्याउ खेती सुरु गरिएको हो। हालसम्म 2 करोड खर्च भएको स्याउ फार्म थप 50 रोपनीमा विस्तार गर्ने र कृषि पर्यटनको अवधारणा अनुसार होमस्टे सञ्चालन गर्ने सञ्चालक यादव पौडेलले जानकारी दिनुभयो।
2: अब तपाईँको 19 प्रजातिको स्याउ लाछु, 19 प्रजातिमा मेन भनेको रेड डेलिसियस, गाला अनि तपाईँको गोल्डन, त्यसमा अब चक्लेट स्याउ, अरू जोना प्रिन्स, तपाईँको यस्तै यस्तै गरेर 19 प्रजातिको स्याउ छ। यसमा स्याउ पनि मैले त्यतिकै हावातालमा लाएन, किन हुनुहुन्छ भने तपाईँको इन्जिनियरले आएर माटो परीक्षण गरेर मसँग ल्याबको सामानहरू म आफै चेक गर्न सक्छु कि।
0: स्याउ लगाएको खेतमा यसअघि धान, गहुँ, मकै र बारीमा कोदो खेती हुने गरेको थियो। नेपाल चीन उत्तरी कोरोला नाका 10 गजा क्षेत्रमा माइक्रोवेभ बिटिएस टावरका लागि थप उपकरण जडान गरिएको छ। लोमान्ताङ गाउँपालिकाको समन्वयमा नेपाल टेलिकम प्रादेशिक निर्देशनालय पोखरा र टेलिकम जमसम कार्यालयको टोलीले थप संचार उपकरण जडान गरिएको जनाएको छ। कोरोला नाकामा 3 वर्ष अघि नेपाल टेलिकम जमसमले संचारको पहुँच स्थापित गर्न माइक्रोवेभ रेडियो लिङ्कको बिटिएस टावर जडान गरेको थियो। कोरोला नाकामा त्रिपाल नागर व्यापारी गस्ने व्यापारी र अवलोकनका लागि जाने पर्यटकको स्वास्थ्यका लागि संचारको पहुँच स्थापित गरिएको थियो। टेलिकम कार्यालयका प्रमुख होमबहादुर भुजेलका अनुसार कोरोला नाकामा सौर्य ऊर्जाको बिटिएस टावर क्षमता वृद्धि गर्न ब्याट्री र सोलर प्यानलको क्षमता दोब्बर पारिएको छ। अफ्रिकामा इबोला संक्रमणका कारण धेरै मानिसको मृत्यु भएको देखेर हडबडको अवस्थामा रहेको उपचारमा संलग्न वरिष्ठ स्वास्थ्य अधिकारीले बताएका छन्। प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा 300 जनामा संक्रमण देखिएको छ। संक्रमणपछि अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकाल घोषणा गरिएको छ। युगान्डाको सीमा क्षेत्रमा पनि संक्रमण छ। फ्रान्सिस अङ्कुजु राजधानी कम्पालामा बस्दै आउनु भएको छ।
3: When I heard them saying they had got one suspect of Ebola, well, it frightened me. It's not a simple disease. It's a deadly disease, well. Me, as a Ugandan, I'm really frightened. I'm worried. I'm scared.
0: युक्रेनी राष्ट्रपति जेलेन्स्कीले रुसका 14 क्षेत्रमा गरिएको ड्रोन आक्रमणको औचित्य पुष्टि गर्न तयार रहेको बताउनु भएको छ। रुसलाई युद्ध अन्त्य गर्न दबावका लागि आक्रमण गरिएको जेलेन्स्कीको भनाइ छ। बीबीसीका स्टिभ रोजनबर्ग मस्कोबाट रिपोर्टिङ गर्दै हुनुहुन्छ।
4: It was one of the largest Ukrainian drone attacks on Russia since Russia's full-scale invasion of Ukraine, and the Moscow area was one of the chief targets. Energy infrastructure was hit too. Among installations targeted, a Moscow oil refinery. The Russian military says it has shot down hundreds of Ukrainian drones over Russia in the last 24 hours. This follows one of Russia's heaviest drone and missile attacks on the Ukrainian capital.
0: प्रथम छायानाथ अल्ट्रा रेसमा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम हुनुभएको छ। मुगु कार्मरङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोर्ट्स फाउन्डेसनको सहकार्यमा आयोजित रेस किमरीबाट सुरु भएकोमा 33 किलोमिटर दूरी पुरा गरी पुलुमा समापन गरिएको छ। प्रतियोगितामा 12 महिला र 46 पुरुष गरी कुल 58 जना धावक सहभागी भए। खबर यति नै।

0: नेपाल धितोपत्र बोर्डले 24 कम्पनीलाई साधारण सेयर आइपिओ बिक्रीका लागि अनुमति प्रदान गरेको छ। बोर्डले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ती कम्पनीलाई साधारण सेयर बिक्रीका लागि अनुमति दिएको हो। बोर्डका अनुसार कुल 9,11,87,946 कित्ता साधारण सेयर बिक्रीका लागि अनुमति दिएको छ। ती सेयरको मूल्य 9,11,87,00,000 पर्दछ। अनुमति प्राप्त गरेका कुल कम्पनीमध्ये 15 जलविद्युत आयोजनाका मात्रै छन्। बोर्डमा 98 कम्पनीले साधारण सेयर बिक्रीका लागि अनुमति माग्दै आवेदन दिएका छन्। महाकाली नदीमाथि कञ्चनपुरमा निर्माणाधीन 4 लेन पक्की पुलको ठेक्का सम्झौता अन्त्य गरिएको छ। पुल निर्माणको अधिकांश काम सम्पन्न भइसकेको अवस्थामा सडक सुधार तथा विकास आयोजना निर्देशनालयले सूचना जारी गर्दै ठेक्का समाप्त गरिएको जनाएको हो। निर्माण कम्पनी कुमार CFECJVले पुलसँगै निर्माण गरिने गाइड बनको नयाँ डिजाइन तथा भेरिएसन अर्डर भियो स्वीकृतिमा लामो समयदेखि ढिलाइ भएको बताउँदै आएको थियो। निर्माण कम्पनीले कुनै पूर्व सूचना बिना ठेक्का अन्त्य गरिएको दावी गरेको छ। कम्पनीका अनुसार करिब 3,87,00,000,000 रुपियाँ लागत अनुमान गरिएको पुलको 94% काम 3 वर्ष अघि नै पूरा भइसकेको थियो। सडक डिभिजन कार्यालय कञ्चनपुरका प्रमुख राजेश कुमार यादवले निर्माण कम्पनीले 4 वर्षदेखि काम अघि नबढाएका कारण ठेक्का अन्त्य गरिएको बताउनुभयो। निर्माण कम्पनीले ब्याङ्क ग्यारेन्टी सम्बन्धी प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै पुनः उच्च अदालत पाटनमा रिट दायर गरेको जनाएको छ। कान्स फिल्म फेस्टिभलको 79 श्रृङ्खलामा भाग लिन काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोल फ्रान्स जानुभएको छ। कान्सका मेयर डेभिड लिस्नारको निम्तमा उहाँ फेस्टिभलमा भाग लिन जानुभएको हो। कान्स र काठमाडौँ दुवै युनेस्को क्रिएटिभ सिटीको चलचित्र विधाका सदस्य नगर हुन्। प्रमुख डङ्गोल फेस्टिभलका विभिन्न कार्यक्रममा सहभागी हुनुहुनेछ। त्यसक्रममा मेयर लिस्नार र फेस्टिभल निर्देशकसँग भेटवार्ता हुनेछ। यस वर्ष फेस्टिभलका लागि नेपालबाट अविनाश विक्रम शाहको एलिफेन्ट इन द फक चलचित्र प्रदर्शन हुँदैछ। राष्ट्रसङ्घीय शैक्षिक वैज्ञानिक र सांस्कृतिक सङ्गठन युनेस्कोबाट विक्रमसम्म 2080 कार्तिक 14 गते काठमाडौँ महानगरपालिका चलचित्र सहर सञ्जालको सदस्य नगरका रूपमा चयन भएको हो। रचनात्मक सहरको विश्व सहर सञ्जालमा 100 भन्दा धेरै देशका 400 सहर आबद्ध छन्। काठमाडौँ 7 सिफलको बाल व्यवसायिक केन्द्र माध्यमिक विद्यालयमा लिफ्ट जडान गरिएको छ। विद्यालयमा श्रवण दृष्टिविहीन सुस्त श्रवण पूर्ण र अति अशक्त अपाङ्गत्व भएका बालबालिका पढ्छन्। काठमाडौँ महानगरपालिकाले नेपालका सामुदायिक विद्यालयमा लिफ्ट जडान गरिएको पहिलो पटक भएको दावी गरेको छ। विद्यालयमा श्रवण दृष्टिविहीन भएका 18 बालबालिका छन्। तर यस विद्यालयले सबै प्रकारका अपाङ्गता भएका बालबालिकालाई भर्ना लिने अध्ययनसँगै थेरापी गराउने गरेको छ। विद्यालयका प्रधानाध्यापक रामप्रसाद ढुङ्गानाका अनुसार विक्रमसम्म 2028 बाल सङ्गठनमा आश्रय लिइ बसेका असहाय अनाथ कैदीबन्दीका छोराछोरी र अपाङ्गत भएका बालबालिकालाई शिक्षा प्रदान गर्ने उद्देश्यले विद्यालय स्थापना गरिएको हो। युवा तथा साना व्यवसायी रोजगार कोषबाट लगानी गरिएको मध्ये करिब 70,19,00,000 रुपियाँभन्दा बढी कर्जा असुल हुन बाँकी देखिएको छ।
1: महालेखा परीक्षकको 63 वार्षिक प्रतिवेदन अनुसार तोकिएको समयमै सामा ब्याज हरजना नतिरेका कारण 67 करोड़ बढी रकम असुल गर्नुपर्ने अवस्था बनेको हो। कोष र ऋणी बीच भएको सम्झौता अनुसार 5 वर्ष लगानी अवधिमा 42 महिनाभित्र किस्ता तिर्नुपर्ने व्यवस्था भए पनि धेरै ऋणीले समयमै भुक्तानी नगरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार 432 सहकारी संस्था मार्फत करिब 2,33,00,000,000 रुपियाँ भन्दा बढी कर्जा बक्यौता देखिएको छ। समयमै असुली नहुँदा कोषको व्यवस्थापनमा दबाव बढेको जनाइएको छ।
0: अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले ठूलो अण्डा 515 प्रति क्रेट र मध्यमको 485 भाम दर कायम गरेको छ। संघका सचिव मदन पोखरेलका अनुसार उपभोक्ता मूल्य प्रतिगोटा 25 कायम गरिएको छ। यसअघि ठूलो अण्डा 485 र मध्यम अण्डा 435 कायम गरिएको थियो। नेपाल लेयर्स कुखुरा पालक संघका अध्यक्ष विनोद पोखरेलले 2 दिने विधाले पर्यटक बढ्दा खपत बढ्नुका साथै गर्मीका कारण अण्डा उत्पादन घटेकाले माग बढ्न गई मूल्य बढेको बताउनु भयो। पछिल्लो समय उत्पादन घट्नु, कुखुरामा रोग लाग्नु लगायत कारणले किसान ब्याङ्कको ऋणमा भरमा पर्दै गएको व्यवसायीले बताएका छन्। विश्व स्वास्थ्य संगठनले कङ्गोमा इबोला संक्रमणलाई विश्व स्वास्थ्य आपतकाल घोषणा गरिएको जनाएको छ। रोगका कारण कम्तीमा 80 मानिसको मृत्यु भएको ठानिएको छ। प्रजातान्त्रिक गणतन्त्र कङ्गोको स्वास्थ्य मन्त्री श्यामवर बलाम्बा:
2: When our teams are tracing cases, we realized that the first person fell ill in late April and died on April 24th. It was the return of this body to the Mungwalu health zone, which is a mining area with a large population.
0: खबरतिने नमस्कार, म महेन्द्र।
3: यो BFBS कुल कारवाही दियो।

0: नमस्ते बीएफबीएस गोर्खा रेडियोको कार्यक्रम प्रभातकालीन आवाज सुरु भयो। श्रोता म धनराज राई उपस्थित भइसकेको छु। माफ गर्नुहोला अलिकति यो हाम्रो कार्यक्रम तपाईँहरूले कन्टिन्युस गीत सुन्नुभयो 7 बजेको समाचार पछाडि। तपाईँहरूले चाहिँ के भयो होला नभन्नुहोला, यो हाम्रो अलिकति यो टेक्निकल इस्युजहरूले गर्दाखेरि हामी चाहिँ अनलाइन जान सकेनौँ, श्रोता नेटवर्कमा जान सकेनौँ र त्यसका लागि हामी क्षमा प्रार्थी छौँ। अब हामी कार्यक्रम सुरुवात गरिसक्यौँ। म धनराज राई उपस्थित भइसकेको छु प्रभातकालीन आवाज कार्यक्रम लिएर। आज सोमबार 18 मे 2026 साल, तदनुसार जेठको 4 गते विक्रम सम्बत 2083 सालको कार्यक्रम लिएर म उपस्थित भइसकेको छु श्रोता। र तपाईँहरू हुनुहुन्छ फ्रेस, ताजा विकेन्डको चाहिँ बसाइलाई भरिपूर्ण रमाइलो र स्फूर्तिलो बनाएर चाहिँ अब हामी कार्यक्रममा आइपुगिसकेका छौँ र आशा गर्दछु तपाईँहरूको पनि सोही किसिमको नै रहेको छ समय। विकेन्ड पक्कै पनि रमाइलो भयो होला। हजुर, हामीले कार्यक्रम सुरु गरेका थियौँ केही गीतबाट। सुरुमा हामीले सुन्दै थियौँ, सुन्यौँ समाचार पछाडि पहाड झुक्नुपर्छ, दिवाकर खड्का राम थापाले गाउनुभएको यो देशभक्तिले ओतप्रोत भएको गीतबाट हामीले कार्यक्रम सुरु गऱ्यौँ। त्यस पछाडि फेरि गीतै सुन्यो श्रोता, म पहाडको चिल एक्स एन्ड अविनाश चौलागाई फिचरिङ रेशमा पुन, उहाँहरूको गीत सुन्नुभयो। त्यस पछाडि मायाका गीत पनि सुन्नुभयो, रेशमा पुन मगरले गाउनुभएको गीत नै सुन्नुभयो। र यी 3 वटा गीतहरू बजिसक्दाखेरि हामीले हाम्रो टेक्निकल इस्युजहरू पनि सम्हालेर चाहिँ हामी अनलाइन गइसकेका छौँ श्रोता। तपाईँहरू सम्पूर्णलाई स्वागत छ। अब ढिला नगरी गीततर्फ लागिहालौँ, त्यस पछाडि अन्य कुराहरू गऱ्यौँ। रुम्जाटारको ढाका टुपी गाउँदै हुनुहुन्छ कुन्ती मोक्तान।
1: BFBS गोर्खा रेडियो,
2: हामी मध्ये धेरैले प्राथमिक उपचार सिकेका छौँ,
3: तर के तपाईँले कहिले मानसिक स्वास्थ्यको प्राथमिक उपचार सिक्नु भएको छ? केही सामान्य कुराले पनि तपाईँको तन्दुरुस्तीमा ठूलो परिवर्तन ल्याउन सक्छ, जस्तो कि शारीरिक सक्रियता।
2: नियमित कसरतले तपाईँको आत्मविश्वास बढाउँछ, जसबाट तपाईँलाई राम्रो निन्द्रा लाग्छ, शारीरिक तथा मानसिक आनन्द मिल्छ अनि एकाग्रता पनि बढ्छ। कसरतले तपाईँको मस्तिष्क लगायत अन्य महत्त्वपूर्ण अङ्गहरू स्वस्थ राख्छ अनि तपाईँको मानसिक स्वास्थ्यलाई बढावा दिन्छ।
3: विश्वमा प्रत्येक 4 मध्ये एक व्यक्ति मानसिक स्वास्थ्य वा कुनै नशा सम्बन्धी समस्याबाट आफ्नो जीवनको कुनै बिन्दुमा ग्रसित भएको हुन्छ, तसर्थ आफैलाई मद्दत गर्नुहोस्।
2: आफ्नो मानसिक स्वास्थ्यको हेरविचार सम्बन्धी थप जानकारीका लागि हेर्नुहोस् mentalhealth.org.uk।

हजुर, निशान भट्टराईले गाउनुभएको मङ्सिर महिनामा लाने गीत थियो। मङ्सिर त गइसक्यो श्रोता, अब जेठको आज 4 गते हो। अब आउने मङ्सिरमा चाहिँ मैले उहाँलाई गुड लक भन्न रुचाएँ। हृदयमा अहिले बिहानको 7:23 गयो श्रोता। 24 डिग्री सेल्सियस तापक्रम रहेको छ सेरियामा भने 30 डिग्री सेल्सियससम्म आजको अधिकतम तापक्रम पुग्ने अनुमान गरिएको छ। मेघगर्जन सहित पानी पर्ने सम्भावना देखाइएको छ श्रोता आज सेरियामा, आज दिनभरि जसो नै, र त्यसका साथमा मन्द गतिको हावा पनि चल्ने प्रक्षेपण गरिएको छ। नेपालमा अहिले बिहानको 5:09 गएको छ। अहिले काठमाडौँ उपत्यकालाई अलिकति कुहिरोले ढाकेको अवस्था छ, मिस्टी रहेको छ यो तुवालो भनौँ कुहिरो भन्दा पनि, र त्यसका साथमा मन्द गतिमा हावा चलिरहेको छ अहिले भने। आज दिनभरिमा 18 डिग्री सेल्सियस न्यूनतम तापक्रम र 29 डिग्री सेल्सियस अधिकतम तापक्रम रहने अनुमान गरिएको छ। दिउँसोमा चाहिँ बदली भएर केही ठाउँमा, काठमाडौँको केही ठाउँमा पानी पर्ने चाहिँ प्रक्षेपण गरिएको छ श्रोता। बेलायतमा मध्यरातको 12:24 गएको छ। 8 डिग्री सेल्सियस लन्डनमा रहेको छ तापक्रम। बादलले लन्डनको आकाश पनि ढाकिएको अवस्था छ भने मन्द गतिमा हावा चलिरहेको छ तपाईँहरूको लन्डनमा भने। 11 डिग्री सेल्सियस आज दिनभरिको न्यूनतम तापक्रम र 15 डिग्री सेल्सियस अधिकतम तापक्रम आजका लागि। आज दिनभरि लन्डनमा पनि पानी पर्ने, बदली भई पानी पर्ने सम्भावना रहेको छ भने त्यसका साथमा मन्द गतिमा हावा चल्ने अनुमान गरिएको छ श्रोता। हजुर, कार्यक्रम प्रभातकालीन आवाजमा हुनुहुन्छ। आज टेक्निकल इस्युज आएकाले कार्यक्रममा अलिकति तलमाथि भइरहेको थियो। अब हामी अनलाइन गइसकेको छौँ भनेर अघि भने, त्यस पछाडि गीत सुनाउँछु भनेको थिएँ, गीत त सुनाएँ तर फेरि टेक्निकल समस्या समाधान भइसकेको थिएन रहेछ, र हामी एकैचोटि जिङ्गलहरू सुन्यौँ, प्रोमो ब्रेकमा गयौँ, तर अब हामी ठिक छौँ श्रोता, पिर नगर्नु होला। कार्यक्रमलाई अगाडि बढाउँ एउटा छोटो भनाइसँग। यो भनाइ मैले लिएको छु ली हन्टकोबाट। ली हन्ट चाहिँ बेलायती कवि, निबन्धकार, पत्रकार तथा साहित्यिक आलोचक रहेछन्। उनले भनेका छन्, द ग्राउन्ड वर्क अफ अल ह्याप्पिनेस इज हेल्थ, सबै खुसीको आधार नै स्वास्थ्य हो। प्लेन एन्ड सिम्पल छ श्रोता, यहाँ बुझ्नुपर्ने अरू केही पनि छैन। यो भनाइले चाहिँ मैले चाहिँ के बुझ्छु भने, हामी मानिसको जीवनमा स्वास्थ्य सबैभन्दा महत्त्वपूर्ण हो। त्यो कसैले कसैलाई भन्नु नै पर्दैन। मानिससँग धन, सफलता वा सुविधा धेरै भए पनि स्वास्थ्य राम्रो छैन भने ती सबै कुराबाट साँचो खुसी पाउन कठिन छ, मुस्किल छ। स्वास्थ्य शरीर र स्वास्थ्य मन भए मात्र मानिसले जीवनका अवसरहरूको आनन्द लिन सक्छ। अघि हामी भने धन, सफलता अथवा सुविधा जे भए पनि स्वास्थ्य छैन भने ती सबैको चाहिँ आनन्द लिन कहाँ सकिन्छ। र तपाईँसँग सुगर छ, डायबिटिज छ, हुनुमा छ तपाईँसँग भने, तपाईँले धन सम्पत्ति छ होइन, अब सुविधा छ, त्यसको सदुपयोग गरी सक्नु गर्न सकिँदैन, सक्नुहुन्न भने मतलब भएन त्यसको। आज आजको व्यस्त जीवन

शैलीमा धेरै मानिस काम पैसा र सफलताको पछाडि दौडिरहेका हुन्छन् तर स्वास्थ्यलाई भने व्यवस्था गरिरहेका हुन्छन्। नियमित व्यायाम, सन्तुलित भोजन, पर्याप्त आराम र मानसिक शान्ति स्वास्थ्य जीवनका आधार हुन्। जब शरीर र मन दुवै स्वास्थ्य हुन्छन् तब मात्र जीवनमा वास्तविक सुखी, खुसी र सन्तुष्टि अनुभव गर्न सकिन्छ। यसै क्रममा छोटकरीमा इतिहासमा जाउँ श्रोता। सन् 1804 जाउँ। आजको दिन फ्रान्सको सिनेटद्वारा चाहिँ नेपोलियन बोनापार्टलाई फ्रान्सको सम्राट घोषणा गरेको थिएछ। श्रोता, सन् 1952 झरो त्यस पछाडि आजको दिन विलर्ड लिबीले चाहिँ स्टोनहेन्ज चाहिँ तपाईँहरू धेरै पुग्नुभएको छ बेलायत बासी श्रोता विशेष गरी त्यो ठाउँमा चाहिँ प्रागैतिहासिक स्मारक यो सन् 1848 भएको बताएका थिए। ईसापूर्व त्यो पनि सन् होइन श्रोता, ईसापूर्व 2025 होइन 1848 होइन श्रोता, ईसापूर्व चाहिँ तिरको भएको बताएका थिए। भनेपछि त्यो अझै कति वर्ष पुरानो भयो, झन्डै 5000 नै पुग्न आँटेछ। हजुर, अब गीत सुनौ। वारी पिपल पारिभर करण परियार र गोङ्गा सोनमले गाउनुभएको छ यो गीतलाई।

वारिभर पारी पिपलु करण परियार अनि गङ्गा सोनमले गाउनुभएको मिठो गीत सुन्नुभयो श्रोता। ब्रुनाईमा बिहानको 8 बज्नको लागि अब 27.27 मिनट बाँकी रहेको छ र यदि तपाईँहरू पनि यस्तै अथवा अन्य कुनै पनि किसिमका गीतहरू जनरका गीतहरू सुन्न सुनाउन अनुरोध गर्न चाहनुहुन्छ भने कसैलाई सम्झिन चाहनुहुन्छ भने अवश्य नै गर्न सक्नुहुनेछ। तपाईँहरूले फोन गर्नुपर्ने हुन्छ 3224167 अथवा 3220098 ब्रुनाई बाहिरको श्रोता तपाईँले फोन गर्न चाहनुहुन्छ भने ब्रुनाईको कन्ट्री कोड 00673 डायल गर्न नभुल्नुहोला। ब्रिटिस आर्मी क्याम्पमा जो जो हुनुहुन्छ ब्रुनाई बाहिर अथवा युके बाहिर तपाईँहरूले चाहिँ 94193 3284 चाहिँ डायल गर्नुपर्ने हुन्छ, सिधै हामीसँग आइपुगिहाल्छ। इमेल मार्फत गर्न चाहनुहुन्छ भने bfbsgorkha@bfbs.com लेखेर पठाउनुहोला र फेसबुक मेसेन्जर मार्फत फेसबुक बिएबिएस गोर्खा रेडियोको मेसेन्जर पेज छँदैछ, फेसबुकमा बिएबिएस गोर्खा खोज्नु गर्नुहोला। भेटाउनु भएपछि त्यो पेजलाई चाहिँ लाइक गरिदिनुहोला, लाइक गरेपछि तपाईँहरू सिधै हामीसँग भेट जोडिनु हुनेछ। हजुर, अब ब्रिटिस फोर्सेस ब्रुनाईका श्रोतालाई एउटा छोटो जानकारी दिन मन पर्यो। यो समयमा हर्नबिल हेल्पिङ ह्यान्ड्स, यो चाहिँ हर्नबिल स्कुलका अभिभावक तथा टिचरहरूले रन गर्नुहुने एउटा च्यारिटेबल संस्था जस्तो हो र हर्नबिल हेल्पिङ ह्यान्ड्सले चाहिँ अब आउने 21 मेका दिन बिहिबारका दिन हो श्रोता, बेलुकी 7:30 बजेदेखि चाहिँ बिङ्गो एन्ड बबल्स कार्यक्रम आयोजना गर्दैछ र यो आयोजना गर्नको मुख्य उद्देश्य चाहिँ स्कुलका लागि केही रकम उठाउनको हो, रेज मनी फर द स्कुल। यो चाहिँ स्कुलले विभिन्न कार्यक्रमहरू गर्छ, त्यसका लागि एक्स्ट्रा फन्डको आवश्यकता हुन्छ र सोही कार्य गर्नका लागि चाहिँ त्यस्ता क्यासहरू उहाँहरूलाई जरुरत पर्ने हुन्छ। यो कम्युनिटीमै जाने हो, यो पैसा फेरि पनि उठेर तपाईँ हाम्रो सानो सहयोगले स्कुलको इभेन्ट राम्रो हुन्छ भने वाइ नट, हातमा हात साथमा साथ बाँड्नुहोस् दिनुहोस्। एडल्ट्स ओन्ली इभेन्ट हो श्रोता, यो केटाकेटीहरूलाई लान पाउनुहुन्न र यसमा चाहिँ के छ भने $10 त्यो एक बुङ चाहिँ त्यो के अरे बिङ्गोको बुङ हुन्छ नि, त्यो बुङ चाहिँ $10 तपाईँहरूले किन्नु पर्ने हुन्छ र त्यसबाट तपाईँले क्यास प्राइज, जित्नुभएको खण्डमा चाहिँ क्यास प्राइज हुन्छ र रिफ्रेसमेन्टहरू चाहिँ सेलमा हुन्छ, तपाईँले आफ्नै लगेर जानुभए पनि हुन्छ यसमा। र स्मरण रह श्रोता, यो चाहिँ क्यास अन्ली इभेन्ट हो, कार्ड चल्दैन, ढोका चाहिँ 7 बजेदेखि खोल्छ, तपाईँहरू त्यही अनुसारले तयारी गरेर जानुहोला। फुलको बास्ना सुन्छौँ अब पुरुषोत्तम नेउपाने र हिरादेवी कोइरालाको आवाजमा।

0: चराहरूको खेल्ने ठाउँ, पिङ चिप्लेटी आदिले भरिएको अनि जताततै बच्चै बच्चाहरूले ओगटिएको। तर के तपाईँले आफ्नो सानो बच्चालाई यहाँ एक्लै खेल्न छोड्नुहुन्छ त? सानो बच्चालाई कुनै पनि प्रकारको खतरा हुने ठाउँमा एक्लै छाड्नु एक अपराध हो र मिलिट्री ग्यारिजनलाई सुरक्षित स्थान भने पनि यो वास्तविकता होइन। समुदायका अन्य भागहरूमा जस्तै यहाँ पनि त्यस्तै खतराहरू भेटिन्छन्। त्यसैले आफ्नो बच्चालाई एक्लै खेल्न छाड्नु पूर्व तपाईँको बच्चा कत्तिको समझदार एवं परिपक्व छ भनेर विचार गर्नुहोस्। धेरै सानो बच्चाहरूको हकमा त झन् उनीहरूलाई कुनै पनि हालतमा एक्लै छाड्न त मिल्दै मिल्दैन। यस सम्बन्धी थप जानकारीको लागि gov.uk मा गएर अनसुपरभाइज चिल्ड्रेनको खोजी गर्न सक्नुहुन्छ।
1: यो PFBS गोर्खा रेडियो हो।

सफल छेत्रीले गाउनु भएको अनगिन्ती माया सुन्नुभयो श्रोता. प्रभातकालीन आवाज कार्यक्रममा हुनुहुन्छ र अब बिहानको 8 बज्नको लागि ब्रुनाईमा श्रोता 15 मिनट बाँकी रहेको छ. आज विभिन्न अन्तर्राष्ट्रिय दिवसहरू परेका रहेछन् र ती मध्येमा चाहिँ इन्टरनेसनल म्युजियम डे, अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस, अनि त्यस्तै विश्व एड्स खोप दिवस, वर्ल्ड एड्स भ्याक्सिन्स डे, र अर्को चाहिँ डिमेन्सिया अवेरनेस विक रहेछ. विशेष गरी यो चाहिँ बेलायतमा मानिँदो रहेछ यो डिमेन्सिया अवेरनेस विकको बारेमा. डिमेन्सिया सचेतना सप्ताहको बारेमा छोटकरीमा चर्चा गरिहालौँ श्रोता. हरेक वर्ष मानिसलाई डिमेन्सिया रोगबारे जानकारी दिन र यसप्रति सचेत बनाउन मनाइने विशेष सप्ताह हो यो श्रोता. आजदेखि सुरु भएर अब एक हप्ता चाहिँ यो कन्टिन्यू रूपमा चल्दो रहेछ. डिमेन्सिया एउटा यस्तो अवस्था हो जसले मानिसको स्मरण शक्ति, सोच्ने क्षमता र दैनिक काम गर्ने क्षमतामा असर पुर्याउँछ. यो विशेष गरी वृद्ध वृद्धामा चाहिँ बढी देखिने समस्या हो भनेर भनिन्छ. यस सप्ताहमा चाहिँ डिमेन्सिया भएकामा व्यक्तिहरूप्रति सम्मान र सहयोगको भावना फैलाउने काम गरिन्छ. विशेषज्ञहरूका अनुसार स्वास्थ्य खानपान, नियमित व्यायाम, मानसिक अभ्यास र सामाजिक सम्बन्धले डिमेन्सियाको जोखिम कम गर्न मद्दत गर्न सक्छ. यो अभियानले चाहिँ यो बिर्सिने रोगबारे रोग भनेर मात्र नहेरी यसलाई स्वास्थ्य सम्बन्धी गम्भीर विषयका रूपमा बुझ्नुपर्ने सन्देश दिने रहेछ. परिवार र समाजको साथ तथा हेरचाहले डिमेन्सिया भएका व्यक्तिको जीवनलाई सहज बनाउन ठूलो भूमिका खेल्न सक्छ. अन्तर्राष्ट्रिय सङ्ग्रहालय दिवस, यो दिवस चाहिँ हरेक वर्ष 18 मेमा मनाइँदो रहेछ. त्यति मलाई त थाहा थिएन श्रोता, तपाईँहरूले कतिको याद गर्नुभएको थियो 18 मेमा मनाइन्छ भन्ने, र यो दिवस छ भन्ने पनि मलाई त थाहा पनि थिएन. आज श्रोताहरूसँग सोमबारको बसाइमा के चर्चा गरौँ भनेर यसो सामग्री खोजतलास गर्दाखेरि मैले यो पाएँ र आज तपाईँहरूसँग सेयर गरेँ. तपाईँहरू कतिलाई त म जस्तै नयाँ जानकारी नै हुनसक्छ. यो दिवस चाहिँ सन् 1977 सालदेखि इन्टरनेसनल काउन्सिल अफ म्युजियम्सले सुरु गरेको रहेछ श्रोता, निकै पुरानै रहेछ. यसको मुख्य उद्देश्य सङ्ग्रहालयहरूको महत्त्वबारे जनचेतना फैलाउनु र इतिहास, संस्कृति तथा सम्पदाको संरक्षणमा चाहिँ सङ्ग्रहालयले खेल्ने भूमिकालाई उजागर गर्नु हो रहेछ. सङ्ग्रहालय केवल पुराना वस्तु राख्ने ठाउँ मात्र होइन, यो ज्ञान, अनुसन्धान र शिक्षाको केन्द्र पनि हो. यहाँ राखिएका ऐतिहासिक सामग्री, कला, संस्कृति र पुरातात्विक वस्तुहरूले हाम्रो विगतलाई बुझ्न मद्दत गर्छन्. आजको डिजिटल युगमा पनि सङ्ग्रहालयले नयाँ पुस्तालाई आफ्नो इतिहास र पहिचानसँग जोड्ने काम गरिरहेका छन्. यस दिवसले हाम्रो सम्पदा जोगाउन भविष्यको पुस्ताप्रतिको जिम्मेवारी पनि हो भन्ने सचेतना सन्देश दिने गर्दो रहेछ. हजुर, आज दुईवटा दिवस र अवेरनेस विक परेका रहेछन्. ती सम्पूर्णको तपाईँलाई हार्दिक शुभकामना छ. अब नैनी रेशम सुनौ, सागर संसार राई फिचरिङ इन्द्रकला राई.

हजुर, नै नि रेशम सुन्नुभयो श्रोता, सागर संसार राई फिचरिङ इन्द्रकला राई। श्रोता, बिएफबी ब्रिटिस फोर्सेस ब्रुनेका श्रोताहरू, विशेष गरी तपाईँहरूको यो घर घरमा यो सेड्युल्ड वाटर टेम्परेचर मोनिटरिङ आएको चाल पाउनुभयो। कत केही हप्तादेखि यो सञ्चालन भइरहेको छ। डिआइओ ब्रुनेका स्टाफहरू चाहिँ आउनुहुन्छ, तपाईँहरूको घरको पानीको टेम्परेचर क्लोरिन टेस्टिङहरू गर्ने कामहरू पनि गरिराख्नु भएको छ। र यसै क्रममा चाहिँ अब G15 का श्रोताहरू तपाईँहरूको घर वरिपरि पनि आउनुहुने भएको छ। आज घर नम्बर 1-12 G15 12 घर, 12 घरै पनि भन्ने सुनिन्छ। र त्यो एरियामा चाहिँ आज बिहानको 8 बजेदेखि साँझको 5 बजेभित्रमा चाहिँ डिआइओका स्टाफहरू पानीको टेम्परेचर र क्लोरिनहरू टेस्टिङ गर्न आइपुग्नुहुनेछ। एवं रीतले भोलि 19 मेका दिन X1 चाहिँ यो विशेष गरी फ्ल्याट एरियामा जो जो हुनुहुन्छ, फ्ल्याट 620-621 भनेपछि 1-24 भने 24 फ्ल्याटहरू रहेछन्, ती फ्ल्याटमा पनि आउनुहुने भएको छ। तर भोलि हो, समय खासै परिवर्तन छैन, 8 बजेदेखि 5 बजेसम्म नै उहाँहरू आइपुग्नुहुनेछ। र 20 मेमा चाहिँ X1 17-36 नम्बरका बङ्गलोहरू, यो चाहिँ बङ्गलोहरू पर्यो, र उहाँहरू यो बङ्गलोमा चाहिँ 20 मेमा आइपुग्नुहुनेछ।

चाहिँ प्रायोरिटी बनाउनुहुन्छ र त्यो प्रायोरिटी बनाएपछि चाहिँ उहाँ कामदारहरू डिआइओ ब्रुनाईका कन्ट्र्याक्टरहरू चाहिँ तपाईँहरूको घर घरमा आउने गर्नुहुन्छ र तपाईँहरूको एसी विशेष गरी बेडरुम र लिभिङ रुमको एसी हो भने उहाँहरू विदिन 24 आवर चाहिँ आइपुग्नुहुन्छ। त्यस्तै तपाईँको इन्डक्सन चुल्हा बिग्रेको छ भने त्यो पनि प्रायोरिटीमा पर्दो रहेछ, त्यो चाहिँ म आफैले पनि महसुस गरिराखेको श्रोता। र अन्य ढोकाको ह्यान्डल भाँचिएको अथवा अन्य केही रिपोर्टहरू गर्नुभयो भने तिनीहरू चाहिँ प्रायोरिटीमा नपर्न सक्छ भनिएको छ है। हजुर, अब अहिले ब्रुनाईमा बिहानको 8 बज्नको लागि 4:30 मिनट बाकी रहेको छ श्रोता, र अब हामी एउटा गीत सुन्दै अगाडि बढ्नेछौँ। गीतको बोल रहेको छ हाँसी हाँसी लजाउने समीक्षा अधिकारी र एसडी योगीले गाउनुभएको छ यो गीत, र यो गीत नै आजको हाम्रो बसाइको पहिलो घन्टाको गीत रहनेछ, अन्तिम गीत। र यो गीत पछाडि नेपालबाट समाचार सुन्नुहुनेछ, त्यस पछाडि हामी दोस्रो घन्टामा फेरि पनि भेट्नेछौँ। रेडियो सुन्दै गर्नुहोला र गीत रमाइलो गरेर सुन्नुहोला।

0: सशस्त्र प्रहरीका आरोही महिलाले पहिलोपल्ट सगरमाथा चढेका छन्। आरोही निम्डीकी शेर्पा र अनिता कार्कीले सगरमाथा आरोहण गर्नुभएको हो। सहायक निरीक्षक शेर्पा र खेलाडी एवं सहायक हवलदार कार्की मे 17 सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुनः सफल हुनुभएको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले दुवै आरोहीलाई बधाई दिनुभएको छ। आरोही कार्की आरोहणका साथै एथलेटिक्स र शारीरिक सुगठन फिटनेस विधामा आबद्ध हुनुहुन्छ। सशस्त्र प्रहरी बल नेपालको इतिहासमा संगठनको प्रतिनिधित्व गर्दै सगरमाथाको सफल आरोहण गर्ने पहिलो कर्मचारी इन्स्पेक्टर सुरज पौडेल हुनुहुन्छ। सरकारले आउँदो 10 वर्षभित्र खाना पकाउने एलपी ग्यासको अनुदान हटाएर विद्युतीय चुलोमा अनुदान दिने रणनीति सार्वजनिक गरेको छ।
1: ऊर्जा मन्त्रालयले ल्याएको ऊर्जा खपत वृद्धि तथा निर्यात रणनीति 2083 अनुसार आर्थिक वर्ष 2092-93 एलपी ग्यासको अनुदान पूर्ण रूपमा हटाइनेछ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको 9 महिनामै 41.65 अर्ब रुपियाँ बराबरको खाना पकाउने ग्यास आयात भएको छ। वार्षिक रूपमा यो रकम 62 अर्ब रुपियाँसम्म पुग्ने गरेको सरकारले ग्यास आयातमा बाहिरिने विदेशी मुद्रा जोगाउन र स्वदेशमै विद्युत खपत बढाउन यो योजना अघि सारेको जनाएको छ। रणनीति अनुसार विद्युत चुलो प्रयोग बढाउन अनुदान दिइनेछ भने मुलुकभर चार्जिङ स्टेशन विस्तार, विद्युतीय बस सञ्चालन र कृषि क्षेत्रमा विद्युतीय सिंचाई पम्प प्रयोगलाई पनि प्राथमिकता दिइनेछ। हाल नेपालको विद्युत उत्पादन क्षमता 4,296 मेगावाट पुगेको ऊर्जा मन्त्रालयले जनाएको छ।
0: कांग्रेसले केन्द्रीय लेखा समितिमा 3 सदस्य मनोनित गरेको छ। सभापति गगन थापाले केन्द्रीय सदस्य भरत कुमार शाह संयोजक रहेको लेखा समितिमा 3 सदस्य मनोनित गर्नुभएको हो। धनुषाका दिलीप ढुङ्गाना, भक्तपुरका रमेश नेपाल र गोल्मीका पदम भट्टराई लेखा समिति सदस्य मनोनित भएको कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। भोजपुरको रामप्रसाद राई गाउँपालिका 8 खोकसिङमा दलित बस्तीमा ओडाले निशुल्क विद्युत जडान गरेको छ।